0: मा सत्ता पक्ष मात्र नभएर विपक्षी र मिडियाको भूमिका भारतसँग ठ्याक्कै मिल्दोजुल्दो देखिएको छ।
1: बीजेपीलाई भन्दा बढ्ता क्वेशन सोधिन्छ राहुल गान्धीलाई, जबकि त्यो राहुल गान्धी अपोजिसन हो। मिडियाले सोकल मेनस्ट्रीम मिडियाले त्यहाँको सत्ताधारीले प्रश्नै गर्दैन अहिले पनि, भनेको यही नै हो पोस्ट ट्रुथ। र यसरी के हुन्छ भने, यो पहिला नर्म चम्स्कीले पनि भनेको त्यो म्यानुफ्याक्चरिङ कन्सेन्ट भन्छ नि त्यो थ्रु मिडिया, त्यो कसरी गर्ने, त्यो यही सबै कुरा गर्दाखेरि हामी कहाँ पनि ठ्याक्कै अहिले यही एरामा भएकोले, एउटा उदाहरण छ, म यो पछिल्लो चुनावको बेलामा जनकपुर भएको बेलामा रातारात बालेन पालम हुन पुग्यो, त्यो बालम भनेको प्रेमी हो, सो बालमलाई भोट दिउँ भन्ने कुरा आयो। सो त्यो भनेको त्यहाँनिर कुनै एजेन्डा थिएन, कुनै इस्यु थिएन, त्यो चुनाव जितिसकेपछि म के गर्छु भन्ने केही पनि थिएन, खालि टहर भत्काउँछु भ्रष्टाचारले थुन्छु भन्ने थियो। त्यो बाहेक कुनै ब्लू प्रिन्ट उनीहरूसँग छैन, कुनै एजेन्डा छैन, र आज हामी देखिरहेछौँ त्यो हाम्रो इमोसनल क्यास गरेको हुनाले अहिले ब्रो आफै अरूले छुट्टीको दिनमा सरकारी गाडी चढ्दा समातेर लान्छ, आफू मुस्ताङ गएको छ सरकारी गाडी चढेर।
0: डाक्टर दोभान राईले नेपाली समाजले भदौ 23 र 24 गते भएका घटनाको वास्तविकता थाहा नै नभएका कारण अहिलेको वैश्विक परिवेशमा धेरै दुःख पाएको टिप्पणी गर्नुभएको छ।
1: यो सोसियल मिडियाहरू आइसकेपछि के भयो भने, त्यसले
2: हाम्रो लोकतन्त्र, हाम्रो संस्थाहरू बनाउँदै गरेको एकदमै बामे सर्दै गरेको स्थितिमा नै होइन, जुन अहिले विश्वको यो खालको एउटा युगमा हामी छिरेका छौँ, त्यही भएर चाहिँ हामीले नेपाली समाजले त्यसलाई एउटा एड्रेस गर्न नसकेको, त्यसलाई इभन रिड पनि गर्न नसकेको, अहिले नै हामी भदौमा होइन सेप्टेम्बर 8-9 के भयो भनेर हाम्रो कलेक्टिभ सेन्स मेकिङ पनि हुन सकेको छैन नि त होइन। त्यो भएको कारणले गर्दा हामी नेपाली समाजमा चाहिँ यो अहिले ग्लोबल चेन्ज चाहिँ हामीलाई झनै टड्कारो, हामी झनै भल्नरेबल होइन भएको कारणले गर्दा पनि हामीहरूले चाहिँ अझ हुन्छ नि अरू देश अरू समुदायभन्दा पनि झन् धेरै मेहनत गर्नुपर्ने होइन।
0: बेलायतमा अत्यधिक तापक्रमका कारण किराले टोकेर अस्पताल आउनेको संख्या वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेशनल हेल्थ सर्भिसले मे महिनामा अघिल्लो महिनाभन्दा बढी 1,200 बढीले किराले टोकेका कारण अस्पताल धाएका छन्। किराले टोकेपछि लाइम रोग लागेर अस्पताल आएकी ट्रेसी वेस्टले सचेत हुन भन्नुभएको छ।
3: Hopefully having a partner or someone else see the bits that you can't see, and taking action when you see something that is amiss, when there's something wrong.
0: काङ्ग्रेसका प्रवक्ता देवराज चालिसले पार्टी एकताका लागि सत्यको खोजी मात्र नभएर इगोको व्यवस्थापन गर्ने चुनौती देखिएको टिप्पणी गर्नुभएको छ। अपील जारी गर्दै उहाँले विशेष महाधिवेशनलाई लिएर मिडिया मार्फत निरन्तर प्रश्न उठाइएको र भ्रम सिर्जना गरिएको भन्दै ध्यान आकर्षण गराउनु भएको छ। पार्टीमा सर्वोच्च निकाय महाधिवेशन भएकाले पार्टीका कुनै पनि निकायले हस्तक्षेप गर्न नसक्ने उहाँको ठम्याइ छ। विशेष महाधिवेशनको आधिकारिकताबारे सर्वोच्च अदालतले यसअघि नै निर्णय गरिसकेकाले नियमित महाधिवेशन रोक्न भन्नुको अर्थ नभएको चालिसेले तर्क गर्नुभएको छ। अस्ट्रेलियामा जारी टफ एन्ड T20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो पराजय बिहोरेको छ। नेपाल बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको हो। नेपाल एले दिएको 100 रनको लक्ष्य बङ्गलादेशले 10 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेटायो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: me live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan host.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio ho.
3: गई राती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भूभागका केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भूभागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ 8 गते विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले भदौ 8 गते विश्वासको मत लिन लाग्नु भएको हो। थापाले यसअघि भदौ 7 गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थियो। भदौ 8 गते दिउँसो 1 बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौडाले जनाएको छ। भदौ 3 गते मुख्यमन्त्रीमा दावी पेश गरेका थापा भदौ 4 गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार सञ्चालन तथा बहुमत सिद्ध गर्न 53 जना सांसदको समर्थन आवश्यकता पर्छ। बिहिबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थापाले 6 जना मन्त्री नियुक्त गर्न भएको थियो। प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्री परिषदलाई पूर्णता दिने उहाँको तयारी छ। बागमती सरकार बनाउन पार्टी संसदीय दल नेता उद्धव थापाले समर्थन गरेपछि राप्रपामा भने विवाद छ। राप्रपाले दलका नेता र पार्टी साधारण सदस्यबाट उद्धव थापालाई हटाउन सिफारिश गर्ने केन्द्रीय कार्य सम्पादन समितिबाट निर्णय गरेको थियो। बाराको जितपुर सिमरा एकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीड़ित परिवारसँग सहमति गरेको छ।
4: गृह मन्त्रालयमा गएको मध्यरातसम्म छलफल गरेपछि सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिनेछ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।
3: मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ।
4: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृत्ति विकास, पदस्थापन, सरुवा, कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
3: अस्ट्रेलियामा जारी टप N20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल बंगलादेश हाई पर्फर्मेन्स 11-0 9 विकेटले पराजित भएको हो। नेपाल एले दिएको 100 रनको लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेटको क्षतिमा भेटायो। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल एले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 99 रन बनायो। जारी प्रतियोगितामा नेपाल एले तेस्रो खेलमा भोलि सोमबार होबार्ट हुरिकेन्स एकाडेमी विरूद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेटले पराजय बेहोरेको थियो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: काठमाडौँ महानगरपालिकाले विभिन्न 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे 35 दिने सूचना जारी गरेको छ। महानगरको शिक्षा विभागले प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयलाई 15 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो। विभागका प्रमुख नमराज ठकालले चित्तबुद्ध जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभएको छ। महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तन लगायतका विषयमा कानून र निर्धारित मापदण्ड अनुसार प्रक्रिया अघि बढाउँदै आएको छ। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै देशका हिमाली भूभाग केही ठाउँमा मध्यम वर्षा तथा पहाड़ी भूभागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ। बाराको जितपुर सिमरा 1-3 वर्षीय बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीड़ित परिवारसँग सहमति गरेको छ।
1: गृह मन्त्रालयमा गएको मध्यरातसम्म छलफल गरेपछि सरकार र पीड़ित परिवार बीच 3 बुँदे सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिनेछ। त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ।
0: सरकार र दुर्गा प्रसाई नेतृत्वका महाअभियान बीच 14 बुँदे सहमति भएको छ। महाअभियानले सहमतिसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।
2: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सहमति गरेसँगै धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका वार्ता संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा कालो सूचीमा परेका ऋणीहरूको ब्याङ्क खाता ब्याङ्क तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने, कर्जा विनाश सम्बन्धी तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त विकल्प दिने उल्लेख छ। परिस्थितिजन्य कारणले कर्जाको सामा तथा ब्याज नियमित गर्न नसकेका ब्याङ्क तथा वित्तीय संस्थाका ऋणीको हकमा कर्जा पुनर्तालिकीकरण गर्ने, लघु वित्त संस्थाले ऋण दिँदा धितो स्वरूप अग्रिम चेक नलिने, खाली कागजमा तमसुक नगराउने विषयमा पनि सहमति भएको छ। ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने जस्ता गरिएका रहने कार्य नगर्न पनि सहमति भएको छ।
0: जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले एनपिएलको तेस्रो सिजनमा चितवन राइनोजबाट खेल्ने हुनु भएको छ। चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज T20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने अपेक्षा छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। उहाँले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट 1 दिवसीय T20 अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आउनु भएको छ। प्रतियोगितामा चितवन राइनोज सहित 8 टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता आउँदो कार्तिक 9 देखि मक्सिर 5 गतेसम्म चल्नेछ। सुनसरी बर्जु 6 को बर्जु ताल कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। 152 बिघा क्षेत्रफलमा फैलिएको तालमा 60 बिघा क्षेत्र मुख्य ताल, 30 बिघा पूर्वी ताल र 32 बिघा निर्माणाधीन पश्चिमी तालले ओगटेको छ। आउने पर्यटकले विभिन्न किसिमका चराहरूको अवलोकन गर्न पाउनुका साथै बोटिङ समेत गर्न पाउने सुविधा पाएपछि सन्तुष्टि व्यक्त गर्दछन्।
3: अहिलेसम्मका खबर यति नै।

0: हजुर, बीएबीएस गोर्खारेडियोको जिङ्गल अनि धुन सँगसँगै सुरु भयो आजको कार्यक्रम परदेशीको सन्देश। यस सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ। चाडपर्वको मङ्गलमय शुभकामनाको साथमा बहिनी,
1: साथमा छु मनिषा गुरुङ। यहाँ सब सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। हरितालिका तीज आइसक्यो,
0: तपाईँलाई तीजकै पिर छ। तीजमा लाउने पहिरनहरू सबै खरिद बिक्री भइसक्यो। बिक्री त होइन, खरिद भयो,
1: खरिद भइसक्यो यसपालि भने हामी सलवार कुर्ता नै लगाउने भनेर योजना गरेका छौँ।
0: दिदी बहिनी बिजिएनमै जाने कार्यक्रम छ यसपालि।
1: हजुर हजुर,
0: ब्रिटिस गोर्खाज नेपाल,
1: एकदमै ब्रिटिस गोर्खाज नेपालमा भने हामी साडी लगाएर जान्छौँ। एउटा ठाउँमा त हुँदैन दाजु हेर्नु, अर्को ठाउँमा त फेरि कुर्ता नै लाउनु पर्यो।
0: यो 10 औँलामा भ्याउँछ कि भ्याउँदैन त बहिनी, गन्दाखेरि
1: सकिन्छ होला।
0: ओके, म भनिदिइहालौँ है, पहिला त आफन्तको हुने भयो होइन, आफन्त दिदी बहिनीको हुने भयो, त्यसपछि साथीहरूको हुने भयो, ब्रिटिस गोर्खाज नेपालको 3 भयो होइन, त्यसपछि गाउँले होला होइन, तपाईँको आफ्नो बसेको ठाउँको पनि त हुन्छ नि, गुरुङ समाज होला, अनि विदेशतिरबाट आउनेहरूले पनि गरौँ न त रमाइलो भनेर भन्नुहुन्छ होला। गर्दाखेरि 6,000 त मैले भनिदिइसकेँ होइन। एनिवे, रमाइलो यही हो, तिज हो, तर त्योभन्दा पहिला अरू अरू चाडपर्व पनि छन्। जनै पूर्णिमा आउँदैछ, रक्षाबन्धन आदि आदि होइन, गाई जात रमाइलो चाड पनि आउँदैछ। गर्दाखेरि यो चाड त आउँछ, तर के गर्ने, खल्तीमा पाल पर्छ र
1: होइन,
0: किनभने चेलीबेटीलाई खुवाउनु पनि पर्यो होइन, सबैको यही मर्का छ भन्नु पर्यो। तर हामी अरूले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन
1: होइन,
0: त्यति चाहिँ मेसेज त दिनै पर्यो। एनिवे, तिजको पनि कृष्ण जन्माष्टमीको जनै पूर्णिमा गाई जात्र सम्पूर्ण पर्वहरूको र चाडहरूको मङ्गलमय शुभकामना। मलाई चाहिँ यो बहिनी जनै पूर्णिमाको एकदम सानो हुँदाखेरिको एउटा चाहिँ सम्झना आउँछ के भनौँ।
1: हुन्छ हुन्छ,
0: तपाईँलाई कुम्भेश्वर भन्ने थाहा छ?
1: हजुर, कुम्भेश्वर
0: मेला भन्ने थाहा छ, पाटनको कुम्भेश्वर मेला, बङ्गलामुखी भनेर थाहा छ नि होइन। त्यहाँ चाहिँ एउटा पोखरी छ कि, अहिले पनि छ त्यो पोखरी, पहिला चाहिँ सदाबहार पानी हुन्थ्यो, अहिले चाहिँ त्यो यो जनै पूर्णिमाको दिन पानी चाहिँ भरै भरा हुन्छ। त्यहाँ चाहिँ त्यहाँ खट राखेर एउटा चाहिँ बडो राम्रो मजाको पोखरी भन्छ क्या बहिनी
1: होइन,
0: त्यहाँ चाहिँ हामी नुहाउँथ्यौँ कि, अन्त स्विमिङ खेल्थ्यौँ, अनि त्यो चाहिँ केटाकेटीमा सबैजना साथीहरू टोलको गएर मजाले पौडी खेल्थ्यौँ होइन, स्विमिङ खेल्न नआए पनि यसो साथीभाइहरूसँग खेल्थ्यौँ कि बहिनी, तर डुबाउनु त थियो हो, अलिक केयरफुल भएर खेल्थ्यौँ। गर्दाखेरि यो कुम्भेश्वरको मेला यानि कि जनै पूर्णिमाको बेलामा, त्यो बेलामा चाहिँ हाम्रो झाँक्री समुदायहरूको ठुलो त्यहाँ भेला हुन्छ क्या बहिनी, एक अर्कामा ऊभन्दा ऊ जान्ने, ऊभन्दा ऊ म जान्ने भने जस्तो गरेर एकदम शास्त्र हुन्छ, द्वन्द हुन्छ भन्नु पर्यो होइन, मन्त्र उच्चारण हुन्छ। गर्दाखेरि सबभन्दा कहलिएको धामीको ठुलो सम्मान हुन्छ क्या बहिनी
1: होइन,
0: गर्दाखेरि त्यो चाड अझै पनि छ। यो यस्तो चाडपर्व यथावत रहोस् किनभने हाम्रो मौलिक परम्परा हो नि बहिनी होइन, यस्ता चाडले नै हामीलाई चिनाउँछ देश र विदेशमा, र हाम्रो परम्परा कायम रहन्छ। यो चाहिँ मङ्गलमय शुभकामना टक्राउँदै अब अगाडि बढौँ बहिनी, ठेगाना दिनुहोस् त।
1: हजुर हजुर, ठेगाना भन्छौँ हामी, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ bfbsgorkha@bfbs.com, फेसबुक रहेको छ बिएबिएस गोर्खा लेखिएको न्यू लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 55 54 37 364 र 54 33 930।
0: ओके, गाउँठाउँको कुरामा अझै पनि धामी झाँक्रीको चलन होला होइन, उहाँहरूको बारेमा तपाईँलाई अझै बढी थाहा छ भनेर लेख्नुहोस्। हाम्रो गाउँमा पनि यस्तो हुन्थ्यो, हाम्रो तरिका पनि यस्तो हुन्छ हुन्थ्यो के हुन्थ्यो भनेर लेख्नु होला, किन त्यस यी कुराहरूलाई चाहिँ हामीले सेयर पनि गर्नुपर्छ। र मैले एउटा कुरा भन्न बिर्सेको छु, यो बेलामा नै बहिनी, अब यो जनै पूर्णिमा आउने बेलामा हाम्रो घर नजिक पनि एउटा झाँक्री दाई बस्नुहुन्थ्यो क्या, धामी दाई होइन, अब हामीले माइला दाई भन्थ्यौँ होइन, अनि उहाँले सङ्केत दिनुहुन्थ्यो 1 अगाडि उहाँले जब राति ढाङ ढ्याङ्ग्रो ठोक्नुहुन्थ्यो, द्याट मिन्स अब पर्व आयो जनै पूर्णिमा आयो भने चाहिँ रातभरि उहाँ चाहिँ काम हुन्थ्यो कि बहिनी होइन एकदम मानिएको खारिएको धामीको रूपमा चिने हुन्थ्यो होइन गर्दाखेरि त्यो सम्झना अलि यो संसारमा हुनुहुन्न जहाँ हुनुहुन्छ उहाँको पनि स्वर्ग बास होस् भनौँ होइन एनिवे अब आजको यो बसाइमा के छ प्रश्न उत्तरी कार्यक्रम त धेरैले भाग लिनुभयो भनेर सुन्छु म
1: हजुर दाजु हाम्रो एकदम नियमित श्रोताले नै भाग लिनु भएको छ र करिब भन्दा पनि जम्मा हामीलाई 11 श्रोताले फोन गर्नुभएको थियो प्रश्नको उत्तर उहाँले दिनुभएको थियो र 100%
0: 11
1: एकदमै
0: म त अलि यो विदेशको कुरा हो अन्तर्राष्ट्रिय खेलाडीको हो अलि आउँदैन कि रियाक्सन भनेको आएछ खुसी लाग्यो अब प्रभातजीले ल्याउनु भएको छ कि छैन त उसो भए हामीलाई चाहिँ छनौट गर्न पर्ने भयो होइन त आज नयाँ तरिकाले छनौट गर्नु है त सानो नि त होइन हाम्रो मात्र जिम्माले होइन श्रोतालाई पनि जिम्मा दिनु पर्यो त्यस कारणले यो यसपालिको अब भनौँ न पुरस्कृत हुने हाम्रो श्रोता जसले सही उत्तर ल्याउनु भयो माइकल जोर्डन सम्बन्धी के भन्छ प्रश्न थियो नि होइन अन्तर्राष्ट्रिय बास्केटबल प्लेयर वर्ल्ड रिनाउन्ड प्रख्यात व्यक्तित्व हुनुपर्छ बिलियनेयर बिजनेसम्यान स्पोर्ट्सम्यान आइकन माइकल जोर्डनको बारेमा प्रश्न तपाईँले पछि दिनुहुन्छ र एन्सर पनि र विजेता श्रोताको नाम पनि भन्नुहुन्छ भन्दै पहिलो एउटा चाहिँ पत्रलाई स्थान दियौँ अगाडि छ मेरो मनमा के आयो थाहा छ बहिनी यसपालि प्रश्न राख्ने कि नराख्ने भइरहेको थियो तपाईँले अर्को हप्ता राख्नु भन्नुभयो नि होइन एउटा एकदम इन्ट्रेस्टिङ कथा छ क्या बहिनी एउटा स्पोर्ट्सकै हो अन्तर्राष्ट्रिय म्याराथन रनर होइन म्याराथन धावक को बारेमा छ त्यो बारेमा कथासहित प्रश्न राख्नुपर्छ हाम्रो श्रोतालाई यो कथा यस्तो इन्ट्रेस्टिङ फ्याक्टहरू राखेको मनपर्छ पर्दैन थाहा भएन अस्ति मैले माइकल जोर्डनको कथा सुनाएँ उहाँले होइन यो पनि इन्ट्रेस्टिङ छ भन्यो भने राखौँला नभए ठिकै छ बहिनी प्रश्न मात्रै राखौँ है त बहिनी एनिवे आजको पहिलो हाम्रो कार्यक्रममा आउनुहुने श्रोता हुनुहुन्छ अल द वे फ्रम कहाँ बहिनी
1: कोहलपुर
0: बाँकेबाट ओके बाँकेको पत्र अगाडि राखेँ मैले युक्त प्रसाद श्रेष्ठ उहाँको नाम हो पुराना हाम्रा मित्र श्रोता बेला बेलामा काठमाडौँ आउँदा यानि कि नेपाल आउँदा भनेर चलाउँथ्यो होइन उहाँ चाहिँ यहाँ यसो छिर्ने गर्नुहुन्छ एनिवे सबै ठिक होला भनेर पत्रतर्फ लागौँ लेख्नुहुन्छ युक्तजी आदरणीय कार्यक्रम सञ्चालक सर विनोद भनेर लेख्नु भएको छ विनोदजी भने भइहाल्यो होइन विनोद धोज खड्काज्यू तुलसीज्यू कृष्णज्यू अनि दिदी सुजन बाला बहिनी निशा गुरुङ मिना थापा निरा राणा भाट आरती अनि प्राविधिक मित्र लाई नर्जङ गुरुङलाई पनि सम्झना गर्नुभएको छ कोहलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठको दुई हात जोडी नमस्कार भन्नुभएको छ बहिनी
1: हजुर कोहलपुर बाँकेमा अहिले पनि गर्मी नै छ भन्दै हुनुहुन्थ्यो दाजुले युक्त दाईलाई कार्यक्रममा स्वागत छ नमस्कार पनि छ र यता चाहिँ पानी परे पनि बेला मौकामा पानी पर्छ तर पानी परे पनि एकदमै तातो नै छ हावा तातो नै छ भइरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो
0: ओके अब गर्मी ठाउँ हो र बाँके बर्दियाका कुराहरू हाम्रो दिल केसी हाम्रो रिपोर्टरले दिइहाल्नुहुन्छ त्यहाँको तपाईँले नभने पनि हामीलाई सम्पूर्ण कुरा थाहा हुन्छ नि होइन एनिवे लेख्नुहुन्छ आराम छु र तपाईँहरू पनि आरामै कुशल हुनुहुन्छ होला भन्ने मा पूर्ण विश्वास लिएको छु कार्यक्रम सुनेर सधैँ साथ दिइरहेको थिएँ तर पत्र चाहिँ धेरै पछि लेख्दैछु भन्नुभएको छ
1: उहाँले धेरै पछि लेख्नु भएको छ दाजु है उहाँले चाहिँ पोस्ट बक्समा पत्र आफ्नै हातले लेखेर खसाल्नु पनि भएको थियो र पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ
0: हो नि हामीले हाम्रो हाम्रो वर्डलाई चाहिँ हामीले राखे कायम गरेका छौँ होइन बोलेपछि बोले नि त्यो पनि लाउरेले लेख्नुहुन्छ अरू अब हामी नेपालीहरू घरमा चाडपर्वको लहर सुरु भयो भर्खरै नाग पञ्चमी पनि सकियो यही 12 दिन चाहिँ जनै पूर्णिमा 13 गाई जात्रा पनि खोलपुरमा मनाउँछौँ भनेर जानकारी दिनु भएको छ बहिनी
1: हजुर हजुर अब जस्तै युक्त प्रसाद दाजु चाहिँ नेवारै पढ्नुभयो सो कोहलपुरवासी जो अहिले नेवार समुदायका हुनुहुन्छ उहाँहरूले पनि यो गाई जात्रा जसरी काठमाडौँमा मनाउनुहुन्छ उहाँले पनि मनाउनुहुन्छ
0: हामीले भन्ठानु थियौँ गाई जात्रा काठमाडौँको मात्रै भनेर तर होइन वास्तवमा मैले थाहा भएसम्म यो पूर्व भोजपुरदेखि लिएर जहाँ जहाँ चयनपुर जहाँ जहाँ नेवार समुदाय हुनुहुन्छ उहाँले मनाउनुहुन्छ किनभने आफू जहाँ गयो आफ्नो कल्चर पनि त लाने हो नि बेलायतमा हामीले सोहे ढोले सोहे भन्छौँ
1: होइन
0: कति मजा आउँछ र दसैँ तिहारको के भन्छ टिका लगाउँछौँ होइन अनि यसो बाटोमा हिँड्दाखेरि के लाग्यो तिमीहरूले भनेर सोच्छन् कुराहरूले होइन, हामीले पनि भनिदिन्छौँ हाम्रो चाड हो भनेर उहाँहरू एकदमै उत्सुक भएर सोध्नुहुन्छ कति राम्रो तिमीहरूको कस्तो राम्रो चाड रहेछ, परिवार भेट्ने, साथीभाइ भेट्ने, गाउँले भेट्ने, एक्सचेन्ज अफ लभ एन्ड अफेक्सन होइन। अनि हङकङमा हुँदाखेरि हाम्रो चिना साथीहरू सोध्नुहुन्थ्यो के बहिनी हामी दसैँमा टिका लाउने अनि कानमा चाहिँ जमरा सिउरेर हिँड्थ्यो नि, अनि चिना र साथीहरूले भनेको सम्झना छ हो त चोइसाम भने कानमा चोइसाम भने साग के अनि निधारमा चाहिँ राइस भनेर जिस्काउनुहुन्थ्यो क्या होइन भनेर, त्यस्तै हो होइन चाडपर्व त्यही हो, तर उहाँहरूलाई चाहिँ अचम्म लाग्छ तर एक्सप्लेन चाहिँ गर्नुपर्छ। एनिवे अब यसरी गाई जात्रा चाहिँ चारैतिर मनाइन्छ भन्ने कुरा हो, गाई जात्रा हामीले पनि कोलपना मनाउँछौँ भन्नु भन्नु भएको छ, कसरी मनाउनु भयो के भयो यसो फोटो पाउन त होइन त बहिनी, यो चाहिँ अर्को समयमा हामी राखौँला। लेख्नुहुन्छ यो साल दुईवटा घरबाट गाईजात्रा निकाल्ने कार्यक्रम छ किनभने अब उहाँले भनेपछि त कोही सम्झनामा हो होइन, आफन्त हजुर जो बित्नुहुन्छ उहाँको सम्झनामा गरिन्छ, यो हाम्रो नेपाली नेवारी संस्कृति हो भन्नुहुन्छ, 26 गते कुशी औँसी बुवाको मुख हेर्ने पनि दिन हो,
1: ओके
0: 29 गते हाम्रा चेलीबेटीहरूको महान चाड तिज हरे तालिका चिज, यसरी भादौ महिना सकिँदैछ है भनेर वार्निङ दिनुहुन्छ उहाँ,
1: वार्निङ दिनु भएको छ, भदौ महिनाभरि नै चाडबाडको लर्को लागेको छ, अब असोज महिनादेखि त झन् महान चाडपर्वको लर्को नै लाग्छ
0: खुसी औँसी भन्नाले हाम्रो फादर्स डे होइन दिन, अब बेलायतीहरूले अथवा चाहिँ पश्चिमा संस्कृतिमा चाहिँ फादर्स डे अलिकति अर्कै दिन मानिन्छ, उहाँहरूको आफ्नै तरिका छ, हाम्रो पनि घर घरमा फादर्स डे मनाइन्छ, तपाईँले कसरी मनाउनुहुन्छ भनेर सोध्नु त।
1: हजुर हजुर, मैले त मेरो बुवाको मनपर्ने चिज म गिफ्ट दिन्छु बुवालाई, चाहिँ अब खानेकुरा भन्दा पनि हुन्छ
0: नि
1: पिउन नै पिउनुहुन्न उहाँले, कहिले पनि पिउनु नि हुँदैन, तर उहाँलाई चाहिँ एकदम ब्रान्डेड टी सर्टहरू होइन ट्र्याक सुटहरू एकदमै मनपर्छ क्या, उहाँले चाहिँ एकचोटि लगाउने तर एकदमै राम्रो क्वालिटीको लगाउनु पर्छ भन्नुहुन्छ कि उहाँले,
0: त्यो पनि एउटा हो।
1: हजुर,
0: म चाहिँ किन ब्रान्डेड किन धेरै पैसा खर्च गर्ने, लाउने फाल्ने अर्को नयाँ ल्याउने भन्छु के म चाहिँ,
1: हजुर जस्तो सोच्छ नि मेरो माइला मामा पनि त्यस्तै सोच्थे के,
0: उहाँले
1: चाहिँ धेरै किन्ने

0: यो सुनाउन पनि तपाईँलाई चाहन्छु। यस गीत मार्फत जीवन सङ्गिनी हिरा श्रेष्ठ, घर परिवार, आफन्त अनि दाजु धनवीर पुन, छवि थापा, राजेन्द्र बान्तवा, अरुण नदी खत्री, रामलाल सुमन, हिमा राई, दर्पण देविका, रमा सापकोटा, विनिता सुनवार, सरस्वती राई, रचना अन्जान राई, कमला वनेम लिम्बू, सानु सम्झना, पवित्र थापा, मोना मुखिया, घायल रमा राई, कल्पना साम्पाङ अनि पुष्पा राई, सङ्गीता मगर, कोपिला चामलिङ, माफ गर्नुहोस् शोभा भट्टराई, बिएबिएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका सम्पूर्ण सदस्यहरू अनि अहिले रेडियो सुनेर बस्नुहुने सबै सबैमा मिठो मिठो सम्झना भन्दै आजलाई यति नै गर्दै पत्रलाई मैले अन्त गरे, बिट मारे भन्नुहोस् युक्त प्रसाद सेठजी।
1: हो युक्त दाईले होइन सबैलाई सम्झनु भएको छ, गीत पनि एकदमै मिठो गीत मगाउनु भएको छ दाजु है। यो गीत त मैले पहिलोचोटि सुने हेर्नुहोस् है, तिन चार महिना अगाडि चाहिँ रिलिज भएको रहेछ। अनि हाम्रो गायक हुनुहुन्छ पदम ऐरी, उहाँको स्वर चाहिँ एकदमै दमदार छ दाजु, तपाईँ पनि सुन्नु होला। यो गीत एकदमै राम्रो छ।
0: मैले उहाँको स्वर सुन्न नै पाएको थिएन, तपाईँले जानकारी गर्नुभयो, यो कार्यक्रममा पनि सुन्न पाउनु छ श्रोताले, र साथसाथमा काठमाडौँको सौगातको कार्यक्रम पनि सुन्न पाउनु छ। तपाईँले रेकमेन्ड गरेको गीत सुनौ है।

0: ए याद बोलको गीत गाउने कलाकार एकताली फेरि भन्नुहोस् त अहिले भाइ
1: उहाँको नाम छ पदम ऐरी
0: ऐरी कति राम्रो स्वर रहेछ एकदम तपाईँले सही डेफिनेसन दिनुभयो दमदार आवाज रहेछ
1: है त
0: ओके अब यस्ता यस्ता नयाँ नयाँ कलाकारले हाम्रो साङ्गीतिक जगतलाई चाहिँ एकदमै जाजुल्यमान बनाउनुहुन्छ इन फ्युचर दे आर भेरी भेरी प्रमिसिङ सिङ्गर्स भन्नु पर्यो दिदी बहिनीहरू पनि राम्रो राम्रो आउनु भएको छ नि
1: एकदमै प्रतिभा एकदमै ज्वलन्त छ उहाँहरूको एकदमै राम्रो राम्रो
0: यो चाहिँ भएको चाहिँ प्लेटफर्म पनि आजकल मनज्ञ छ नि होइन नेपाल आइडलदेखि लिएर भोइस अफ नेपाल आदि थुप्रै छ नि होइन त्यहाँ पनि उहाँले मौका पाउनुहुन्छ र कोही कोहीले त बहिनी आएर एकल प्रयासमा पनि अब युट्युबतिर आएर पनि आफूलाई पपुलर बनाइरहनु भएको छ नि होइन
1: एकदम अहिले त युट्युबमा उहाँले ब्लगहरू पनि बनाउन कोसिस गर्नु भएको छ प्लस आफ्नो एकल साँझहरू भयो होइन यहाँ प्लेटफर्ममा चाहिँ एकदमै मजाले युज गर्नु भएको छ पदम ऐरीजीको जुन गीत सुने दाजु सुरुमा मैले सुन्दाखेरि त म झुक्किएँ कि ए आईले पो गरेको हो कि भनेर पनि झुकेँ म तर हेर्दै जाँदाखेरि एकदमै ओरिजिनल उहाँको ओरिजिनल भोइस रहेछ अनि यो 3-4 महिना अगाडि मात्र रिलिज भएको गीत रहेछ यो
0: ओके अब उहाँको अरू गीत पनि हामीले सुनौँ सुनाऊ युके बुनाईतिर पनि पठाइदिउँ यस्ता यस्ता कलाकारलाई हामीले स्थान दिनुपर्छ बहिनी सम्भावनै सम्भावना बोकेका कलाकारलाई हामीले सकेसम्म फैलाउनु पर्छ बहिनी हाम्रो धर्म यही हो भन्नु पर्यो होइन किनभने हाम्रो निम्ति त कलाकार कलाकार हो नि होइन र ओके अब यति भन्दै हामी अर्को दोस्रो श्रोतालाई स्थान दिइहालौँ त
1: हजुर हजुर युक्रतालाई धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि आउँदै गर्नुहोला अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ र दोस्रो पत्र मेरो हातमा परेको छ राजेन्द्र वान्तवा राई दाजुको पत्र उहाँले हामीलाई फेल्सम लन्डनबाट लेख्नु भएको छ र हरेक 15 दिनमा म आउने गर्छु म पत्र लिएर आउँछु भनेर वाचा गर्नु भएको छ हरेक 15 दिनमा आइराख्नु भएको छ तर यो अलिकति ग्याप भयो होइन उहाँ एकदम व्यस्त हुनुहुन्छ है
0: हरेक 15 दिन भनेपछि औँसीमा पनि 15 दिन पूर्ण हुन्छ नि होइन 15 दिन औँसी पूर्ण लाग्छ भने जस्तो होइन हरेक 15 दिन आउँछ तल एक दुई दिन तल माथि होला तर जे होस् एनी वे तपाईँ आउँदाखेरि हामीलाई सधैँ पूर्ण होइन सधैँ उज्यालो सधैँ एकदमै धेरै रमाइलो होइन
1: गर्दाखेरि
0: सधैँ औँसीमा पनि तपाईँ आएपछि पूर्णै भयो हाम्रो निम्ति होइन त
1: हो नि राजेन्द्र दाजु जहिले आउनुहुन्छ प्रकाश छर्दै आउनुहुन्छ
0: है
1: एकदमै सुरुमा लेख्नु भएको छ बिएबिएस गोर्खा रेडियो नेपालका शाखा प्रमुख श्रद्धया दाजु विनोद खड्का ज्यूमा गोर्खे सलाम भन्नुभएको छ
0: गोर्खे सलाम छ यहाँलाई
1: परदेशीको सन्देशका मुख्य सञ्चालिका निशा गुरुङ सह सञ्चालिका ज्यूहरू सुसन बाला र मीना थापा चेलीहरूलाई एकमुष्टमा नमस्कार साथै अभिवादन भनेर भन्नुभएको छ अन्य विधामा कार्यरत सबै सबै कर्मचारीहरूलाई पनि मैले सम्झेको छु अनि मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्व ज्यूहरू मेरा परिवार आफन्तजन साथै आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई सेवा हौवा अनि दर्शन नमस्ते छ म राजेन्द्र वान्तवा राई पोखरी कान्छा अनि परिवारको तर्फबाट तिजको रमझम सुरु भइसकेको छ होइन सबैजनालाई चाहिँ तिजको शुभकामना छ भनेर भन्नुभएको छ दाजु
0: ओके बेलायतमा पनि खुब मनाउनुहुन्छ तिज एकदमै अहिलेदेखि कार्यक्रमहरूको बारेमा जानकारी आइरहेको छ हामीले सुन्छौँ बिएबिएस गोर्खा रेडियो युकेले कभर गरिदिनुहुन्छ कहाँ कहाँ चाहिँ तिजको के कार्यक्रम भयो भनेर हुँदैछ भनेर त्यसले गर्दाखेरि तपाईँले जहाँ जहाँ जे गर्नुहुन्छ हाम्रो तर्फबाट पनि एकदमै रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् अलिक केयरफुल हुनुहोस् त्यति मात्रै
1: अनि यही भदौ 12 गते रक्षाबन्धन परेको छ यहाँहरू सबै सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना छ साथै त्यसै दिन क्वाँटी खाने दिन पनि परेको छ मलाई एकदमै क्वाँटी खान मनपर्छ तपाईँहरूलाई कस्तो लाग्छ भनेर सोध्नु भएको छ
0: ओके क्वाँटी त गजब राम्रो चिज हो नि होइन अनि यसको पनि महत्त्व आफ्नै छ नौ गेडी भन्छ भने नौ गेडागुडी नौ थरीको गेडागुडी भिजाएर खाइन्छ त्यसले राम्रो हुन्छ त्यसमा चाहिँ कसैले चाहिँ एकदमै भेजिटेरियन खानुहुन्छ कसैले अलि नन भेज पनि बनाउनुहुन्छ होइन आफ्नो तरिका छ भन्नु पर्यो
1: हजुर निशा बहिनी साथै मेरा शुभचिन्तक ज्यूहरूप्रति क्षमा चाहन्छु मेरो प्रतिबद्धता अनुसार गएको हप्ता मैले सन्देश पठाउन सकिनँ र केही कारणवश निरन्तरता दिन सकिनँ माफी लाग्दा छु भनेर भन्नु भएको छ.
0: यसपालिको पूर्णे चाहिँ ढिलो भएको छ भन्नु होइन.
1: युकेको मौसम भन्नुपर्दा गत हप्ता बेहोस नै हुने गरी गर्मी भयो. अब एक दिन त आफूले कुनै न कुनै ठाउँमा त 36 डिग्री सेल्सियससम्म पुग्यो भनेर भन्नुभएको छ दाजु.
0: यो कहिले नसुनेको कुरा भइरहेको छ. योभन्दा अगाडि पनि अब त हामीले कुराकानी गऱ्यौँ, हुन पनि हो हाम्रो साथीहरू मिटिङमा आउनुहुन्छ क्या बहिनी, सो भर्चुअल मिटिङमा अनलाइन मिटिङमा आउँदा फोटो पनि देखिन्छ होइन, एकदमै रातो रातो भएर आउनुहुन्छ होइन गोरा साथीहरू, किनभने उहाँहरूलाई त्यो ट्यान मन त पर्छ होइन, घामले जुनको रापले चाहिँ कालो कालो बनाएको राम मनपर्छ, तर जुन प्रकारको रातोपना देखिन्छ नि अनहेल्दी के बहिनी होइन, ग्राभी भा जस्तो गरेर घामले पोलेको छाला उडेको होइन देखिन्छ. त्यस कारणले यो हाम्रो संसारमा के भइरहेको छ, विश्वमा के भइरहेको छ, क्लाइमेट चेन्जले गर्दाखेरि बेलायतमा कहिले पनि नसुनेका गर्मी भइरहेको छ, गर्मी यो तालले होइन, अर्को चाहिँ पानीको एकदमै ठुलो समस्या छ बहिनी होइन, उहाँहरूले चाहिँ विभिन्न प्रकारले चाहिँ त्यसलाई कन्ट्रोल मेजर राख्नुभएको छ, गाडी धुनको लागि पाइपको हुज पाइप बन्द गर्नुभएको छ होइन, गऱ्यो भने कति 1,000 फाइन भनेर पो सुन्छु त बहिनी, 1,000 पाउन्ड बहिनी होइन, गार्डनमा पनि हाल्न पाइन्न, मान्छेलाई नुहाउन खान नै छैन भन्ने जस्तो भइसक्यो, सबै वाटर रिजर्भायरहरू सबै सुकिसकेका छन्. गर्दाखेरि अब सबैजना मिलेर हाम्रो पृथ्वी माता धरती मातालाई केही गर्नै पर्यो. अलिअलि रिसाउनु भएको छ जस्तो लाग्यो क्या मलाई होइन.
1: अब उहाँले चाहिँ के भन्नुभएको छ भने अब यो हप्ता 20-21 तापक्रम छ, अलिकति ओह्रालो लाग्दै गएको छ, आशा गर्छौँ हामी अर्को हप्तासम्ममा ठिक हुनेछ भनेर भन्नुभएको छ. अनि अहिले गर्मी बिदा छ, स्कुलहरू अनि नेपालीहरूको मेला भेला जमघटहरू निरन्तर चलिरहेको छ. अब यो शनिबार 22 तारिक भोजपुरे भेला परेको छ, सो त्यहाँ पनि आफ्नो गाउँले भएको कारणले गर्दाखेरि जानु नै पर्यो भनेर भन्नुभएको छ. 30 तारिकको दिनमा नेपाली मेला तमुधी युकेको आयोजनामा हुँदैछ. नेपालीहरूको सर्वाधिक भेला हुने यो नै मेला हो भनेर पनि भन्नुभएको छ.
0: पोहोर साल हाम्रो साथीहरूले जितेर एकदमै फोटो पठाएको हामीले सुन्यौँ होइन, र पासापुच्छले जितेको भनेर सुन्यौँ होइन, अरू समुदायले पनि केही केहीमा विधामा जितेको भनेर सुन्दाखेरि यो भव्य कार्यक्रम हो. भव्य भन्दाखेरि अझै सानो भनाइ भए जस्तोलाई मलाई, अत्यन्त सबैलाई जोड्ने कार्यक्रम हो यो, जोड्ने मेला हो. सबैजना नेपाली मेलामा आउनुहुन्छ, गोर्खा कपमा आउनुहुन्छ, नेपाल कपमा आउनुहुन्छ, गर्दाखेरि साथीभाइ गाउँलेहरूलाई भेट्ने ठुलो एउटा पर्व हो क्या बहिनी, गर्दाखेरि तपाईँहरूले एकदम इन्जोय गर्नुहोला भन्ने हाम्रो आशा छ. त्यतिखेरसम्म अलिकति टेम्परेचर चाहिँ अथवा तापक्रम चाहिँ घटिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई होइन.
1: हो, अब राजेन्द्र दाइले पनि भन्नुभएको छ सबै ठाउँबाट मलाई निमन्त्रण आइसकेको छ, जानै पर्यो अनि रमाइलो गर्नै पर्यो भनेर भन्नुभएको छ.
0: हजुर, अलिकति फन्ड पनि बनाउनै पर्यो, नभए खर्च चाहिँ बहिनी यहाँबाट बस चढेर गा 15 रुपियाँको बस चढेर गए जस्तो होइन, जाँदा पनि पेट्रोल खर्च हुन्छ, आउँदा पनि टिकट किन्नै पर्यो, खानै पर्यो, रमाइलो गर्नै पर्यो, गर्दाखेरि सानोतिनो खर्चले पुग्दैन, तर व्यवस्थित गरे भने चाहिँ आफ्नो भनौँ न म्यानेजमेन्ट गरे भने त भइहाल्छ. कहिले कहिले चाहिँ कुनै कुनैमा अभोइड पनि गर्न सक्नुपर्छ होइन बहिनी, सबै ठाउँमा गएर भ्याउँदा पनि भ्याइन्न, तर महत्त्वपूर्ण कुरामा चाहिँ जानै पर्यो.
1: अब उहाँले चाहिँ यो भन्दै गीतको पनि यहाँ कुरा गर्नुभएको छ. यस अब गीत चाहिँ मैले रोजेको छु सिक्का नोटैमा. यो गीत गाउने कलाकार हुनुहुन्छ मेलिना राई र साथीहरू. यो गीत भने टिकटक भरि नै एकदमै ट्रेन्डिङमा छ, त्यसैले यो गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ. र गीत मार्फत सम्झाउनु पर्दा उहाँ कि धर्मपत्नी अथवा भाउजू रमा कुमार राईलाई सम्झाउनु भएको छ, उहाँलाई चाहिँ धेरै माया र आशीर्वाद सहित सम्झना सुनाउन चाहन्छु. त्यस्तै गरी भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर राई, भाउजू चन्द्र कुमारी उहाँहरूमा सेवा छ. सुनसरी झुम्का बस्नुहुने भाउजू कमलामा सेवा. खोटाङ बस्नुहुने ससुरा सासू अनि सबै ससुराली परिवारहरूमा पनि मेरो नमस्कार छ. आफन्तहरू गाउँलेहरू भोजपुर खोटाङ धरानवासी त्यस्तै गरी बिएफबिएस रेडियोमा आबद्ध सबै सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने काका दान बहादुर बान्तवा, चिरन कुमारी राई, रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवध्वज राई र कृष्ण राई अनि उहाँहरू सबै सबैको परिवारलाई पनि म सम्झन चाहन्छु अनि नमस्कार छ. हिट लिस्टमा हुनुहुने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला राई, दर्पण देवीका रुदुङ, हुन्नी गुरुङ, सङ्गीत सरिता बायुङ राई, देविका बान्दवा, सुनिता पुन, गौतम बार्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुणादी खत्री, सुम्निमा राई, प्रमिला बान्दवा, विनिता सुनवार, सुषमा सुस्केरा, मान बहादुर लिम्बू, अमर निर्दोष, ओम मणि सापकोटा, त्यसै गरी हुनुहुन्छ राजाराम रायमाझी र राम पुकार राई। अब 15 दिनमा भेटौँला है भनेर पत्र टुङ्ग्याउनु भएको छ भवदीय राजेन्द्र बान्दवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 एभरेस्ट रोड, हाल बसोबास फेल्थम लन्डन
0: भन्नुभएको छ। मिल्यो भने अर्को कार्यक्रममा राख्नु पर्ला होइन, समीर खरेल र मेलिना राय हुन्छ।

0: रेडियो।
1: हजुर, यहाँले बिएबिएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमको हामी आधाउधी भागमा आइपुगेका छौँ। अब पालो भयो ठेगाना दिने र छिनोफानो गर्ने, होइन त निशा बहिनी?
2: हो हजुर, हजुर दाजु। अब भने कार्यक्रममा फेरि पुनः स्वागत गर्दै हामी आइसकेका छौँ। ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5437064 र 5433930।
1: ओके, अघि भने मुताबिक अब छिनोफानो गर्ने समय भयो। यसपालि यानि कि गएको हप्ता हामीले विश्व प्रसिद्ध खेलाडी माइकल जोर्डनको बारेमा प्रश्न राखेका थियौँ। हाम्रो श्रोताले ठ्याक ठ्याक मिलाउनु भएछ, कति 11 जनाले सबै मिलाउनु भयो नि, होइन?
2: हजुर हजुर, एकदमै हाम्रो प्रश्न रहेको थियो, चर्चित बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भएको थियो अथवा भयो?
1: त्यो चाहिँ कुन हो बहिनी?
2: जर्सी नम्बर 23। माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो?
1: ओके, त्यसको सही उत्तर
2: शिकागो बुल्स।
1: ओके, अनि 11 जनाले मिलाउनु भयो,
2: एकदमै
1: सरसर्ती नाम भनिदिनुहुन्छ कि 11 जना मिलाउनेको?
2: हजुर दाजु, हजुर, 11 जना हुनुहुन्छ। उमेश रेग्मी विराटनगरबाट, अन्जु रेग्मी विराटनगरबाट, नरेन्द्र रिमाल स्याङ्जाबाट, भीम प्रसाद तिवारी हुनुहुन्छ भक्तपुरबाट, रमा सापकोटा हुनुहुन्छ धनकुटाबाट, त्यस्तै गरी हाम्रा अर्का श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, अर्का हुनुहुन्छ एडमन्ड पराजुली सुनसरीबाट, शेखु छेत्री हुनुहुन्छ लमजुङबाट, अरुण नदी खत्री र सरिता खड्का हुनुहुन्छ उहाँ भने कहाँबाट त बासीकोट नाराथानबाट, र अन्तमा हुनुहुन्छ गीता खड्का कार्की इमानुलबाट।
1: ओके, सबैलाई बधाई छ। सबभन्दा पहिला अब हामी आजको यो छिनोफानोमा अलिकति फरक ट्विस्ट ल्याउँ, है त बहिनी? ट्विस्ट ल्याउनै पर्छ। र हामीसँग जोडिनु हुने एकजना श्रोता हुनुहुन्छ रेगुलर, उहाँको नाम हो शेखु छेत्री, होइन त?
2: तनहुवासी
1: भन्नुभयो जस्तो लाग्यो मलाई। तनहुवासी शेखु छेत्रीजी, नमस्ते, स्वागत छ तपाईँलाई।
3: हजुर सर, धन्यवाद हजुरलाई, नमस्कार।
1: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
3: हजुर सर, आरामै, र हजुरलाई पनि र आराम कुशलको कामना गर्न चाहन्छु।
1: थ्याङ्क यू, थ्याङ्क यू। ल भन्नुहोस्, तनहुमा के कस्तो भइरहेछ अहिले?
3: अहिलेको अवस्था सर, पानी परिरहेकै छ अहिले, जस्ट नाउ भन्नुपर्दा तर्क घाम लागेको छ, मौसमी अवस्था भन्नुपर्दा, र बिस्तारै बिस्तार अब चिजको माहौल केही मात्रामा हल्का फल्का यसो सुरु हुन्छ कि जस्तो अवस्था छ, यसरी सुरु जानकारी गराउँछ हजुरलाई। प्रत्येक हप्ताको मध्याह बाह्र बजेपछि रेडियो नेपाल केन्द्रीय प्रसारणबाट प्रसारित यस कार्यक्रम प्रस्तोता दुईजना मिलेर सँगै चलाएको मलाई औधि मनपर्छ। यस बिएफबिएस गोर्खा रेडियोमा कार्यरत एवं सञ्चालक विनोद जोस खड्का, प्रमुख सञ्चालिका निशा गुरुङ, साथै सुमन बाला राई, मिना राणाभाट, आरती लम्साल, मिना थापा, नरजङ गुरुङ, यसका अलावा काठमाडौँदेखि युके साइप्रस ब्रुनेसम्म रहेर सेवा गर्नुहुने सबै सबैमा मेरो नमस्कार। एस बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश कार्यक्रम अन्तर्गत रेडियो नेपाल परिवारप्रति पनि म हार्दिक नमस्कार एवं सम्झन चाहन्छु। जन्मभूमिदेखि पराई भूमिसम्म रहेर बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश सुन्नुहुने सबै सबैमा मेरो नमस्कार। यस कार्यक्रममा बोल्दै गर्दा मलाई एउटा छोटो प्रस्तुति पनि राख्न मन लाग्यो। झम झम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ। झम झम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ। तल हेरम पहिरो गई तान्छ कि, माथि हेरम पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि। तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो

0: कि बाउ बाजेको थलो छोडिन अन्त यी घरबार चाहिनी जोडिन बाउ बाजेको थलो छोडिन अन्त यी घरबार चाहिनी जोडिन चलाएरौँ पहिरो गई तान्छ कि माथि हेरौँ पहिरो आई पुर्ख कि यो ठाउँ त फापेन हो अन्तै जाउँ कतै जुर्छ कि चलाएरौँ पहिरो गई तान्छ कि माथि हेरौँ पहिरो आई पुर्ख कि यो ठाउँ त फापेन हो अन्तै जाउँ कतै जुर्छ कि बिएस बिएस गोर्खाल्यो नेपालको सातवटै प्रदेशबाट विभिन्न रिले स्टेसनबाट सुन्नुहुने
1: अन्तमा तपाईँलाई एउटा जिम्मेवारी दिन चाहन्छौँ। हामी दुईजना होइन, यसपालिको प्रश्न उत्तरी कार्यक्रममा 11 जनाले मिलाउनु भएको छ। ए तपाईँलाई थाहा छैन कि 11 जनालाई हामीले एउटा एउटा नम्बर दिएका छौँ, मैले लेखिसकेको छु, ऱ्यान्डममा लेखिदिएको छु। अघि अघि बहिनीले सरसर्ती नाम लिनुभयो, त्यो 1, 2, 3, 4 होला, तर त्यसलाई काटेर मैले 1 कता 2 कता 10 कता राखिदिएको छु, एक एकजनाको नामको अगाडि। अब 1 देखि 11 तपाईँले एउटा नम्बर दिनु पर्यो, जसको नामसँग त्यो नम्बर जोडेको छ उहाँ आजको हाम्रो विजेता हुनुभयो। ल त अब तपाईँलाई यसो अनुरोध गरिहालौँ, ल भनिदिनुहोस् 1 देखि 11 तपाईँलाई मन पर्ने नम्बर कुन होला त। ल सुरु गर्नुहोस्।
0: 5 नम्बर छ।
1: 5 नम्बर हो तपाईँको? ओके बहिनी, यो त विदेशतिर लागेको जस्तो छ त, होइन होइन होइन, विदेशतिर गएको छैन उहाँ चाहिँ। ओके तिवारीजी हुनुहुन्छ।
2: ओहो तिवारीजी भनेपछि भक्तपुरतिर,
1: भक्तपुरतिर
2: भीम प्रसाद तिवारी।
1: ल तपाईँले चाहिँ छानिदिएको नाम नम्बर चाहिँ 3 पर्यो, होइन सरी 5 पर्यो, त्यो चाहिँ 5 पर्यो भीम प्रसाद तिवारीजीको नामको अगाडि मैले दिएको नम्बर। अघि गर्दाखेरि तिवारीजीले हामीलाई सुन्नु भएको छ भने बधाई छ,
2: र
1: हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला, र तपाईँलाई पनि धेरै धेरै बधाई, थ्याङ्क यू भेरी मच भनौँ है त, धन्यवाद छ है। अब पत्रमा जानुपर्छ बहिनी, केमा आवाजमा हो बहिनी?
2: हजुर आवाजमा जान्छौँ। अब हामी क्याप्टेन क्षेत्र बहादुर थापाजी आउनु भएको थियो हाम्रो स्टुडियोमा।
1: क्याप्टेन साहबलाई उहाँ फर्स्ट सेकेन्ड जिआर को हुनुहुँदो रहेछ, कति 1959 भर्ती भने जस्तो लाग्छ होइन?
2: हजुर हो दाजु, उहाँ 1959 भर्ती हुनुभएको रहेछ, र अहिले उहाँको उमेर भन्नु पर्दाखेरि अहिले यो असाढमा 82 वर्ष पुरा भएर अहिले 83 वर्षमा हिँड्दै हुनुहुन्छ, र उहाँसँग छोटो कुराकानी गरेको छु मैले।
1: अब लागौँ यो कुराकानी तर्फ।
2: आज हाम्रो स्टुडियोमा मामा आउनु भएको छ, र मामाको नाम अनि कुन पल्टन हुनुहुन्छ उहाँलाई हामी यही कार्यक्रम मार्फतै सोध्छौँ। सो उहाँलाई पहिला सुरु स्वागत गर्छौँ। नमस्ते मामा।
3: नमस्ते नानी।
2: सबैभन्दा पहिला मामा हजुरको परिचय पाउन।
3: मेरो नाम क्षेत्र बहादुर थापा मगर हो।
2: अनि हजुर कुन पल्टनको हुनुहुन्छ मामा?
3: म फर्स्ट सेकेन्ड जिआरको।
2: फर्स्ट सेकेन्ड जिआर भनेपछि हजुर कति सालले भर्ती हुनुहुन्छ नि?
3: म त भर्ती हुँदा 1959।
2: ओहो 1959 को भर्ती हो भनेपछि निकै लामो वर्ष होइन? हो हामीलाई त अलिकति कहानी जस्तै लाग्छ। ल अब सुरुमा हामीले अफ इयर कुरा गर्दाखेरि हजुरको कहानी पनि मैले सुन्न पाएँ, र त्यही कहानी हामी हाम्रा श्रोतालाई पनि सुनाउन चाहन्छौँ मामा है। अब त्यो बेला 1959 हजुरको जब भर्ती भएको थियो होइन, हजुर जब सेलेक्सनमा पढ्नु भएको थियो, सुरुदेखि नै भन्नुहोस् न कसरी सेलेक्सनमा पढ्नुभयो, अनि हजुरहरू कहाँ कहाँ जानुभयो? त्यसपछि
3: कल्लाले हामीलाई भैरवा पोखलिया भन्ने ठाउँमा लग्यो, अनि त्यहाँ गयौँ। त्यहाँ गएर त्यहाँको के भन्छ त्यहाँको कर्मचारीहरूले हामीलाई भर्ती गराउनलाई एकदम कहिले रनिङ गराउने कहिले के गराउने है गरायो। त्यसको बादमा तिनीहरूले त्यहाँ सेलेक्ट गरेर हामीलाई चाहिँ नि लियो भनौँ न भर्तीको लागि। त्यहाँदेखि फेरि हामी भर्ती गराएर कति झन्डै 2 महिना त्यहाँ बस्यो। त्यसको बादमा त्यहाँबाट फेरि बाहिर मलेसिया जानको लागि रेडी भयो।
2: हो मलेसिया है हजुर पनि त्यही भएको कारणले गर्दाखेरि पहिला पहिलाको लाहुरीहरूलाई मलाया लाहुरी भन्दो रहेछ अनि मलेसिया जानुभयो त्यसपछि के भयो मामा त्यही ट्रेनिङहरू भयो हजुरको
3: हो हामी भैरवबाट जाँदाखेरि इन्डिया भएर गयो भनौँ न त्यहाँबाट रेलमा ट्रेनमा हामी कलकत्ता गयो
2: हजुर
3: कलकत्ता गएर पूर्वेलीलाई पर्खियो हामी पश्चिमको पनि त्यहाँ जाने त्यहाँबाट फेरि पूर्वको पनि आएर त्यहाँ भेला हुने मल्ल टिम पुरा भएर पानी जहाजमा जान्थ्यो पानी जहाजमा सर लान्सलोट भन्ने पानी जहाज ठुलो थियो अनि त्यो पानी जहाजमा सिभिल पनि हुन्थ्यो अनि हामी पनि रेक्रुटहरू भएर गयो त्यतिखेरमा हामीलाई समय लाग्यो सात दिन सात रात
2: हजुर हजुर
3: भएर हामी केदा मलेसिया भन्ने ठाउँमा पुर्यायो
2: हजुर
3: है यो रङ्गुनको बाटो कालो पानी भन्ने रङ्गुनको बाटो भएर
2: हजुर
3: अनि मलेसिया
2: हजुर
3: त्यहाँ पुर्यायो त्यसको बादमा हामी हामीलाई पल्टनबाट फेरि भनौँ रेक्रुट ट्रेनिङबाट गाडी पठाएको रहेछ
2: ठुल्ठुलो हजुर
3: त्यतिखेरमा तिनीहरूलाई फोर टन के भन्थ्यो क्या गाडीहरू त्यसमा लगेर हामीलाई केदा मलेसियामा ट्रेनिङ अनि ठाउँमा लगेर हरेक कम्पनी त्यहाँ त एकदेखि लगाएर पाँच नम्बर कम्पनीसँग थियो रेक्रुट ट्रेनिङ कम्पनी क्या
2: हजुर
3: अनि त्यहाँ लगाएर बल्ल आफ्नो आफ्नो कम्पनीमा डिप्लोइ गरेर राखेर ट्रेनिङ सुरु भयो छ महिना ट्रेनिङ भयो त्यहाँ
2: है
3: हजुर छ महिना ट्रेनिङ गरेपछि बल्ल फेरि पल्टनतिर लाने काम भयो
2: ट्रेनिङ छ महिना भयो त्यसपछि पल्टन पठाइयो हजुर कुन पल्टन
3: फर्स्ट सेकेन्ड जिआर
2: ओके त्यो बेला मामा भारतीय सेना र ब्रिटिस सेना एकै ठाउँमा थिए
3: थिएन
2: हजुर हजुर अनि हजुरको नम्बरहरू जुन सँगै भर्ती हुनुभयो नि त्यो ताका अहिले हुनुहुन्छ
3: कति हुनुहुन्छ कति त भेटिन्छ धेरै भेट हुन छोडे
2: अब अहिले हजुरको उमेर सोध्नु पर्दाखेरि कति उमेरको हुनुभयो मामा
3: म अस्ति गएको असारबाट 83 लागे
2: ओहो हजुर भनेपछि 82 पुरा भएर 83 हिँड्दै हुनुहुन्छ तर हेर्दाखेरि हजुर त्यस्तो 83 वर्षको जस्तो देखिन्न 60-65 देखिन्छ है हुन त त्यो जुन तपाईँको हुन्छ नि पल्टनमा गर्नुभएको एक्सर्साइजहरूले गर्दा होइन एकदम त्यसले पनि तपाईँलाई यङ राखेको हुनुपर्छ मामा र मेरो कुरा गर्नुपर्दाखेरि 19 अगाडि हाम्रो भेट कहाँ भएको थियो त मामा याद छ है अब मामाले चाहिँ बिर्सिसक्नु भएको रहेछ तर थापा सर भन्थ्यौँ हामीले चाहिँ होइन मामाको चाहिँ म्यान पावर थियो होइन थापा म्यान पावर सो म्यान पावरमा चाहिँ म काम गर्न पुगेकी थिएँ होइन एज अ स्टाफ अनि त्यसपछि पनि 3-4 गरेँ होला मैले त्यति धेरै गरिनँ त्यसपछि चाहिँ मैले यता रेडियोमा काम गरेँ मामा तर बाटोमा चाहिँ मैले भेटिराख्थेँ तपाईँलाई तपाईँले अलिकति बिर्सनु भयो होला हजुर सो मामाको घर चाहिँ मान भवनमै छ होइन यहीँको स्थानीय बासिन्दा नै भन्छौँ हामी यहाँ मान भवनमा आउनु भएको चाहिँ कति वर्ष भयो मामा हजुर 30-40 भयो त मामा भयो है 40 त भयो होला भयो ओके अब हजुरको पुर्ख्यौली थलो चाहिँ कहाँ हो नि मामा
3: मेरो लमजुङ हो
2: लमजुङ हो
3: भोलेटारा
2: हजुर हजुर
3: अहिले जाने मध्य नेपाल नगरपालिका
2: हजुरको पुरा नाम चाहिँ थाहा थिएन त्यो बेला हामी सबैले थापा सरै भन्थ्यौँ है अब थापा सर भन्दै तपाईँ चाहिँ एकदमै साह्रो हुन्छ नरम खालको सबैलाई एकै नासको गर्नुहुन्थ्यो अब आज यहाँ आउनु भएको छ BFBS गोर्खा रेडियोमा है मामा हजुर पहिलोचोटि नै आउनु भएको छ किन भन्दाखेरि हजुर त्यहीँ भए पनि यो रेडियोभित्र चाहिँ छिर्नु भएको थिएन आज त हाम्रो विनोद सरले लिएर आउनु भएको छ हजुरलाई किनभने यो रेडियो त हजुरकै लागि बनेको रेडियो हो नि त होइन सो आज कार्यक्रम परदेशीको सन्देशमा हामी छौँ मामा अब यो कार्यक्रममा भने हामी चाहिँ सन्देश आदान प्रदान गर्छौँ कि जस्तै हजुरको छोरा छोरी नाति नातिना होइन जति पनि आफन्तहरू बाहिर हुनुहुन्छ अथवा नेपालमा हुनुहुन्छ है उहाँलाई चाहिँ रेडियोको माध्यमबाट हामी केही सल्लाह सुझाव अथवा केही सन्देश दिन्छौँ नेपाली नारीहरूको महान चाड हरितालिका तीज पनि आउँदैछ है भदौ 29 सो अब छोरी चेलीहरूलाई चाहिँ हजुर यो रेडियो मार्फत के भन्न चाहनुहुन्छ
3: मेरो युकेमा अहिले छोरीहरू सुनिता शाह भन्छ अहिले हो सुनिता थापा हो
2: हजुर
3: अनि ज्वाइँ विनय शाह र उसको साथमा नातिनी छ मेरो आलिया शाह उहाँहरूलाई मेरो यो तिजको भनौँ न शुभकामना र सम्झना भन्नु पर्यो
2: हजुर हजुर अब छोरा अस्ट्रेलियामा हुनुहुन्छ कान्छा छोरा होइन
3: कान्छा छोरा बुहारी दुईटा नाति अस्ट्रेलियामा तिनीहरूलाई पनि त्यही हो तिजको अहिले त सबभन्दा पहिला आएको चाडै त्यही होइन, त्यसको शुभकामना।
2: रेडियोबाट बुवाको आवाज सुन्न पाउँदा उहाँहरूलाई पनि एकदमै प्राउड फिल हुन्छ है। सो हामी कसरी सुन्ने, कहिले सुन्ने भन्ने कुरा त म हजुरलाई भनिहाल्छु, उहाँहरूलाई पनि त्यो मेसेज पास गर्नुहोला मामा। हजुर, अब माइजू पनि यही हुनुहुन्छ नि नेपालमै होइन? अब रेडियो मार्फत माइजूलाई के भन्नुहुन्छ त? हुन त जहिले पनि भेटिरहेको मान्छे नै हो, देखिरहेको मान्छे नै हो, तै पनि रेडियो मार्फत अब हजुरले चाहिँ फेस टु फेस भन्न नसकेको कुरा भन्न सक्नुहुन्छ। अघि हजुरले मलाई एउटा रोचक कुरा सुनाउनु भयो, हुन त त्यो सबैलाई पढ्न जान्छ पछि उमेर भएपछि। अब अहिलेको अवस्था हजुरहरूको कस्तो छ त मामा? जस्तै बोलाउँदाखेरि कोट्याएर बोलाउनु पर्ने भन्नुभएको थियो नि अघि होइन, एकचोटि भनिदिनुहोस् न।
3: अहिले हाम्रो त यस्तो हुँदो रहेछ क्या नानी, टाइम भएपछि त के हुँदो रहेछ भनेदेखि अब त्यो कमजोर हुँदै गएपछि कान्ने काम नगरेपछि त
2: हजुर
3: आस्ते बोल्दाखेरि पनि नसुन्ने, साह्रै बोलाइदियो भने किन गराएको भनेर झर्किने,
2: हजुर हजुर
3: यस्तो हुन जाँदो रहेछ
2: क्या। ओहो, त्यो सबैको त्यो समय आउँछ मामा होइन, सबैजना जवान भएर त बस्दैनन् पनि है। सो जवानीमा अनि त्यसपछिका दिनहरूमा जसरी माइजूले हजुरलाई साथ दिनुभयो, अहिलेका दिनहरूमा पनि साथ दिइराख्नु भएको छ होइन, विच इज भेरी बेस्ट भन्छु म चाहिँ, किन भन्दाखेरि सुरुवातदेखि नै अहिलेसम्म साथ दिइराख्नु भएको छ एन्ड हजुरको चाहिँ दुःख सुखको साथी हुनुहुन्छ होइन। अनि हजुर के भन्न चाहनुहुन्छ माइजूको लागि विशेष विशेष सन्देश?
3: मेरोबाट त त्यही तिजको शुभकामना।
2: माइजूलाई अब तिजको एकदमै विशेष विशेष उपहार पनि दिनु पर्यो है। ल माइजू, तपाईँको लागि तिजको विशेष उपहार मामाको तर्फबाट आउँदैछ, त सरप्राइज हुन्छ है यो चाहिँ, तपाईँलाई अहिले नै भनिँदैन। हजुर, कार्यक्रममा आउनुभयो मामा, धेरै धन्यवाद छ। अब त हजुरले रेडी देखिहाल्नुभयो, हामी अगाडि नै छौँ होइन, हजुरको घरबाट नै नजिकै छौँ, बेला मौकामा आउनुहोला है, यसो आउनुहोला। जाँदा जाँदै कुन गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ त म सोधिहालेँ मैले। गीत सुन्न चाहिँ मनपर्छ, मनपर्छ। कस्तो खालको गीत सुन्न चाहनुहुन्छ? जस्तै दोहोरी, लोकगीत भयो होइन, कस्तो खालको मनपर्छ?
3: दोहोरी नै मन,
2: दोहोरी मनपर्छ। हुन्छ हुन्छ,
3: खोइ तपाईँकोमा अहिले छैन होला, हाम्रो लङ्गको ठाडो भाका भन्ने छैन?
2: छ छ, हामीसँग छ नि।
3: ल धन्यवाद,
2: थ्याङ्क यू सो मच, हस् बाई, टेक केयर,
3: धन्यवाद,
2: हस् बाई।

0: अब तीज पनि आउँदैछ, त्योभन्दा अगाडि गाई जात्रा, त्यसपछि रक्षाबन्धन र बुवाको मुख हेर्ने पनि आउँदैछ चाडबाड होइन। अब यो सबै प्रिपरेसन गर्नको लागि त म कुद्नु पर्यो दाजु, सपिङको
1: लागि के कसरी हेर्छन् मुख भनेर आशा गरेर बस्नु बहिनी, जिन्दगी त आशा आशा अड्किया छ नि होइन। र बुवाहरू तपाईँ हुनुहुन्छ भने तपाईँ पनि आशा गर्नुहोस् छोराछोरीले माया गर्लान् भनेर होइन। अरूभन्दा पनि एक कल गरे पनि दास गुरिन होइन त हुन्छ। हस् त आदिन श्रोता, सम्पूर्ण चाडपर्वको मङ्गलमय शुभकामना फेरि पनि ठक्राउँदै सञ्चालक विनोद कार्यक्रमबाट बिदाको आज्ञा चाहन्छ। फेरि अर्को हप्ता नयाँ प्रश्न नयाँ श्रोताको साथमा उपस्थित हुनेछौँ। लाइक बिदा चाहन्छु, नमस्ते, शुभ दिन, बाबा।
0: हजुर श्रोता, यहाँहरू सबै सबैलाई धन्यवाद छ। र आजको विजय श्रोता भीमप्रसाद तिवारीजी भक्तपुरका हुनुहुन्छ, सूर्य विनायकमा बसोबास गर्नुहुन्छ। योभन्दा अगाडि पनि विजय भइसक्नु भएको छ, फेरि पनि हुनुभएको छ, उहाँलाई बधाई छ। र अन्य श्रोतालाई धन्यवाद छ। म भने अब सपिङ गर्नको लागि कुदिहालेँ है त, तपाईँहरू पनि आउनुहोस्। हवस् त, नमस्ते, बाई बाई।
2: सैन्य समुदायमा बिलाइन भरी अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो, गोर्खा रेडियो हो।
3: यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोका अनुसार हरेक वर्ष अगस्त 23 तारिकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो। सन् 1791 अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22 23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो। युनेस्कोका अनुसार यो दिवस पहिलो पटक सन् 1998 हाइटीमा तथा सन् 1999 सेलेगनको गोरे द्वीपमा मनाइएको थियो। त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा विकसित भएको छ। दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवाधिकार, स्वतन्त्रता, समानता र मानव मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्छ। युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगत प्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूप विरूद्ध वर्तमान र भविष्यमा सचेत रहन समेत आवश्यक रहेकोमा जोड दिँदै आएको छ। अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्तावेजीकरणका लागि 4 अनुसन्धानकर्तालाई प्रदीप गिरी स्मृति फेलोसिप प्रदान गरिने भएको छ।
4: स्वर्गीय प्रदीप गिरीको 4 स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति गगन कुमार थापाले अध्ययनका 4 क्षेत्रमा 4 सो फेलोसिप प्रदान गर्ने घोषणा गर्नुभएको छ। सभापति थापाले प्रदीप गिरीलाई सम्झनु भनेको स्वर्गीय गिरीले जीवनभर रोज्नुभएको अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायको बाटोलाई निरन्तरता दिनु पनि हो भन्दै फेलोसिप सुरु गरिएको जानकारी गराउनु भएको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरी विचारको विश्वविद्यालय हुनुहुन्थ्यो भन्नुभएको छ। स्वर्गीय गिरीका भाइ शेखर गिरीले आफ्नो दाजु प्रदीप गिरी सीमित परिवारभित्र अटाउने मानिस नभएको जिकिर गर्दै उहाँ सादगी र शाकाहारी जीवनशैलीका परिवारवाद र वंशवादको विरोधी हुनुहुन्थ्यो भन्नुभएको छ।
3: जाजरकोटको नलगाड नगरपालिका 10 र 11 सीमा क्षेत्र ताक्सु गाडमा बाढीले बगाएको भेरी करिडोर अन्तर्गतको सड़क 9 सञ्चालनमा आएको छ। बाढीले सड़कसँगै पुल तथा 4 घर बगाएपछि अवरुद्ध जाजरको डोल्पा सड़क खण्ड सञ्चालनमा आएको हो। ताक्सु गाडमा आएको बाढीले सड़क, पुल तथा घर बगाएको थियो। बाढीले सड़क संरचनामा क्षति पुर्याउनुका साथै पुल समेत बगाएपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभाव भएको थियो। सड़क अवरुद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधन बीच बाटोमै रोकिएका थिए। मलेसियाले नेपालसहित 10 श्रमिक लैजाने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसिया श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ। रोजगारदाताले एफडब्ल्यूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यान पावर कम्पनी मार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ, जसमा नेपालका 25 कम्पनी सूचीकृत भएका छन्। मलेसियाले सूचीकृत गरेका म्यान पावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय सम्वादबाट टुङ्ग्याउनुपर्ने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका 25 संस्थालाई निलम्बन गर्ने निर्णय समेत गरेको छ। नेपालको प्रचलित ऐन नियम र कानून बमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको संघको छहर छ। जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले एनपीएलको तेस्रो सिजनमा चितोन राइनोजबाट खेल्ने हुनु भएको छ। चितोन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी20 प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ। ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाड़ी मध्ये एक हुन्। अहिले समाचार खबर
2: यो BFBS कुल खबर रेडियो हो।

श्रोताहरू, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक नवराज कट्टेल र सहयोगी निशा गुरुङ। श्रोताहरू, आज हामी युवा कवि दैवीराज नेवानेका विषयमा केही सामग्रीहरू पस्कने जमर्को गरेका छौँ। त कवि दैवज्ञका विभिन्न विषय क्षेत्रका काव्य रचनाहरू हामी चरपष्ट भएर छरिएको हामी प्राप्त गर्न सक्दछौँ। उहाँको कविताहरू र गीतहरू पनि त्यत्तिकै छन्। उहाँका गीतहरू पनि र छन्दोबद्ध रचनाहरू पनि हामी उत्तिकै चाहिँ प्राप्त गर्न सक्दछौँ। उहाँका गीतहरूले हामी सबैलाई चाहिँ लोभ्याउने गर्दछ। उहाँका गीतहरू एउटा साहित्यिक दृष्टिकोणले सुगठित भएको हामी प्राप्त गर्न सक्दछौँ। कवि दैवज्ञलाई नेपाली साहित्यमा माधव प्रसाद घिमिरेको उत्तराधिकार व्यक्ति भनेर पनि लिने गरिन्थ्यो। यद्यपि समयको कुनै पाबन्दी हुँदैन, त माधव प्रसाद घिमिरेभन्दा चाँडै नै दैवज्ञराज नेउपानेले धरतीबाट विदा हुनु पर्यो। तैपनि उहाँको काव्य कृतिहरूले राष्ट्रकवि माधव घिमिरेलाई पछ्याइरहेको समीक्षकहरूले अनुभव गर्दछन्। त उहाँको काव्यका विषयमा फेरि समीक्षा गर्दै गरौँला। त पहिला उहाँको एउटा देश होस् त यस्तै महान भन्ने कविताबाटै सुरु गर्दछु। कवि माधव प्रसाद घिमिरेको नेपाली हामी राउला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलेन्जे कहाँ हिमालय नरहे भन्ने कविता भावलाई पनि कता कता छुँदै र अझ उछिन्दै यो कविता अगाडि बढिरहेको हो कि भन्ने हामी चाल पाउँछौँ। तराईको जग हाम्रो हिउँचुलीको छानो, तराईको जग हाम्रो हिउँचुलीको छानो, देश होस् त यस्तै महान नभइदियोस् सानो। तराईको जग हाम्रो हिउँचुलीको छानो, देश होस् त यस्तै महान नभइदियोस् सानो। साझा हाम्रो चौतारी छ संसारमा नामी, साझा हाम्रो चौतारी छ संसारमा नामी, नाउँ यसको नेपाल हो नेपाली हौ हामी। भिन्न भिन्नै संस्कृतिका भिन्न भिन्नै जाति, किन्तु एउटै दौरालीमा चढाउँछौँ पाति। भिन्न भिन्नै संस्कृतिका भिन्न भिन्नै जाति, किन्तु एउटै दौरालीमा चढाउँछौँ पाति। नदी नाला पर्वत छन् जङ्गल र ताल, पुर्खौँदेखि गर्दै आयौँ यही देशको ख्याल। उब्जाउ छ धरती हाम्रो उर्वरा छ माटो, भाग्य दिने पाखुरी छन् पौरखको बाटो। आज पनि यस्तै हाम्रो उन्नत छ बानी, आज पनि यस्तै हाम्रो उन्नत छ बानी, उस्तै हामी पौरखी छौँ उस्तै स्वाभिमानी। सागरलाई पानी दिन्छौँ सागरलाई छानो, सागरलाई पानी दिन्छौँ सागरलाई छानो, सम्झिदिए पनि हुन्छ हिउँचुलीको छानो। यो छोटो गीती कविता दैवज्ञराज नेउपानेको मैले यहाँ पढिरहेको छु र आज हामी दैवज्ञराज नेउपानेकै विषयमा निकै सामग्रीहरू पस्कने जमर्को गरिरहेका छौँ। दैवज्ञराज नेउपानेका गीतीहरू करिब करिब 80-90 चाहिँ गीतहरूको चाहिँ सङ्ग्रह, यसमा एकै ठाउँमा 98 गीतहरूको सङ्ग्रह, यही एउटै चाहिँ सङ्ग्रहमा छ माया प्रतिका छालहरू भन्नेमा, जुन चाहिँ 58 62 सालसम्मको चाहिँ रचनाहरूलाई सङ्कलन गरेर यो चाहिँ सम्पादन गरिएको छ। र यसमा चाहिँ थुप्रै चाहिँ माया प्रतिका गीतहरू पनि छन् र थुप्रै राष्ट्रप्रेमका गीतहरू, भाषा प्रेमका गीतहरू, विश्व प्रेमका गीतहरू हामी यसमा चाहिँ पाउन सक्दछौँ। त्यही एउटा कविता भनौँ, गीती कविता एउटा प्रेम विषय एउटा पढेर यहाँहरूलाई सुनाउँछु। फुल भनौँ काँडा भनौँ के, फुल भनौँ काँडा भनौँ के भनौँ कसो भनौँ, मेरो प्रिय तिमीलाई नजिक या टाढा भनौँ। गएपछि टाढा तिमी यथार्थमा पर भयौ, तैपनि यो कलेजीमा कतैतिर नजिक रह्यौ। मेरो प्रिय तिमीलाई कहाँसम्म पछ्याउँ म, उजेलीले नपुगेर अँधेरीमा ठम्याउँ म। नदेखिने हुँदो रहेछ नेटो काटी गएपछि, कहाँ हात समाउँ म नछोड्ने भएपछि। मेरो प्रिय तिमीलाई नबर्सने माया गर्छु, रङ्ग कुनै नमैलियोस् पर्खिएर बाटो हेर्छु।
यति बेला सल्लेरीको भाका पनि रोकी रोएको छ, यति बेला सल्लेरीको भाका पनि रोएको छ, बग्दै जाने बतासमा सुसेलीले छोएको छ, मेरो प्रिय तिमीलाई सन्चै छ कि बिसन्चो छ, यति धेरै खुल्दुली छन् के कस्तो छ कस्तो हुन्छ। यो चाहिँ मैले मेरो प्रिय तिमीलाई भन्ने गीती कविताबाट लिएको हुँ। त यहाँ चाहिँ एउटा प्रेमीले होइन प्रेयसीले प्रेमीलाई सम्झिरहेको सन्दर्भ मिलाएर यो रचना गरिएको छ। र अर्को चाहिँ छ मन त कतै चोरिएछ भन्ने, यो पनि सुनाइहाल्छु, त्यसपछि केही चर्चा गर्छु म। यो वैशालु वसन्तमा छाया मेरो छैरिएछ, जतन गरे राखौँ मन्थे मन त कतै चोरिएछ। यो वैशालु वसन्तमा छाया मेरो छरिएछ, जतन गरे राखेँ भन्थे मन त कतै चोरिएछ। चोरी गर्ने को हो कुन्ने कतै किन देखिएन, हेर्दा सबै उस्तै लाग्छ आफ्नो भन्ने भेटिएन। सम्झन्छु म सबैलाई सम्झिएन माया किन, जतन गरे राखेँ भन्थे चोरिएछ त्यसै दिन। मनै नहो पिरो लिन्छ एकान्तमा त्यसै पनि, के भनेर दोष दिउँ चोरी गर्ने यही हो भनी। कहाँ लुके कुन्नी कता स्वप्नसम्म देखिएन, जतन गरे राखेँ भन्थे चोरिएछ त्यो त्यसै दिन। आज पनि पर्खँदैछु पर्खिएर आए हुन्थ्यो, आज पनि पर्खँदैछु पर्खिएर आए हुन्थ्यो, स्वप्नमा देखे पनि पर्खिएर पाए हुन्थ्यो, अझै पनि लुक्छ किन छायासँगै छरिएछ, जतन गरे राख्थे भन्थे तै पनि त चोरिएछ। यो मन त कतै चोरिएछ भन्ने कविताबाट मैले यहाँहरूलाई चाहिँ स्वादन दिने चाहिँ प्रयत्न चाहिँ गरेको छु। र त्यसपछि कविताहरूको बारेमा अलिअलि चाहिँ कविता काव्य कृतिहरूको बारेमा सामान्य चर्चा अलिकति गरौँ, त्यसपछि अनि अरू सन्दर्भहरूलाई हामी अगाडि बढाउँछौँ। त कवि दैविङ्गराज नेउपाने एउटा नेपाली चेतनाका कवि हुन्। त आफ्ना सिर्जनामा सधैँ नयाँ चेतनाको स्वर सुसल्ने कवि दैविङ्गराज नेउपाने नेपाली साहित्यमा ज्यादै चिनिएका कविहरूमध्येका एक हुन्। दैवज्ञराज नेउपानेको जन्म 1999 सालमा भएको थियो भने 2068 सालमा उहाँको निधन भएको हामी पाउँदछौँ। उहाँका कविताका छालहरू 2062 सालमा चाहिँ छापिएको देखिन्छ। र यस अवसरमा प्रथमत नेपाली साहित्यका बहुमुखी साधक दैवराज नेउपानेलाई हामी सबैले श्रद्धा सुमन अर्पण गर्नुपर्दछ। नेउपाने गीती साहित्यको विशिष्ट ज्ञाता होइन र गीतको समालोचना गर्न सक्ने सृजनात्मक सामर्थ्य पनि ममा छैन भनेर एकजना कवि भन्नुहुन्छ। तापनि लामो समयसम्मको दैविकराज नेउपानेसँगको सङ्गत र उहाँका गीत कविताको भावक भएका नाताले आज दैविकराज नेउपाने स्मृति प्रतिष्ठानको हार्न र टार्न नमिल्ने आग्रह समेतका सुखद संयोगबाट उहाँका विषयमा यहाँ चाहिँ कविले चर्चा गरिरहनु भएको छ। र कवि दैवेङ्गराज नेउपाने त सुरुमा संस्कृतको अध्ययन गरेको र संस्कृतमा राम्रै योग्यता बनाएको व्यक्तित्व पनि हुनुहुन्छ। उहाँले संस्कृतमा लेखेका एकाध कविताहरू उहाँकै स्मृति ग्रन्थमा पनि छापिएको छ र जयतु संस्कृतमको संस्कृत कविता सङ्ग्रहमा पनि छापिएको छ। र उहाँले शास्त्रीसम्मको पास गरी आचार्यसम्मको अध्ययन गरेको र नेपालीमा एमए गरेको हामी प्राप्त गर्न सक्दछौँ। र एमए गरेपछि उहाँको सम्पूर्ण जीवन पठन पाठन र लेखनमा बितेको पनि देखिन्छ। उहाँले विभिन्न कलेजमा पाटन कलेज लगायतका र अन्तिममा चाहिँ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समयसम्म पठन पाठनमा रहेर आफूलाई

गोर्खा रेडियो, गोर्खा रेडियो। कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ

0: फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
1: परस्पर विरोधी कुराहरू उठेको ठाउँमा पनि त्यसलाई समन्वय गरेर सहज वातावरण बनाउन सक्ने त्यो क्षमता हामी दैवज्ञमा प्राप्त गर्न सक्दछौँ। दैवज्ञको चाहिँ कुरा गर्दाखेरि त उहाँका चाहिँ थुप्रै सङ्ग्रहहरू प्रकाशित भएको हामी प्राप्त गर्न सक्दछौँ। त उहाँको चाहिँ सृजनाको लहर कविता र गीति सङ्ग्रह 35 सालमै छापिएको हो। तुतेबली बाल कविता सङ्ग्रह 2038 सालमै छापिएको हो। गाउँ खाने कविता बाल कविता सङ्ग्रह यो पनि 43 सालमै छापिएको हो। हुने बिरुवाका चिल्लापात जीवनी सङ्ग्रह यो 2045 सालमा छापिएको हो। जोरमुली जोर मुरली कविता सङ्ग्रह यो 46 सालमा छापिएको हो। गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन समालोचनात्मक ग्रन्थ हो र 49मा छापिएको हो। बालक कविता र गीति सङ्ग्रह हो यो 53मा छापिएको पाइन्छ। नाट्य परम्परा र भारती खरेलका नाटकहरू समालोचना ग्रन्थको रूपमा मानिएको छ र यो 54 सालको हो। सबै हाम्रा साथी बाल कविता सङ्ग्रह यो 56को हो। सम्झनाको धरातलबाट खण्डकाव्य यो 63को हो र घामले ढोका खोल्यो बाल कविता सङ्ग्रह 65को रहेको चाहिँ छ। यसरी उहाँका चाहिँ दर्जनौँ कृतिहरूमा उहाँले आफ्ना चाहिँ अमूल्य भावलाई अमूल्य विचारलाई र शाश्वत सन्देशलाई व्यक्त गरेको हामी प्राप्त गर्दछौँ। त जसरी माधव प्रसाद घिमिरे आफ्ना भावनालाई शब्दमा कुदी कुदिकन एक एक शब्दलाई चाहिँ केलाई केलाइकन अभिव्यक्त गर्नुहुन्छ, त्यसै गरिकन कवि दैवज्ञराज नेउपाने पनि आफ्ना काव्य कृतिहरूको लेखन गर्दाखेरि प्रत्येक शब्द शब्दलाई कुँदेर मात्रै उहाँ प्रस्तुत गर्नुहुन्छ। त्यतिकै चाहिँ हल्का शब्दहरू कम भाव दिने शब्दहरू भत्तपति प्रयोग गर्नुहुन्न, एकदम भावलाई पनि भाषालाई पनि लयलाई पनि कुँदेर मिलाएर सर्वाङ्ग परिपूर्ण बनाएर प्रस्तुत गर्ने चेष्टा चाहिँ हामी दैवज्ञराज नेउपानेका कविताहरूमा गीतहरूमा प्राप्त गर्न सक्दछौँ। र बाल कविताहरूमा पनि यही चाहिँ स्वभाव यही किसिमको प्रवृत्ति हामी देख्न सक्दछौँ। कवि तथा गीतकार दैवज्ञको प्रणय वा मायाप्रीतिका आयाम अत्यन्त विस्तारित छ। उहाँले एकातिर स्वदेशलाई माया गर्नुभएको छ र नेपाल नेपाली जाति नेपाली संस्कृति नेपालको प्रकृतिप्रति अत्यन्त निष्ठाका साथ प्रेमभाव व्यक्त गर्नुभएको छ। उहाँका यस सङ्ग्रहका अधिकांश रचना यही राष्ट्र रागबाट उत्प्रेरित छन्। उहाँका गीति रचना मार्फत नेपालको भौगोलिक विविधता र विशेषताप्रति गौरव गान गरिएको पाउन सकिन्छ। अनेकतामा एकता नेपालीहरूको साझा विशेषता हो भन्ने भावलाई उहाँले आफ्ना अनेक सुन्दर काव्य कृतिहरूका माध्यमबाट व्यक्त गर्नुभएको पाइन्छ। र उहाँले हाम्रो सुन्दर प्रकृति हाम्रा आदर्श पुर्खा हाम्रा समुन्नत संस्कृतिहरूमा आस्था र सद्भाव प्रकट गरेको हामी प्राप्त गर्न सक्दछौँ। हाम्रा राष्ट्रिय जीवनमा विविध कोणहरूबाट आइरहेका विखण्डन र संशोधनतापूर्ण सामाजिक सम्बन्धमा देखा पर्न थालेका अन्तर्द्वन्द्वहरूबाट सचेत भई राष्ट्रिय एकताप्रति गौरव तथा जाति एकता र सअस्तित्वका भावनालाई सिरोपर गरेर नै नेपाल र नेपाली जातिलाई समुन्नत बनाउन सकिन्छ भन्ने उहाँको राष्ट्रभक्तिपूर्ण अभिमत उहाँका रचनाहरूमा जताततै छरिएको हामी प्राप्त गर्न सक्दछौँ। उहाँ वैयक्तिक स्वार्थभन्दा माथि उठेर जनमयको सेवा गर्नुपर्छ, जननी जनभूमिश्च स्वर्गादपि गरियसी भन्ने भावना उहाँको मनमा उहाँको मुटुमा गढेर रहेको हामी पाउँदछौँ। त्यसो भएर उहाँ कहिल्यै पनि विवाद र कलामा अल्झिएर देशको कुवालो गर्नुहुँदैन भन्ने भावना राख्नुहुन्छ। सामान्य चाहिँ अरू किसिमका सङ्घ सङ्गठनहरू काम गर्दाखेरि पनि त कहीँ कतै चाहिँ अमिल्ला परिस्थितिहरूलाई तुरुन्तै मिलाएर सबैलाई समन्वयमा ल्याएर काम गर्ने हैसियत उहाँमा छ। उहाँले लामो समयसम्म भानु सेवा समितिमा रहेर पनि काम गर्नुभयो लामो समयसम्म, र त्यसका माध्यमबाट पनि त नवयुवकहरूमा भाषा साहित्यप्रतिको प्रेमलाई जागरण गर्ने काम उहाँले गर्नुभएको हामी प्राप्त गर्दछौँ। त त्यो योगदान एउटा अविस्मरणीय घटनाको रूपमा चाहिँ रहेको छ र

0: विभिन्न विद्यालयहरूका बिचमा चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू उहाँले लामो समयसम्म गराएर ती नयाँ पुस्ताका भाइहरू जो हाई स्कुलमा पढ्दै गरेका लेख्दै गरेका खेल्दै गरेका भाइ बहिनीहरूलाई त देशप्रतिको माया ममताको भावना, भानुप्रतिको माया ममताको भावना, साहित्यप्रतिको माया ममताको भावना जागृत गराउनु भएको हामी पाउन सक्दछौँ। यस्ता चाहिँ विशिष्ट प्रतिभा चाहिँ दैविक राज नेउपाने हुनुहुन्छ। त उहाँको एउटा चाहिँ घामले ढोका खोल्यो भन्ने चाहिँ बाल कविता सङ्ग्रहबाट एउटा छोटो प्रस्तुतिहरू म चाहिँ भन्छु दिन्छु, अनि त्यसपछि फेरि अर्को सङ्ग्रहबाट हामी केही कुराहरू उहाँका विषयमा गरौँ। त आज पनि ढिलो भयो, आज पनि ढिलो भयो, नभन्नुहोस् बाबा, आज पनि ढिलो भयो, नभन्नुहोस् बाबा, आमा मलाई ल्याइदिनुहोस् पुतली र पापा, पुतलीमै खेलाउँछु बहिनी छैन मेरी, भाइलाई पनि लान्छु अँगालामा भेरी, सँगै खाने सँगै खेल्ने पञ्चे बाजा बजाई, पिपरीको पाता टिपी बनाउँला सनाई, बजाउँला सनाई, हाम्री सानी पुतलीको बिहे गर्नुपर्छ, हाम्री सानी पुतलीको बिहे गर्नुपर्छ, राम्रो अर्को चिटिक्कको ब्याउलो पार्नुपर्छ, दुलहा र दुलहीको बिहे गरेपछि भोज हुन्छ रमाइलो अरू पनि पछि, नाना पानी पुरानी हो ल्याइदिनुहोस् बाबा, नाना पनि पुरानी हो ल्याइदिनुहोस् बाबा, सबै साथी पढ्न जाँदा लाउनुपर्छ अब, भाइ पनि सँगै जान्छ सँगै पढ्छ खेल्छ, दुःख सुख सबै झेल्छ पढी ठुलो बन्छ। यो कविता हामीले उहाँको चाहिँ घामले ढोका खोल्यो भन्ने बाल कविता सङ्ग्रहबाट लिएका हौँ। उहाँको यस्ता थुप्रै चाहिँ कविताहरू यो बाल कविता सङ्ग्रहमा रहेका चाहिँ छन्, हामीले सरसर्ती हेर्दाखेरि त्यो कुरा हामी पाउन सक्दछौँ। जस्तो यहाँ अर्को एउटा कविता मैले लिइराखेको छु, उठ है अब उठ, यो कागले चाहिँ सार चराले सबै मानिसलाई यसरी बोलाइरहन्छ रे, त के भन्छ चरो, घामले पाइला टेकेछन् जुनले पाइला भेटमेटेछन्, बिहानी भयो डाँडामा चरीले भाका छोपेछन्, उठ है बाबु उठ, घरमा मौरी बिउजे गुणमाचरी बिउजे, खेल्दैछ रानी पुतली सङ्गी र साथी बिउजे, उठाइ सानो उठ, पहिले जागेर सबैले सफाइमा जुट्नु छ, असल आनी बानीका बढेर माथि उठ्नु छ, उठाइ सानो उठ। यो पनि एउटा उहाँको बाल गीतबाट मैले यहाँहरूलाई भरपूर मनोरञ्जन गराउने प्रयत्न गरेँ। अब उहाँको चाहिँ अर्को एउटा चाहिँ छ पोल्टा का गीतहरू भन्ने, यो पनि शिशु गीतकै हो, एउटा दुईवटा यसबाट पनि म प्रस्तुत गर्छु। त उहाँको चाहिँ यो पोल्टाका गीतमा चाहिँ म अलिकति प्रस्तुत गर्दछु। को खाए बाबु को खाए को खाए, को खाए नानी को खाए, को खाए सानो को खाए को खाए, को खाए ज्ञानो को खाए, यो एउटा पनि उहाँको बालगीत मध्येको एउटा हो। र देउती माताको अर्को एउटा छोटो गीत पनि म प्रस्तुत गर्छु। हेर हेर देउती माता कस्तो राम्रो जिउ, हेर हेर देउती माता कस्तो राम्रो जिउ, सानो मान्छे उस्तै राम्रो देख्दै लाग्छ लिउँ, जुन खेल्छ आकाशमा बादलको माथि, मेरो सानो खेल अब कोकरीको माथि, रुनुहुन्न यहाँ बसी खेल्नुपर्छ साथी, खेल्नुहुन्न सधैँ मेरो बस्न काखो माथि, धेरै काम गर्नुपर्छ अरू पनि मैले, बोकिराख्न पाउन्न म तिमीलाई अहिले, बोकिराख्न पाउन्न म तिमीलाई अहिले, यसरी देउती माताको यो बाल कविता मैले यसबाट चाहिँ यहाँहरूलाई सुनाउने प्रयत्न चाहिँ गरेँ। अर्को चाहिँ उहाँको छ कविता सङ्ग्रह जीवित सपना भन्ने चाहिँ रहेको छ, यो चाहिँ उहाँको चाहिँ गद्य कविताहरूको सङ्कलन हो। उहाँको धेरै कविताहरू पद्यमा छन् कि गीतिलयमा चाहिँ लेखिएको हामी पाउन सक्दछौँ, त एउटा चाहिँ उहाँले कसो कसो गद्यमा पनि लेख्नुभएको रहेछ, र एउटा चाहिँ म भोजपुरमै लेख्नुभएको विद्यार्थी जीवनमै लेख्नुभएको एउटा कविता गद्य कविता पढेर सुनाउँछु। तब म शान्ति पाउँला जहिले यो विश्वको महान ज्योतिले जगमग पार्ने वीरता छोडी, विशाल सूर्यले शीतलता लेला, तब म शान्ति पाउँला, सरसता र उच्चताको आघार जो धवल धीरताको दरबार तै जब हिमालय भन्ने नाम रहला तब म शान्ति पाउँला जब धरणी र व्योमको बीचमा गम्भीर यो समुद्रमा एक थुपा पानी रहला उष्णताको खाँडो जाग्ला तब म शान्ति पाउँला यस संसारमा जब तेरो मेरो बन्धुता र मोहनी डोरो आदिलाई बस्नमा बास नरही मेरो भन्ने कतै नाम नरहला सबैसँगको नाता टुट्ला तब म शान्ति पाउँला जहिले यो वसुधाको सुन्दर देह अग्निको पीत ज्वालामा लय लीलाकी अतिथि बन्दै प्रलय चितामा जल्ला धुलाको एक कणसम्म बाँकी नरही केवल खरानी मात्र बल्ला अनि सधैँको लागि म शान्ति पाउँला यसरी यो गद्य कविता को एउटा चाहिँ चाख मैले यहाँहरूका बिचमा चाहिँ पर्सकी उहाँका यो गद्य कविताहरू पनि धेरै नै छन् 69 सालसम्म लेखिएका कविताहरू पनि हामी गद्य कवितामा समेटिएको हामी पाउन सक्दछौँ त उहाँ चाहिँ जब चाहिँ भित्र बाहिर गर्न ढेँडुल गर्न विभिन्न कार्यक्रममा जान त्यति नसक्ने जस्तो हुनुभयो त्यसपछि लेखिएका कविताहरू पनि छन् यो छापिएको चाहिँ 69 हो र लेखिएको चाहिँ 53 सालतिर हो त्यो तिहार त उहाँ सकुशलै हुनुहुन्थ्यो तिमी त्यसै चुप लागेर नबस यो कविता छ गद्य कविता ये मेरा घाम र जुनका किरणहरू हो ये मेरा घाम र जुनका किरणहरू हो रात अँध्यारो छ भन्दैमा तिमी त्यसै चुप लागेर नबस यहाँ बडो प्रतीकात्मक रूपमा यो कविता चाहिँ लेखिएको छ यसबाट विभिन्न किसिमको प्रतीक हामी बोल्न सक्छौँ र विभिन्न किसिमको भावबोध गर्न सक्छौँ बत्ती बाल्ने काम तिम्रो हो हामी गरिब छौँ देश पिछडिएको छ भनेर पनि तिमी चुप नलाग गरिब छौँ त्यसैले परिश्रम गर्छौँ काम गर्न अल्छी गर्दैनौ कसैको भाग्य रेखा निधारमा लेखिएको हुँदैन सधैँ करसिल भएर जुट्ने हातहरू आफ्नो भाग्य आफै लेख्छन् मैले तिमीहरूलाई हातमा किरणहरू लिएर फुलसँग खेल्दै र गाउँदै अगाडि अगाडि दौडिरहेको देखेको छु घाम चर्केका बेला तिमी बादल बनेर बरसातका खेती गर्न लागेका थियौ विश्वासहरू तिम्रा स्वरसँग स्वर मिलाउँदै आनन्द विभोर सगो गाइरहेका थिए कसले भन्यो हामी गरिब छौँ भनेर जहाँ परिश्रमका घोडाहरू सधैँ टापहरू कटकटाउँदै दौडिरहेछन् र हामी तिनका सवारहरू नित्य पसिनाका नरीहरूमा बगिरहेछौँ कसले भन्यो हामी गरिब छौँ भनेर हो बिरुवा रोप्न हतार भएको छ हो बिरुवा रोप्न हतार भएको छ खडेरीको बेला कुलो काटेर खेतका गराहरूमा लाउन हतार भएको छ हरिया हरिया धानका बोटहरूमा भैँसका झरझराउँदा बालाहरू झुल्न हतार भएको छ तिमी त्यसै चुप लागेर नबस भोलिको दिन तिम्रै प्रतीक्षामा बसेको छ यो उनको चाहिँ कविता थियो 2053 माघ महिनाको 11 गते लेखिएको कविता यो पनि उहाँको चाहिँ यो चाहिँ गद्य कविता सङ्ग्रहमा हामी देख्न पढ्न पाउँदछौँ यसरी कवि दैविङ राजका यस्ता अनगिन्ती कविताहरू हामी छरिएर रहेको चाहिँ पाउन सक्दछौँ र दैविङ राज नेउपानेका कविताहरूमा नेपालको हिमाल बोलिरहेको नेपालको पहाड बोलिरहेको र नेपालको तराई बोलिरहेको हामी पाउँदछौँ कतै मेचीका सुसेलीहरू हामी भेट्न सक्दछौँ कतै गण्डकीका तरेलीहरू र कतै कर्णालीका आवाजहरू दैविङका कविताहरूमा हामी प्राप्त गर्न सक्दछौँ विभिन्न जात जातिका संस्कृति बोलिरहे झैँ लाग्दछ र विभिन्न चाहिँ भाषा भाषीका आवाज गुन्जिरहे झैँ लाग्दछ यसरी त दैविज्ञराज नेउपानेका कविताहरूमा मेरो देश बोलिरहेको जस्तो मेरो त देश हाँसिरहेको जस्तो मेरो माटो अझै सलसलाइरहेको जस्तो हामी चाहिँ प्रतीत चाहिँ गर्न सक्दछौँ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जस्तो उहाँले चाहिँ सांस्कृतिक संस्कृतिको कुरा मैले गरेँ त दसैँ र तिहारलाई उहाँले चाहिँ गीति कवितामा यसरी लेख्नु भएको छ, त्यो 52 सालमा लेख्नु भएको कविता हो। दसैँ पनि रमाइलो रमाइलो तिहार हो, दसैँ पनि रमाइलो रमाइलो तिहार, दुवैलाई रमाएर गर्दै आयौँ पियार। जसै आयो दसैँ तिहार हामी भन्न थाल्यौँ, मालसिरी र चाँचरीका भाका सुन्न थाल्यौँ, थरी थरी पाठ पूजा थरी थरी रङ्ग, संस्कृतिको रमाइलो हेर्दै रूप रङ्ग। पिङ खेलौँ भैलो खेलौँ देउसी पनि खेलौँ, जस्तो पर्छ सुख दुःख उस्तै कुरा झेल्यौँ, टिका लायौँ माला लायौँ जस्तो मिल्छ खायौँ, सबैलाई भेटी आयौँ रमाइलो ल्यायौँ, टिका लायौँ माला लायौँ जस्तो मिल्छ खायौँ, सबैलाई भेटी आयौँ रमाइलो ल्यायौँ। यो दसैँ तिहारको कविता गीती कविता कति छोटो कति मिठो चाहिँ रहेको चाहिँ छ र उनका यस्ता चाहिँ अनगिन्ती कविताहरू हामी रहेको पाउन सक्दछौँ। त उनका यस्ता अनगिन्ती कविताहरूमध्ये एउटा सिर हाम्रो सगेर माथा पनि एउटा पढेर सुनाउँ, जो ज्यादै देशभक्तिले ओतप्रोत भएको कविता छ, गीती कविता छ। सिर हाम्रो सगेर माथा संसारको ताज, सिर हाम्रो सिर हाम्रो सगेर माथा संसारको ताज, कहाँ पर्छ भनौला त्यो एसियाको माझ, नेपालको धरतीभित्र उठेको छ चुली, नेपालको धरतीभित्र उठेको छ चुली, पल्लोपट्टि चिन पर्छ नेपालमा चुली, महालङ्गुर हिमालयको त्यो रूपौला ताज, काराकोरम भन्दा महान हिउँचुलीको राज, इन्द्रेणीको रङ्ग पर्दा झलमलाई उठ्छ, बदलीमा बादलको फेटा गुती बस्छ, बदलीमा बादलको फेटा गुती बस्छ, भन्छ सधैँ मुस्कुराई हेर्दै हामीलाई, भन्छ सधैँ मुस्कुराई हेर्दै हामीलाई, उठ उठ तन्नेरी हो उठ मेरा भाइ, हातेमालो गर्दै आऊ उठ माथि माथि, उठ मेरा भाइ नि बहिनी हो उठ अझै माथि, महु तिम्रो उच्च शिर एसियाको धुरी, महु तिम्रो उच्च शिर एसियाको धुरी, एसियाको मात्र होइन संसारकै भुरी, एसियाको मात्र होइन संसारकै धुरी, नेपालको कीर्ति कथा गौरवको ठाउँ, तिम्रो पनि चल्नुपर्छ मेरै जस्तो नाउँ, तिम्रो पनि चल्नुपर्छ मेरै जस्तो नाउँ। यसरी कविले यो शिर हाम्रो सगरमाथा भनेर हामी सारा नेपालीहरूलाई एउटा गौरवको गीत दिनुभएको छ, हामी सारा नेपालीहरू गौरवको भावना दिनुभएको छ, गौरवको यो भावना र गीतले हामीलाई निकै गौरवान्वित तुल्याउँछ। त यस्तै उहाँका चाहिँ अन्य कविताहरूमा पनि हामी चाहिँ देश प्रेमका अनगिन्ती भावनाहरू चाहिँ पोखिएको हामी चाहिँ प्राप्त गर्न सक्दछौँ। अर्को पनि यस्तै राष्ट्रवादी कविता गीती कविता छ उहाँको, त्यो पनि एउटा छोटो म पढेर सुनाउँछु र बिस्तारै हाम्रो कार्यक्रमको समय पनि सिद्धिन लागेको छ र अनि केही चर्चाका साथ आजको यो कार्यक्रमलाई म यहीँ बिटमार छु। जन्मभूमि हाम्री आमाभन्दा ठुली, हाम्रा बाबाभन्दा ठुली, जन्मभूमि आमा हुन्छन् सबैभन्दा पनि ठुली, कत्रो भाव कत्रो मिठास छ यसमा। हाम्री आमाभन्दा ठुली, हाम्रा बाबाभन्दा ठुला ठुली, जन्मभूमि आमा हुन्छन् सबैभन्दा पनि ठुली, हामी भयौँ यिनैबाट अन्न पानी हावा पनि, यिनैमाथि बस्छौँ हामी सधैँभरि दङ्ग भनी, यति राम्रो गुह्य कुरा नबुझेर बसे पनि, यति राम्रो गुह्य कुरा नबुझेर बसे पनि, हामी सधैँ सँगै हुन्छौँ रूप जस्तै छाया बनि, सबैभन्दा ठुली हाम्री जन्मभूमि प्यारी आमा, सबैभन्दा ठुली हाम्री जन्मभूमि प्यारी आमा, बल्ल भयो थाहा मलाई तिमी पनि सम्झ आमा, बाबा पनि जान्छन् भोलि आमा पनि जान्छन् भोलि, इष्टमित्र आफन्त छन् ती सबै हुन् जाने भोलि, त्यति बेला पनि सँगै जन्मभूमि मात्र हुन्छन् यिनै हामी वसुन्धरा हामीलाई प्राण दिन्छन्, त्यति बेला पनि सँगै जन्मभूमि मात्र हुन्छन् यिनै हामी वसुन्धरा हामीलाई प्राण दिन्छन्। यसरी यो जन्मभूमिप्रतिको अगाध श्रेय अगाध ममतालाई कवि घिमिरेले यसरी कवि दैवज्ञराज न्यौपानेले यसरी आफ्नो कवितामा चाहिँ उल्लेख गरेका छन्।
र अन्य कविताहरू पनि उहाँका चाहिँ अन्य कविताहरू जति हेर्छौँ ती प्रकृतिसँग सुसिलिरहेको जस्तो हामी पाउँछौँ, ती चाहिँ आरु बखाडाका फुलहरूमा हँसिरहेको जस्तो देख्छौँ र अन्य त्यहाँ गुनासे फुलमा उनका कविताहरू नाचिरहेको जस्तो लाग्दछ। कतै उनका कविताहरूले प्रश्नोत्तरबाट बाल गरेरै शिक्षा दिइरहे झैँ पाउँछौँ र कतै पहाड हाँसिरहेको देखिन्छ, कतै चाहिँ जुनकिरीहरू नाचिरहेका, पुतलेहरू खेलिरहेका र अनि कोइली र डाँफेका आवाजहरू गुन्जिरहेको हामी पाउँछौँ कवि दैवेका कविताहरूमा। जता हेर्छौँ हामी नेपालीकै गाना, नेपालीकै भावना उनका कवितामा हामी देख्दछौँ। चाहे पुतलीको रूपमा प्रकट होस्, चाहे मौरीको रूपमा प्रकट होस्, चाहे कोइली र डाँफेको रूपमा उनका कविताहरू प्रकट हुन्, तर त्यहाँ जहाँ पनि नेपालीको भावना बोलिरहेको हुन्छ त्यो कविताले, नेपालीको मन खोलिरहेको हुन्छ त्यो कविताले, नेपाली धरतीको माटोलाई सुगन्धित बनाइरहेको हुन्छ त्यो कविताले। र अनि कतै चाहिँ कवि अमर सिंह जस्ता अमर प्रतिभाहरूको बारेमा कलम चलाउँछन्, कतै वीर योद्धाहरूको बारेमा कलम चलाउँछन् त ती हर उनका लेखनीहरूले कुनै न कुनै कोणबाट नेपाललाई बोलिरहेको जस्तो, नेपाललाई भनिरहेको जस्तो, नेपाललाई उठाइरहेको जस्तो, नेपाललाई बिउजाइरहे जस्तो र चाहिँ अनन्त धरतीको यो नेपालको अनन्त अस्तित्वलाई सम्झाइरहेको देखिन्छ। यसरी कवि दैवेगराज नेउपानेले आफ्ना सम्पूर्ण कविताहरूमा नेपाल र नेपालीहरूकै आवाज बोलिरहेको हामी अनुभव गर्दछौँ। हस् त श्रोताहरू, आजलाई हामीलाई चाहिँ निर्धारण गरेको समय सकियो कुरा समय सूचकबाट हामीले जानकारी पाइसकेका छौँ र यो कार्यक्रमको सञ्चालक तर्फबाट म यहाँहरूबाट बिदा लिन्छु र सहयोगी निशा गुरुङजीलाई पनि हार्दिक धन्यवाद दिन्छु। हस्त नमस्ते, यहाँहरूको आजको शुभ दिन ज्यादै शुभ होस्, सुखद होस्, धन्यवाद।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gurkha Radio.
1: Gurkha Radio.
3: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृद्धि विकास पदस्थापन सरुवा कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
4: बाराको सिमरामा 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा 4 दिनदेखि अवरूद्ध पूर्व पश्चिम महेन्द्र राजमार्ग र बेरगंज पथलैया त्रिभुवन राजमार्गको सिमरा खण्ड खुलेको छ। पीड़ित परिवार र सरकारबीच शनिबार राति सहमति भएपछि आन्दोलनरत स्थानीयले सड़कमा गाड़ेको टेन्ट हटाएका हुन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टका अनुसार शनिबार मध्यरातीदेखि सड़कमा यातायात सञ्चालन भएको हो। गृह मन्त्रालय गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्री र सरकारी प्रतिनिधिबीच हिजो राति अबेरसम्म भएको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुधे सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधी घटनामा विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी आवश्यक कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। त्यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिएको छ। त्यस्तै हत्या गरिएकी बालिकाको स्मृतिमा शालिग निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित परिवारको माग अनुसार गरिमाको अन्त्येष्टि पनि परिवारको रीतिरिवाज संस्कार र परम्परा अनुसार गर्ने सहमति भएको छ। नेपाल र भारतका 4 जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा हिजो बसेको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागु औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मरमत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनुभयो। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको उहाँको भनाइ छ। बैठकमा महोत्तरी सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको सीतामढीका मजिस्ट्रेट र प्रहरी उपरीक्षक सहित सुरक्षा अधिकारीको सहभागिता थियो। उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार बर्ड फ्लू गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब 13 लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार गत साउन 6 गतेको तुलनामा 1 महिनामै अण्डाको भाव प्रति क्रेट 75 रुपियाँसम्मले बढेको छ। हाल XL अण्डाको मूल्य प्रति क्रेट 590 रुपियाँ, ठूलो अण्डाको 575 रुपियाँ, मिडियम अण्डाको 520 रुपियाँ र सानो अण्डाको मूल्य 448 रुपियाँ पुगेको छ। यसअघि अण्डाको भाव प्रति क्रेट 570 रुपियाँ भन्दा माथि गएको थिएन। पहिले दैनिक 28,000 कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर 22,000 कार्टुनमा सीमित भएको छ। चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्ड फ्लूका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा उत्पादन प्रभावित बनेको हो। नेपाल ह्याचरी उद्योग संघका महासचिव नमराज पौडेलका अनुसार 2 वर्ष अघि 354 सञ्चालनमा रहेका ह्याचरी उद्योग हाल घटेर 110 झरेका छन्। मलेसियाले नेपालसहित 10 देशका श्रमिक लैजाने गरी म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
0: हजुर नमस्कार बिए बेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिए बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ समस्त ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला यो क्षण संसारभरिबाट प्रविधिका विभिन्न माध्यमबाट हामीलाई श्रवण गरिराख्नु नै सम्पूर्ण आदरणीय श्रोताहरूमा म तुलसीको सांगीतिक अभिवादन

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो चायमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कत्तिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई, अर्को एउटा श्रृङ्खलामा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुरी आशाको साथ अब नि कार्यक्रमको उठानमा एउटा देशभक्ति गीत राख्न चाहन्छु यहाँहरू माझमा, विश्वनाथ बरालको शब्द सङ्गीत अनि शिशिर योगीको स्वरमा।

हजुर आदरणीय श्रोताहरू, एउटा मान्छेको खोजी, जुन मान्छे यस्तो भइदियोस् जसले यो देश बुझिदियोस्, यो भूगोल बुझिदियोस्, भाषा वेश र संस्कृति बुझिदियोस्, हो त्यस्तो मानिसको खोजी आजको नेपालको आवश्यकता हो। तपाईँको हो, मेरो हो र हामी सबै सबै नेपालीको हो। यो मूर्छित मातृभूमिको जीवनमा प्राण भर्नु छ। विषको घडा चिन्न सक्ने एउटा परमापति अजय नाथको अवतार भएर आइदियोस् भन्ने चाहना आजको आवश्यकता भएपछि सायद हरेक नेपालीको चाहना र इच्छाहरू पूरा हुने थियो। र त्यस्तै मानिसको खोजीमा भौतारिएका लाखौँ मानिसहरूको एउटा प्रतिनिधि गीत यो मूलघर नेपाल बनाउनको लागि हो त्यस्तै मानिसको खोजी जसले यो देश बनाइदियोस्। त्यो शक्ति सत्ताको गलत प्रयोग गर्ने चाहना बोकेर कोही नजन्मिदियोस्, बरु त्यो शक्ति सत्ताको सही सदुपयोग गर्ने व्यक्तिको खोजी यो देशको प्रगति उन्नति नै प्रमुख मार्ग बनाएर कुनै कुकर्म नगर्ने एउटा सचेतना जगाई यो देश माथि लगेर सम्पूर्ण नेपालीहरूलाई आशा र उन्नतिको दृष्टि दिन सक्ने त्यो नयाँ भविष्यको नायकको खोजी गर्दै गरेको गीत थियो शिशिर योगीको स्वरमा, डाक्टर विश्वनाथ बरालको शब्द सङ्गीतमा। आदर्शताहरू, सङ्गीतको झन्कार, स्वरको लय र गीतको भाव राख्ने क्रममा अब भने चाहिँ म यहाँहरू माझमा गीतकार अमर भान्तुले लेख्नुभएको एउटा अर्को सुमधुर गीत राख्न चाहन्छु। सङ्गीत पनि यसमा अमर भान्तुकै रहेको छ, स्वर भने सत्यराज आचार्य र सहीमा श्रेष्ठको रहेको छ यो युगल गीत। अबको क्रममा गीतकार अमर भान्तुको शब्द सङ्गीतमा।

एउटा प्रेमिल साँझमा चलिरहेको हावाको सुस्तरी गतिसँगै माया समेत हल्का हल्का बढ्दै जाँदा दुई प्रेमिल मन मातिन थाल्दा केही लाज र केही अप्ठ्यारा अनि उत्सुकताहरू समेत बिस्तारै हटाएर त्यो लाजको पर्दा पनि बिस्तारै बिस्तारै कम हुँदै जाँदा एक अर्का बीचको त्यो सम्बन्ध अनि दूरी नजिक र कसिलो बन्दै जाँदा त्यो सात र साँझ दुवै सम्झनाको मानसपटलमा सुवास बनि बस्न पुग्दा भुल्नै नसक्ने यादहरूको त्यो मिठो अनुभूतिको गीत थियो श्रोताहरू. गीतकार अमर मान्तुको शब्द सङ्गीत अनि सत्यराज आचार्य र सैमा श्रेष्ठको स्वरमा रहेको प्रस्तुत गीत. आदर श्रोताहरू, वास्तवमै मायामा यति धेरै हराइ नै सकेपछि त प्रेमीहरू आउने भनेको पनि त लाखौँ सपना बोकेर नै त हो. सारा संसार भोलि आउने नै त हो र त्यही मनको साथीबाटै सारा खुसी भर्ने नै त होला भन्ने एउटा दरिलो विश्वास यहाँ गीतकार हेम तामाङ, सङ्गीतकार ताराप्रकाश लिम्बू अनि गायिका प्रविशा अधिकारी र स्वयं हेम तामाङ पोख्दै हुनुहुन्छ है.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो, अझ भनौँ रेडियोहरूको भिडमा एउटा छुट्टै रेडियो बिएफबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा यो क्षण यो बेला तपाईँ सुन्दै हुनुहुन्छ एउटा पृथक साङ्गीतिक प्रस्तुति, साङ्गीतिक सुस्केरा, साङ्गीतिक चौतारी, सङ्गीतकै झन्कार, सङ्गीत र स्वरको लय अनि गीतको भाव राख्ने कार्यक्रम सङ्गीत गङ्गा। र यसै क्रममा श्रोताहरू, भर्खरै मैले मायाको खातिर जीवनका लाखौँ सपना बोकेर आउने त्यस्ता प्रेमिल मनको एउटा युगल गीत राखे हेम तामाङ र प्रविशा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ मायामा विश्वास हुन्छ नि, समर्पण हुन्छ नि, त्याग र तपस्या हुन्छ भने त्यस्ता मायालाई कुनै आँधीहुरीले न त छेक्न नै सक्नेछ न त रोक्न नै सक्नेछ। हो यसैको वास्तविकता यहाँ पुग्दै हुनुहुन्छ गीतकार एनपी परदेशी, सङ्गीतकार पदम थापा मगर अनि गायिका जिग्मे छोकी घिसिङले।

हजुर आदरणीय श्रोताहरु, मखमली मायाको बन्धन कसिलो बनिदिदा त्यस्तो चोखो मायालाई न त हावा हुरीले नै रोक्न सक्दछ, न त कुनै भूगोलको दोरीले नै त्यस्तो मायालाई छेक्न सक्नेछ। त्यही विश्वासको पहाड चट्टान जस्तो बनिदिँदा न त त्यहाँ शङ्का हुन्छ, न त बाचा कसम नै खानुपर्ने परिस्थिति सिर्जना भइदिन्छ। बरु त्यस्तो निस्वार्थ प्रेम झनै झाँगिँदै जानेछ, जहाँ न पीडा हुन्छ न खोट नै देखिन्छ। बरु उल्टो काँडा समेत फुल बनिदिन सक्दछ भन्ने एउटा दरिलो प्रमाण यहाँ गीतकार एनपी परदेशीले सङ्गीतकार पदम थापा मगरको सङ्गीतमा अनि गायिका जिग्मी छोकी घिसिङको स्वरमा पेश गर्दै थिए। हुन पनि आदरणीय श्रोताहरू, यति भए त प्रेमिल मनहरू यति धेरै खुलेरै बोल्ने गरिहाल्छ नि, जहाँ उनीहरू भन्ने गर्छन् माया नै माया दिन्छु, खुसी नै खुसी दिन्छु भनेर।

माया नै माया दिन्छु, खुशी नै खुशी दिन्छु। आदरणीय श्रोता, भने जति माया दिएर मागे जति सबै सबै खुशी भन्दा पनि अझै बढी खुशी दिएर जीवनका सारा पीर बाधा भुलेर दुनियाँ सामु खुलेर मर्नसम्म डर नमानेर जुनी जुनी मायाकै उपहार बाँडेर एक अर्को बीच हाँसेरै एक अर्को दिललाई घरबार बनाएर संसारै एक अर्को भएपछि जीवन सजाउने प्रण गर्दै गर्दा प्रेमिल मनहरू कति भकिन्छ, कति हर्षित भइदिन्छ भन्ने भावनाको गीत थियो प्रस्तुत गीत। गीतकार घरेन्द्र विमलको गीत रचना, भूपेन्द्र रायमाझीको सङ्गीत अनि आनन्द कार्की र कविता कृष्णमूर्तिको स्वरमा। साँच्चै नै आदरणीय श्रोताहरू, यो मायाको डोरी कतिखेर कसिलो भइदिन्छ नि, त्यो थाहा नभए पनि यति चाहिँ थाहा भइहाल्दछ। जब माया बस्छ, जब माया अझ गाढा भइदिन्छ, मायामा समर्पण भइदिन्छ र जसले माया गर्छ नि उसलाई कहिले केही नभइदियोस् भन्ने चाहना चाहिँ प्रेमीहरूलाई भइदिन्छ है।

0: मलाई माया गर्ने मेरी सानीलाई कहिले दुःख नपरोस्, आँखाबाट आँसु कहिले नझरोस्। आदरणीय श्रोताहरू, मखमली मायाको त्यो न्यानो काखमा पुलकित भएको एउटा प्रेमी मनले आफूलाई माया गर्ने तिनै प्रिय प्रति दर्शाएको माया, दुःखमा नआत्ती अनि सुखमा समेत नमात्ती मायाको बाचा बन्धन नतोड्ने कुनै प्रिय मान्छेको त्यही समर्पणबाट प्रभावित भएपछि तिनै माया गर्ने मान्छेलाई दुःख कहिले नपरोस् र आँखाबाट समेत आँसु कहिले नझरोस्, बरु सदाभर त्यही मायाको चाहना एक रत्ति नघटोस् भन्ने एउटा प्रेमिल भावना बोलेको गीत राखे मैले यहाँहरूमाझमा रोशन गुरुङको स्वरमा। गीत लेख्नु भएको थियो कृष्ण थापाले, भने सङ्गीत रहेको थियो सुन्दर थापाको। आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म यी र यस्तै यस्तै सुमधुर गीतहरू यहाँहरू माझमा राखिरहेको छु र यो राख्ने क्रमलाई फेरि पनि म निरन्तरता त दिने नै छु, तर यति बेला भने चाहिँ एउटा छोटो विश्राम लिने बेला भइसकेको छ र भने म एउटा छोटो विश्राम लिन्छु र विश्रामपछि पनि सुमधुर नेपाली गीत सङ्गीत राख्ने क्रमलाई भने म निरन्तरता दिने नै छु।
1: यो BFBS
2: गोर्खा रेडियो हो।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
5: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
5: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
0: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ। तपाईँ यो क्षण बेला साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक चौतारीमा हुनुहुन्छ र यसै क्रममा श्रोताहरू मैले यहाँहरू माझमा सुमधुर नेपाली गीतहरू राखिरहेको छु, अझ भनौँ सुगम धारका प्रमेल भावका गीतहरू यहाँहरू माझमा राखिरहेको छु र यो राख्ने क्रमलाई फेरि पनि केही क्षण म निरन्तरता दिने तर्खरमा छु र यति बेला भने श्रोताहरू म एउटा अर्को प्रेमिल गीत राख्न चाहन्छु। आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन, पक्कै पनि जहाँ मन मिल्छ, जहाँ मनका तरङ्गहरू एउटै लहरमा कुद्न थाल्छ, त्यतिखेर यस्तै हुने गर्दछ।

आधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन। वास्तवमा आदरणीय श्रोता, मायाभित्र विश्वासको पहाड दरिलो भएर उठिदिएमा न त आधीको डर हुन्छ, न त बाढीकै डर हुन्छ। बरु प्रीतिका फुल यस्तरी फुलिदिन्छ नि, जुन फुलको वासनाले दुनियाँ मात्र होइन त्यो चोखो माया देखेर ईश्वर नै दङ्ग परिदिन्छ रे। गीतकार किरण खरेल, सङ्गीतकार शम्भुजित बाँसकोटा अनि गायक उदित नारायण झा र गायिका अनुराधा पौडवालले हो यस्तै यस्तै दशी प्रमाण बोक्दै थिए। हुन पनि श्रोता, जब आधी हुरीलाई नै जितेर अगाडि बढ्ने मायाले नै सफलताको सिँढी टेकेर भन्ने गर्दछ, पिरती बस्यो सुस्तरी सुस्तरी भनेर विश्वास लागेन। उसो भए गीतकार शीतल नेपाल, सङ्गीतकार शुभबहादुर र गायिका साधना सरगमलाई पो सोध्ने हो कि

हजुर आदर श्रोताहरू, पिरती बस्यो सुस्तरी सुस्तरी, वास्तवमा यसरी सुस्तरी बसेको पिरती नै वास्तवमा दिगो हुने गर्दछ। र यो गीत राख्दै गर्दाखेरि समय पनि हेर्दैछु श्रोताहरू, समयले पनि करिब करिब नेटो काटिसकेको अवस्था हो। र अब नै कार्यक्रमको पुछारमा बिसाउनीमा गीतकार लीलाराज काम्बाङको गीत रचना, शङ्कर थापा इस्मालको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा एउटा युगल गीत यहाँहरू माझमा छाड्दै म पनि बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनु भएको हो। परिवारसहित मुक्तिनाथ मन्दिर दर्शनका लागि पुग्नुभएका प्रधानमन्त्री शाहले हिजो साँझ मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। पूजा सकिएपछि उहाँ काली गण्डकी करिडोर अन्तर्गतको बेनी जोमसुम सड़क खण्ड हुँदै फर्किनु भएको हो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमण भएको र यो अवधिमा कुनै औपचारिक कार्यक्रम नभएको सचिवालयले जनाएको छ। रुकुम पश्चिममा गाड़ीको ठोकरबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानो भेरी गाउँपालिका 8 एकान्त कुना नजिक सिमली बजार तर्फबाट आउँदै गरेको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेक्ट सार्की 26 वर्षीय सुस्तिका पौडेल र 2 वर्षीय छोरी सान्दीका गेवालीको मृत्यु भएको हो। छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक सानोभेरी गाउँपालिका 3 चौकेका अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका 6 जरङ्घुको अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब 50 घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण 4-5 घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवत जावतमा समेत समस्या भएको छ। घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि सो क्षेत्रमा पहिरोको समस्या देखिएको हो। स्थानीयले निर्माणाधीन घरका कारण सड़कमा माटो तथा बालुवा थुप्रिँदा हिडुल गर्न समेत कठिन भएको बताएका छन्। पहिरोका कारण टोलका करिब 50 घर प्रभावित भए पनि जोखिममा रहेका 4-5 घरमा प्रत्यक्ष असर परेको छ। नेपाल र भारतका 4 जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराध सम्बन्धी सूचना नियमित रूपमा आदान प्रदान गर्न सहमति जनाएका छन्। महोत्तरीको सदरमुकाम जलेश्वरमा हिजो बसेको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हात हतियार तथा लागु औषध ओसार पसार मानव तस्करी लगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम सीमा स्तम्भको सुरक्षा तथा मर्मत सम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलले जानकारी दिनुभयो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई विस्तारका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटना सम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको उहाँले जानकारी दिनु भयो। बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको उहाँको भनाइ छ। बैठकमा महोत्तरी सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी र भारतको सीतामढीका मजिस्ट्रेट र प्रहरी उपरीक्षक सहित सुरक्षा अधिकारीको सहभागिता थियो। लगातारको वर्षापछिको बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार काभ्रे सिन्धुपाल्चोक रसुवार रुकुम पश्चिम लमजुङ इलाम नुवाको ट्रोलपा पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। विभि राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्ड साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा छहरी सड़क खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन राति 10 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको छ। उता इलाम 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उता अरनीको राजमार्ग सिन्धुपाल्चोकको बोटेकुसी गाउँपालिका 2 कोदारीमा पहिरो र सोही गाउँपालिका 2 लिपिङमा सड़क भाँसिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध छ। साथै गोसाईकुण्ड 2 स्याउ पार्किङमा पहिरो खसेपछि पासाङ लामो सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको 8 बिस्कोट 6 रिजेगाड खोलामा भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रूसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा पनि कम्तीमा 10 जनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यसमा हामी विविध चर्चाहरू गर्ने सन्दर्भमा सत्य र पवित्रताको महिमाको विषयमा हामी चर्चा गर्नेछौँ। सत्य र पवित्रता कसरी गर्न सकिन्छ, के गर्दा सत्य पथमा हिँडिन्छ र कस्तो गर्दा पवित्र होइन्छ, वास्तवमा यिनै त हुन् धर्मका बाटाहरू र धर्मले उपलब्ध गराउने चिज पनि पवित्रता नै हो र पवित्रतामा सात्विकता रहन्छ र सात्विकतामा हामी अगाडि बढ्दा एक दिन न एक दिन हाम्रो हृदयमा भगवत भावको उदय हुने गर्दछ भनेर भनिएको छ र त्यही भाव नै आनन्दको भाव हो, त्यही भाव नै नित्य सुखको भाव हो। नित्य भनेको निरन्तर रूपमा रहने भाव हो र मृत्युपछिको जो मुक्ति छ त्यसलाई भगवान्का भक्तहरूले स्वीकार गर्दैनन्। भगवान्का भक्तहरूले त आजै भगवान्को जो स्मरणमा आउने आनन्द छ त्यसको खोजी गर्दछन् र त्यसको प्राप्तिमा नै रमाउने गर्दछन् भनेर उल्लेख गरिएको छ र सत्य भनेकै भगवान्को स्वरूप हो र पवित्रता नै भगवान्को स्वरूप हो, किनभने सत्यता र पवित्रता केवल पूर्ण रूपमा भगवान्मा मात्रै रहने तत्त्व हुन्। त्यो थोरै मात्रामा यस सृष्टिमा छ र त्यो सृष्टिमा रहेको थोरै मात्राको जो हाम्रो आस्था र विश्वास छ त्यसैलाई निरन्तर रूपमा भगवान्को पूर्णतामा जोड्दै जोड्दै त्यसलाई पनि पूर्ण गराउने जो प्रक्रिया छ त्यही साधनाको प्रक्रिया हो भनेर पनि उल्लेख गरिएको छ। त्यसैले यो सत्य र पवित्रताको महिमाको विषयमा जो चर्चा छ त्यसैको चर्चालाई हामी आजको यस कार्यक्रममा गर्ने जमर्को गरिरहेका छौँ र त्यतैतर्फ हामी अगाडि बढिरहेका छौँ। जो सत्य र पवित्रताले युक्त भएर मांसाहार गर्दैनन् तिनीहरू धर्मराजको नगरमा सुखपूर्वक यात्रा गर्दछन् भनेर यो सत्य र पवित्रताले युक्त भएर भनेको एउटा कुरालाई हामीले स्पष्ट रूपमा बुझ्नु पर्दछ। जो धार्मिक पथमा अग्रसर छन्, जसले शास्त्र बमोजिमको जीवनचर्यालाई स्वीकार गरेका छन्, कलियुगमा जो शास्त्रले उल्लेख गरेको व्यवस्था छ त्यसलाई बुझेका छन् र त्यसै अन्तर्गत आफूलाई हिँडाएका छन्, तिनीहरूलाई सत्य र पवित्रताले युक्त भएका व्यक्तित्वका रूपमा मानिएको छ। शास्त्रहरू सत्ययुगका लागि पनि प्राय यिनै शास्त्र हुन् र त्रेता द्वापरका लागि पनि वैदिक व्यवस्था यही हो र कलियुगका लागि पनि वैदिक व्यवस्था त्यही हो, तर कलियुगका लागि विशेष गरेर पौराणिक व्यवस्थामा उल्लेख गरिएको छ। जो व्यासका वचनहरू छन् यी सत्ययुगमा, त्रेतायुगमा र द्वापर युगमा उपलब्ध थिएनन्। यो केवल द्वापर युगको अन्त्यमा कलियुगका मानिसहरूका उद्धारका लागि व्यासजीको रूपमा भगवान अवतीर्ण भएर यी शास्त्रहरूको अथवा वेदलाई नै यो रूपमा उल्लेख गर्नुभएको हो, हाम्रो समक्ष ल्याउनु भएको हो र त्यसैलाई नै सत्य र पवित्रताले युक्त भएको व्यक्ति मानिन्छ, जसले पौराणिक आख्यानहरूको आधारमा आफ्नो जीवनलाई जिउने गर्दछ, पुराणमा बताइएको भगवान र भगवानका भक्तहरूको कथालाई निरन्तर श्रवण गर्दछ, भगवानको अस्तित्वलाई, भगवान संसारको मूल कारण भगवान हो भनेर जसले मान्दछ त्यसलाई नै सत्य र पवित्रताले युक्त भएको एउटा व्यक्ति मानिएको छ। यहाँ जङ्गलमा गएर तपस्या गर्ने, हिमालयमा हिउँको ढिस्कामा बसेर तपस्या गर्ने, यी सब कुराहरू निरहार रहेर तपस्या गर्ने, पञ्चाग्नि तापेर तपस्या गर्ने, पानीमा डुबेर तपस्या गर्ने, हिमालमा हिँडेर तपस्या गर्ने, हावामा रमेर तपस्या गर्ने, वास्तवमा यी सब कुरालाई कलियुगमा सत्य र पवित्रता प्राप्त गर्ने साधन भनिएका छैनन्। यिनीहरू सक्नेले गर्न पाउँछन्, त्यसमा कुनै प्रतिबन्ध त छैन, तर सन्यास लिन समेत कलियुगमा वर्जित गरिएको शास्त्र वचनहरू हामीले प्राप्त गर्छौँ भने यी कठिन तपस्याहरू कलियुगका जीवहरू, यो बिना धैर्यका जीवहरू, बिना शुद्ध अवस्थाका जीवहरू, प्राकृतिक अशुद्धताले भरिएको समयका जीवहरूले अवश्य पनि गर्न सक्दैनन्। त्यो कुरा भगवान्लाई के थाहा छैन र
त्यसैले पुराणमा व्यक्त भएका र कलियुगका व्यक्तिका लागि विभिन्न आचार्यहरूले अवतीर्ण भएर सिकाएका जीवन पद्धतिलाई यदि हामीले अवलम्बन गरियो भने त्यो सत्य र पवित्रताले युक्त भएको मानिन्छ र त्यसमा मांसाहार जलले गर्दैन तिनीहरूलाई भनेर उल्लेख गरिएको छ। यदि मांसाहार अथवा मासु जसले खान्छ त्यसलाई कुनै पनि धर्म कर्मले त्यहाँ सहयोग गर्दैन, किनभने जीवलाई खाने जीवको केवल बदला लिने भाव रहन्छ र त्यो बदला लिने भाव नै वास्तवमा नरक लाने भाव हो र यमपुरीबाट त्यसलाई नरकमा पछार्ने गरिन्छ, त्यसमा कुनै सम्झौता गरिँदैन। त्यसैले सत्य र पवित्रतातर्फ जसले यात्रा गर्छ र जसले मासु नखाइकन जीवन निर्वाह गर्ने प्रण गर्छ, यदि खाएको रहेछ भने यदि धर्म अधर्मपूर्वक कुसङ्गमा परेर खाएको रहेछ भने जुन दिन उसको चेतले अथवा चेतनाले नखा भन्छ, जुन दिन उसले शास्त्र वचनलाई श्रवण गर्छ खानु हुँदैन रहेछ भनेर, त्यही दिन उसले छोड्यो भने पनि त्यो कहिले नखाए समान हुन्छ भनेर पनि भनिएको छ। त्यसैले ए च मांसम नखादन्ति सत्य शौच समन्विता तेपि यान्ति सुखे नैव

समान हुन् भनेर 1000 गाई दान गर्ने व्यक्ति र कहिल्यै पनि मासु नखाने व्यक्ति बराबर हुन्, बराबर उसको धार्मिक महत्त्व रहन्छ भनेर उल्लेख गरिएको छ। मासु खानुलाई शास्त्रले कति खराब भनेको छ यसबाट हामी बुझ्न सकिन्छ। 1000 गाई दान गर्ने कुरा त छोडिदिउँ, अहिले कल्पना पनि गर्न सकिँदैन, किनभने एउटा व्यक्तिले 1000 गाई दान गर्नलाई, 1000 गाई दुटाउनलाई उसको प्रलय छ। 1000 गाई जो वैदिक लक्षणले युक्त, वेद लक्षणले युक्त गाईहरू प्राप्त गर्ने कठिन छ र प्राप्त भयो भने पनि त्यो दान गर्न कठिन छ, दान गर्न पनि दान लिनलाई कठिन छ र दान लियो भने पनि त्यो दान लिएर पचाउने प्रक्रिया कठिन छ र कठिनताकै बिचमा यो सब कर्म गर्नै अहिले सकिँदैन। कलियुगमा त्यसैले धर्म हुन सक्दैन। पहिले भगवान्का अवतारहरू हुँदाखेरि करोडौँ करोड गाईहरू दान हुन्थे। भगवान श्रीरामको जन्मको समयमा राजा दशरथले करोडौँ गाई दान गर्नुभएको थियो। जनकले विवाहको अवसरमा करोडौँ गाई दान गर्नुभएको थियो। भगवान श्रीकृष्णचन्द्रको प्राप्तिमा नन्द बाबाले हजारौँ लाखौँ गाईहरू दान गर्नुभएको कुराहरू हामीले भागवतमा श्रवण गर्दछौँ। तर यो सब कुरा सम्भव छैन, अहिले युगले त्यो मान्दैन। त्यसैले त्यति गाई दान गर्नु र कहिल्यै मासु नखानु एउटै हो भने, अब मासु नखाएको रहेछ भने त्यो एकदमै राम्रो भइहाल्यो, र यदि खाएको रहेछ र यो कुरा थाहा पाएपछि यदि खाइएन भने त्यो पनि 1000 गाई नभए पनि 500-700 गाई दान गरे बराबर अवश्य प्राप्त हुन्छ भन्ने कुरालाई हामीले मान्नु पर्दछ। किनभने यो 100% यो बताइएको छ र 60-70% भए पनि धर्मको मार्गमा हिँडियो भने त्यो भयङ्कर हुन्छ, किनभने यो कलियुगको चपेटाको यात्रामा हामी छौँ। त्यसैले भगवान्ले यतातर्फ हाम्रो वृत्ति परिवर्तन गरिदिनु भएर जसले 1000 गाई दान गर्दछन् र जो कहिल्यै मांस भक्षण गर्दैनन्, मांस भक्षणलाई शास्त्रले भयङ्कर ठुलो दोष मानेको छ, त्यो किन मानेको छ भनेर जिज्ञासा गर्दा शास्त्र भन्छ त्यो मासु कुनै न कुनै जीवको हुने गर्दछ र त्यो जीवको मासु खानु भनेको जीवलाई मारेर त्यसलाई खानु हो र जीवलाई मार्ने अधिकार मनुष्यलाई छैन। जस्तै बाघले मासु खायो भने, बाघले जीवलाई मार्यो भने उसलाई पाप लाग्दैन, उसले पुण्य नै प्राप्त गर्दछ, किनभने बाघले घाँस खाँदैन, उसलाई मासु खानकै लागि बनाएको हो विधाताले अथवा जसले बनायो बनाउनेले। तर बाघले मासु खाँदा हुन्छ भने हामीले खाना किन नहुने भन्ने तर्क गरेर यदि मासु खाइयो भने, चाहे त्यो देवी देवताको नाममा चढाएर होस्, चाहे त्यो जुनसुकै अवस्थामा होस्, मांस भक्षण वर्जित छ भनेर उल्लेख गर्दै यो भनिएको यो शास्त्र वचन सुनौ। गो सहस्रम तुयो दद्यास्तु मांसम न भक्षयेत समावेतो पुरा प्राह ब्रह्म वेद विधाम वरह भनेर यो पद्यलाई उल्लेख गरेको छ शास्त्रले। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र गो सहस्रम तुयो दद्या द्यस्तु मामसम नभक्षेत समावेतो पुरा प्राह ब्रह्म वेद विदम बरह भनेर यो कुरालाई पूर्वकालमा वेदवेत्ता मध्ये श्रेष्ठ साक्षात ब्रह्माजीले भन्नुभएको हो भनेर शास्त्रले उल्लेख गरेको छ। हे ब्राह्मणहरू हो, सम्पूर्ण तीर्थमा स्नान गर्नाले जुन पुण्य हुन्छ र समस्त यज्ञको अनुष्ठानद्वारा जुन फलको प्राप्ति हुन्छ त्यही तथा त्यस समान फल मांस नखानाले प्राप्त हुन्छ भनेर यो शास्त्र वचनलाई उल्लेख गरिएको छ। सर्वतीर्थेषु यत् पुण्यम् सर्वयज्ञेषु यत् फलम् अमांस भक्षणे विप्रास तच्च तच्च च तत्समम् भनेर यो उल्लेख गरेको शास्त्र वचनले के भनिरहेको छ त्यसलाई हामी हेर्ने प्रयास गरौँ। सम्पूर्ण तीर्थमा स्नान गर्नाले जुन पुण्य हुन्छ, एउटा तीर्थमा होइन, जति पनि शास्त्रीय रूपमा उल्लेख गरिएका तीर्थहरू छन्, परम्पराले स्वीकार गरेका तीर्थहरू छन् र हाम्रो कुल परम्पराले मानेका, समाजले मानेका तीर्थहरू छन्, ती सम्पूर्ण तीर्थहरूमा सम्पूर्ण तीर्थहरूको जो सेवन छ, जो स्नान छ, त्यो स्नानबाट प्राप्त हुने जो पुण्यको फल छ र समस्त यज्ञ भन्दा जति पनि यज्ञ, वैदिक यज्ञ, स्तोत्र यज्ञ र स्मार्त यज्ञहरू छन्, तिनीहरूको अनुष्ठानद्वारा जुन फलको प्राप्ति हुन्छ त्यही तथा त्यस समान फल केवल मासु नखानाले प्राप्त हुन्छ भनेर यो शास्त्र वचन उल्लेख गरिएको छ। यसलाई हामीले कुन रूपमा लिने काम हाम्रै हो, त्यसमा कसैले जबरजस्ती गर्ने कुरो छैन। तर यो शास्त्र वचनलाई यदि सम्मान गर्ने हो भने, धार्मिक मार्गमा अग्रसर हुने हो भने शास्त्र वचनलाई सम्मान गर्नै पर्दछ। त्यो कम्पलसरी अथवा त्यो अनिवार्य विषय हो। त्यसैले शास्त्र वचनलाई सम्मानपूर्वक स्वीकार गर्नु नै धर्मको पथमा अग्रसर हुनु हो भनेर उल्लेख गरिएको छ। सत्य र पवित्रतातर्फ अगाडि बढ्नु हो भनेर उल्लेख गरिएको छ र मांस भक्षणको विषयमा हामीले व्याख्या गरिरहनु पर्दैन, त्यो स्वयं हामी सबै जानकार छौँ। मनुष्य मांसाहारी जीव होइन, मांसाहारी प्राणी होइन, यो सत्य छँदैछ हामी सबैका सामुन्ने। त्यसैले हामीले धर्मको मार्गमा पाइला राख्ने हो भने आफ्नो जति महिमा छ त्यस्तै अर्को जीवको पनि महिमा छ। यो कुरालाई बुझेर मांसाहारलाई त्याग गरी केवल धर्ममा अग्रसर हुने हो भने मात्रै पनि, सत्यमा अग्रसर हुने एउटा प्रण गर्न मात्रैले पनि, भगवान्को एकचोटिको स्मरण मात्रैले पनि हाम्रो यमपुरीको यात्रा सुखद हुन सक्छ र त्यसबाट कुनै न कुनै रूपमा भगवान्को कृपा प्रसादबाट हाम्रो जीवको जो जीवत्व छ त्यो शुद्ध तथा पवित्रतातर्फ अग्रसर भएर एक दिन भगवान्को शरणको शरणमा निमग्न हुन पुग्नेछ। यही शास्त्रीय वचनको सम्मान गर्दै हामी अगाडि बढ्ने प्रेरणा प्राप्त गर्न सकौँ। हे भगवान्, यही कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति।

0: ललितपुर पुल्चोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू र सरकार बीच सहमति भएको छ। सहमतिपछि पीड़ितहरू आन्दोलन बिसाएर आआफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुँदे सहमति भएसँगै धरना कार्यक्रम स्थगित गरेर उनीहरू घर फर्किएका हुन्। सहमतिपछि आज बिहान सरकारले व्यवस्था गरेको साझा यातायात को बस चढेर उनीहरू गन्तव्यतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 332 जना ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको हो। रुकुम पश्चिममा गाड़ीको ठोक्काबाट आमा छोरीको मृत्यु भएको छ। आज बिहान सानोभेरी गाउँपालिका 8 एकान्त कुना नजिक सिमली बजारतर्फबाट आउँदै गरेको विद्युतीय गाड़ीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरेक्षक वेद बहादुर पौडेलका अनुसार गुल्मीको रूरू क्षेत्र गाउँपालिका 4 बलेक्चा सार्की 26 वर्षीय स्वस्तिका पौडेल र 2 वर्षीय छोरी सान्दिका घेवालीको मृत्यु भएको हो। छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र चालक सानोभेरी गाउँपालिका 3 चौखेका अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाराको कलैया उपमहानगरपालिका 1 कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5 बजेतिर आफ्नै घरबाट बेपत्ता हुनु भएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजेतिर कलैया उपमहानगरपालिका 26 फेला पारेका हुन्। सिसभा महेशपुरमा सड़क किनारामा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिलाले प्रहरीलाई जानकारी गराउनु भएको थियो। आफ्नो घरभन्दा करिब 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीन बहादुर घलेले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार प्रहरी परिवार र स्थानीयवासीले रातभरि बालिकाको खोजी गरेका थिए। प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल कलैयामा पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यो वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 100% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका 6 जरङखुको अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब 50 घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण 4-5 घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवत जावतमा समेत समस्या भएको छ। घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि सो क्षेत्रमा पहिरोको समस्या देखिएको हो। स्थानीयले निर्माणाधीन घरका कारण सड़कमा माटो तथा बालुवा थुप्रिँदा हिडुल गर्न समेत कठिन भएको बताएका छन्। पहिरोका कारण टोलका करिब 50 घर प्रभावित भए पनि जोखिममा रहेका 4-5 घरमा प्रत्यक्ष असर परेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रूसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा परिकम्तीमा 10 जनाको मृत्यु भएको छ। यसअघि शुक्रबार भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा भएका आक्रमणहरूमा 16 जनाको ज्यान गएको थियो। अब भ्लादिमिर पुटिनले जवाफी कारवाही गर्ने चेतावनी दिनुभएको छ।
1: We began to respond to the actions of the enemy in relation to our objects of civil industry and logistics.
0: अहिलेसम्मका खबर यति नै।

0: ललितपुर पुल्चोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू र सरकारबीच सहमति भएपछि पीड़ितहरू घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगित गरेर उनीहरू घर फर्किएका हुन्। सहमतिपछि आज बिहान सरकारले व्यवस्था गरेको साझा यातायातको बस चढेर उनीहरू गन्तव्यतर्फ लागेका हुन्। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 वटा बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, भौतरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायत जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको हो। बाराको कलैया उपमहानगरपालिका एक कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 बजेतिर आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाका हजुरबुवाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजेतिर कलैया उपमहानगरपालिका 26 भेला पारेका हुन्। सिसबा महेशपुरमा सड़क किनारमा बालिकालाई रोइरहेको अवस्थामा देखेपछि स्थानीय महिलाले प्रहरीलाई जानकारी गराउनु भएको थियो। आफ्नो घरभन्दा करिब 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार प्रहरी परिवार र स्थानीयवासीले रातभरि बालिकाको खोजी गरेका थिए। प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रदेश अस्पताल मा कलैयामा पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यस वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ।
1: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 100% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली प्रदेशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
0: उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ।
1: नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार बर्ड फ्लू, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब 13 लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार गत साउन 6 गतेको तुलनामा एक महिनामै अण्डाको भाव प्रति क्रेट 75 रुपियाँसम्मले बढेको छ। हाल एक्सएल अण्डाको मूल्य प्रति क्रेट 590 रुपियाँ, ठूलो अण्डाको 575 रुपियाँ, मिडियम अण्डाको 520 रुपियाँ र सानो अण्डाको मूल्य 448 रुपियाँ पुगेको छ। यसअघि अण्डाको भाव प्रति क्रेट 570 रुपियाँ भन्दा माथि गएको थिएन। पहिले दैनिक 28,000 कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर 22,000 कार्टुनमा सीमित भएको छ। चल्लाको अभाव, ह्याचरी उद्योगहरू बन्द हुनु र बर्ड फ्लूका कारण किसानहरूले नयाँ चल्ला राख्न नसक्दा उत्पादन प्रभावित बनेको हो। नेपाल ह्याचरी उद्योग संघका महासचिव नमरा पौडेलका अनुसार 2 वर्ष अघि 354 वटा सञ्चालनमा रहेका ह्याचरी उद्योग हाल घटेर 110 झरेका छन्।
0: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणबाट क्षति पुगेको बताउनु भएको छ। युक्रेनले रुसको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा प्रहार गरेको छ र उसका ड्रोन आक्रमणमा परिकम्तीमा 10 जनाको मृत्यु भएको छ। यसअघि शुक्रबार भ्लादिमिर जेलेन्स्कीको गृहनगरमा भएका आक्रमणहरूमा 16 जनाको ज्यान गएको थियो। अब भ्लादिमिर पुटिनले जवाफी कारवाही गर्ने चेतावनी दिनुभएको छ।
2: We began to respond to the actions of the enemy in relation to our objects of civil industry and logistics. The Kyiv regime has made it its goal to damage our economy. What did he do? He himself opened this Pandora's box.
0: प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान मुस्ताङबाट काठमाडौँ फर्किनु भएको छ। हिजो राति मुक्तिनाथ दर्शनको मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्कनु भएको हो। परिवारसहित मुक्तिनाथ पुग्नुभएका प्रधानमन्त्री शाहले हिजो साँझ मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। पूजा सकेपछि उहाँ कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जुमसुम सडक खण्ड हुँदै फर्किनु भएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर 3 मा एक बालिका मृत फेला पर्नु भएको छ। स्थानीय इरफान खातुनकी 3 वर्षीय छोरी सानिया खातुन घर पछाडि मृत फेला पर्नु भएको हो। बिहान करिब 9 बजेसम्म घरमै देखिएकी बालिका अचानक घरदेखि करिब 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टेललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टेलभित्रै झडप भए विद्यार्थीको मृत्यु समेत भएको, सरसफाई र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितलो रहेको भन्दै प्रशासनले सबै निजी होस्टेल सञ्चालकलाई 1 महिनाभित्र तोकिएको 21 बुँदे व्यवस्था मिलाउन निर्देशन दिएको हो। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 2 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेवपुर नगरपालिका 12 का 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश राउलेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 जनाबाट 14 लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 जनाबाट 3 लाख लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचान भएको टोलीले यही शुक्रबार पक्राउ गरेको हो। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ। नेपाली बजारमा आज सुनको भाव 2,800 रुपियाँले बढेको छ। आज सुन तोलाको 3,19,500 कारोबार भइरहेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार 3,300 रुपियाँले बढेको र सुन तोलाको 3,16,700 कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 10 रुपियाँले बढेको छ। चाँदी आज 4,975 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाव तोलाको 4,985 थियो। यस वर्ष हालसम्म मुलुकभर जम्मा 98% रोपाई सकिएको छ।
4: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 100% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो। अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा 97.82%, कोशी प्रदेशमा 97% र गण्डकी प्रदेशमा 96.68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ।
3: मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको 55% दरबन्दी कटौती गरेको छ।
5: नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै 55% दरबन्दी कटौती गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभएको हो। दरबन्दी कटौतीसँगै प्रशासनिक खर्चमा मितव्ययिता र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको खटन पठन तथा पदस्थापन गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। बैठकले प्रदेश सरकार अन्तर्गत पूर्वाधार सम्बन्धी मन्त्रालय तथा निकायमा कार्यरत इन्जिनियरिङ जनशक्तिको वृत्ति विकास तथा कार्यशैली सम्बन्धी अध्ययन गर्न 3 सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै कार्यदलले प्राविधिक जनशक्तिको वृत्ति विकास, पदस्थापन, सरुवा, कानूनी सुधार लगायत विषयमा अध्ययन गरी 15 दिनभित्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्नेछ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका विषयमा सभापति गगन थापासँग कुरा गर्ने बताउनु भएको छ। डडेलधुराका पूर्व सभापति कर्ण मल्लले देउवासँग भेटेपछि उहाँको भनाई उल्लेख गर्नुभएको हो। मल्लले देउवासँग भेटवार्ता भएको तस्विर समेत सार्वजनिक गर्नुभएको छ। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू उहाँको निवास पुगेको मल्लको भनाई छ। काँग्रेसको विशेष महाधिवेशनको विरोधमा रहेको पक्षले असोजमा तय भएको नियमित महाधिवेशन रोक्न माग गर्दै कानूनी उपचार खोज्ने बताउँदै आएको छ। बारा घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीड़ित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानूनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शन स्थलमा बलात्कारीलाई फाँसी दिई जस्टिस फर गरिमा चौधरी न्यायदेव सरकार लगायतका सन्देश लेखेका प्लाकार्ड प्रदर्शन गरिएको छ। बाराको जितपुर सिमरा एकमा गत साउन 31 गते घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 गते मृत फेला पारिएको थियो। घटनामा संलग्न भएको आधा दर्जन व्यक्ति पक्राउ परिसकेका छन्। बाराको जितपुर सिमरा एकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि बेवत्स हत्या भएको घटना सेलाउन नपाउँदै सप्तरीको सम्बुदा नगरपालिका 3 ट्राफिक चोकमा 2 वर्षीय बालिकाको हत्या भएको छ। स्थानीय मोहम्मद इरफानकी छोरी खुसी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो। परिवारले हराएकी बालिकाको खोजीका लागि प्रहरीलाई आग्रह गरेपछि प्रहरीले खोजी गर्दा बालिका आफ्नै घरको पछाडि पट्टिको झाडीमा मृत अवस्थामा फेला पर्नु भएको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एकै घरका एकै व्यक्तिलाई एकजनालाई नियन्त्रणमा लिएको छ। उनको हावभाव र गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको हो। बालिकाको मृत्यु कसरी भयो भन्ने खुलेको छैन। यता बाराको कनैया उपमहानगरपालिका एक कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका भने 12 घण्टापछि सकुशल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5 बजीतिर आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो। घर अगाडि खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि बालिकाको हजुरबुवाले प्रहरीमा खबर गरेका थिए। बालिकालाई स्थानीयवासीले आज बिहान 5 बजीतिर कलैया उपमहानगरपालिका 26 फेला पारेका हुन्। लघुवित्त रेडीहरू घर फर्किएका छन्। ललितपुर राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका रेडीहरू सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका प्रधानमन्त्री प्रेसका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल सरकार र रेडीहरूका प्रतिनिधिबीच हिजो 14 बजे सहमति भएको थियो। सहमतिपछि आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरेर उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना रेणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा मोरङ सर्लाही महोत्तरी सिन्धुरी बारा पर्सा र नवलपरासी लगायतका जिल्लाका रेणीहरू आन्दोलन गर्न काठमाडौँ आएका थिए। चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओहिरो लागेको छ। खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुर चौधरी:
4: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो गोविन्दे धुर्वे र शेरगज र भीमगज भन्ने, तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 महिना बसेर गएपछि अब 1 महिना भयो गएको, अनि अहिले यो गोविन्दको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज भीमगजहरू देखा परिराखेको छ। 3 दिन अगाडिबाट राति राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज, तर त्यही हो 2 जनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दगजले।
3: हालै आएको गोविन्दे मातिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछि लाग्ने गरेको छ। हाल केन्द्रमा 9 माउ र 6 छावा छन्। 5 पोथी हात्ती गर्भवती छन्। केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन। युक्रेनका पूर्व रक्षा मन्त्री मिखाल फेदोरोभले युद्धका बीच पनि चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताउनु भएको छ। फेदरोभ गएको महिना मात्र बर्खास्त हुनु भएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ।
2: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो।
5: It's like a breath of fresh air.

0: हेलो
1: हजुर दाई,
0: सुन्दैछौ कि नाइ?
1: हजुर दाई, भन्नुहोस् न।
0: हेर न, मेरो आमा एकदम सिकिस्त हुनुहुन्छ अरे, त्यो सदरमुकामसम्म पुर्याइदेऊ न, बरु जति पैसा लाग्छ म पठाइदिन्छु, त्यति गर्दै त्यति गर्दै।
1: सुन्नु न दाई, म पनि विदेश जानलाई काठमाडौँ हिँडिसके।
0: राम्रो सुन्छु।
1: हस् दाई, ख्याल गर्नु।

BFBS Gorkha Radio. साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com। यो PFBS गोर्खा रेडियो हो।

0: PFVS गोरखा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
2: त्यसलाई सहेर नपसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: PFPS Gorkha Radio.
3: PFPS, the forces station.
4: Back to the music.
3: The forces.

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFPS. You, BFPS Gorkha Radio. Gorkha Radio.
1: जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न काङ्ग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न सदस्यलाई निर्देशन दिइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई विद्युत महसुल सहुलियत दिने तयारी भइरहेको जानकारी दिनुभएको छ। मोरङका औद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ। उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता भएको उहाँले उल्लेख गर्नुभएको छ। सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो र दिगो बन्ने उहाँको दावी छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चरको शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3 लाख रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। होस्टलभित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, सरसफाई र खानाको गुणस्तर नभएको तथा सुरक्षा प्रबन्ध फितल रहेको भन्दै प्रशासनले सबै निजी होस्टल सञ्चालकलाई 1 महिनाभित्र तोकिएको 21 बन्दे व्यवस्था मिलाउन निर्देशन दिएको छ। 12 घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनस्थलमा बलात्कारीलाई फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देव सरकार लगायतका सन्देश लेखेका प्ले कार्ड प्रदर्शन गरिएको छ। 12 जितपुर सिमरा 1 गत साउन 31 गते घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 गते मृत फेला पर्नु भएको थियो। घटनामा संलग्न भएकोमा आधा दर्शन व्यक्ति पक्राउ परेका छन्। यस्तै 12 जितपुर सिमरा 1 3 वर्षीय बालिका गरिमाको बलात्कारपछि विभत्स हत्या भएको घटना सेलाउन नपाउँदै सप्तरीको शम्भुनाथ नगरपालिका 3 ट्राफिक चोकमा 2 वर्षीय बालिकाको हत्या भएको छ। स्थानीय मोहम्मद इरफानकी छोरी खुसी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो। परिवारले बालिका हराएको जानकारी प्रहरलाई गराएपछि प्रहरले खोजी गर्दा बालिका आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत फेला पर्नु भएको हो। घटना अनुसन्धानका क्रममा प्रहरले घरकै 1 व्यक्तिलाई नियन्त्रणमा लिएको छ। हाउभाउ र गतिविधि शङ्कास्पद देखिएपछि प्रहरले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। यस्तै 12 कोलैया उपमहानगरपालिका 1 कट्टी पर्साबाट हराएकी 2 वर्षीय बालिका पनि 12 घण्टापछि सकिसल भेटिनु भएको छ। स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 बजेतिर घरबाटै बेपत्ता हुनुभएको थियो। बालिका र स्थानीयवासीले आज बिहान 5 बजेतिर कोलैया 26 फेला पारेका हुन्। घरभन्दा 1 किलोमिटर उत्तरतर्फ बालिका सकुशेल फेला परेको जिल्ला प्रहरी कार्यालय 12 प्रवक्ता डिएसपी मिनबहादुर खलेले जानकारी दिनुभएको छ। प्रहरले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पताल कलैया पठाएको थियो। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय 12 जनाएको छ। बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ। सो आक्रमण इरानी सत्तासँग सम्बन्धित आक्रमणकारीले गरेको सन्डे टेलिग्राफले जनाएको छ। बेलायत सरकारले साइबर आक्रमणका कारण मुलुकको ऊर्जा प्रणालीमा असर पर्ने अवस्था नरहेको जनाएको छ। थप जानकारी सहित बीबीसीका टम साइमन्स।
2: For security reasons, neither the government nor the National Cyber Security Center, which deals with attacks on critical infrastructure, would give further details of the site affected. However, this was not an attack on an essential service, such as a large power station. The Department for Energy Security and Net Zero said the incident affected a small-scale generator, and at no point was there a risk to the wider energy system. The UK's power network has a number of smaller gas generators which provide short-term power when needed.
1: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
3: यो BFBS गोर्खा रेडियो हो.
4: It's like a breath of fresh air.
5: Gorkha Connection, connecting Gorkhas around the world.
6: Gorkha Connection.
7: BFBS. 4, 3, 2, 1.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Your Forces soundtrack. BFBS.
1: Your Forces Station. Yo, BFBS, Gorkha Radio Ho.
2: Kunai bhoj ko nimtalai byawastha garnu bhayo? Kehi chaina. Kunai biwaha bartaman ko nimtalai birsinu bhayo? Ali ali aftyaro lagyo hola, tara pani thikai cha. Ani cervical screening ko nimtalai chai? Ke yo nimtalai byawastha garne wa birsine khatra molna saknuhuncha tapai? The NHS Cervical Screening Program सन् 1988 मा सुरु भएको थियो र यसले वर्षेनी 5000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नु होला यदि तपाईले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न
1: सक्नुहुन्छ BFBS, the Forces Station.
0: Bags of music. The Forces.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: यो वर्ष लामखुट्टेको प्रकोप सुरु भए त जापानिज इन्सेफ्लाइटिस जेईका कारण निधन हुनेको संख्या 21 पुगेको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतकमध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्धित धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यतः तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर, हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्ष माथिका छन्। मृत्यु भएका मध्ये 50 वर्ष माथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ। सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायीले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
4: कानुनी सुधार मात्रै गरेर पुग्दैन। कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन। ल, नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या।
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवश्यक लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
5: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएको रे सहकार्य गर्न सकिन्छ।
3: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकारी गर्ने प्रतिबद्धता जनाएका छन्। लघुवित्त ऋणीहरू घर फर्किएका छन्। ललितपुर राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर तर्नमा बसेका ऋणीहरू सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभएको छ। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो 14 पुने सहमति भएको छ। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 वटा बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरू आन्दोलन गर्न काठमाडौँ आएका थिए। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी एकताका विषयमा सभापति गगन थापासँग कुरा गर्ने बताउनु भएको छ। डडेलधुराका पूर्व सभापति गौण मल्लले देवासँग भेटेपछि उहाँको भनाइ उल्लेख गर्नुभएको हो। मल्लले देवासँग भेटवार्ता भएको तस्विर समेत सार्वजनिक गर्नुभएको छ। उपचारपछि स्वदेश फर्किएका देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आफू उहाँको निवास पुगेको मल्लको भनाइ छ। काङ्ग्रेसको विशेष महाधिवेशनको विरोधमा रहेको पक्षले असोजमा तय भएको नियमित महाधिवेशन रोक्न माग गर्दै कानुनी उपचार खोज्ने बताउँदै आएको छ। युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले युद्धका बीच पनि चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताउनु भएको छ। फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ।
6: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
3: NPL तेस्रो सिजनका लागि काठमाडौँ गोर्खासले भारतका केएस भरतलाई भित्राएको छ। काठमाडौँले भारतसँग सम्झौता भएको सार्वजनिक गरेको हो। विकेटकिपर ब्याटर भरतले भारतका लागि 7 टेस्ट खेल्नु भएको छ। उहाँले 2023 अस्ट्रेलिया विरुद्ध टेस्टमा डेब्यू गर्नुभएको थियो। उहाँ 1 वर्ष मात्र भारतीय टिममा रहेर खेल्नु भएको छ। यो एनपिएल संस्करण कार्तिक 9 कीर्तिपुरमा सुरु हुँदैछ र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल लिगले ललितपुरको पाटन दरबार स्क्वायरमा कार्यक्रम गर्दै एनपिएलको ट्रफी सार्वजनिक गरेको हो। एनपिएल भदौ 19 27 गतेसम्म हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

BFBA स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ श्रोता र तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम हल्का फुल्कामा दुई घन्टाको कार्यक्रम जहाँ विभिन्न रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू लिएर तपाईँको समक्षमा उपस्थित हुने गर्दछु म सेनिया र आजको दिनमा पनि तपाईँ सम्पूर्णलाई धेरै स्वागत छ र अवश्य पनि रोचक मात्र नभएर विभिन्न यो इन्फर्मेटिभ पनि हुन्छ र यसैमा तपाईँले धेरै कुराहरू जान्न सक्नुहुन्छ र अहिलेको यस समयमा पनि तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ विभिन्न एरियाजहरूबाट तपाईँको एरियामा एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली बिएफबिएच एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएच गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा आजको दिनमा चाहिँ म राख्ने नै छु बाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म अवश्य चर्चा गर्ने नै छु र सुन्दै गर्नुहोस् बिएफबिएच गोर्खा रेडियो अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

Bi FBS Gorka Radio sunne anu sa ra gari kram halka fulka kami pahile ghanta ma chhau ta bachira sukira kam na lagne bhayeka makeup samagri sadupayog garne 10 tarika ko barema mahango makeup samagri bachinu suknu wa chhala sanga namilnu dherai mahila le bhogne aam samasya ho. मेकअप का सामग्री सस्तो नहुने भएकाले एउटा उत्पादन बिग्रियो भने फेरि नयाँ किन्नुपर्दा बजेटमा पनि असर गर्छ तर धेरै अवस्थामा मेकअप सामग्री पूर्ण रूपमा बिग्रिएको हुँदैन केवल यसको बनावट परिवर्तन भएको हुन्छ सही तरिकाले प्रयोग गर्ने जानेमा यस्ता सामग्रीलाई पुनः उपयोग गर्न सकिन्छ यद्यपि कुनै पनि मेकअप सामग्रीको म्याच सकिएको दुर्गन्ध आएको रङ वा बनावट असामान्य रूपमा परिवर्तन भएको छ वा आँखा तथा छाला पोल्ने भयो भने त्यसलाई पुनः प्रयोग गर्नु हुँदैन विशेष गरी आँखामा प्रयोग हुने मस्कारा आइलाइनर र लिक्विड उत्पादनको प्रयोगमा अतिरिक्त सावधानी अप्नाउनुपर्छ यदि मेकअप सामग्री केवल भाँचिएको अलिकति सुक्न थालेको वा रङ नमिलेको मात्र हो भने यी 10 चाहिँ तपाईँले स्मार्ट यो ह्याकहरू चाहिँ निकै उपयोगी हुन सक्दछ सर्वप्रथम रहेको छ भाँचिएको लिपस्टिकबाट बनाउनुहोस् क्रिम ब्लस भाँचिएको वा सकिन लागेको लिपस्टिकलाई सानो कन्टेनरमा राखेर त्यसमा 2-3 थोपा फेस सिरम वा मोइस्चराइजर मिसाउने यसबाट प्राकृतिक देखिने क्रिम ब्लस तयार हुन्छ जसले गालामा स्वस्थ र हाइड्रेटेड चमक दिँदछ र दोस्रो चाहिँ रहने छ सुकेको कन्सिलरबाट बनाउन सकिन्छ स्किन टिन्ट यो बारेमा पनि म चर्चा गर्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि

पीएफपी सरकार रेडियो सुन्ने अनुसार कार्यक्रम हल्का फुल्काको हामी यो पहिलो घण्टामा सौरमा चर्चा गरिरहेको छ. भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिका बारेमा म चर्चा गरिरहेको छु. र यसै गरी अहिलेकै समयमा आउनुहोस् अब भने दोस्रो पनि यो ह्याकको बारेमा

चाहिँ म कुरा गर्नेछु. सुकेको कन्सिलरलाई बनाउनुहोस् स्किन टिन्ट. सुकेको कन्सिलरमा केही थोपा एलोभेरा जेल वा मोइस्चराइजर मिसाएर राम्रोसँग खोल्ने. यसलाई तपाईँले राम्ररी खोलिसकेपछि हल्का स्किन टिन्ट तयार हुन्छ, जुन दैनिक अफिस, कलेज वा सामान्य कार्यक्रममा प्रयोग गर्न उपयुक्त हुँदछ. तेस्रोमा रहेको छ सुकेको मस्कारालाई फेरि प्रयोग योग्य बनाउन सकिन्छ. मस्कारामा 2-3 थुपा तपाईँले चाहिँ कन्ट्याक्ट लेन्स सोल्युसन वा स्टेराइल आई ड्रप हालेर चाहिँ ट्युबलाई हातको बिचमा केही बेर कोट्नुहोस्. यसो गर्दा मस्कारा फेरि सहज रूपमा लगाउन मिल्छ. म्याच सकिएपछि वा आँखामा सङ्क्रमण गराउन सक्ने मस्कारालाई भने प्रयोग गर्नु हुँदैन. र अवश्य पनि यो बारेमा चर्चा रहनेछ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफपी सरकार रेडियो सुन्ने हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी यो पहिलो घण्टामा छौँ र बाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिका बारेमा म चर्चा तपाईँको माझमा गरिरहेको छु. त्यसै गरी हामी चर्चा गर्ने क्रममा अब पनि चारमा रहेको छ फुटेको आई स्याडोबाट नयाँ तपाईँले नेल पलिस बनाउन सक्नुहुन्छ. फुटेको आई स्याडोलाई पिसेर क्लियर नेल पलिसमा मिसाउने यसरी घरमै आफैलाई मनपर्ने रङको ग्लिटर वा म्याट नेल पलिस पनि बनाउन सकिन्छ. यसै गरी पाँचमा रहेको छ भ्यासलिन र लिपस्टिकबाट तपाईँले चाहिँ टिन्टेड लिप बाम बनाउन सक्नुहुन्छ. थोरै भ्यासलिनमा लिपस्टिकको सानो भाग मिसाएर टिन्टेड लिप बाम तयार गर्न सकिन्छ जसले ओठ नरम राख्दै हल्का प्राकृतिक रङ पनि दिन्छ. र यसै बारेमा म चर्चाहरू गर्दै गर्नेछु. त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हामी हल्का फुल्काको पहिलो घन्टामा छौँ र चर्चा गरिरहेको छ यस समय भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु र छैटौँमा रहेको छ नमलीको फाउन्डेसनलाई सही बनाउने उपाय। फाउन्डेसन धेरै गाढा वा फिक्का भए त्यसमा मोइस्चराइजर वा अर्को सेडको फाउन्डेसन मिसाएर प्रयोग गर्न सकिन्छ। यसरी गाढा वा फिक्का भएको फाउन्डेसनमा अर्को सेडको फाउन्डेसन मिसाउँदा छालाको रङसँग मिल्ने नयाँ सेड तयार हुन्छ र नयाँ फाउन्डेसन किन्नु पर्दैन। सातोमा रहेको छ फुटेको कम्प्याक्ट वा फेस पाउडर प्रयोग को फेरि। यदि कम्प्याक्ट पाउडर फुटेको छ भने त्यसलाई राम्रोसँग पिसेर केही थोपा तपाईँले रबिङ अल्कोहल मिसाउने त्यसपछि चम्चाको पछाडिको भागले थिचेर समाउनुहोस् र केही घन्टा सुक्न दिने। यसो गर्दा पाउडर पुनः पहिले जस्तै सेट हुन्छ र सजिलै प्रयोग गर्न सकिन्छ। र अवश्य पनि यसबारेमा चर्चाहरू हुँदै गर्नेछ श्रोता, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रम हामी छौँ श्रोता हल्का फुल्काको पहिलो घण्टामा र चर्चा गरिरहेको छ यस समयमा पाचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु र आठौँमा रहेको छ सुक्न लागेको जेल अनलाइनरलाई नरम बनाउने उपाय। जेल अनलाइनको अनलाइनरको चाहिँ आइलाइनरको चाहिँ यो डिब्बालाई केही मिनट तातो पानी भएको बलमा राख्ने वा त्यसमा एक थोपा मेकअप मिक्सिङ मिडियम मिसाउने। यसरी आइलाइनर फेरि नरम बन्छ र लगाउन सजिलो हुँदछ। र अझै छन् हामीहरूसँग यसबारेमा चर्चा गर्ने क्रम, तर अहिलेको लागि हामी कार्यक्रम हल्का फुल्काको पहिलो घण्टाबाट बिदा लिने समय आएको छ। कार्यक्रमको दोस्रो घण्टामा अवश्य पनि यसबारेमा चर्चा गर्दै गर्नेछु, तर अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ। कतै नजानुहोला, भेटौँ कार्यक्रमको दोस्रो घण्टा।

0: अमेरिकाका आप्रवासन अर्थात आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीहरूलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी सञ्चार संस्था सिबिएसले अवैध रूपमा बसेका नेपालीहरूलाई कङ्गोको बान्गोई क्षेत्रमा लागेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यस्पानी मोरेनो डे आर्मासले इक्वेडर, हन्डुरास, नेपाल, रुस र भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
1: The US never gave you notice that you were getting sent to Africa. Were you deported because of a criminal record? Where are the other deportees from?
2: Nepal?
1: Vietnam?
2: Cuba?
1: Ecuador?
2: Honduras?
1: In Africa?
2: Rusia.
1: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
2: No.
1: None. Están atrapados. You're stuck.
2: Estamos atrapados en este edificio.
1: In Africa.
2: Otro continente que no conocemos.
0: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सम्मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तोसुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
3: And when you talked about de-risking, you would notice in these years, actually, the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
0: फोरममा भारत र बेलायतका आर्थिक तथा राजनैतिक नेताहरू सहभागी छन्। कङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापाले भोलि प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कङ्ग्रेसले आफ्ना सांसदलाई व्हिप जारी गरेको हो। कङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापाले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मत दिन भनिएको छ। पूर्वी नाका काँकरभिट्टाबाट गएको आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
4: प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तु मध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23,00,000 चामल र कोदो, 18,83,00,000 आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना, 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तरबुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
0: बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ। सो आक्रमण इरानी सत्तासँग सम्बन्धित आक्रमणकारीले गरेको सन्डे टेलिग्राफले जनाएको छ। थप जानकारी सहित बीबीसीका टम साइमन्स।
5: For security reasons, neither the government nor the National Cyber Security Centre, which deals with attacks on critical infrastructure, would give further details of the site affected. However, this was not an attack on an essential service, such as a large power station. The Department for Energy Security and Net Zero said the incident affected a small-scale generator, and at no point was there a risk to the wider energy system.
0: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

BFB's Gorkarvidi Sunirunsa, Hamikarikram Halka Fulka Kui Dosrogantama Provis Karikatsong, Tavis Sampurale Swagasa, Mosinikatar Fabata, Ra Azago Din Masi, Karikram Halka Fulkama, interesting facts, Saru, Yeniki Rozak Tatir Raki Rekutsu, Rozak Matanavera, Nigani informative Rupin Rekutsam, Tailuki Sami Pachira Sugira Kamra Lagni, Paika Makeup Summer Grease Sadupai Karni, Dostarikako Bari Masi, Mozarza Gorikusu, Ra Karikram Gopai, Pailugantamasi, Ami, आठवटा यसको अवश्य पनि जानकारी राखेका थियौँ र कार्यक्रमको यो अहिले सेकेन्ड यानि कि फाइनल आवरमा पनि नौमा रहेको छ बाँकी रहेको फेस सिरमलाई मेकअप प्राइमरका रूपमा प्रयोग गर्ने यो बारेमा नि म चर्चा गर्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा छौँ श्रोता र यसै क्रममा चर्चा गरिरहेको छु भाँचिएर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने 10 तरिकाको बारेमा म चर्चा गरिरहेको छु यसै गरी 9 रहेको छ बाँकी रहेको फेस सिरमलाई मेकअप प्राइमरका रूपमा प्रयोग गर्ने फेस सिरमको बटल लगभग सकिए भने त्यसमा रहेको बाँकी सिरम निकालेर मेकअप गर्नु अघि अनुहारमा लगाउन सकिन्छ यसले छाला मुलायम बन्छ मेकअप लामो समय टिक्छ र फाउन्डेसन राम्रोसँग ब्लेन्ड हुन्छ यसै गरी 10 रहेको छ बाँकी रहेको मेकअप रिमुभरले ब्रस सफा गर्ने मेकअप रिमुभरको बटलमा अलिकति मात्र उत्पादन बाँकी छ भने त्यसलाई ब्रस वा मेकअप स्पन्ज सफा गर्न प्रयोग गर्न सकिन्छ यसले मेकअप ब्रसमा जमेको फाउन्डेसन ब्लस र आई स्याडो हट्छ ब्याक्टेरिया कम हुन्छ र ब्रसको आयु पनि बढ्दछ र अवश्य पनि श्रोता मेकअप सामग्री लामो समय टिकाउनु आफ्नो पर्ने के उपाय पनि म तपाईँको माझमा राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको यो दोस्रो घन्टामा र चर्चा गरिरहेको छ तपाईँको माझमा भने अहिलेको समय भाँचेर सुकेर काम नलाग्ने भएका मेकअप सामग्री सदुपयोग गर्ने तरिकाहरूको बारेमा चर्चा गरेको थिएँ र फाइनली मेकअप सामग्री लामो समय टिकाउन अप्नाउनुपर्ने केही उपाय छ। मेकअप सामग्रीलाई प्रत्यक्ष घाम र अत्यधिक गर्मीबाट टाढा राख्ने, प्रयोगपछि ढक्कन राम्रोसँग बन्द नगर्ने, मस्कारा वा लिक्विड उत्पादनमा बारम्बार हावा पस्ने गरी ब्रसभित्र बाहिर नगर्ने, मेकअप ब्रस र स्पन्ज हप्तामा कम्तीमा एकपटक सफा गर्ने, मेकअप सामग्री कसैसँग साझा नगर्ने, विशेष गरी आँखा र ओठमा प्रयोग हुने उत्पादन, थोरै सृजनाशीलता, सही जानकारी र यी स्मार्ट मेकअप ह्याकहरू अप्नाएर आफ्नो मनपर्ने मेकअप सामग्रीलाई लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ। यसले अनावश्यक खर्च कम गर्नुका साथै वातावरण मैत्री जीवनशैली अप्नाउन पनि सहयोग पुर्याउँछ। त्यसैले अर्को पटक कुनै मेकअप सामग्री भाँचियो, सुक्यो वा छालासँग नमिल्यो भने तुरुन्तै फालिहाल्नुको सट्टा यी सजिला उपायहरू एकपटक अवश्य अप्नाएर पुन प्रयोग गर्न सकिँदछ। र कार्यक्रममा रद्दी गर्नु श्रोता, अब भने केही क्षणमा म फेरि पनि केही रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्नेछु, तर त्योभन्दा अगाडि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

FBS Gorkha Radio Sunil Unsar, Gary Cromley, Hami Chons Rita, Halka Fulka Gudus Ranta Mar, Ilimo Gaming, the Heat Crafting Sama, Jinzi Beach Look Priya Bandegaika, each hot train passion Kobari Masi, Ma Tarzaganini Su, Azubuli, you are Pustafno Jivan Saili, Ruchira Monoranjan Kobamilama, Ogila Pusabana, the Nikki Farag the Hinson, Digital Provity, Smartphone, the Samajik Sanza, Sange Hurki Gue Pusta, Tinko Tulo Same, Screen Mabitai Kunsa, Anipoli Screen Bata. के समय टाढा रहेर मानसिक शान्ति सिर्जनाशीलता आत्मअभिव्यक्ति र सामाजिक सम्बन्ध बढाउने खालका प्यासन तथा गतिविधिपट्टि उनीहरू आकर्षित भएको छ विशेष गरी सामाजिक सञ्जालले पुराना प्यासनलाई चाहिँ नयाँ रूपमा लोकप्रिय बनाउँदै महत्त्वपूर्ण भूमिका खेलेको छ कुनै समय हजुरआमा हजुरबुवा पोसासँग जोडिनु बुनाई क्रोसिया बेकिङ वा बर्ड वाकिङहरू यो चाहिँ बर्ड वाचिङ जस्ता गतिविधि अहिले युवामा चाहिँ कुल र ट्रेनिङ प्यासन बनेका छन् त्यस्तै गेमिङ डिजिटल आर्ट र म्युजिक प्रडक्सनको प्रविधि र सिर्जनाशीलता एउटै ठाउँमा जोडेको छ यी प्यासन केवल समय बिताउने माध्यम मात्र होइनन् कतिपय गतिविधिले तनाव कम गर्न एकाग्रता बढाउन नयाँ सिप सिक्न सामाजिक सम्बन्ध विस्तार गर्न तथा भविष्यमा आम्दानीको स्रोत बनाउन समेत मद्दत गर्न सक्छ पहिलो रहेको छ बर्ड वाचिङ प्रकृतिसँग जोडिने नयाँ तरिका बर्ड वाचिङ अर्थात् चराचुरुङ्गी हेर्ने र तिनका प्रजाति पहिचान गर्ने गतिविधि अब उमेर ढल्किएका मानिसको रुचिमा मात्र सीमित छैन नयाँ पुस्ताले यसलाई प्रकृतिसँग नजिक हुने फोटोग्राफी गर्ने र नयाँ कुरा सिक्ने रोचक माध्यमको रूपमा लिन थालेको छ मोबाइल एप र डिजिटल प्रविधिले बर्ड वाचिङलाई अझ सहज बनाएको छ विभिन्न एप मार्फत चराको आवाज सुनेर प्रजाति पहिचान गर्न स्थान र समयको विवरण राख्न तथा आफूले देखेका पक्षीको रेकर्ड बनाउन सकिन्छ अब रियल लाइफ पोकेमन अनुभव यो बारेमा पनि म चर्चा गर्नेछु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पिएफपिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिलेको यस समयमा म चर्चा गरिरहेको छु तपाईँको माझमा गेमिङदेखि क्राफ्टिङसम्म जेन्सी बिच लोकप्रिय बन्दै गएकै छ ट्रेन्ड प्यासनको बारेमा यसै गरिरहेको छ रियल लाइफ पोकेमन अनुभव विभिन्न प्रजातिका पङ्क्षी खोज्दै हिँड्नु धेरै युवाका लागि रियल लाइफ पोकेमन हन्ट जस्तै रोमाञ्चक अनुभव बन्न थालेको छ दुर्लभ पन्छी भेटेपछि त्यसको तस्विर खिच्ने र रेकर्ड राख्ने उत्साहको थप मनोरञ्जन बनाएको छ अब सामाजिक सञ्जालको प्रभाव युवाहरूले आफूले खिचेका पङ्क्षी तस्विर र भिडियो सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् यसै गरी डिजिटल आर्ट र म्युजिक प्रडक्सनको सृजनाशीलतालाई डिजिटल रूप कला र सङ्गीत सधैँ युवाको रुचिका यो पढ्ने विषय हो तर डिजिटल प्रविधिको विकाससँगै कला सिर्जना र सङ्गीत उत्पादन गर्ने तरिका निकै महत्त्वपूर्ण भएको छ पहिले सङ्गीत उत्पादन गर्न महँगो स्टुडियो र धेरै उपकरण आवश्यक पर्थे अहिले सामान्य कम्प्युटर ट्याब्लेट र स्मार्टफोनको सहयोगले पनि बिट सङ्गीत र डिजिटल आर्ट तयार गर्न सकिन्छ अब क्रिएटिभ कन्टेन्ट क्रिएसनको पनि कुरा आउँछ युवाहरू डिजिटल इलेक्ट्रिसियन र ग्राफिक डिजाइन एनिमेसन फोटोग्राफी भिडियो एडिटिङ तथा साथै म्युजिक तयार गर्न रुचाइरहेका छन् यसले उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि दिइरहेको छ अब प्यासनबाट करियरसम्म डिजिटल आर्ट र म्युजिक प्रडक्सनको विशेष पक्ष के हो भने यसलाई भविष्यमा चाहिँ फ्रिलान्सिङ कन्टेन्ट क्रिएसन डिजाइन म्युजिक प्रडक्सन वा डिजिटल मार्केटिङ जस्ता क्षेत्रमा करियरसँग जोड्न सकिन्छ सामाजिक सञ्जालले पनि यसलाई ठुलो प्लेटफर्म दिएको छ आफ्नो सिर्जना पोस्ट गर्ने युवाले देशभित्र मात्र होइन विश्वभरका दर्शकमाझ पुग्ने अवसर पनि पाएको देखिन्छ र यसै गरी अहिले केही क्षणमा हामी अवश्य पनि चर्चा गर्ने नै छौँ यसबारेमा तर अहिलेको लागि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

BFBS Gorkha Radio Sunne Nunsari, Samima Chatagare Rekus, Tabigo Masama, Shurta Rekusa, Jesiri, Gaming the Heat Crafting, Summer Jane CBS, Lokpriya Bandigai, Chart Train Passion, Kubari Mama Chatagare Kusura, Isigari Antamasi Rekusa, Ile Passion of a Cable Sami Bitoni Mate Matohino. जिन्सीमा लोकप्रिय भइरहेका यी प्यासनलाई हेर्दा एउटा महत्त्वपूर्ण परिवर्तन देखिन्छ. युवा पुस्ता प्रविधिबाट भाग्न खोजेको होइन, प्रविधिसँगै जीवनमा सन्तुलन खोजिरहेको छ. बर्ड वाचिङले प्रकृतिसँग जोड्छ, क्राफ्टिङले सृजनाशीलता बढाउँछ, बेकिङले तपाईँलाई चाहिँ व्यावहारिक सिप सिकाउँछ, डिजिटल आर्टले प्रतिभा प्रदर्शन गर्ने अवसर दिन्छ, र पजल र गेमिङले मनोरञ्जनसँगै चुनौती दिन्छ भने हाइकिङ वा क्याम्पिङले प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ. त्यसैले अहिलेको पुस्तामा प्यासन केवल ट्रेन मात्र होइनन्, सही तरिकाले अप्नाएमा यिनले सिप विकास, मानसिक विश्राम, सामाजिक सम्बन्ध, आत्मविश्वास र करियरसँग नयाँ सम्भावना समेत खेल्न सक्छन्. पुराना प्यासनलाई आधुनिक प्रविधि र नयाँ सोचसँग जोड्दै चेन्सीले रोमाञ्चक यो मनोरञ्जनले चाहिँ शैलीलाई चाहिँ नै नयाँ रूप दिइरहेको पाइन्छ. तपाईँ पनि श्रोता कार्यक्रम हल्का फुल्काबाट बिदा लिने समय आइसकेको छ. आज निकै नै फाइदाजनक भएको छ यी विभिन्न रोचक तथ्यहरू भन्ने विषयमा तपाईँले पाइसक्नु भएको छ श्रोता. र कार्यक्रमको हामी नेक्स्ट विकमा फेरि पनि भेट्नेछौँ भन्दै म सुनि पनि बिदा लिनेछु. नमस्ते, बाई.

0: AM
1: FM
0: Online
1: Online Apps
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFBS
1: गोरखा रेडियो हो
2: सत्तारूढ राजपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी छन् भन्नुभएको छ पार्टी कार्यालयको कार्यक्रममा सभापति लामिछानेले आफूहरूलाई मत हाल्नेहरूलाई सन्तुष्ट बनाउन प्रयास भइरहेको बताउनु भएको हो
3: नागरिकले गुनासो गरिसकेका छैनन् ती नागरिकहरू जसले बुवासँग झगडा गरेर आमासँग झगडा गरेर छोरोसँग झगडा गरेर बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन् उनीहरू अहिले बोलेका छैनन् उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन अहिले नबोल भनिरहेका छन् उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो
2: ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई विद्युत महसुल सहुलियत दिने तयार भइरहेको जानकारी दिनुभएको छ मोरङका औद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ बर्खायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ उद्योगको उत्पादन लागत घटाउने विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता भएको उहाँले उल्लेख गर्नुभएको छ सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भर पर्दो र दिगो बन्ने उहाँको दावी छ सरकारले ल्याउने नयाँ शिक्षा कानुनमा शिक्षक टिकाउने उपाय राख्न सुझाव दिइएको छ शिक्षाविद प्राध्यापक डाक्टर मनप्रसाद बाग्लेले 60,000 शिक्षक दरबन्दी खाली रहेको अवस्थामा विश्वभर रहेको समस्या सुल्झाउने चुनौती रहेको बताउनु भएको हो
4: संसारभरमै यो समस्या छ भन्दैमा हामी पञ्चिने कुरो भएन हामीले त्यस समस्यालाई कसरी निराकरण गर्ने नम्बर वान शिक्षकको चाहिँ तपाईँको चाहिँ सामाजिक प्रतिष्ठा कसरी माथि ल्याउन सकिन्छ नम्बर टू शिक्षकलाई तपाईँको चाहिँ उसको चाहिँ परिवार पाल्न पुग्ने उसलाई अन्यत्रबाट भेदभाव नहुने किसिमबाट उसलाई कसरी राज्यले सम्मान गर्न सक्छ नम्बर थ्री क्वालिफाइड टिचर कसरी चाहिँ तपाईँको सिस्टममा इन्ट्री गर्न सकिन्छ र भएको टिचरहरूलाई अझ बढी क्वालिफाइड कसरी गर्न सकिन्छ होइन यो विभिन्न किसिमको कुरा अहिलेदेखि नसोच्ने हो भने हामीले दुःख पाउँछौँ
2: शिक्षा मन्त्रालयले नयाँ विधेयकमा ती छलफल जारी राखेका बेला वाग्लेको भनाइ आएको छ सप्तरीको शम्भुनाथ नगरपालिका 3 ट्राफिक चोकमा 2 बालिकाको हत्या भएको छ स्थानीय मोहम्मद इरफानकी छोरी खुसी आज बिहानदेखि बेपत्ता हुनुहुन्थ्यो परिवारले बालिका हराएको जानकारी प्रहरलाई गराएपछि प्रहरले खोजी गर्दा बालिका आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत फेला पर्नु भएको हो घटनाको अनुसन्धानका क्रममा प्रहरले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ यस्तै 12 कलैया उपमहानगरपालिका 1 कट्टी वर्षाबाट हराएकी 2 बालिका पनि 12 सकुशल भेटिनु भएको छ स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी मण्डल हिजो साँझ 5:30 आफ्नै घरबाट बेपत्ता हुनुभएको थियो बालिकालाई स्थानीयवासीले आज बिहान 5 कलैया उपमहानगरपालिका 26 फेला पारेका हुन् चितवनको खोर्सर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओहिरो लागेको छ खोर्सरमा आएका जङ्गली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन् खोर्सर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरी
5: अब यहाँ चाहिँ वर्षेनी जङ्गली हात्तीहरू आइरहनुहुन्छ जस्तो कि रोलान्डो गोविन्दे धुर्वे र शेरगज र भीमगज भन्ने तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ अब रोलान्डो भर्खर 2 बसेर गएपछि अब 1 भयो गएको अनि अहिले यो गोविन्देको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज भीमगजहरू देखा परिराखेछ 3 अगाडिबाट राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज तर त्यही हो 2 मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्द गजले
2: हालै आएको गोविन्दे मातिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछि लाग्ने गरेको छ हाल केन्द्रमा 9 माउ र 6 छाबा छन् 5 पोथी हात्ती गर्भवती छन् केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लडिरहेका बेला चुनाव गर्नु अत्यन्तै खतरनाक हुने जवाब दिनुभएको छ पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताएपछि जेलेन्स्कीको भनाइ आएको छ फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो उहाँले ढिला वा चाँडो चुनाव गर्नै पर्ने बताउनु भएको छ
6: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
2: र बेलायतमा साइबर आक्रमणका कारण गएको महिना एउटा सानो ऊर्जा केन्द्र बन्द गर्नु परेको खुलेको छ खबर यति
0: यो PFBS गोर्खा रेडियो हो
7: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र शोरको चंगा
8: कार्यक्रम संगीत गंगा
7: हजुर नमस्कार बीएफबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ समस्त ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला यो क्षण संसारभरिबाट प्रविधिका विभिन्न माध्यमबाट हामीलाई श्रवण गरिराख्नु नै सम्पूर्ण आदरणीय श्रोताहरूमा म तुलसीको सांगीतिक अभिवादन

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि हाम्रो सामाजिक परिवेशसँग कत्तिको मेल खान्छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुनसक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अपने कार्यक्रमको उठानमा एउटा देशभक्ति गीत राख्न चाहन्छु यहाँहरू माझमा, विश्वनाथ बरालको शब्द सङ्गीत अनि शिशिर योगीको स्वरमा।

हजुर आदरणीय श्रोताहरू, एउटा मान्छेको खोजी, जुन मान्छे यस्तो भइदियोस् जसले यो देश बुझिदियोस्, यो भूगोल बुझिदियोस्, भाषा वेश र संस्कृति बुझिदियोस्, हो त्यस्तो मानिसको खोजी आजको नेपालको आवश्यकता हो। तपाईँको हो, मेरो हो र हामी सबै सबै नेपालीको हो। यो मूर्छित मातृभूमिको जीवनमा प्राण भर्नु छ। विषको घडा चिन्न सक्ने एउटा परमापति अजय नाथको अवतार भएर आइदियोस् भन्ने चाहना आजको आवश्यकता भएपछि सायद हरेक नेपालीको चाहना र इच्छाहरू पूरा हुने थियो। र त्यस्तै मानिसको खोजीमा भौतारिएका लाखौँ मानिसहरूको एउटा प्रतिनिधि गीत यो मूलघर नेपाल बनाउनको लागि हो त्यस्तै मानिसको खोजी जसले यो देश बनाइदियोस्। त्यो शक्ति सत्ताको गलत प्रयोग गर्ने चाहना बोकेर कोही नजन्मिदियोस्, बरु त्यो शक्ति सत्ताको सही सदुपयोग गर्ने व्यक्तिको खोजी यो देशको प्रगति उन्नति नै प्रमुख मार्ग बनाएर कुनै कुकर्म नगर्ने एउटा सचेतना जगाई यो देश माथि लगेर सम्पूर्ण नेपालीहरूलाई आशा र उन्नतिको दृष्टि दिन सक्ने त्यो नयाँ भविष्यको नायकको खोजी गर्दै गरेको गीत थियो शिशिर योगीको स्वरमा, डाक्टर विश्वनाथ बरालको शब्द सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको झन्कार, स्वरको लय र गीतको भाव राख्ने क्रममा अब भने चाहिँ म यहाँहरू माझमा गीतकार अमर भान्तुले लेख्नुभएको एउटा अर्को सुमधुर गीत राख्न चाहन्छु। सङ्गीत पनि यसमा अमर भान्तुकै रहेको छ, स्वर भने सत्यराज आचार्य र सहीमा श्रेष्ठको रहेको छ यो युगल गीत। अबको क्रममा गीतकार अमर भान्तुको शब्द सङ्गीतमा।

एउटा प्रेमिल साँझमा चलिरहेको हावाको सुस्तरी गतिसँगै माया समेत हल्का हल्का बढ्दै जाँदा दुई प्रेमिल मन मातिन थाल्दा केही लाज र केही अप्ठ्यारा अनि उत्सुकताहरू समेत बिस्तारै हटाएर त्यो लाजको पर्दा पनि बिस्तारै बिस्तारै कम हुँदै जाँदा एक अर्का बीचको त्यो सम्बन्ध अनि दूरी नजिक र कसिलो बन्दै जाँदा त्यो साथ र साँझ दुवै सम्झनाको मानसपटलमा सुवास बनि बस्न पुग्दा भुल्नै नसक्ने यादहरूको त्यो मिठो अनुभूतिको गीत थियो श्रोताहरू. गीतकार अमर मान्तुको शब्द सङ्गीत अनि सत्यराज आचार्य र सैमा श्रेष्ठको स्वरमा रहेको प्रस्तुत गीत. आदर श्रोताहरू, वास्तवमै मायामा यति धेरै हराइ नै सकेपछि त प्रेमीहरू आउने भनेको पनि त लाखौँ सपना बोकेर नै त हो. सारा संसार भोलि आउने नै त हो र त्यही मनको साथीबाटै सारा खुसी भर्ने नै त होला भन्ने एउटा दरिलो विश्वास यहाँ गीतकार हेम तामाङ, सङ्गीतकार ताराप्रकाश लिम्बू अनि गायिका प्रविशा अधिकारी र स्वयं हेम तामाङ पोख्दै हुनुहुन्छ है.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: BFBS गोर्खा रेडियो।
2: हजुर आदरणीय श्रोताहरू, बिएफबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो, आज भनौँ रेडियोहरूको भिडमा एउटा छुट्टै रेडियो बिएफबिएस गोर्खा रेडियोको यो रेडियो तरङ्गमा यो क्षण यो बेला तपाईँ सुन्दै हुनुहुन्छ एउटा पृथक साङ्गीतिक प्रस्तुति, साङ्गीतिक सुस्केरा, साङ्गीतिक चौतारी, सङ्गीतकै झन्कार, सङ्गीत र स्वरको लय अनि गीतको भाव राख्ने कार्यक्रम सङ्गीत गङ्गा। र यसै क्रममा श्रोताहरू, भर्खरै मैले मायाको खातिर जीवनका लाखौँ सपना बोकेर आउने त्यस्ता प्रेमी मनको एउटा युगल गीत राखे हेम तामाङ र प्रविशा अधिकारीको स्वरमा। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ मायामा विश्वास हुन्छ नि, समर्पण हुन्छ नि, त्याग र तपस्या हुन्छ भने त्यस्ता मायालाई कुनै आँधीहुरीले न त छेक्न नै सक्नेछ न त रोक्न नै सक्नेछ। हो यसैको वास्तविकता यहाँ भोग्दै हुनुहुन्छ गीतकार एनपी परदेशी, सङ्गीतकार पदम थापा मगर अनि गायिका जिग्मे छोकी घिसिङले।

हजुर आदरणीय श्रोताहरू, मखमली मायाको बन्धन कसिलो भनिदिँदा त्यस्तो चोखो मायालाई न त हावा हुरीले नै रोक्न सक्दछ, न त कुनै भूगोलको दोरीले नै त्यस्तो मायालाई छेक्न सक्नेछ। त्यही विश्वासको पहाड चट्टान जस्तो बनिदिँदा न त त्यहाँ शङ्का हुन्छ, न त बाचा कसम नै खानुपर्ने परिस्थिति सिर्जना भइदिन्छ। बरु त्यस्तो निस्वार्थ प्रेम झनै झाँगिँदै जानेछ, जहाँ न पीडा हुन्छ न खोट नै देखिन्छ, बरु उल्टो काँडा समेत फुल बनिदिन सक्दछ भन्ने एउटा दरिलो प्रमाण यहाँ गीतकार एनपी परदेशीले सङ्गीतकार पदम थापा मगरको सङ्गीतमा अनि गायिका जिग्मी छोके घिसिङको स्वरमा पेश गर्दै थिए। हुन पनि आदरणीय श्रोताहरू, यति भए त प्रेमिल मनहरू यति धेरै खुलेरै बोल्ने गरिहाल्छ नि, जहाँ उनीहरू भन्ने गर्छन् माया नै माया दिन्छु, खुसी नै खुसी दिन्छु भनेर।

माया नै माया दिन्छु, खुशी नै खुशी दिन्छु। आदरणीय श्रोता, भने जति माया दिएर मागे जति सबै सबै खुशी भन्दा पनि अझै बढी खुशी दिएर जीवनका सारा पीर बाधा भुलेर दुनियाँ सामु खुलेर मर्नसम्म डर नमानेर जुनी जुनी मायाकै उपहार बाँडेर एक अर्को बीच हाँसेरै एक अर्को दिललाई घरबार बनाएर संसारै एक अर्को भएपछि जीवन सजाउने प्रण गर्दै गर्दा प्रेमिल मनहरू कति भकिन्छ, कति हर्षित भइदिन्छ भन्ने भावनाको गीत थियो प्रस्तुत गीत। गीतकार घरेन्द्र विमलको गीत रचना, भूपेन्द्र रायमाझीको सङ्गीत अनि आनन्द कार्की र कविता कृष्णमूर्तिको स्वरमा। साँच्चै नै आदरणीय श्रोताहरू, यो मायाको डोरी कतिखेर कसिलो भइदिन्छ नि, त्यो थाहा नभए पनि यति चाहिँ थाहा भइहाल्दछ। जब माया बस्छ, जब माया अझ गाढा भइदिन्छ, मायामा समर्पण भइदिन्छ र जसले माया गर्छ नि उसलाई कहिले केही नभइदियोस् भन्ने चाहना चाहिँ प्रेमीहरूलाई भइदिन्छ है।

0: मलाई माया गर्ने मेरी सानीलाई कहिले दुःख नपरोस्, आँखाबाट आँसु कहिले नझरोस्। आदरणीय श्रोताहरू, मखमली मायाको त्यो न्यानो काखमा पुलकित भएको एउटा प्रेमी मनले आफूलाई माया गर्ने तिनै प्रिय प्रति दर्शाएको माया, दुःखमा नआती अनि सुखमा समेत नमाती मायाको बाचा बन्धन नतोड्ने कुनै प्रिय मान्छेको त्यही समर्पणबाट प्रभावित भएपछि तिनै माया गर्ने मान्छेलाई दुःख कहिले नपरोस् र आँखाबाट समेत आँसु कहिले नझरोस्, बरु सदाभर त्यही मायाको चाहना एक रत्ति नघटोस् भन्ने एउटा प्रेमिल भावना बोलेको गीत राखे मैले यहाँहरू माझमा रोशन गुरुङको स्वरमा। गीत लेख्नु भएको थियो कृष्ण थापाले, भने सङ्गीत रहेको थियो सुन्दर थापाको। आदर श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म यी र यस्तै यस्तै सुमधुर गीतहरू यहाँहरू माझमा राखिरहेको छु र यो राख्ने क्रमलाई फेरि पनि म निरन्तरता त दिने नै छु। तर यति बेला भने चाहिँ एउटा छोटो विश्राम लिने बेला भइसकेको छ र भने म एउटा छोटो विश्राम लिन्छु र विश्रामपछि पनि सुमधुर नेपाली गीत सङ्गीत राख्ने क्रमलाई भने म निरन्तरता दिने नै छु।
1: यो BFBS
2: गोर्खा रेडियो हो।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
5: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
5: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
0: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक उडानमा हुनुहुन्छ। तपाईँ यो क्षण बेला साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक चौतारीमा हुनुहुन्छ र यसै क्रममा श्रोताहरू मैले यहाँहरू माझमा सुमधुर नेपाली गीतहरू राखिरहेको छु, अझ भनौँ सुगम धारका प्रेमिल भावका गीतहरू यहाँहरू माझमा राखिरहेको छु। यो राख्ने क्रमलाई फेरि पनि केही क्षण म निरन्तरता दिने तर्खरमा छु र यति बेला मानिस श्रोताहरू म एउटा अर्को प्रेमिल गीत राख्न चाहन्छु। आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन, पक्कै पनि जहाँ मन मिल्छ, जहाँ मनका तरङ्गहरू एउटै लहरमा कुद्न थाल्छ त्यतिखेर यस्तै हुने गर्दछ।

आधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन। वास्तवमै आदरणीय श्रोता, मायाभित्र विश्वासको पहाड दरिलो भएर उठिदिएमा न त आधीको डर हुन्छ, न त बाढीकै डर हुन्छ। बरु प्रीतिका फुल यस्तरी फुलिदिन्छ नि, जुन फुलको वासनाले दुनियाँ मात्र होइन त्यो चोखो माया देखेर ईश्वर नै दङ्ग परिदिन्छ रे। गीतकार किरण खरेल, सङ्गीतकार शम्भुजित बाँसकोटा अनि गायक उदित नारायण झा र गायिका अनुराधा पौडवालले हो यस्तै यस्तै दशी प्रमाण बोक्दै थिए। हुन पनि श्रोता, जब आधी हुरीलाई नै जितेर अगाडि बढ्ने मायाले नै सफलताको सिँढी टेकेर भन्ने गर्दछ, पिरती बस्यो सुस्तरी सुस्तरी भनेर विश्वास लागेन। उसो भए गीतकार शीतल नेपाल, सङ्गीतकार शुभबहादुर र गायिका साधना सरगमलाई पो सोध्ने हो कि

हजुर आदरणीय श्रोताहरू, पिरती बस्यो सुस्तरी सुस्तरी, वास्तवमा यसरी सुस्तरी बसेको पिरतिनी वास्तवमा दिगो हुने गर्दछ। र यो गीत राख्दै गर्दाखेरि समय पनि हेर्दैछु श्रोताहरू, समयले पनि करिब करिब नेटो काटिसकेको अवस्था हो। र अब नै कार्यक्रमको पुछारमा बिसाउनीमा गीतकार लीलाराज काम्बाङको गीत रचना, शङ्कर थापा इस्मालको सङ्गीत अनि साईराज खाती र मुना ठटालको स्वरमा रहेको एउटा युगल गीत यहाँहरू माझमा सार्दै म पनि बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan pari. On air. Atma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: कार्यक्रममा नेता कार्यकर्ता संघ सभापति लामी जानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभएको हो।
2: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोला भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
1: सभापति लामिछानेले विगत 35 वर्षसम्म काम गरेका दलका नेतालाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भएको छ।
2: अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने यो त हाम्रै हातमा छ नि।
1: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ताहरूबीच सहित हुन होटबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ। अमेरिकाका आप्रवासन अर्थात् आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीहरूलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी सञ्चार संस्था सिबिएसले अवैध रूपमा बसेका नेपालीहरूलाई कङ्गोको बानगोई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यस्मानी मोरेनो डे अर्मासले इक्वेडर, हन्डुरास, नेपाल र रुस तथा भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
3: Yo no tengo ningún antecedente criminal, solo infracciones de tránsito.
4: Where are the other deportees from?
3: Nepal.
4: Nepal.
3: Vietnam. Cuba.
4: Cuba.
3: Ecuador.
4: Honduras.
3: Y África.
4: And Africa.
3: Rusia.
4: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
3: No.
4: None. Están atrapados. You're stuck.
3: Estamos atrapados en este edificio.
4: Y en África, and in Africa.
3: Y en África, en otro continente que no conocemos.
1: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले समुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति गरेको छ। बारा घटनालाई लिएर काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दै अभियन्ता र सर्वसाधारण प्रदर्शनमा सहभागी भएका हुन्। प्रदर्शनमा सहभागीहरूले बालबालिकाहरूमाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि राज्यले प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्रदर्शनस्थलमा बलात्कारले फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देव सरकार लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ। बाराको जितपुर सिमारा एकमा गएको साउन 31 गते घरबाट सम्पर्कविहीन भएकी 3 वर्षीय गरिमा चौधरी भदौ 2 गते मृत फेला पर्नु भएको थियो। घटनामा संलग्न भएकोमा आधा दर्शन व्यक्ति पक्राउ परेका छन्। यहीबीच सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जबरजस्ती करणी, यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपिल जारी गर्दै मन्त्री तिमल सिन्हाले पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यहीबीच बाह्रमा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सडकदेखि सञ्चार माध्यममा विभिन्न प्रश्न बिउँसिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोवित किशोर कुमार थापासँग सोधेका छौँ।
5: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ?
6: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो। तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
5: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
6: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरेछ, त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
5: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
6: कतिपय केस त बाल बालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बाल बालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बाल बालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
5: यसमा बुबाआमाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
6: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त सानो बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
1: सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
7: कानुनी सुधार मात्रै गरेर पुग्दैन, हेर्नुहोस् कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ न केही हुँदैन, ल नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या।
1: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
8: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तह तबकासम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ।
1: भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले आफ्ना छिमेकी मुलुकको नेपाल लगायतको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तोसुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
9: द फर्स्ट प्रायोरिटी इज अब्भियसली टु सिक्योर द नेबरहुड एन्ड व्हेन यू टॉक्ड अबाउट डी रिस्किंग यू वुड नोटिस इन दिस इयर्स एक्चुअली द नेबरहुड हैज आल्सो बीन एक्सेप्शनली वोलेटाइल। You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
1: Aba khabar fatta fat.
5: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 जना ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2.68 करोड लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन

0: हजुर, बीएबीएस गोर्खारेडियोको जिङ्गल अनि धुन सँगसँगै सुरु भयो आजको कार्यक्रम परदेशीको सन्देश। यस सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ। चाडपर्वको मङ्गलमय शुभकामनाको साथमा बहिनी
1: साथमा छु मनिषा गुरुङ। यहाँ सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। हरितालिका तीज आइसक्यो।
0: तपाईँलाई तीजकै पिर छ। तीजमा लाउने पहिरनहरू सबै खरिद बिक्री भइसक्यो। बिक्री त होइन, खरिद भयो,
1: खरिद भइसक्यो। यसपालि भने हामी सलवार कुर्ता नै लगाउने भनेर योजना गरेका छौँ।
0: दिदी पनि बिजिएनमै जाने कार्यक्रम छ यसपालि।
1: हजुर हजुर,
0: ब्रिटिस गोर्खाज नेपाल,
1: एकदमै ब्रिटिस गोर्खाज नेपालमा भने हामी साडी लगाएर जान्छौँ। एउटा ठाउँमा त हुँदैन दाजु हेर्नु, अर्को ठाउँमा त फेरि कुर्ता नै लाउनु पर्यो।
0: यो 10 औँलामा भ्याउँछ कि भ्याउँदैन त बहिनी, गन्दाखेरि
1: सकिन्छ होला।
0: ओके, म भनिदिइहालौँ है। पहिला त आफन्तको हुने भयो होइन, आफन्त दिदी बहिनीको हुने भयो, त्यसपछि साथीहरूको हुने भयो, ब्रिटिस गोर्खाज नेपालको 3 भयो होइन, त्यसपछि गाउँले होला होइन, तपाईँको आफ्नो बसेको ठाउँको पनि त हुन्छ नि, गुरुङ समाज होला, अनि विदेशतिर आउनेहरूले पनि गरौँ न त रमाइलो भनेर भन्नुहुन्छ होला। गर्दाखेरि 6,000 त मैले भनिदिइसकेँ होइन। एनिवे, रमाइलो यही हो, तिज हो। तर त्योभन्दा पहिला अरू अरू चाडपर्व पनि छन्। जनै पूर्णिमा आउँदैछ, रक्षाबन्धन आदि आदि होइन, गाई जात रमाइलो चाड पनि आउँदैछ। गर्दाखेरि यो चाड त आउँछ, तर के गर्ने, खल्तीमा पुवाल पर्छ र
1: होइन,
0: किनभने चेलीबेटीलाई खुवाउनु पनि पर्यो होइन, सबैको यही मर्का छ भन्नु पर्यो। तर हामी अरूले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन
1: होइन,
0: त्यति चाहिँ मेसेज त दिनै पर्यो। एनिवे, तिजको पनि कृष्ण जन्माष्टमीको जनै पूर्णिमा गाई जात्र सम्पूर्ण पर्वहरूको र चाडहरूको मङ्गलमय शुभकामना। मलाई चाहिँ यो बहिनी जनै पूर्णिमाको एकदम सानो हुँदाखेरिको एउटा चाहिँ सम्झना आउँछ के भनौँ।
1: हुन्छ हुन्छ।
0: तपाईँलाई कुम्भेश्वर भनेर थाहा छ?
1: हजुर, कुम्भेश्वर
0: मेला भनेर थाहा छ, पाटनको कुम्भेश्वर मेला, बङ्गलामुखी भनेर थाहा छ नि होइन। त्यहाँ चाहिँ एउटा पोखरी छ कि, अहिले पनि छ त्यो पोखरी, पहिला चाहिँ सदाबहार पानी हुन्थ्यो, अहिले चाहिँ त्यो यो जनै पूर्णिमाको दिन पानी चाहिँ भरै भरा हुन्छ। त्यहाँ चाहिँ त्यहाँ खट राखेर एउटा चाहिँ बडो राम्रो मजाको पोखरी भन्छ क्या बहिनी
1: होइन,
0: त्यहाँ चाहिँ हामी नुहाउँथ्यौँ कि, अन्त स्विमिङ खेल्थ्यौँ, अनि त्यो चाहिँ क्रिकेटीमा सबैजना साथीहरू टोलको गएर मजाले पौडी खेल्थ्यौँ होइन, स्विमिङ खेल्न नआए पनि यसो साथीभाइहरूसँग खेल्थ्यौँ कि बहिनी, त डुबाउनु त थियो हो, अलिक केयरफुल भएर खेल्थ्यौँ। गर्दाखेरि यो कुम्भेश्वरको मेला यानि कि जनै पूर्णिमाको बेलामा, त्यो बेलामा चाहिँ हाम्रो झाँक्री समुदायहरूको ठुलो त्यहाँ भेला हुन्छ क्या बहिनी, एक अर्कामा ऊभन्दा ऊ जान्ने, ऊभन्दा ऊ म जान्ने भने जस्तो गरेर एकदम शास्त्र हुन्छ, द्वन्द हुन्छ भन्नु पर्यो होइन, मन्त्र उच्चारण हुन्छ। गर्दाखेरि सबभन्दा कहलिएको धामीको ठुलो सम्मान हुन्छ क्या बहिनी
1: होइन,
0: गर्दाखेरि त्यो चाड अझै पनि छ। यो यस्तो चाडपर्व यथावत रहोस् किनभने हाम्रो मौलिक परम्परा हो नि बहिनी होइन, यस्ता चाडले नै हामीलाई चिनाउँछ देश र विदेशमा र हाम्रो परम्परा कायम रहन्छ। यो चाहिँ मङ्गलमय शुभकामना टक्राउँदै अब अगाडि बढ बहिनी, ठेगाना दिनुहोस् त।
1: हजुर हजुर, ठेगाना भन्छौँ हामी, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ4, इमेल आइडी छ bfbsgorkha@bfbs.com, फेसबुक रहेको छ बिएबिएस गोर्खा लेखिएको न्यू लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5437364 र 5433930।
0: ओके, गाउँठाउँको कुरामा अझै पनि धामी झाँक्रीको चलन होला होइन, उहाँहरूको बारेमा तपाईँलाई अझ बढी थाहा छ भनेर लेख्नुहोस्। हाम्रो गाउँमा पनि यस्तो हुन्थ्यो, हाम्रो तरिका पनि यस्तो हुन्छ हुन्थ्यो के हुन्थ्यो भनेर लेख्नु होला, किन त्यस यी कुराहरूलाई चाहिँ हामीले सेयर पनि गर्नुपर्छ। र मैले एउटा कुरा भन्न बिर्सेको छु, यो बेलामा नै बहिनी, अब यो जनै पूर्णि आउने बेलामा हाम्रो घर नजिक पनि एउटा झाँक्री दाई बस्नुहुन्थ्यो क्या, धामी दाई होइन, अब हामीले माइला दाई भन्थ्यौँ होइन, अनि उहाँले सङ्केत दिनुहुन्थ्यो झन्डै 1 अगाडि, उहाँले जब राति ढाङ ढ्याङ्रो ठोक्नुहुन्थ्यो, द्याट मिन्स अब पर्व आयो जनै पूर्णिमा आयो भने चाहिँ रातभरि उहाँ चाहिँ काम हुन्थ्यो कि बहिनी होइन एकदम मानिएको खारिएको धामीको रूपमा चिने हुन्थ्यो होइन गर्दाखेरि त्यो सम्झना अहिले यो संसारमा हुनुहुन्न जहाँ हुनुहुन्छ उहाँको पनि स्वर्ग बास होस् भनौँ होइन एनिवे अब आजको यो बसाइमा के छ प्रश्न उत्तरी कार्यक्रम त धेरैले भाग लिनुभयो भनेर सुन्छु म
1: हजुर दाजु हाम्रो एकदम नियमित श्रोताले नै भाग लिनु भएको छ र करिब भन्दा पनि जम्मा हामीलाई 11 श्रोताले फोन गर्नुभएको थियो प्रश्नको उत्तर उहाँले दिनुभएको थियो र 100%
0: 11 म त अलि यो विदेशको कुरा हो अन्तर्राष्ट्रिय खेलाडीको हो अलि आउँदैन कि रियाक्सन भनेको आएछ खुसी लाग्यो अब प्रभातजीले ल्याउनु भएको छ कि छैन त उसो भए हामीलाई चाहिँ छनौट गर्न पर्ने भयो होइन त आज नयाँ तरिकाले छनौट गर्नु है त सानो नि त होइन हाम्रो मात्र जिम्माले होइन श्रोतालाई पनि जिम्मा दिनु पर्यो त्यस कारणले यो यसपालिको अब भनौँ न पुरस्कृत हुने हाम्रो श्रोता जसले सही उत्तर ल्याउनु भयो माइकल जोर्डन सम्बन्धी के भन्छ प्रश्न थियो नि होइन अन्तर्राष्ट्रिय बास्केटबल प्लेयर वर्ल्ड रिनाउन्ड प्रख्यात व्यक्तित्व हुनुपर्छ बिलियनेयर बिजनेसम्यान स्पोर्ट्सम्यान आइकन माइकल जोर्डनको बारेमा प्रश्न तपाईँले पछि दिनुहुन्छ र एन्सर पनि र विजेता श्रोताको नाम पनि भन्नुहुन्छ भन्दै पहिलो एउटा चाहिँ पत्रलाई स्थान दियौँ अगाडि छ मेरो मनमा के आयो थाहा छ बहिनी यसपालि प्रश्न राख्ने कि नराख्ने भइरहेको थियो तपाईँले अर्को हप्ता राख्नु भन्नुभयो नि होइन एउटा एकदम इन्ट्रेस्टिङ कथा छ क्या बहिनी एउटा स्पोर्ट्सकै हो अन्तर्राष्ट्रिय म्याराथन रनर होइन म्याराथन धावक को बारेमा छ त्यो बारेमा कथासहित प्रश्न राख्नुपर्छ हाम्रो श्रोतालाई यो कथा यस्तो इन्ट्रेस्टिङ फ्याक्टहरू राखेको मनपर्छ पर्दैन थाहा भएन अस्ति मैले माइकल जोर्डनको कथा सुनाएँ उहाँले होइन यो पनि इन्ट्रेस्टिङ छ भन्यो भने राखौँला नभए ठिकै छ बहिनी प्रश्न मात्रै राखौँ है त बहिनी एनिवे आजको पहिलो हाम्रो कार्यक्रममा आउनुहुने श्रोता हुनुहुन्छ अल द वे फ्रम कहाँ बहिनी
1: कोहलपुर
0: बाँकेबाट ओके बाँकेको पत्र अगाडि राखेँ मैले युक्त प्रसाद श्रेष्ठ उहाँको नाम हो पुराना हाम्रा मित्र श्रोता बेला बेलामा काठमाडौँ आउँदा यानि कि नेपाल आउँदा भनेर चलाउँथ्यो होइन उहाँ चाहिँ यहाँ यसो छिर्ने गर्नुहुन्छ एनिवे सबै ठिक होला भनेर पत्रतर्फ लागौँ लेख्नुहुन्छ युक्तजी आदरणीय कार्यक्रम सञ्चालक सर विनोद भनेर लेख्नु भएको छ विनोदजी भने भइहाल्यो होइन विनोद धोज खड्काज्यू तुलसीज्यू कृष्णज्यू अनि दिदी सुजन बाला बहिनी निशा गुरुङ मिना थापा निरा राणा भाट आरती अनि प्राविधिक मित्र लाई नर्जङ गुरुङलाई पनि सम्झना गर्नुभएको छ कोहलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठको दुई हात जोडी नमस्कार भन्नुभएको छ बहिनी
1: हजुर कोहलपुर बाँकेमा अहिले पनि गर्मी नै छ भन्दै हुनुहुन्थ्यो दाजुले युक्त दाईलाई कार्यक्रममा स्वागत छ नमस्कार पनि छ र यता चाहिँ पानी परे पनि बेला मौकामा पानी पर्छ तर पानी परे पनि एकदमै तातो नै छ हावा तातो नै छ भइरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो
0: ओके अब गर्मी ठाउँ हो र बाँके बर्दियाका कुराहरू हाम्रो दिल केसी हाम्रो रिपोर्टरले दिइहाल्नुहुन्छ त्यहाँको तपाईँले नभने पनि हामीलाई सम्पूर्ण कुरा थाहा हुन्छ नि होइन एनिवे लेख्नुहुन्छ आराम छु र तपाईँहरू पनि आरामै कुशल हुनुहुन्छ होला भन्ने म पूर्ण विश्वास लिएको छु कार्यक्रम सुनेर सधैँ साथ दिइरहेको थिएँ तर पत्र चाहिँ धेरै पछि लेख्दैछु भन्नुभएको छ
1: उहाँले धेरै पछि लेख्नु भएको छ दाजु है उहाँले चाहिँ पोस्ट बक्समा पत्र आफ्नै हातले लेखेर खसाल्नु पनि भएको थियो र पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ
0: हो नि हामीले हाम्रो हाम्रो वर्डलाई चाहिँ हामीले राखे कायम गरेका छौँ होइन बोलेपछि बोले नि त्यो पनि लाउरेले लेख्नुहुन्छ अरू अब हामी नेपालीहरू घरमा चाडपर्वको लहर सुरु भयो भर्खरै नाग पञ्चमी पनि सकियो यही 12 दिन चाहिँ जनै पूर्णिमा 13 गाई जात्रा पनि खोलपुरमा मनाउँछौँ भनेर जानकारी दिनुभएको छ बहिनी
1: हजुर हजुर अब जस्तै युक्त प्रसाद दाजु चाहिँ नेवारै पढ्नुभयो सो कोहलपुरवासी जो जो अहिले नेवार समुदायका हुनुहुन्छ उहाँहरूले पनि यो गाई जात्रा जसरी काठमाडौँमा मनाउनुहुन्छ उहाँले पनि मनाउनुहुन्छ
0: हामीले भन्ठानु थियौँ गाई जात्रा काठमाडौँको मात्रै भनेर तर होइन वास्तवमा मैले थाहा भएसम्म यो पूर्व भोजपुरदेखि लिएर जहाँ जहाँ चयनपुर जहाँ जहाँ नेवार समुदाय हुनुहुन्छ उहाँले मनाउनुहुन्छ किनभने आफू जहाँ गयो आफ्नो कल्चर पनि त लाने हो नि बेलायतमा हामीले सोहे ढोले सोहे भन्छौँ
1: होइन
0: कति मजा आउँछ र दसैँ तिहारको के भन्छ टिका लगाउँछौँ होइन अनि यसो बाटोमा हिँड्दाखेरि के लाग्यो तिमीहरूले भनेर सोच्छन् कुराहरूले होइन, हामीले पनि भनिदिन्छौँ हाम्रो चाड हो भनेर उहाँहरू एकदमै उत्सुक भएर सोध्नुहुन्छ कति राम्रो तिमीहरूको कस्तो राम्रो चाड रहेछ, परिवार भेट्ने, साथीभाइ भेट्ने, गाउँले भेट्ने, एक्सचेन्ज अफ लभ एन्ड अफेक्सन होइन। अनि हङकङमा हुँदाखेरि हाम्रो चिना साथीहरू सोध्नुहुन्थ्यो के बहिनी हामी दसैँमा टिका लाउने अनि कानमा चाहिँ जमरा सिउरेर हिँड्थ्यो नि, अनि चिनार साथीहरूले भनेको सम्झना छ हो त चोइसाम भने कानमा चोइसाम भने साग के, अनि निधारमा चाहिँ राइस भनेर जिस्काउनु हुन्थ्यो क्या होइन भनेर, त्यस्तै हो होइन चाडपर्व त्यही हो, तर उहाँहरूलाई चाहिँ अचम्म लाग्छ तर एक्सप्लेन चाहिँ गर्नुपर्छ। एनिवे अब यसरी गाई जात्रा चाहिँ चारैतिर मनाइन्छ भन्ने कुरा हो, गाई जात्रा हामीले पनि कोलपना मनाउँछौँ भन्नु भन्नु भएको छ, कसरी मनाउनु भयो के भयो यसो फोटो पाउन त होइन त बहिनी,
1: यो
0: चाहिँ अर्को समयमा हामी राखौँला। लेख्नुहुन्छ यो साल दुईवटा घरबाट गाई जात्रा निकाल्ने कार्यक्रम छ किनभने अब उहाँले भनेपछि त कोही सम्झनामा हो होइन, आफन्तहरू जो बित्नुहुन्छ उहाँको सम्झनामा गरिन्छ, यो हाम्रो नेपाली नेवारी संस्कृति हो भनेर हुन्छ, 26 गते कुशी औँसी बुवाको मुख हेर्ने पनि दिन हो,
1: ओके
0: 29 गते हाम्रा चेलीबेटीहरूको महान चाड तिज हरितालिका चिज, यसरी भादौ महिना सकिँदैछ है भनेर वार्निङ दिनुहुन्छ उहाँ,
1: वार्निङ दिनु भएको छ, भदौ महिनाभरि नै चाडबाडको लर्को लागेको छ, अब असोज महिनादेखि त झन् महान चाडपर्वको लर्को नै लाग्छ
0: होइन दाजु, खुसी औँसी भन्नाले हाम्रो फादर्स डे होइन बुवाको मुख हेर्ने दिन, अब बेलायतीहरूले अथवा चाहिँ पश्चिमा संस्कृतिमा चाहिँ फादर्स डे अलिकति अर्कै दिन मानिन्छ, उहाँहरूको आफ्नै तरिका छ, हाम्रो पनि घर घरमा फादर्स डे मनाइन्छ, तपाईँले कसरी मनाउनुहुन्छ भनेर सोध्नु त।
1: हजुर हजुर, मैले त मेरो बुवाको मनपर्ने चिज म गिफ्ट दिन्छु बुवालाई, चाहिँ अब खानेकुरा भन्दा पनि हुन्छ नि पिउन नै पिउनुहुन्न उहाँले, कहिले पनि पिउनु नि हुँदैन, तर उहाँलाई चाहिँ एकदम ब्रान्डेड टी सर्टहरू होइन ट्र्याक सुटहरू एकदमै मनपर्छ क्या, उहाँले चाहिँ एकचोटि लगाउने तर एकदमै राम्रो क्वालिटीको लगाउनु पर्छ भन्नुहुन्छ क्या उहाँले,
0: त्यो पनि एउटा हो।
1: हजुर,
0: म चाहिँ किन ब्रान्डेड किन धेरै पैसा खर्च गर्ने, लाउने फाल्ने अर्को नयाँ ल्याउने भन्छु के म चाहिँ,
1: हजुर जस्तो सोच्छ नि मेरो माइला मामा पनि त्यस्तै सोच्थे के,
0: उहाँले
1: चाहिँ धेरै किन्ने एउटा लाउने फाल्ने एउटा लाउने त्यस्तो गर्नुहुन्थ्यो क्या उहाँले,
0: मलाई चाहिँ त्यस्तो लाग्छ आफ्नो तरिका हो। एनिवे विदेशमा हुनुहुन्छ भने आफ्नो बुवाको मुख हेर्नको लागि केही गर्नु पर्दैन, आजकल त प्रविधिले चाहिँ मदत गरिहाल्छ, फेसबुक व्हाट्सएपदेखि भाइबर आदि आदितिर चाहिँ हेलो हाई भनिहाल्नुहोस् होइन, अनि यसो मिल्छ भने आजकल त गिफ्टहरू पनि उता बसी बसी पठाइन सकिन्छ क्या बहिनी, यहीँबाट अर्डर गरे पनि घरमै पुग्छ
1: होइन,
0: त्यसले गर्दाखेरि त्यो गर्नुहोला भन्दै उहाँको पत्रतर्फ जाउँ। आज मलाई पदम अहिरेको स्वरमा बनेको गीत छ, कस्तो याद दियो तिमीले, बोलको गीत सुन्न मन लाग्यो, सुनाउन पनि तपाईँलाई चाहन्छु, यस गीत मार्फत जीवन सङ्गिनी हिरा श्रेष्ठ घर परिवार आफन्त अनि दाजु धनवीर पुन छवि थापा राजेन्द्र बान्तवा अरुण नदी खत्री रामलाल सुमन हिमा राई दर्पण देवीका रमा सापकोटा विनिता सुनवार सरस्वती राई रचना अन्जान राई कमला वनेम लिम्बू सानु सम्झना पवित्र थापा मोना मुखिया घायल रमा राई कल्पना साम्पाङ अनि पुष्पा राई सङ्गीता मगर कोपिला चामलिङ माफ गर्नुहोस् शोभा भट्टराई बिहेबिएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका सम्पूर्ण सदस्यहरू अनि अहिले रेडियो सुनेर बस्नुहुने सबै सबैमा मिठो मिठो सम्झना भन्दै आजलाई यति नै गर्दै पत्रलाई मैले अन्त गरे बिट मारे भन्नुहोस् युक्त प्रसाद सेठजी।
1: ओहो युक्त दाईले होइन सबैलाई सम्झाउनु भएको छ, गीत पनि एकदमै मिठो गीत मगाउनु भएको छ दाजु है, यो गीत त मैले पहिलोचोटि सुने हेर्नुहोस् है, तिन चार महिना अगाडि चाहिँ रिलिज भएको रहेछ, अनि हाम्रो गायक हुनुहुन्छ पदम ऐरी, उहाँको स्वर चाहिँ एकदमै दमदार छ दाजु, तपाईँ पनि सुन्नु होला यो गीत एकदमै राम्रो छ।
0: मैले उहाँको स्वर सुन्न नै पाएको थिएन, तपाईँले जानकारी गर्नुभयो, यो कार्यक्रममा पनि सुन्न पाउनु छ श्रोताले, र साथसाथमा काठमाडौँको सौगातको कार्यक्रम पनि सुन्न पाउनु
1: छ
0: तपाईँले रेकमेन्ड गरेको गीत सुनौ है।

0: ओके याद बोलको गीत गाउने कलाकार एकताले फेरि भन्नुहोस् त अहिले भाइ
1: उहाँको नाम छ पदम ऐरी
0: ऐरी कति राम्रो स्वर रहेछ एकदम तपाईँले सही डेफिनेसन दिनुभयो दमदार आवाज रहेछ है त ओके अब यस्ता यस्ता नयाँ नयाँ कलाकारले हाम्रो साङ्गीतिक जगतलाई चाहिँ एकदमै जाजुल्यमान बनाउनुहुन्छ इन फ्युचर दे आर भेरी भेरी प्रमिसिङ सिङ्गर्स भन्नु पर्यो दिदी बहिनीहरू पनि राम्रो राम्रो बनाउनु भएको छ नि
1: एकदमै प्रतिभा एकदमै ज्वलन्त छ उहाँहरू एकदमै राम्रो राम्रो प्रतिभा भएको
0: यो चाहिँ भएको चाहिँ प्लेटफर्म पनि आजकल मनज्ञ छ नि होइन नेपाल आइडलदेखि लिएर भोइस अफ नेपाल आदि थुप्रै छ नि होइन त्यहाँ पनि उहाँले मौका पाउनुहुन्छ र कोही कोहीले त बहिनी आएर एकल प्रयासमा पनि अब युट्युबतिर आएर पनि आफूलाई पपुलर बनाइरहनु भएको छ नि होइन
1: एकदम अहिले त युट्युबमा उहाँले ब्लगहरू पनि बनाउन कोसिस गर्नु भएको छ प्लस आफ्नो एकल साँझहरू भयो होइन यहाँ प्लेटफर्ममा चाहिँ एकदमै मजाले युज गर्नु भएको छ पदम ऐरीजीको जुन गीत सुने दाजु सुरुमा मैले सुन्दाखेरि त म झुक्किएँ कि ए आइले पो गरेको हो कि भनेर पनि झुक्किएँ म तर हेर्दै जाँदाखेरि एकदमै ओरिजिनल उहाँको ओरिजिनल भोइस रहेछ अनि यो 3-4 महिना अगाडि मात्र रिलिज भएको गीत रहेछ यो
0: ओके अब उहाँको अरू गीत पनि हामीले सुनौँ सुनाऊ युके बुनाईतिर पनि पठाइदिउँ यस्ता यस्ता कलाकारलाई हामीले स्थान दिनुपर्छ बहिनी सम्भावनै सम्भावना बोकेका कलाकारलाई हामीले सकेसम्म फैलाउनु पर्छ बहिनी हाम्रो धर्म यही हो भन्नु पर्यो होइन किनभने हाम्रो निम्ति त कलाकार कलाकार हो नि होइन र ओके अब यति भन्दै हामी अर्को दोस्रो श्रोतालाई स्थान दिइहालौँ त
1: हजुर हजुर युक्रतालाई धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि आउँदै गर्नुहोला अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ र दोस्रो पत्र मेरो हातमा परेको छ राजेन्द्र वान्तवा राई दाजुको पत्र उहाँले हामीलाई फेल्थम लन्डनबाट लेख्नु भएको छ र हरेक 15 दिनमा म आउने गर्छु म पत्र लिएर आउँछु भनेर वाचा गर्नुभएको छ हरेक 15 दिनमा आइराख्नु भएको छ तर यो अलिकति ग्याप भयो होइन उहाँ एकदम व्यस्त हुनुहुन्छ है
0: हरेक 15 दिन भनेपछि औँसीमा पनि 15 दिन पूर्णे भन्नु हुन्छ नि होइन 15 दिन औँसी पूर्णे लाग्छ भने जस्तो होइन हरेक 15 दिन आउँछ तल एक दुई दिन तल माथि होला तर जे होस् एनिवे तपाईँ आउँदाखेरि हामीलाई सधैँ पूर्णे होइन सधैँ उज्यालो सधैँ एकदमै धेरै रमाइलो होइन औँसीमा पनि तपाईँ आएपछि पूर्णै भयो हाम्रो निम्ति होइन त
1: हो नि राजेन्द्र दाजु जहिले आउनुहुन्छ प्रकाश छर्दै आउनुहुन्छ है एकदमै सुरुमा लेख्नु भएको छ बिएफएस गोर्खा रेडियो नेपालका शाखा प्रमुख श्रद्धया दाजु विनोद खड्काज्यूमा गोर्खे सलाम भन्नुभएको छ
0: गोर्खे सलाम छ यहाँलाई
1: परदेशीको सन्देशका मुख्य सञ्चालिका

0: निशा गुरुङ सहसञ्चालिका ज्यूहरू सुसन बाला र मिना थापा चेलीहरूलाई एकमुष्टमा नमस्कार साथै अभिवादन भनेर भन्नुभएको छ। अन्य विधामा कार्यरत सबै सबै कर्मचारीहरूलाई पनि मैले सम्झेको छु अनि अभिवादन पनि सुनाइदिनु होला
1: भन्नुभएको छ।
0: हजुर हजुर, कार्यक्रममा स्वागत छ राजेन्द्र दाई तपाईँलाई र हामी सबै सबैजनाको नमस्कार छ। अब आउँदै गरेका चाडपर्वहरूको पनि तपाईँलाई एकमुष्ट रूपमा शुभकामना छ। हजुर, उहाँले पनि यहाँ लेख्दै जानु भएको छ है, भन्नुहुन्छ, मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्व ज्यूहरू, मेरा परिवार आफन्तजन साथै आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई सेवा हौवा अनि दर्शन नमस्ते छ। म राजेन्द्र बान्तवा राई पोखरी कान्छा अनि परिवारको तर्फबाट तिजको रमझम सुरु भइसकेको छ होइन, सबैजनालाई चाहिँ तिजको शुभकामना छ भनेर
1: भन्नुभएको छ दाजु। एकदमै अहिलेदेखि कार्यक्रमहरूको बारेमा जानकारी आइरहेको छ, हामीले सुन्छौँ। बिएबिएस गोर्खा रेडियो युकेले कभर गरिदिनुहुन्छ कहाँ कहाँ चाहिँ तिजको के कार्यक्रम भयो भनेर हुँदैछ भनेर। त्यसले गर्दाखेरि तपाईँले जहाँ जहाँ जे गर्नुहुन्छ हाम्रो तर्फबाट पनि एकदमै रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, अलिक केयरफुल हुनुहोस् त्यति मात्रै।
0: अनि यही भदौ 12 गते रक्षाबन्धन परेको छ, यहाँहरू सबै सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना छ। साथै त्यसै दिन क्वाँटी खाने दिन पनि परेको छ, मलाई एकदमै क्वाँटी खान मनपर्छ, तपाईँहरूलाई कस्तो लाग्छ भनेर सोध्नु भएको छ।
1: ओके, क्वाँटी त गजब राम्रो चिज हो नि होइन।
0: हजुर,
1: अनि यसको पनि महत्त्व आफ्नै छ। नौ गेडी भन्छ भने नौगुडी नौ थरीको गेडागुडी भिजाएर खाइन्छ, त्यसले राम्रो हुन्छ। त्यसमा चाहिँ कसैले चाहिँ एकदमै भेजिटेरियन खानुहुन्छ, कसैले अलि नन भेज पनि बनाउनुहुन्छ होइन, आफ्नो तरिका छ भन्नु पर्यो।
0: हजुर निशा बहिनी, साथै मेरा शुभचिन्तक ज्यूहरूप्रति क्षमा चाहन्छु, मेरो प्रतिबद्धता अनुसार गएको हप्ता मैले सन्देश पठाउन सकिनँ र केही कारणवश निरन्तरता दिन सकिनँ, माफी।
1: यसपालिको पुर्णे चाहिँ ढिलो भएको छ
0: होइन। युकेको मौसम भन्नुपर्दा गत हप्ता बेहोस नै हुने गरी गर्मी भयो। अब एक दिन त आफूले कुनै न कुनै ठाउँमा त 36 डिग्री सेल्सियससम्म पुग्यो भनेर भन्नुभएको छ दाजु।
1: यो कहिले नसुनेको कुरा भइरहेको छ। योभन्दा अगाडि पनि हप्ता हामीले कुराकानी गऱ्यौँ, हुन पनि हो हाम्रो साथीहरू मिटिङमा आउनुहुन्छ क्या बहिनी, सो भर्चुअल मिटिङमा अनलाइन मिटिङमा आउँदा फोटो पनि देखिन्छ होइन, एकदमै रातो रातो भएर आउनुहुन्छ होइन गोरा साथीहरू, किनभने उहाँहरूलाई त्यो ट्यान मन त पर्छ होइन, घामले जुनको रापले चाहिँ कालकालो बनाएको राम मनपर्छ, तर जुन प्रकारको रातोपना देखिन्छ नि अनहेल्दी के बहिनी होइन, बिरामी भए जस्तो गरेर घामले पोलेको छाला उडेको होइन देखिन्छ। त्यस कारणले यो हाम्रो संसारमा के भइरहेको छ, विश्वमा के भइरहेको छ, क्लाइमेट चेन्जले गर्दाखेरि बेलायतमा कहिले पनि नसुनेका गर्मी भइरहेको छ यो तालले होइन। अर्को चाहिँ पानीको एकदमै ठुलो समस्या छ बहिनी होइन, उहाँहरूले चाहिँ विभिन्न प्रकारले चाहिँ त्यसलाई कन्ट्रोल मेजर राख्नुभएको छ, गाडी धुनको लागि पाइपको हुज पाइप बन्द गर्नुभएको छ होइन, गऱ्यो भने कति 1000 फाइन भनेर पो सुन्छु त बहिनी, 1000 पाउन्ड बहिनी होइन, गार्डन पनि हाल्न पाइन्न, मान्छेलाई नुहाउन खान नै छैन भन्ने जस्तो भइसक्यो, सबै वाटर रिजर्भायरहरू सबै सुकिसकेका छन्। गर्दाखेरि अब सबैजना मिलेर हाम्रो पृथ्वी माता धरती मातालाई केही गर्नै पर्यो, अलिअलि रिसाउनु भएको छ जस्तो लाग्यो मलाई होइन।
0: अब उहाँले चाहिँ के भन्नुभएको छ भने, अब यो हप्ता 20-21 तापक्रम छ, अलिकति ओह्रालो लाग्दै गएको छ, आशा गर्छौँ हामी अर्को हप्तासम्ममा ठिक हुनेछ भनेर भन्नुभएको छ। अनि अहिले गर्मी बिदा छ, स्कुलहरू अनि नेपालीहरूको मेला भेला जमघटहरू निरन्तर चलिरहेको छ। अब यो शनिबार 22 तारिक भोजपुरे भेला परेको छ, सो त्यहाँ पनि आफ्नो गाउँले भएको कारणले गर्दाखेरि जानु नै पर्यो भनेर भन्नुभएको छ। 30 तारिकको दिनमा नेपाली मेला तमुधी युकेको आयोजनामा हुँदैछ, नेपालीहरूको सर्वाधिक भेला हुने यो नै मेला हो भनेर पनि भन्नुभएको
1: छ। पोहोर साल हाम्रो साथीहरूले जितेर एकदमै फोटो पठाएको हामीले सुन्यौँ होइन, र पासापुच्छले जितेको भनेर सुन्यौँ होइन, अरू समुदायले पनि केही केहीमा विधामा जितेको भनेर सुन्दाखेरि यो भव्य कार्यक्रम हो। भव्य भन्दाखेरि अझै सानो भनाइ भए जस्तोलाई मलाई, अत्यन्त सबैलाई जोड्ने कार्यक्रम हो यो, जोड्ने मेला हो। सबैजना नेपाली मेलामा आउनुहुन्छ, गोर्खा कपमा आउनुहुन्छ, नेपाल कपमा आउनुहुन्छ, गर्दाखेरि साथीभाइ गाउँलेहरूलाई भेट्ने ठुलो एउटा पर्व हो क्या बहिनी, गर्दाखेरि तपाईँहरूले एकदम इन्जोय गर्नुहोला भन्ने हाम्रो आशा छ। त्यतिखेरसम्म अलिकति टेम्परेचर चाहिँ अथवा तापक्रम चाहिँ घटिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई होइन।
0: हो, अब राजेन्द्र दाइले भन्नुभएको छ सबै ठाउँबाट मलाई निमन्त्रण आइसकेको छ, जानै पर्यो अनि रमाइलो गर्नै पर्यो भनेर भन्नुभएको छ
1: हजुर. अलिक अलिकति फन्ड पनि बनाउनै पर्यो, नभए खर्च चाहिँ बहिनी यहाँबाट बस चढेर गा 15 रुपियाँको बस चढेर गए जस्तो होइन. जाँदा पनि पेट्रोल खर्च हुन्छ, आउँदा पनि टिकट किन्नै पर्यो, खानै पर्यो, रमाइलो गर्नै पर्यो, गर्दाखेरि सानोतिनो खर्चले पुग्दैन. तर व्यवस्थित गरे भने चाहिँ आफ्नो भनौँ न म्यानेजमेन्ट गरे भने त भइहाल्छ. कहिले कहिले चाहिँ कुनै कुनैमा अभोइड पनि गर्न सक्नुपर्छ, होइन? सबै ठाउँमा गएर भ्याउँदा पनि भ्याइन्न, तर महत्त्वपूर्ण कुरामा चाहिँ जानै पर्यो.
0: अब उहाँले चाहिँ यो भन्दै गीतको पनि यहाँ कुरा गर्नुभएको छ. यस अब गीत चाहिँ मैले रोजेको छु सिक्का नोटैमा. यो गीत गाउने कलाकार हुनुहुन्छ मेलिना राई र साथीहरू. यो गीत भने टिकटक भरि नै एकदमै ट्रेन्डिङमा छ, त्यसैले यो गीत चाहिँ सुन्न चाहन्छु भनेर भन्नुभएको छ. र गीत मार्फत सम्झनु पर्दा उहाँ कि धर्मपत्नी अथवा भाउजू रमा कुमार राईलाई सम्झनु भएको छ. उहाँलाई चाहिँ धेरै माया र आशीर्वाद सहित सम्झना सुनाउन चाहन्छु. त्यस्तै गरी भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर राई, भाउजू चन्द्र कुमारी उहाँहरूमा सेवा छ. सुनसरे झुम्का बस्नुहुने भाउजू कमलामा सेवा. खोटाङ बस्नुहुने ससुरा सासू अनि सबै ससुराली परिवारहरूमा पनि मेरो नमस्कार छ. आफन्तहरू गाउँलेहरू भोजपुर खोटाङ धरानवासी त्यस्तै गरी बिएफबिएस रेडियोमा आबद्ध सबै सबै कर्मचारीहरू त्यस्तै गरी युकेमा हुनुहुने काका दान बहादुर बान्तवा, चिरण कुमारी राई, रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवध्वज राई र कृष्ण राई अनि उहाँहरू सबै सबैको परिवारलाई पनि म सम्झन चाहन्छु अनि नमस्कार छ. हिट लिस्टमा हुनुहुने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला राई, दर्पण देवीका रुदुङ, हुन्नी गुरुङ, संगीता बायुङ राई, देविका बान्तवा, सुनिता पुन, गौतम बार्तवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुणनदी खत्री, सुम्निमा राई, प्रमिला बान्तवा, विनिता सुनवार, सुषमा सुस्केरा, मान बहादुर लिम्बु, अमर निर्दोष, ओम मणि सापकोटा, त्यस्तै गरी हुनुहुन्छ राजाराम रायमाझी र राम पुकार राई. अब 15 दिनमा भेटौँला है भनेर पत्र टुङ्गाउनु भएको छ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 एभरेस्ट रोड, हाल बसोबास फेल्थम लन्डन
1: भन्नुभएको छ. इन्जोय गरेर सुन्छौँ र मिल्यो भने अर्को कार्यक्रममा राख्नु पर्ला होइन बहिनी. समीर खरेल र मेलिना राई हुन्छ.

0: Radio.
1: हजुर, यहाँले बिएबिएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमको हामी आधाउधी भागमा आइपुगेका छौँ। अब पालो भयो ठेगाना दिने र छिनोफानो गर्ने, हेर्न त निशा बहिनी।
2: हो हजुर हजुर दाजु, अब भने कार्यक्रममा फेरि पुनः स्वागत गर्दै हामी आइसकेका छौँ। ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54280554 37 64 र 54333।
1: ओके, अघि भने मुताबिक अब छिनोफानो गर्ने समय भयो। यसपालि यानि कि गएको हप्ता हामीले विश्व प्रसिद्ध खेलाडी माइकल जोर्डनको बारेमा प्रश्न राखेका थियौँ। हाम्रो श्रोताले ठ्याक ठ्याक मिलाउनु भएछ, कति 11 जनाले सबै मिलाउनु भयो नि, होइन?
2: हजुर हजुर, एकदमै हाम्रो प्रश्न रहेको थियो, चर्चित बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भएको थियो अथवा भयो?
1: त्यो चाहिँ कुन हो बहिनी?
2: जर्सी नम्बर 23। माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो?
1: ओके, त्यसको सही उत्तर
2: शिकागो बुल्स।
1: ओके, अनि 11 जनाले मिलाउनु भयो,
2: एकदमै
1: सरसर्ती नाम भनिदिनु छ कि 11 जना मिलाउनेको?
2: हजुर दाजु हजुर, 11 जना हुनुहुन्छ। उमेश रेग्मी विराटनगरबाट, अन्जु रेग्मी विराटनगरबाट, नरेन्द्र रिमाल स्याङ्जाबाट, भीम प्रसाद तिवारी हुनुहुन्छ भक्तपुरबाट, रमा सापकोटा हुनुहुन्छ धनकुटाबाट, त्यस्तै गरी हाम्रा अर्का श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, अर्का हुनुहुन्छ एडमन्ड पराजुली सुनसरीबाट, शेखु छेत्री हुनुहुन्छ लमजुङबाट, अरुण नदी खत्री र सरिता खड्का हुनुहुन्छ उहाँ भने कहाँबाट त बासीकोट नाराथानबाट, र अन्तमा हुनुहुन्छ गीता खड्का कार्की इमानुलबाट।
1: ओके, सबैलाई बधाई छ। सबभन्दा पहिला अब हामी आजको यो छिनोफानोमा अलिकति फरक ट्विस्ट ल्याउँ, है त बहिनी? ट्विस्ट ल्याउनै पर्छ। र हामीसँग जोडिनु हुने एकजना श्रोता हुनुहुन्छ रेगुलर, उहाँको नाम हो शेखु छेत्री, होइन त?
2: तनहुवासी
1: भन्नुभयो जस्तो लाग्यो मलाई। तनहुवासी शेखु छेत्रीजी, नमस्ते, स्वागत छ तपाईँलाई।
3: हजुर सर, धन्यवाद हजुरलाई, नमस्कार।
1: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
3: हजुर सर, आरामै, र हजुरलाई पनि र आराम कुशलको कामना गर्न चाहन्छु।
1: थ्याङ्क यू थ्याङ्क यू। ल भन्नुहोस्, तनहुमा के कस्तो भइरहेछ अहिले?
3: अहिलेको अवस्था सर, पानी परिरहेकै छ अहिले, जस्ट नाउ भन्नुपर्दा तर्क घाम लागेको छ, मौसमी अवस्था भन्नुपर्दा, र बिस्तारै बिस्तारै अब चिजको माहौल केही मात्रामा हल्का फल्का यसो सुरु हुन्छ कि जस्तो अवस्था छ, यसरी सुरु जानकारी गराउँछ हजुरलाई। प्रत्येक हप्ताको मध्याह बाह्र बजेपछि रेडियो नेपाल केन्द्रीय प्रसारणबाट प्रसारित यस कार्यक्रम प्रस्तोता दुईजना मिलेर सँगै चलाएको मलाई औधि मनपर्छ। यस बिएफबिएस गोर्खा रेडियोमा कार्यरत एवं सञ्चालक विनोद जोस खड्का, प्रमुख सञ्चालिका निशा गुरुङ, साथै सुमन बाला राई, मिना राणाभाट, आरती लम्साल, मिना थापा, नरजङ गुरुङ, यसका अलावा काठमाडौँदेखि युके साइप्रस ब्रुनेसम्म रहेर सेवा गर्नुहुने सबै सबैमा मेरो नमस्कार। एस बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश कार्यक्रम अन्तर्गत रेडियो नेपाल परिवारप्रति पनि म हार्दिक नमस्कार एवं सम्झन चाहन्छु। जन्मभूमिदेखि पराई भूमिसम्म रहेर बिएफबिएस गोर्खा रेडियो परदेशको सन्देश सुन्नुहुने सबै सबैमा मेरो नमस्कार। यस कार्यक्रममा बोल्दै गर्दा मलाई एउटा छोटो प्रस्तुति पनि राख्न मन लाग्यो। झमझम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ। झमझम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ। तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि। तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि, अन्तै जाउँ कतै जुर्छ कि। बाउ बाजेको थलो छोडिन, अन्तै घरबार चाहिँ जोडिन। बाउ बाजेको थलो छोडिन, अन्तै घरबार चाहिँ जोडिन। तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुर्खी यो ठाउँ त थापेन हो अन्तै जाउँ कतै जुर्खी काला हेरौँ पहिरो गई तान्छ कि माथि हेरौँ पहिरो आइपुर्खी यो ठाउँ त थापेन हो अन्तै जाउँ कतै जुर्खी बिएस बिएस गोर्खाली यो नेपालको सातवटै प्रदेशबाट विभिन्न रिले स्टेसनबाट सुन्नुहुने
1: अन्तमा तपाईँलाई एउटा जिम्मेवारी दिन चाहन्छौँ हामी दुईजना होइन यसपालिको प्रश्न उत्तरी कार्यक्रममा एघारजनाले मिलाउनु भएको छ हगि तपाईँलाई थाहा छैन कि एघारजनालाई हामीले एउटा एउटा नम्बर दिएका छौँ मैले लेखिसकेको छु ऱ्यान्डममा लेखिदिएको छु हगि अघि बहिनीले सरसर्ती नाम लिनुभयो त्यो एक दुई तिन चारमा होला तर त्यसलाई काटेर मैले एक कता दुई कता दस कता राखिदिएको छु एक एकजनाको नामको अगाडि अब एकदेखि एघारसम्ममा तपाईँले एउटा नम्बर दिनु पर्यो जसको नामसँग त्यो नम्बर जोडेको छ उहाँ आजको हाम्रो विजेता हुनुभयो ल त अब तपाईँलाई यसो अनुरोध गरिहालौँ ल भनिदिनुहोस् एकदेखि एघारसम्म तपाईँलाई मनपर्ने नम्बर कुन होला त ल सुरु गर्नुहोस् पाँच नम्बर हो तपाईँको ओके बहिनी यो त विदेश विदेशतिर लाग जस्तो छ त होइन होइन होइन विदेशतिर गएको छैन उहाँ चाहिँ ओके तिवारीजी हुनुहुन्छ
2: ओहो तिवारीजी भनेपछि भक्तपुरतिर
1: भक्तपुरतिर भीमप्रसाद तिवारी ल तपाईँले चाहिँ छानिदिएको नाम नम्बर चाहिँ तिन पर्यो होइन सरी पाँच पर्यो त्यो चाहिँ पाँच पर्यो भीमप्रसाद तिवारीजीको नामको अगाडि मैले दिएको नम्बर हगि गर्दाखेरि तिवारीजीले हामीलाई सुन्नु भएको छ भने बधाई छ
2: र
1: हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला र तपाईँलाई पनि धेरै धेरै बधाई थ्याङ्क यू भेरी मच भनौँ है त धन्यवाद छ है अब पत्रमा जानुपर्छ बहिनी कि केमा आवाजमा हो बहिनी
2: हजुर आवाजमा जान्छौँ अब हामी क्याप्टेन क्षेत्र बहादुर थापाजी आउनु भएको थियो हाम्रो स्टुडियोमा
1: क्याप्टेन साहबलाई उहाँ फर्स्ट सेकेन्ड जिआरको हुनुहुँदो रहेछ कति 1959 को भर्ती भने जस्तो लाग्छ होइन
2: हजुर हो दाजु उहाँ 1959 भर्ती हुनुभएको रहेछ र अहिले उहाँको उमेर भन्नुपर्दाखेरि अहिले यो असाढमा 82 वर्ष पुरा भएर अहिले 83 वर्षमा हिँड्दै हुनुहुन्छ र उहाँसँग छोटो कुराकानी गरेको छु मैले
1: अब लागौँ यो कुराकानीतर्फ
2: आज हाम्रो स्टुडियोमा मामा आउनु भएको छ र मामाको नाम अनि कुन पल्टनको हुनुहुन्छ उहाँलाई हामी यही कार्यक्रम मार्फतै सोध्छौँ सो उहाँलाई पहिला सुरु स्वागत गर्छौँ नमस्ते मामा
0: नमस्ते नानी
2: सबैभन्दा पहिला मामा हजुरको परिचय पाउन
0: मेरो नाम क्षेत्रबहादुर थापा मगर हो
2: अनि हजुर कुन पल्टनको हुनुहुन्छ मामा
0: म फर्स्ट सेकेन्ड जिआरको
2: फर्स्ट सेकेन्ड जिआर भनेपछि हजुर कति साले भर्ती हुनुहुन्छ नि
0: म त भर्ती हुँदा 1959
2: ओहो 1959 भर्ती ओहो भनेपछि निकै लामो वर्ष होइन हो हामीलाई त अलिकति कहानी जस्तै लाग्छ ल अब सुरुमा हामीले अफ एयर कुरा गर्दाखेरि हजुरको कहानी पनि मैले सुन्न पाएँ र त्यही कहानी हामी हाम्रा श्रोतालाई पनि सुनाउन चाहन्छौँ मामा है अब त्यो बेला 1959 हजुरको जब भर्ती भएको थियो होइन हजुर जब सेलेक्सनमा पढ्नु भएको थियो सुरुदेखि नै भन्नुहोस् न कसरी सेलेक्सनमा पढ्नुभयो अनि हजुरहरू कहाँ कहाँ जानुभयो त्यसपछि
0: कल्लाले हामीलाई भैरवा पोखलिया भन्ने ठाउँमा लग्यो अनि त्यहाँ गयौँ त्यहाँ गएर त्यहाँको के भन्छ त्यहाँको कर्मचारीहरूले हामीलाई भर्ती गराउनलाई एकदम कहिले रनिङ गराउने कहिले के गराउने है
2: हजुर हजुर
0: गरायो त्यसको बादमा तिनीहरूले त्यहाँ सेलेक्ट गरेर हामीलाई चाहिँ नि लियो भनौँ न भर्तीको लागि त्यहाँदेखि फेरि हामी भर्ती गराएर कति झन्डै 2 महिना त्यहाँ बस्यो त्यसको बादमा त्यहाँबाट फेरि बाहिर मलेसिया जानको लागि रेडी भयो
2: हो मलेसिया है हजुर पनि त्यही भएको कारणले गर्दाखेरि पहिला पहिलाको लाउरीहरूलाई मलाया लाउरी भन्दो रहेछ अनि मलेसिया जानुभयो त्यसपछि के भयो मामा त्यही ट्रेनिङहरू भयो हजुरको
0: हो हामी भैरवबाट जाँदाखेरि इन्डिया भएर गयो भनौँ न त्यहाँबाट रेलमा ट्रेनमा हामी कलकत्ता गयो
2: हजुर
0: कलकत्ता गएर कुरुवेलीलाई पर्खियो हामी पश्चिमको पनि त्यहाँ जाने त्यहाँबाट फेरि पूर्वको पनि आएर त्यहाँ भेला हुने मल्ल टिम पुरा भएर पानी जहाजमा जान्थ्यो. पानी जहाजमा सर लान्सलोट भन्ने पानी जहाज ठुलो थियो, अनि त्यो पानी जहाजमा सिभिल पनि हुन्थ्यो. अनि हामी पनि रेक्रुटहरू भएर गयो. त्यतिखेरमा हामीलाई समय लाग्यो, सात दिन सात रात.
2: सात दिन सात रात हजुर
0: हजुर. हामी केदा मलेसिया भन्ने ठाउँमा पुर्यायो
2: हजुर.
0: है रङ्गुनको बाटो कालो पानी भन्ने रङ्गुनको बाटो भएर
2: हजुर
0: अनि मलेसिया
2: हजुर
0: त्यहाँ पुर्यायो. त्यसको बादमा हामी हामीलाई पल्टनबाट फेरि भनौँ रेग्रो ट्रेनिङबाट गाडी पठाएको रहेछ
2: ठुल्ठुलो हजुर.
0: त्यतिखेरमा तिनीहरूलाई फोर टन के भन्थ्यो क्या गाडीहरू, त्यसमा लगेर हामीलाई केदा मलेसियामा ट्रेनिङ गर्ने ठाउँमा लगेर हरेक कम्पनी त्यहाँ त एकदेखि लगाएर पाँच नम्बर कम्पनीसँग थियो रेक्रुटेनिङ कम्पनी क्या
2: हजुर.
0: अनि त्यहाँ लगाएर बल्ल आफ्नो आफ्नो कम्पनीमा डिप्लोइ गरेर राखेर ट्रेनिङ सुरु भयो. छ महिना ट्रेनिङ भयो त्यहाँ
2: है
0: हजुर
2: हजुर.
0: छ महिना ट्रेनिङ गरेपछि बल्ल फेरि पल्टनतिर लाने काम भयो.
2: ट्रेनिङ छ महिना भयो त्यसपछि पल्टन पठाइयो हजुर. चाहिँ कुन पल्टन?
0: फर्स्ट सेकेन्ड जिआर.
2: फर्स्ट सेकेन्ड जिआर ओके. अब त्यो बेला मामा भारतीय सेना र ब्रिटिस सेना एकै ठाउँमा थिए?
0: थिएन
2: हजुर हजुर. अनि हजुरको नम्बरहरू जुन सँगै भर्ती हुनुभयो नि त्यो ताका अहिले हुनुहुन्छ?
0: कति हुनुहुन्छ, कति त भेटिन्छ, धेरै भेट हुन छोड्यो अहिले.
2: अब अहिले हजुरको उमेर सोध्नु पर्दाखेरि कति उमेरको हुनुभयो मामा?
0: म अस्ति गएको असारबाट 83 लागे.
2: ओहो हजुर, भनेपछि 82 पुरा भएर 83 हिँड्दै हुनुहुन्छ. तर हेर्दाखेरि हजुर त्यस्तो 83 वर्षको जस्तो देखिन्न, 60-65 देखिन्छ है. हुन त त्यो जुन तपाईँको हुन्छ नि पल्टनमा गर्नुभएको एक्सर्साइजहरूले गर्दा होइन एकदम त्यसले पनि तपाईँलाई यङ राखेको हुनुपर्छ. मामा र मेरो कुरा गर्नुपर्दाखेरि 19 अगाडि हाम्रो भेट कहाँ भएको थियो त मामा, याद छ है? अब मामाले चाहिँ बिर्सिसक्नु भएको रहेछ, तर थापा सर भन्थ्यौँ हामीले चाहिँ होइन. मामाको चाहिँ म्यान पावर थियो होइन, थापा म्यान पावर. सो म्यान पावरमा चाहिँ म काम गर्न पुगेकी थिएँ होइन, एज अ स्टाफ. अनि त्यसपछि पनि 3-4 गरेँ होला मैले, त्यति धेरै गरिनँ. त्यसपछि चाहिँ मैले यता रेडियोमा काम गरेँ मामा, तर बाटोमा चाहिँ मैले भेटिराएको थिएँ तपाईँलाई, तपाईँले अलिकति बिर्सनु भयो होला हजुर. सो मामाको घर चाहिँ मान भवनमै छ होइन, यहीँको स्थानीय बासिन्दा नै भन्छौँ हामी. यहाँ मान भवनमा आउनु भएको चाहिँ कति वर्ष भयो मामा हजुर? 30-40 भयो त मामा?
0: भयो
2: है, 40 त भयो होला. भयो ओके. अब हजुरको पुर्ख्यौली थलो चाहिँ कहाँ हो नि मामा?
0: मेरो लमजुङ हो.
2: लमजुङ हो,
0: भोलेटार भन्छ.
2: भोलेटार हजुर हजुर.
0: अहिले चाहिँ मध्य नेपाल नगरपालिका.
2: हजुरको पुरा नाम चाहिँ थाहा थिएन त्यो बेला, हामी सबैले थापा सरै भन्थ्यौँ है. अब थापा सर भन्दै तपाईँ चाहिँ एकदमै साह्रो हुन्छ, नरम खालको सबैलाई एकै नासको गर्नुहुन्थ्यो. अब आज यहाँ आउनु भएको छ BFBS गोर्खा रेडियोमा है मामा, हजुर पहिलोचोटि नै आउनु भएको छ. किन भन्दाखेरि हजुर त्यहीँ भए पनि यो रेडियोभित्र चाहिँ छिर्नु भएको थिएन. आज त हाम्रो विनोद सरले लिएर आउनु भएको छ हजुरलाई होइन, किनभने यो रेडियो त हजुरकै लागि बनेको रेडियो हो नि त होइन. सो आज कार्यक्रम परदेशीको सन्देशमा हामी छौँ मामा. अब यो कार्यक्रममा भने हामी चाहिँ सन्देश आदान प्रदान गर्छौँ कि, जस्तै हजुरको छोरा छोरी नाति नातिना होइन, जति पनि आफन्तहरू बाहिर हुनुहुन्छ अथवा नेपालमा हुनुहुन्छ है, उहाँलाई चाहिँ रेडियोको माध्यमबाट हामी केही सल्लाह सुझाव अथवा केही सन्देश दिन्छौँ. नेपाली नारीहरूको महान चाड हरितालिका तिज पनि आउँदैछ है, भदौ 29 गते. सो अब छोरी चेलीहरूलाई चाहिँ हजुर यो रेडियो मार्फत के भन्न चाहनुहुन्छ?
0: मेरो युकेमा अहिले छोरीहरू सुनिता शाह भन्छ अहिले, सुनिता थापा हो
2: हजुर,
0: अनि ज्वाइँ विनय शाह, र उसको साथमा नातिनी छ मेरो आलिया शाह, उहाँहरूलाई मेरो यो तिजको भनौँ न शुभकामना र सम्झना भन्न पर्यो
2: हजुर हजुर. अब छोरा अस्ट्रेलियामा हुनुहुन्छ, कान्छा छोरा होइन,
0: कान्छा छोरा बुहारी दुईटा नाति अस्ट्रेलियामा, तिनीहरूलाई पनि त्यही हो तिजको अहिले त सबभन्दा पहिला आएको चाडै त्यही हो होइन, त्यसको शुभकामना.
2: रेडियोबाट बुवाको आवाज सुन्न पाउँदा उहाँहरूलाई पनि एकदमै प्राउड फिल हुन्छ है. सो हामी कसरी सुन्ने कहिले सुन्ने भन्ने कुरा त म हजुरलाई भनिहाल्छु, उहाँहरूलाई पनि त्यो मेसेज पास गर्नुहोला मामा हजुर. अब माइजू पनि यही हुनुहुन्छ नि नेपालमै होइन, अब रेडियो मार्फत माइजूलाई के भन्नुहुन्छ त? हुन त जहिले पनि भेटिरहेको मान्छे नै हो, देखिरहेको मान्छे नै हो, तै पनि रेडियो मार्फत अब हजुरले चाहिँ फेस टु फेस भन्न नसकेको कुरा भन्न सक्नुहुन्छ. अघि हजुरले मलाई एउटा रोचक कुरा सुनाउनु भयो, हुन त त्यो सबैलाई पढ्न जान्छ पछि उमेर भएपछि. अब अहिलेको अवस्था हजुरहरूको कस्तो छ त मामा? जस्तै बोलाउँदाखेरि कोट्याएर बोलाउनु पर्ने भन्नुभएको थियो नि अघि होइन, एकचोटि भनिदिनुहोस् न।
0: अहिले हाम्रो त यस्तो हुँदो रहेछ क्या नानी, टाइम भएपछि त के हुँदो रहेछ भनेदेखि अब त्यो कमजोर हुँदै गएपछि कान्ने काम नगरेपछि त
2: हजुर
0: आस्ते बोल्दाखेरि पनि नसुन्ने, साह्रै बोलाइदियो भने किन गराएको भनेर झर्किने,
2: हजुर हजुर
0: यस्तो हुन जाँदो रहेछ
2: क्या। ओहो त्यो सबैको त्यो समय आउँछ मामा होइन, सबैजना जवान भएर त बस्दैनन् पनि है। सो जवानीमा अनि त्यसपछिका दिनहरूमा जसरी माईजूले हजुरलाई साथ दिनुभयो, अहिलेका दिनहरूमा पनि साथ दिइराख्नु भएको छ होइन, विच इज भेरी बेस्ट भन्छु म चाहिँ, किन भन्दाखेरि सुरुवातदेखि नै अहिलेसम्म साथ दिइराख्नु भएको छ एन्ड हजुरको चाहिँ दुःख सुखको साथी हुनुहुन्छ होइन। अनि हजुर के भन्न चाहनुहुन्छ माइजीको लागि विशेष विशेष सन्देश?
0: मेरोबाट त त्यही तिजको शुभकामना
2: माइजीलाई, तिजको एकदमै विशेष विशेष उपहार पनि दिनु पर्यो है। ल माइजू तपाईँको लागि तिजको विशेष उपहार मामाको तर्फबाट आउँदैछ, त सरप्राइज हुन्छ है यो चाहिँ, तपाईँलाई अहिले नै भनिँदैन। हजुर कार्यक्रममा आउनुभयो मामा, धेरै धन्यवाद छ। अब त हजुरले रेडी देखिहाल्नु भयो, हामी अगाडि नै छौँ होइन, हजुरको घरबाट नै नजिकै छौँ, बेला मौकामा आउनुहोला है, यसो आउनुहोला। जाँदा जाँदै कुन गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ त म सोधिहालेँ मैले, गीत सुन्न चाहिँ मनपर्छ,
0: गीत सुन्न
2: मनपर्छ, कस्तो खालको गीत सुन्न चाहनुहुन्छ, जस्तै दोहोरी लोकगीत भयो होइन, कस्तो खालको मनपर्छ?
0: दोहोरी नै मन,
2: दोहोरी मनपर्छ। हुन्छ हुन्छ,
0: खोइ तपाईँकोमा अहिले छैन होला, हाम्रो लङ्गको ठाडो भाका भन्ने छैन,
2: छ छ हामीसँग छ नि।
0: ल धन्यवाद,
2: ल थ्याङ्क यू सो मच, हस् बाई बाई, टेक केयर,
0: धन्यवाद,
2: हस् बाई बाई।
1: हस् आदरणीय श्रोता, सम्पूर्ण चाडपर्वको मङ्गलमय शुभकामना फेरि पनि ठक्राउँदै सञ्चालक विनोद कार्यक्रमबाट बिदाको आज्ञा चाहन्छ। फेरि अर्को हप्ता नयाँ प्रश्न नयाँ श्रोताको साथमा उपस्थित हुनेछौँ, अहिलेलाई बिदा चाहन्छु, नमस्ते, शुभ दिन, बाई बाई।
2: हजुर श्रोता यहाँहरू सबै सबैलाई धन्यवाद छ, र आजको विजय श्रोता भीम प्रसाद तिवारीजी भक्तपुरका हुनुहुन्छ, सूर्य विनायकमा बसोबास गर्नुहुन्छ, योभन्दा अगाडि पनि विजय भइसक्नु भएको छ, फेरि पनि हुनुभएको छ, उहाँलाई बधाई छ, र अन्य श्रोतालाई धन्यवाद छ। म भने अब सपिङ गर्नको लागि कुदिहालेँ है, त तपाईँहरू पनि आउनुहोस्। हवस् त नमस्ते, बाई बाई।
4: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस, यो बीएफबीएस गोर्खा रेडियो हो।
5: गोर्खा रेडियो नेपाल पार्टीले हस्ताक्षर अभियान चलाएको छ। अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको वक्रता असल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भोलिबाट भदौ 24 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गर्ने जनाएको छ। सो पार्टीले रामेछापको मन्थरीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
6: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै, अहिलेका नयाँ भनिएकाहरू झन् त्यो भन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने, काम गर्न नसक्ने, जनतालाई डेलिभरी दिन नसक्ने, अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो, के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ, आफूले काम गर्नु पऱ्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
5: सरकारले चालु आर्थिक वर्षदेखि 50 युनिटभन्दा बढी बिजुली खपत गर्दा 5% प्याट लागू गरेको छ। सरकारले ल्याउने नयाँ शिक्षा कानुनमा शिक्षक टिकाउने उपाय राख्न सुझाव दिइएको छ। शिक्षाविद प्राध्यापक डाक्टर मनप्रसाद वाग्लेले 60,000 शिक्षक तरबन्दी खाली रहेको अवस्थामा विश्वभर रहेको नेपालको समस्या सुल्झाउने चुनौती रहेको बताउनु भएको हो।
7: संसारभरमा यो समस्या छ भन्दैमा हामी पञ्चायत कुरो भएन, हामीले त्यस समस्यालाई कसरी निराकरण गर्ने? नम्बर वान, शिक्षकको चाहिँ तपाईँको चाहिँ सामाजिक प्रतिष्ठा कसरी माथि ल्याउन सकिन्छ? नम्बर टू, शिक्षकलाई तपाईँको चाहिँ उसको चाहिँ परिवार पाल्न पुग्ने, उसलाई अन्यत्रबाट भेदभाव नहुने किसिमबाट उसलाई कसरी राज्यले सम्मान गर्न सक्छ? नम्बर थ्री, क्वालिफाइड टिचर कसरी चाहिँ तपाईँको सिस्टममा इन्ट्री गर्न सकिन्छ, र भएको टिचरहरूलाई अझ बढी क्वालिफाइड कसरी गर्न सकिन्छ? होइन, यो विभिन्न किसिमको कुरा अहिलेदेखि नसोच्ने हो भने हामीले दुःख पाउँछौँ।
5: पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
8: प्लान्ट क्वारेन्टिन कार्यालय काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत चीन अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न दलहन ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तु मध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23,00,000 चामल र कोदो 18,83,00,000 आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा काँक्रो भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा 7,90,64,000 काँक्रा र खुर्सानी 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ भुइकटर तरबुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तरबुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
5: जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावासलाई मापदण्ड सुधार गर्न 1 महिने अल्टिमेटम दिएको छ। होस्टलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागु औषधको समेत प्रयोग बढेको जस्ता गुनासा आएपछि प्रशासनले सूचना जारी गरेर निर्देशन दिएको हो। पछिल्लो समय प्रशासनले गरेको नियमित तथा आकस्मिक अनुगमनका क्रममा केही होस्टललाई 3,00,000 रुपियाँसम्म जरिवाना र सिलबन्दी समेत गरिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लडिरहेका बेला चुनाव गर्नु अत्यन्तै खतरनाक हुने जवाब दिनुभएको छ। पूर्व रक्षा मन्त्री मिखाइल फेदोरोभले चुनाव गर्नुपर्ने अडानमा कायम रहेको बताएपछि जेलेन्स्कीको भनाइ आएको छ। फेदोरोभ गएको महिना मात्रै बर्खास्त हुनुभएको थियो। उहाँले ढिला वा चाँडो चुनाव गर्ने पर्ने बताउनु भएको छ।
9: It's definitely in my best interest because I want this war to be over and Ukraine to become a successful country. So yeah, this is in my interest for sure. But of course, it's also in the interest of all Ukrainians.
5: र इरानका राष्ट्रपति मसुद पेजिस्कियानले मूल्यवृद्धि, जनजीविका, बेरोजगारी लगायत विभिन्न समस्या भोग्नु परेको बताउनु भएको छ। अमेरिकाले इरानको सत्ता हल्ला हुने गरी प्रतिबन्ध लगाउने बताएपछि राष्ट्रपति पेजिस्कियानको भनाई आएको छ। इरानी अधिकारीहरूले अमेरिकी प्रतिबन्धमा सघाउनेलाई पनि शत्रु मानिने बताएका छन्। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेलले भोलि सोमबार पाकिस्तानका सेना प्रमुख असीम मुनिरले इरान भ्रमण गर्ने जानकारी दिनुभएको छ। खबर यति नै। नमस्कार।
4: BFBS, Gorkha Radio.

0: शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकेमा धेरै समस्या समाधान हुने बताउनु भएको छ।
1: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान्छन् जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ, हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन।
0: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ। गाउँपालिकाका सबै वडाका लागि 49 स्वयंसेवक तयार गरिएको राप्ती सुनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 रिजर्भ गण शमशेरगञ्ज सङ्घको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले उत्पादन बढी हुने समयमा बढी खपत गर्ने उपभोक्तालाई महसुल सहुलियत दिने तयारी भइरहेको जानकारी दिनुभएको छ। मोरङका औद्योगिक व्यवसायसँग भेट्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। बर्खायाममा बढ्ने विद्युत उत्पादनलाई स्वदेशमै अधिकतम खपत गराउने गरी मौसमी विद्युत महसुल निर्धारण गर्ने र बढी विद्युत खपत गर्ने उद्योग तथा ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने उहाँको भनाइ छ। उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउने आफूहरूको प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभएको छ। सुनसरी मोरङ क्षेत्रमा निर्माण भइरहेका 9 नयाँ सब स्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति थप भरपर्दो र दिगो बन्ने उहाँको दावी छ। चितवनको खुर्सुर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ऐरो लागेको छ। खुर्सुरमा आएका जङ्गली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरी:
2: अब यहाँ चाहिँ वर्षेनी जङ्गली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोलान्डो, गोविन्दे, धुर्वे र शेरगज र भीमगज भन्ने। तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर 2 बसेर गएपछि अब 1 भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ। र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेको छ। 3 अगाडिबाट राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज। तर त्यही हो, 2 मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्दगजले।
0: हाल केन्द्रमा 9 माउ र 6 छावा छन्। 5 पोते हात्ती गर्भवती छन्। केन्द्रमा हात्ती हेर्न हाल टिकट काट्नु पर्दैन। टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याब घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला राटीले जनाएको छ। साइबर क्याब विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेयरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले यसअघि साइबर क्याब निजी ग्राहकलाई प्रति एकाइ 30,000 अमेरिकी डलरभन्दा कम मूल्यमा बिक्री गर्ने योजना रहेको बताउनु भएको थियो। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सुरुवाती खेलका लागि स्ट्राइकर अर्लिङ हालन्डले आफ्नो चर्चित कपाल काट्नु भएको छ। कपाल काटेको तस्विर निकाल्दै हालन्डले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि दिनुभएको छ। फोक्स स्पोर्ट्सका जेम्स गोर्डनसँगको कुराकानीमा हालन्डले स्विस स्टार जातलान इब्राहिमोभिचको सल्लाहमा कपाल काटेको बताउनु भएको थियो। खबर यति नै। नमस्कार।

0: अन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विद्युतमा लगाइएको भ्याट हटाउन तथा बक्युता उठाउन माग गर्दै उच्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान चलाएको छ। अध्यक्ष कुलमान घिसिङ नेतृत्वको पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्युता असुल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भदौ 14 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाएको छ। पार्टीले रामेछापको मन्थलीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
4: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै अहिलेका नयाँ भनिएकाहरू झन् त्यो भन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने काम गर्न नसक्ने जनतालाई डेलिभरी दिन नसक्ने अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ। आफूले काम गर्नु पर्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
3: सरकारले चालु आर्थिक वर्षदेखि 50 युनिट भन्दा बढी बिजुली खपत गर्दा 5% भ्याट लागू गरेको छ। शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भए।
5: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान्छन् जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ, हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन?
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। यो वर्ष लामखुट्टेको प्रकोप सुरु भए यता ज्यापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 21 पुगेको छ।
6: स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतक मध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्ध धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यतः तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर, हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्ष माथिका छन्। मृत्यु भएका मध्ये 50 वर्ष माथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ।
3: अब खबर फटाफट।
7: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाट नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2.68 करोड़ लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलिसेतु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 देखि 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
3: टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट ट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याम्प घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला रोयटीले जनाएको छ। साइबर क्याम्प विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

जति दुःख सहनु पर्छ मै सहन्छु, तिमी कहिले नरुनु, तिमी कहिले उदास नहुनु, तिमी कहिले निराश नहुनु, तिमी सदैव मुस्कुराउनु, तिम्रो भागको दुःख पनि मै सहुला, तिमीले मेरा लागि गरेका बाचाहरू तिमीले गर्न नसके पनि मै तिम्रा लागि पुरा गरौँला, अरू त खै के भन्नु, तिम्रा सबै सबै सपनाहरू पुरा हुन्, तिम्रो सपना पुरा गर्न मैले गर्नुपर्ने सहयोग म सदैव गरिरहँला, उही तिमीलाई अत्यन्त माया गर्ने, तिमीलाई अत्यन्तै प्रेम गर्ने तिम्रो धनवीर।

जस्तै यो धनवीरको पत्र निशाले पढ्छिन्, निशाका आँखाबाट छल छल आँसु बहन्छन्। तर मौन, ती आँसुले के व्यक्त गरे? दुःख कि सुख वा पछुतो, अथवा यो कथामा के छ? म तपाईँलाई आजको यात्रा जिन्दगीकोमा धनवीर र निशाको कथा सुनाउँछु, जुन कथा धनवीरले हामीलाई पठाउनु भएको छ। धनवीरजीको कथा आज हामी यात्रा जिन्दगीकोमा सुन्नेछौँ। के कथा होला, कसरी यो जीवन अगाडि बढ्यो होला, कहाँ पुगेर टुङ्ग्यो कि अझ अगाडि बढ्यो कि, अथवा यस्तो चिठी किन धनवीरले निशाका लागि लेखे, यी सबै कुरा म खोल्नेछु आजको यात्रा जिन्दगीकोमा। तपाईँ साथै बस्नुहोला। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र यात्रा जिन्दगीकोमा तपाईँलाई स्वागत गर्न मन्दिरा हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन। तपाईँको जीवन सुखमय होस्, सुन्दर होस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, यिनै शुभकामनाका साथ आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ।

हजुर, तपाईँले यति बेला यात्रा जिन्दगीको सुनिरहनु भएको छ, जहाँ हामी तपाईँ हाम्रै जीवनका भोगाई, तपाईँ हामीले नै भोगेका अनुभूतिहरू यस यात्रा जिन्दगीकोमा प्रस्तुत गर्ने गर्दछौँ। तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँले पनि एउटा जीवन भोग्नु भएको छ, तपाईँको पनि आफ्नो कथा आफ्नो व्यथा छ। जे जे सुनाउन मिल्छ, जति सुनाउन मिल्छ लेख्नुहोला हामीलाई, किनकि तपाईँको जीवनको अनुभूति कसैका लागि शिक्षा बनोस्, कसैका लागि प्रेरणा बनोस्। तपाईँले मलाई सम्झिनका लागि mandiradungel3@gmail.com यो इमेल एड्रेसलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ, अथवा तपाईँले मेरो मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखेर, बोलेर वा फोन गरेर बताउन सक्नुहुन्छ। त आउनुहोस्, आज धनवीरजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथालाई हामी सुन्नेछौँ, यात्रा जिन्दगीकोमा। धनवीरजी लेख्नुहुन्छ, म सामान्य परिवारको छोरो हुँ, पढ्नमा मेहनती थिएँ, गम्भीर स्वभावको थिएँ। आफ्नो भविष्यलाई सुनिश्चित पार्नुपर्छ भन्ने मलाई थाहा थियो, किनकि आमा बुबाको सपना ममा थिए। एउटै छोरो थिएँ, दुई दिदीहरू अनि एक बहिनी, चार सन्तान, आमा बुबा र मेरो एक हजुरआमा, मेरो बज्यू। आमाको सानो होटेल थियो, बुबा जागिरे हुनुहुन्थ्यो, दिदीहरू पढ्दै आमालाई सघाउनुहुन्थ्यो, बहिनी र म चाहिँ घरमै बस्थ्यौँ, किनकि हाम्रो घर र आमाको पसल अलिकति टाढा थियो। अलिकति चोक बजारमा भए होटेल चल्ने, त्यही भएर आमाले सुरुदेखि नै होटेल व्यवसाय गर्नुभएको थियो। राम्रो चल्थ्यो, राम्रो चिया खाने, खाजा खाने मानिसहरू आउँथे, अनि दिदीहरू बिहानको कलेज गएर सिधै आमाको होटेल पुग्नुहुन्थ्यो, अनि त्यही खाना खाएर दिनभरि आमालाई सघाउनुहुन्थ्यो। बिहान बुवाले पकाउनुहुन्थ्यो, अनि बुवालाई म र बहिनी भएर सघाउँथ्यौँ भान्साको काम, अनि हामी खाना खाएर बुवा अफिस जानुहुन्थ्यो, बहिनी र म स्कुल जान्थ्यौँ। स्कुलबाट फर्केर हामी घरै आउँथ्यौँ, घर आएर आफ्नो होमवर्क सोमवर्क गर्ने, पढ्ने, यस्तै घरको केही काम छ भने आमा बुवाले भन्नुहुन्थ्यो त्यो काम गर्ने। यसरी हाम्रो दैनिकी चल्थ्यो र यसै गरी हामी बिस्तारै बिस्तारै हुर्किँदै गयौँ, पढ्दै गयौँ, बढ्दै गयौँ।

यसरी पढ्दै बढ्दै जाने क्रममा जब म 9 कक्षामा पुगे मेरो जेठी दिदीको विवाह भयो। त्यही होटलमा चिया खान आउने एक युवकले दिदीलाई मन पराइरहेका रहेछन् अनि आमासँग कुराकानी गरेपछि राम्रै खानदानका रहेछन्। त्यही भएर बुबा आमाले नाई नास्ती नगरिकन बेजात भए पनि विवाह गरेर दिनुभयो र दिदी खुसी खुसी आफ्नो प्रेम उसले पाई अनि आफ्नो घर जम गरेर ऊ खुसीले बसी। कहिलेकाहीँ आउने जाने गर्थे। जेठी दिदीको कुरो सिद्धिहाल्यो। त्यसपछि माइली दिदी र आमा होटल सम्हाल्ने अनि आमा र बुवाले जिस्काउनुहुन्थ्यो। जेठीलाई त त्यही चिया खाने न्युमा आएको आई गरेर मन पराएर लग्यो, अब तँलाई पनि कुन्चैले यसै गरी लान्छ अनि मेरो जिम्मेवारी पनि सकिन्छ, राम्रै हो, आमा र बुवाले कुरा गर्दै माइली दिदीलाई जिस्काउनुहुन्थ्यो। म त्यसरी कहाँ जान्छु र आमा, म त्यसरी जानेवाला छैन है आमा, तपाईँहरूले खोज्नुपर्छ राम्रो घरको केटा भनेर दिदी पनि उल्टै आमा बुवासँग जिस्किन्थे। हुन त मलाई लाग्छ उसको फोन गराए अनुसार कसैले उसलाई मन पराइसकेको छ, कसैको प्रेममा ऊ छे। तर म निश्चित नभएसम्म यो कुरा बाहिर निकाल्न चाहन्नथे। तर मलाई त्यो बेलामा पनि शङ्का लाग्थ्यो, माइली दिदीको पनि कोही छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ। उहाँ लेख्नुहुन्छ, दिदीहरूको कुरा यही भइहाल्यो। बुबा नियमित जागिर खाँदै आउँदै गर्नुहुन्थ्यो आमा होटेल, सबैजना व्यस्त व्यस्त थिए। मेरो पनि कुरकुरे भैँस चढिसकेको थियो। नौ कक्षामा हामी पढ्दै थियौँ। मलाई मेरै कक्षामा पढ्ने निशा अत्यन्तै सुन्दरी लाग्थ्यो, अत्यन्तै राम्री। आफू मगर सम्प्रदायको हुनाले मुख फोरिहाल्न डर लाग्थ्यो। उनी क्षेत्रीय परिवारकी छोरी थिइन्, जात त मिल्दैन थियो। तर अहिलेको जमानामा के जात, के उमेर, के धर्म, प्रेमले जात धर्म केही हेर्दैन भन्छन्। त्यसमाथि पनि कुरकुरे भैँस यति राम्री लाग्थिन्, यति राम्री लाग्थिन्, म त्यसको बयानै गर्न सक्दिनँ। उनको नाकको त्यो फुली सायद हिरा हुनुपर्छ, झलल्ल झल्किन्थ्यो जब उनी यसो उसो गरेर यताउता फर्किन्थिन्। उनको नाकको त्यो फुली यस्तोसँग टल्किन्थ्यो कि के भनौँ। उनका ती कमल पत्रे नयनले पुलुक्क हेरिदिँदा म आफ्नो होसै गुमाउँथे। कति राम्री होलिन्, कति उज्यालो अनुहार, कति सुन्दर मुस्कान, अनि लरक्क दुई चुल्ठी बाँड्दा त म भुतुक्कै हुने। बान्की परेको शरीर, छिनेको कम्बर, अनि सलक्क परेका ती औँलाहरू, सलक्क परेको जिउ डाल, त्यो ड्रेस लगाउँदा पनि कति राम्रो देखिएको, स्वर्ग कि अप्सरा जस्ती। बेला बेलामा नहेरौँ भने पनि उनीतिरै आँखा पुलुक्क गइहाल्थ्यो मेरो। कसो कसो गरी मैले हेरेको बेलामा उनले पनि पुलुक्क हेर्दा हाम्रो आँखा दुईबाट चार हुन्थे। एकचोटि, दुईचोटि, तिनचोटि उनले जति बेला मलाई हेर्छिन्, मैले उनलाई नै हेरिरहेको उनले पाउँथिन्, र उनलाई पनि सायद अप्ठ्यारो लागे कि, अनि बारम्बार उनी पनि मलाई हेर्न थालिन्, हेरेको छ कि छैन भनेर होला सायद। त्यसपछि आँखा जुद्दा जुद्दै हाम्रा ओठहरू तन्किन थाले। ओठहरू तन्किँदा तन्किँदै सायद उनले पनि भ्यू पाइन्, मैले मन पराउँछु। मैले पनि बिस्तारै बिस्तारै उनको सङ्गत रुचाउन थाले। यसो गर्दा गर्दै हामीले आफ्ना यात्रालाई अगाडि बढाउन थाल्यौँ। साथीभाइहरूले नथाहा पाउन् भनेर हामी प्रत्येक दिन बिहान आउँदा एउटा चिठी लेखेर लिएर आउने, जसलाई प्रेम पत्र भनिन्थ्यो। उनले लेखेको प्रेम पत्र मेरो किताबमा घुसाइदिन्थिन्, मैले लेखेको प्रेम पत्र उनको किताबमा म घुसाउँथे, अनि हामी घर गएर त्यो प्रेम पत्र पढ्थ्यौँ। त्यसको प्रतिउत्तर फेरि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा लुकाएर हाल्थ्यौँ। त्यसो गर्दा हाम्रो प्रेम पनि चलिरह्यो, अनि हाम्रो प्रेमको बारेमा कसैले पनि थाहा पाउँदैनथे, हामीलाई अप्ठ्यारो पर्दैनथ्यो। यसरी हाम्रो प्रेम एकदम प्रेम पत्रका माध्यमबाट एकअर्कासम्म पुग्न थाले। यति रमाइलो लाग्थ्यो कि कति बेला घर जाउँ र त्यो पत्र पढौँ, अनि कति बेला उनलाई आफ्नो मनको भाव, उकुस मुकुस भएका ती मनका छालहरू उनी सामु पोखौँ, यस्तै हुन्थ्यो। अनि कति बेला आएर स्कुलमा उनलाई देखौँ, यो हामी दुवैको छटपटी उस्तै थियो। यसरी हामी एकअर्काको प्रेममा चुर्लुम्मा डुबेका थियौँ पढाइको साथसाथै।

यसो गर्दा गर्दै हामीले एसइई दियौ, त्यसपछि हाम्रो कुराकानी भनेको फोन, च्याट, मेसेन्जर, व्हाट्सएप, भाइबर के माध्यम हुन्थ्यो, हामी चारैतिरबाट कुराकानी गर्थ्यौँ। कहिलेकाहीँ साथीकोमा जाने भनेर पार्कमा पनि घुम्न जान्थ्यौँ, चलचित्र हेर्न जान्थ्यौँ, कहिलेकाहीँ अलि पर रेस्टुरेन्टमा गएर कफी खान पुग्थ्यौँ। उनी आफ्नो स्कुटर लिएर आउँथिन्, तर मसँग मोटरसाइकल थिएन, एउटा मोटरसाइकल थियो, बुबाले चलाउनुहुन्थ्यो, अनि स्कुटर दिदीले चलाउँथे। मेरो लाइसेन्स निस्केको थिएन, त्यही भएर मलाई चलाउन दिनुहुन्नथ्यो, सिक्न त मैले सिकिसकेको थिएँ। तर निसाले भने बाहिरतिर पनि चलाउँथे, म भन्थे तिम्रो अहिले लाइसेन्स छैन, यसरी नचलाऊ, कुनै दुर्घटना भयो भने नराम्रो हुन्छ, ट्राफिक प्रहरीको नियम पनि तिमीले उल्लङ्घन गर्यौ भने त्यहाँ पनि समस्या पर्छ, अहिले केही समय त हो नि, पर्ख न, अनि लाइसेन्स सँगै बनाउँला। म यसो भन्दा उनी केही हुन्न भनेर मान्दै मान्दिनथिन्, अलिकति जिद्दी गर्ने स्वभाव उनको मलाई मन पर्दैनथ्यो, अनि म भन्थे मसँग आउँदाखेरि तिमी स्कुटर लिएर नआऊ, अनि उनी हाँस भनेर हाँस्थिन्। त्यो दिन पनि हामीले भेट्ने कार्यक्रम बनाएका थियौँ। उनलाई मैले पहिला स्कुलमा बोलाएँ, स्कुलको नजिकैको छेउमा उनी आएर उभिन्, अनि म पनि पुगेँ। साथीसँग हाम्रो रमाइलो पिकनिक छ भनेर हामी दुवैजना घरबाट निस्किएका थियौँ। यता अरू चारजना साथीहरू पनि थिए, हामीले एउटा प्लान बनाएका थियौँ जसलाई हाम्रो प्रेमको बारेमा थाहा थियो, उनीहरू पनि हाम्रा लागि आइदिए, अनि हामी बसमा बसेर नगरकोटतिर लाग्यौँ। बाटोमा हामीले खुब रमाइलो गर्यौँ, एकले अर्कालाई जिस्क्याउने, रमाइला कुराकानी गर्ने, यसो गर्ने उसो गर्ने, विभिन्न ठाउँको फोटो खिच्ने आदि इत्यादि कुरा गर्दै गर्दै हामी नगरकोट पुग्यौँ। त्यहाँ यताउता घुमघाम गरेर हामी एउटा रेस्टुरेन्टमा पुग्यौँ, त्यहाँ खाना अर्डर गर्यौँ, मिठो मिठो खानेकुरा खायौँ। अरू चारजना साथीहरू आफ्नै ग्रुप बनेर अघि अघि हिँड्थे, हामी दुईजना एकअर्काको हात समातेर प्रेममा चुर्लुम्मा डुबेर एकदम मस्त भएर आफ्नै मस्तीमा आफ्नै गफमा गफिँदै जान्थ्यौँ। अनि साथीहरू फेरि पछाडि फर्केर तिमीहरू दुईजनालाई चाहिँ आफू आफू भएपछि हामी कोही नचाहिने होइन, यहाँसम्म आउनलाई चाहिँ हामी चाहियो, अब चाहिँ हामी नै चाहिएन होइन, साथीहरूले जिस्काउँथे। तर पनि हामी फिसिक्क हाँसिदिन्थ्यौँ, तिमीहरू मस्ती गर न, हामी दुईजनालाई छोडिदेऊ न, हामी तिमीहरू सँगसँगै त छौ नि, निसाले यसरी जवाफ दिन्थे, अनि हामी हाँस्थ्यौँ। यसै गरी दिनभरि घुमेर साँझ हामी फर्किन्थ्यौँ। यसरी विभिन्न ठाउँमा जाने, घुम्ने, रमाइलो गर्ने गर्यौँ। हेर्दा हेर्दै एसइईको नतिजा प्रकाशित भयो, त्यसपछि हामी कलेज पढ्न थाल्यौँ। एउटै कलेज, एउटै बेन्च, अनि उही बाटो, उही साथ, उही प्रेम। यसरी हामीले ब्याचलरसम्म सँगै सँगै पढेर पास गर्यौँ।

यसरी हाम्रो प्रेम झाङ्गिँदै थियो, तर चिट्ठी लेख्ने क्रम कहिले पनि टुटेन। कुनै बेलामा एकदमै नै भ्याइएन भने त्यसको भरपाई गर्नु पर्थ्यो, नत्र भने प्रत्येक दिनको चिट्ठी हामीसँग हुन्थ्यो। हामीले एउटा सानो सानो बाकस, जुन गिफ्ट राख्ने बाकस हुन्थ्यो, त्यस्तो बाकस चाहिँ एकअर्कालाई उपहार दिएका थियौँ। त्यसमा हाम्रा प्रेम पत्रहरू सङ्गालेर राख्ने, जब हामी बुढा बुढी हुन्छौँ अनि ती प्रेम पत्रहरू चाहिँ पढेर खुब रमाइलो लिनुपर्छ भन्थी निशाले। त्यही भएर हामीले त्यो प्रेम पत्र राख्नका लागि सानो सानो बाक्सा किनेका थियौँ, एकअर्काले एकअर्कालाई दिएका थियौँ उपहारको रूपमा। अनि त्यो बाकसमा हामीले दिनदिनैको प्रेम पत्र राख्थ्यौँ, दैनिकी जस्तै। हरेक दिनका कुराहरू हामी बेलुका गएर लेख्थ्यौँ अनि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा राख्ने गर्दथ्यौँ। त्यसले हामीलाई खोइ कति खुसी दिन्थ्यो, कति आनन्दित बनाउँथ्यो। अहिलेको जमानामा च्याटमा मेसेन्जरमा कुरा गर्छन् मानिसहरू, तर हामी चिट्ठी नै लेख्थ्यौँ। त्यो हामीलाई खोइ लेख्ने बानी पर्यो। त्यसमाथि पनि हामी गीतलाई सहारा बनाउँथ्यौँ, गीतहरू आदान प्रदान गर्थ्यौँ। कुनै राम्रो गीत, कुनै आफूलाई मन छुने गीत, कुनै आफ्नो प्रेमसँग मिल्ने गीत भयो भने एकअर्कामा सेयर गर्थ्यौँ अनि त्यही गीतका शब्दहरूबाट अनि चिठी लेख्थ्यौँ, कहिले हिन्दी, कहिले अङ्ग्रेजी, कहिले नेपाली। यस्तै गरी हामी गीतका भावलाई आफ्नो भाव बनाएर चिठी लेख्ने गर्थ्यौँ। नयाँदेखि पुराना गायक गायिकासम्मको गीतहरू हामी चिठी लेख्नलाई प्रयोगमा ल्याउने गर्थ्यौँ। तिम्रो त्यो हँसिलो मुहारको, एउटा मान्छेको मायाले कति, यति चोखो यति मिठो, गीतहरू त कति कति। ती सयौँ गीतहरूमा हामीले आफ्नो प्रेम पत्र बनाइसकेका थियौँ अनि ती गीतहरूका शब्दहरूले हाम्रो प्रेमलाई अझ गाढा बनाउन मद्दत गरिरहेको छ जस्तो पनि लाग्थ्यो। कस्तो खालको कस्तो खालको, तर अत्यन्तै मिठो प्रेम थियो हाम्रो। सबै कुरा राम्रो थियो, तर निशा अत्यन्तै रिसाउँथिन्, झनक्क झनक्क रिसाउने। उनको रिस अलिक कडा थियो, त्यही भएर पनि कहिलेकाहीँ मलाई डर लाग्थ्यो। उनले भनेको कुरा भएन भने दुई चार दिनसम्म बोल्दिनथिन्, तर चिठी भने किताबमा घुसाइदिन्थिन् रिसाएका शब्दहरू प्रयोग गरेर। यस्तै गरी दिनहरू बिते, महिना बिते, वर्ष बिते, ब्याचलर पास गरेर अब हामी अगाडिको पढाइका लागि सोच विचार गर्दै थियौँ, कहाँ पढ्ने, के गर्ने, यस्तै कुरा हुँदै थियो। तर यत्तिकैमा निशाको दुई चार दिनसम्म मेरो बोलचाल र देखभेट भएन। मैले कैयौँ पटक फोन गरे, निशाले फोनै उठाइनन्। मलाई साह्रै पिर पर्यो, यस्तो त कहिले भएको थिएन। रिसाएको पनि होइन, राम्रैसँग कुराकानी भएको। न चिठी आयो, न मेसेज आयो, एकाएक निशा दुई तिन दिन हराइन्। मलाई अत्यन्तै पिर पर्यो, के भयो, बिरामी परिन् कि के भयो होला।

0: SBS गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको, जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ। उहाँ लेख्नुहुन्छ, उनको अत्यन्तै मिल्ने र मेरो पनि साथी समितालाई फोन गरे। समिता, हेर न, 3 दिन भइसक्यो निशाले फोन पनि उठाउँदिन, कलब्याक पनि गर्दिन। के भयो, बिरामी परे कि के भयो, एकचोटि गएर हेरेर बुझेर आऊ न। समिताले भने, ओहो धनवीर, म त चितवन आएको छु, भोलि आउँछु अनि आउना साथै गएर बुझ्छु र फोन गरेर पनि म बुझ्ने प्रयास गर्छु, तिमी चिन्ता नगर, म बुझाउँला। समिताले यसरी जवाफ फर्काई। मनलाई अलिकति भए पनि सान्त्वना मिल्यो। उसले फोन गर्छे, बुझ्छे अनि भोलि आएर उसैको घरमा गएर के भएको रहेछ पत्ता लगाउँछे। यस्तै सोचेर म चुप लागे। मनमा नाना विचारहरू आइरहेको थियो, तर जे भए पनि सहनु त थियो। उनैको यादमा म तडपिरहे, मनमा उनको याद मात्रै आइरह्यो। उनले पठाएका चिठीहरू त्यही बाकस खोले, 2-4 चिठी पढे। जुन चिठी यति प्रेमले लेखिएका थिए, आँखाबाट आँसु पनि झर्यो। फेरि मनलाई सम्झाएँ, हेत तेरी, 2-3 दिन फोन नगर्दा नबोल्दा यस्तो पनि सोच्ने हो, केही पर्यो होला नि त, फोन हराइन् कि, वा फोनमा हामी कुरा गरेको उनको परिवारले थाहा पाए कि, चाहिने नचाहिने शङ्का उपशङ्का कहाँबाट आएका होलान्, त्यस्ता त्यस्ता कुराहरू जुन कल्पनाभन्दा बाहिरका कुराहरू छन्। मन यसै गरी बेचैन भइरह्यो अनि यही बीचमा घरमा तत्तर मम चलिरहेको सुने मैले। आमा र दिदी बीच के भएको रहेछ भनेर उता कोठा पसे, किन कराएको यस्तो विधि? अनि आमाले भन्नुभयो, ऊ तेरै दिदीलाई सोध्न, प्रेम गर्ने भए कि, अलि राम्रो गतिलो केटो त हेर्नुपर्छ, त्यो सधैँ टाढाबाट ढुकिरहन्थ्यो, यसलाई पो हेर्न आएको रहेछ, यसले पो बोलाकी रहेछ, त्योसँग यसको प्रेम रहेछ, हेर त दिदीको कति राम्रो व्यवस्था छ, अलिकति घर गरी खानको लागि केटो पनि त राम्रो हुनु पर्यो नि। आमा चिच्याउँदै हुनुहुन्थ्यो, म अकमक्क परे। मलाई त लागेको थियो यसको कोही छ भनेर, यसको फोन गर्ने तरिका र यसले फोन राख्ने तरिका अनि हामी जान साथै फोन काट्ने तरिकाले थाहा पाएको थिएँ यसको कोही छ भनेर। तपाईँले भर्खर थाहा पाउनु भयो, मैले त पहिले भनेको होइन, मैले आगोमा घिउ थप्ने काम गरे, आफ्नो यतातिर प्रेम परिरहेको छ, आफूलाई त्यो प्रेम नपाउँदा 2-3 दिन निशाले फोन नउठाउँदा जुन छटपटी आफ्नो मनमा हुरी बतास चलेको थियो, त्यो चाहिँ नदेखिकन अर्काको प्रेममा औँलो उठाउन पुगे म। पछि एकैछिनमा मलाई पछुतो लाग्यो अनि फेरि आफूलाई सम्हाल्दै भने, राम्रो छ भने, प्रेम गरेको हो भने दिदा भइहाल्यो नि त। मैले फेरि तुरुन्तै कुरा बदले। आमाले झन्नै मलाई हिर्काउनु भएको थियो, कहिले मतिर लाग्छ, कहिले दिदीतिर लाग्छ, के हो तेरो कुरा, त्यस्ता जडियासँग पनि यसको विवाह गर्छु र म? आमा झन् च्याठीदै कराउन थाल्नुभयो। पछि थाहा भयो उनी कुलतमा लागेका रहेछन् अनि दिदीको पछि लागेछ, दिदीले पत्तै पाइनछ, त्यस्तोसँग विवाह गरेर जिन्दगी बिगार्नुभन्दा त्यो केटासँग विवाह नगर, बोलचाल गर्न छोड दे, आमाको त्यही भनाइ रहेछ।

कुरो सबै बुझिसकेपछि मलाई आमाको कुरा सही लाग्यो अनि मैले दिदीलाई एकातिर ताने आफ्नो कोठामा लगे र आफ्नो सबै प्रेमको कथा उनलाई सुनाए दिदीको कथा पनि सुने अनि मैले भने दिदी यो बाटो नहिँड कहिल्यै जिन्दगीमा तैले एक दिन पनि सुख पाउँदिनस् बरु अहिले नै टुङ्गाइस् भने दुई चार वर्षमा बिर्सिन्छ राम्रो युवक भए आफ्नो जिन्दगी चल्छ हेर दिदी भनेको मान म हरेक दिन दिदीलाई सम्झाउँथेँ हरेक दिन अनि कहिले कता घुम्न लान्थेँ कहिले कता घुम्न लान्थेँ अनि मेरो साथी राम समिता समीर र विवेकलाई पनि बोलाउँथेँ हामी कहिले चलचित्र हेर्न जान्थ्यौँ कहिले पार्कमा जान्थ्यौँ कहिले यत्तिकै रेस्टुरेन्टमा गएर कफी खान्थ्यौँ दिदीलाई भुलाउनको लागि अनि दिदीलाई सबैसँग चिनाउँथेँ दिदी म भन्दा दुई वर्ष जेठी थिए हामीसँग मिलिहाल्थे दिदीलाई भुलाउनको लागि म आफ्नो समस्यालाई बिर्सेर दिदीलाई आफ्ना साथीहरूसँग लिएर जान्थेँ कहिले के कहिले के कहिले एक्जिबिसन हेर्न जान्थ्यौँ कहिले के गर्न जान्थ्यौँ मेरी दिदीलाई पेन्टिङको सोख थियो समीर एकदमै राम्रो पेन्ट गर्थे त्यही भएर समीरलाई मैले भनेको थिएँ दिदीको यस्तो यस्तो अवस्था छ दिदीलाई अलिकति त्योबाट डाइभर्ट गर्नु छ तिमी राम्रो पेन्टिङ गर्छौ चित्र बनाउँछौ दिदी पनि राम्रो पेन्टिङ गर्छिन् उनलाई सिकाएको जस्तो गरेर एक्जिबिसनमा लिएर गएर उनलाई पनि प्रेरित गरेर तिमी र म मिलेर एउटा एक्जिबिसन गर्नुपर्छ भनेर यस्तै यस्तै कुराले भुलाएर उनलाई उनीबाट छुट्याउनु पर्यो तिमीले पनि मद्दत गर्न सक्छौ मैले आफ्नो साथीसँग यसरी मद्दत लिएको थिएँ समीरले मेरो कुरा बुझेर हुन्छ भनेथे मेरा साथीहरू कति सहयोगी मेरा लागि जे पनि गर्न तयार अनि हामी यसै गरी कहाँ एक्जिबिसन लागेको छ कहाँ रमाइला कुराहरू हेर्न देख्न पाइन्छ अनि कहाँनिर चाहिँ क्यानभासमा रङ्ग पोतेर मेरो दिदीलाई त्यो यादबाट छुटाउन सकिन्छ यस्तै गरी गरी म समीरसँग अलि नजिक बनाउँथेँ दिदीलाई ताकि उनले धेरै कुरा सिकुन् र सिकाउन् कहिलेकाहीँ समीरले आफ्नो स्टुडियोमा पनि लान्थे दिदीलाई समीर म भन्दा एक वर्ष जेठा दिदी भन्दा एक वर्ष कान्छा थिए र यसरी समीरको सङ्गतले दिदीमा अलिअलि परिवर्तन आयो जसरी हुन्छ दिदीलाई त्यो युवकबाट भुलाउनु थियो ऊबाट टाढा लैजानु थियो उसको दिनचर्यामा ती युवकलाई सम्झनामा आउन नदिनु थियो बस कुरा यति थियो अब के हुन्छ त धनवीरको जीवनको कथामा बाँकीको कथा हामी अर्को साता सुन्नेछौँ प्रतीक्षा गर्दै गर्नुहोला जीवन वरदान हो ईश्वरको आशीर्वाद यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ हवस् त फेरि भेटौँला नमस्कार

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio Ho.
3: जबरजस्तीकरणी यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीडितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री थिमेल सिन्हाले पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यही बीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि सञ्चार माध्यममा विभिन्न प्रश्नहरू बिउँसिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौँ।
4: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ,
5: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो, तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइराखेको उसले गर्दाखेरि पनि यो अलिकति बढिराखेको अवस्था छ।
4: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
5: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरे त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, ए सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो। अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
4: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
5: कतिपय यस्ता बालबालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
4: यसमा बुबाबाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
5: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त साना बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: अमेरिकाका आप्रवासन अर्थात् आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी संचार संस्था सीबीएसले अवैध रूपमा बसेका नेपालीलाई कङ्गोको बानगुई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यसमानी मोरन्डे आर्म्सले इक्वेडर, होन्डुरस, नेपाल, रुस र भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
6: Were you deported because of a criminal record?
7: Yo no tengo ningún antecedente criminal, solo de infracciones de tránsito.
6: Where are the other deportees from?
7: Nepal,
6: Nepal,
7: Vietnam,
6: Cuba,
7: Ecuador,
6: Honduras,
7: y Africa.
6: And Africa.
7: Rusia.
6: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
7: No.
6: None. Están atrapados. You're stuck.
7: Estamos atrapados en este edificio.
6: Y en África. And in Africa.
7: Y en África. En otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सो मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो चर्चित कपाल काट्नु भएको छ. कपाल काटेको तस्विर निकाल्दै हालान्डले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि लेख्नु भएको छ. फोक्स स्पोर्ट्सका जेम्स कोर्डेनसँगको कुराकानीमा हालान्डले स्विडिस स्टार जातलान इब्राहिमोभिचको सल्लाहमा कपाल पालेको बताउनु भएको थियो.

श्रोताहरू, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक नवराज कट्टेल र सहयोगी निशा गुरुङ। श्रोताहरू, आज हामी युवा कवि दैवीराज न्यौपानेका विषयमा केही सामग्रीहरू पस्कने जमर्को गरेका छौँ। त कवि दैवीका विभिन्न विषय क्षेत्रका काव्य रचनाहरू हामी चरपष्ट भएर छरिएको हामी प्राप्त गर्न सक्दछौँ। उहाँको कविताहरू र गीतहरू पनि त्यत्तिकै छन्। उहाँका गीतहरू पनि र छन्दोबद्ध रचनाहरू पनि हामी उत्तिकै चाहिँ प्राप्त गर्न सक्दछौँ। उहाँका गीतहरूले हामी सबैलाई चाहिँ लोभ्याउने गर्दछ। उहाँका गीतहरू एउटा साहित्यिक दृष्टिकोणले सुगठित भएको हामी प्राप्त गर्न सक्दछौँ। कवि दैवज्ञलाई नेपाली साहित्यमा माधव प्रसाद घिमिरेको उत्तराधिकार व्यक्ति भनेर पनि लिने गरिन्थ्यो। यद्यपि समयको कुनै पाबन्दी हुँदैन, त माधव प्रसाद घिमिरेभन्दा चाँडै नै दैवज्ञराज न्यौपानेले यस धरतीबाट विदा हुनु पर्यो। तैपनि उहाँको काव्य कृतिहरूले राष्ट्रकवि माधव घिमिरेलाई पछ्याइरहेको समीक्षकहरूले अनुभव गर्दछन्। त उहाँको काव्यका विषयमा फेरि समीक्षा गर्दै गरौँला। त पहिला उहाँको एउटा देश होस् त यस्तै महान भन्ने कविताबाटै सुरु गर्दछु। कवि माधव प्रसाद घिमिरेको नेपाली हामी राउला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलेन्ज कहाँ हिमालय नरहे भन्ने कविता भावलाई पनि कता कता छुँदै र अझ उछिन्दै यो कविता अगाडि बढिरहेको हो कि भन्ने हामी चाल पाउँछौँ। तराईको जग हाम्रो हिउँचुलीको छानो, तराईको जग हाम्रो हिउँचुलीको छानो, देश होस् त यस्तै महान नभइदियोस् सानो। तराईको जग हाम्रो हिउँचुलीको छानो, देश होस् त यस्तै महान नभइदियोस् सानो। साझा हाम्रो चौतारी छ संसारमा नामी, साझा हाम्रो चौतारी छ संसारमा नामी, नाउँ यसको नेपाल हो नेपाली हौँ हामी। भिन्न भिन्नै संस्कृतिका भिन्न भिन्नै जाति, किन्तु एउटै दौरालीमा चढाउँछौँ पाती। भिन्न भिन्नै संस्कृतिका भिन्न भिन्नै जाति, किन्तु एउटै दौरालीमा चढाउँछौँ पाती। नदी नाला पर्वत छन् जङ्गल र ताल, पुर्खौँदेखि गर्दै आयौँ यही देशको ख्याल। उब्जाउ छ धरती हाम्रो उर्वरा छ माटो, भाग्य दिने पाखुरी छन् पौरखको बाटो। आज पनि यस्तै हाम्रो उन्नत छ बानी, आज पनि यस्तै हाम्रो उन्नत छ बानी, उस्तै हामी पौरखी छौँ उस्तै स्वाभिमानी। सागरलाई पानी दिन्छौँ सागरलाई छानो, सागरलाई पानी दिन्छौँ सागरलाई छानो, सम्झिदिए पनि हुन्छ हिउँचुलीको छानो। यो छोटो गीती कविता दैवज्ञराज न्यौपानेको मैले यहाँ पढिरहेको छु र आज हामी दैवज्ञराज न्यौपानेकै विषयमा निकै सामग्रीहरू पस्कने जमर्को गरिरहेका छौँ। दैवज्ञराज न्यौपानेका गीतीहरू करिब करिब 80-90 चाहिँ गीतहरूको चाहिँ सङ्ग्रह, यसमा एकै ठाउँमा 98 गीतहरूको सङ्ग्रह, यही एउटै चाहिँ सङ्ग्रहमा छ माया प्रतिका छालहरू भन्नेमा, जुन चाहिँ 58 62 सालसम्मको चाहिँ रचनाहरूलाई सङ्कलन गरेर यो चाहिँ सम्पादन गरिएको छ। र यसमा चाहिँ थुप्रै चाहिँ माया प्रतिका गीतहरू पनि छन् र थुप्रै राष्ट्रप्रेमका गीतहरू, भाषा प्रेमका गीतहरू, विश्व प्रेमका गीतहरू हामी यसमा चाहिँ पाउन सक्दछौँ। त यहीँ एउटा कविता भनौँ, गीती कविता एउटा प्रेम विषय एउटा पढेर यहाँहरूलाई सुनाउँछु। फुल भनौँ काँडा भनौँ के, फुल भनौँ काँडा भनौँ के भनौँ कसो भनौँ, मेरो प्रिय तिमीलाई नजिक या टाढा भनौँ। गएपछि टाढा तिमी यथार्थमा पर भयौ, तैपनि यो कलेजीमा कतैतिर नजिक रह्यौ। मेरो प्रिय तिमीलाई कहाँसम्म पछ्याउँ म, उजेलीले नपुगेर अँधेरीमा ठम्याउँ म। नदेखिने हुँदो रहेछ नेटो काटी गएपछि, कहाँ हात समाउँ म नछोड्ने भएपछि। मेरो प्रिय तिमीलाई नबर्सने माया गर्छु, रङ्ग कुनै नमैलियोस् पर्खिएर बाटो हेर्छु।
यति बेला सल्लेरीको भाका पनि रोकी रोएको छ यति बेला सल्लेरीको भाका पनि रोएको छ बग्दै जाने बतासमा सुसेलीले छोएको छ मेरो प्रिय तिमीलाई सन्चै छ कि बिसन्चो छ यति धेरै खुल्दुली छन् के कस्तो छ कस्तो हुन्छ त्यो चाहिँ मैले मेरो प्रिय तिमीलाई भन्ने गीती कविताबाट लिएको हुँ त यहाँ चाहिँ एउटा प्रेमीले होइन प्रेयसीले प्रेमीलाई सम्झिरहेको सन्दर्भ मिलाएर यो रचना गरिएको छ र अर्को चाहिँ छ मन त कतै चोरिएछ भन्ने यो पनि सुनाइहाल्छु त्यसपछि केही चर्चा गर्छु म यो वैशालु वसन्तमा छाया मेरो छैरिएछ जतन गरे राखौँ भन्थे मन त कतै चोरिएछ यो वैशालु वसन्तमा छाया मेरो छरिएछ जतन गरे राखेँ भन्थे मन त कतै चोरिएछ चोरी गर्ने को हो कुन्ने कतै किन देखिएन हेर्दा सबै उस्तै लाग्छ आफ्नो भन्ने भेटिएन सम्झन्छु म सबैलाई सम्झिएन माया किन जतन गरे राखेँ भन्थे चोरिएछ त्यसै दिन मनै नहो पिरो लिन्छ एकान्तमा त्यसै पनि के भनेर दोष दिउँ चोरी गर्ने यही हो भनी कहाँ लुक्यो कुन्नी कता स्वप्नसम्म देखिएन जतन गरे राखेँ भन्थे चोरिएछ त्यो त्यसै दिन आज पनि पर्खँदैछु पर्खिएर आए हुन्थ्यो आज पनि पर्खँदैछु पर्खिएर आए हुन्थ्यो स्वप्नमा देखे पनि पर्खिएर पाए हुन्थ्यो अझै पनि लुक्छ किन छायासँगै छरिएछ जतन गरी राख्थे भन्थे तैपनि त चोरिएछ यो मन त कतै चोरिएछ भन्ने कविताबाट मैले यहाँहरूलाई चाहिँ स्वादन दिने चाहिँ प्रयत्न चाहिँ गरेको छु र त्यसपछि कविताहरूको बारेमा अलिअलि चाहिँ कविता काव्य कृतिहरूका बारेमा सामान्य चर्चा अलिकति गरौँ त्यसपछि अनि अरू सन्दर्भहरूलाई हामी अगाडि बढाउँछौँ त कवि दैविङ्गराज नेउपाने एउटा नेपाली चेतनाका कवि हुन् त आफ्ना सिर्जनामा सधैँ नयाँ चेतनाको स्वर सुसल्ने कवि दैविङ्गराज नेउपाने नेपाली साहित्यमा ज्यादै चिनिएका कविहरूमध्येका एक हुन् दैवज्ञराज नेउपानेको जन्म 1999 सालमा भएको थियो भने 2068 सालमा उहाँको निधन भएको हामी पाउँदछौँ उहाँका कविताका छालहरू 2062 सालमा चाहिँ छापिएको देखिन्छ र यस अवसरमा प्रथमत नेपाली साहित्यका बहुमुखी साधक दैवराज नेउपानेलाई हामी सबैले श्रद्धा सुमन अर्पण गर्नुपर्दछ नेउपाने गीती साहित्यको विशिष्ट ज्ञाता होइन र गीतको समालोचना गर्न सक्ने सृजनात्मक सामर्थ्य पनि ममा छैन भनेर एकजना कवि भन्नुहुन्छ तापनि लामो समयसम्मको दैविकराज नेउपानेसँगको सङ्गत र उहाँका गीत कविताको भावक भएका नाताले आज दैविकराज नेउपाने स्मृति प्रतिष्ठानको हार्न र टार्न नमिल्ने आग्रह समेतका सुखद संयोगबाट उहाँका विषयमा यहाँ चाहिँ कविले चर्चा गरिरहनु भएको छ र कवि दैवज्ञराज नेउपाने त सुरुमा संस्कृतको अध्ययन गरेको र संस्कृतमा राम्रै योग्यता बनाएको व्यक्तित्व पनि हुनुहुन्छ उहाँले संस्कृतमा लेखेका एकाध कविताहरू उहाँकै स्मृति ग्रन्थमा पनि छापिएको छ र जयतु संस्कृतमको संस्कृत कविता सङ्ग्रहमा पनि छापिएको छ र उहाँले शास्त्रीसम्मको पास गरी आचार्यसम्मको अध्ययन गरेको र नेपालीमा एमए गरेको हामी प्राप्त गर्न सक्दछौँ र एमए गरेपछि उहाँको सम्पूर्ण जीवन पठन पाठन र लेखनमा बितेको पनि देखिन्छ उहाँले विभिन्न कलेजमा पाटन कलेज लगायतका र अन्तिममा चाहिँ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समयसम्म पठन पाठनमा रहेर आफूलाई नेपाली साहित्यमा उत्सर्जित गर्नुभएको हामी प्राप्त गर्न सक्दछौँ त उहाँको चाहिँ पठन पाठनमा पनि बहुत राम्रो शैलीमा मिठो शैलीमा विद्यार्थीहरूलाई प्रभावित गर्ने त्यो क्षमता उहाँमा चाहिँ हामी प्राप्त गर्न सक्दछौँ र व्यक्तिगत जीवनमा पनि हरेक मान्छेहरू अत्यन्त सुमधुर रूपमा प्रस्तुत हुन सक्ने अत्यन्त मिठो शैलीमा आफ्नो कुराहरू भन्न सक्ने र अत्यन्त मधुर शैलीमा आफ्ना खण्डन मण्डन पनि गर्न सक्ने त्यो सामर्थ्य दैवज्ञमा हामी पाउन सक्छौँ।

0: एस गोर्खा रेडियो।
1: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
2: परस्पर विरोधी कुराहरू उठेको ठाउँमा पनि त्यसलाई समन्वय गरेर सहज वातावरण बनाउन सक्ने त्यो क्षमता हामी दैवज्ञमा प्राप्त गर्न सक्दछौँ। दैवज्ञको चाहिँ कुरा गर्दाखेरि त उहाँका चाहिँ थुप्रै सङ्ग्रहहरू प्रकाशित भएको हामी प्राप्त गर्न सक्दछौँ। त उहाँको चाहिँ सृजनाको लहर कविता र गीति सङ्ग्रह 35 सालमै छापिएको हो। तुतेबली बाल कविता सङ्ग्रह 2038 सालमै छापिएको हो। गाउँ खाने कविता बाल कविता सङ्ग्रह यो पनि 43 सालमै छापिएको हो। हुने बिरुवाका चिल्लापात जीवनी सङ्ग्रह यो 2045 सालमा छापिएको हो। जोरमुली जोर मुरली कविता सङ्ग्रह यो 46 सालमा छापिएको हो। गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन समालोचनात्मक ग्रन्थ हो र 49मा छापिएको हो। बालक कविता र गीति सङ्ग्रह हो यो 53मा छापिएको पाइन्छ। नाट्य परम्परा र भारती खरेलका नाटकहरू समालोचना ग्रन्थको रूपमा मानिएको छ र यो 54 सालको हो। सबै हाम्रा साथी बाल कविता सङ्ग्रह यो 56को हो। सम्झनाको धरातलबाट खण्डकाव्य यो 63को हो र घामले ढोका खोल्यो बाल कविता सङ्ग्रह 65को रहेको चाहिँ छ। यसरी उहाँका चाहिँ दर्जनौँ कृतिहरूमा उहाँले आफ्ना चाहिँ अमूल्य भावलाई अमूल्य विचारलाई र शाश्वत सन्देशलाई व्यक्त गरेको हामी प्राप्त गर्दछौँ। त जसरी माधव प्रसाद घिमिरे आफ्ना भावनालाई शब्दमा कुदी कुदिकन एक एक शब्दलाई चाहिँ केलाई केलाइकन अभिव्यक्त गर्नुहुन्छ, त्यसै गरिकन कवि दैवज्ञराज नेउपाने पनि आफ्ना काव्य कृतिहरूको लेखन गर्दाखेरि प्रत्येक शब्द शब्दलाई कुँदेर मात्रै उहाँ प्रस्तुत गर्नुहुन्छ। त्यतिकै चाहिँ हल्का शब्दहरू कम भाव दिने शब्दहरू भत्तपति प्रयोग गर्नुहुन्न, एकदम भावलाई पनि भाषालाई पनि लयलाई पनि कुँदेर मिलाएर सर्वाङ्ग परिपूर्ण बनाएर प्रस्तुत गर्ने चेष्टा चाहिँ हामी दैवज्ञराज नेउपानेका कविताहरूमा गीतहरूमा प्राप्त गर्न सक्दछौँ। र बाल कविताहरूमा पनि यही चाहिँ स्वभाव यही किसिमको प्रवृत्ति हामी देख्न सक्दछौँ। कवि तथा गीतकार दैवज्ञको प्रणय वा मायाप्रीतिका आयाम अत्यन्त विस्तारित छ। उहाँले एकातिर स्वदेशलाई माया गर्नुभएको छ र नेपाल नेपाली जाति नेपाली संस्कृति नेपालको प्रकृतिप्रति अत्यन्त निष्ठाका साथ प्रेमभाव व्यक्त गर्नुभएको छ। उहाँका यस सङ्ग्रहका अधिकांश रचना यही राष्ट्र रागबाट उत्प्रेरित छन्। उहाँका गीति रचना मार्फत नेपालको भौगोलिक विविधता र विशेषताप्रति गौरव गान गरिएको पाउन सकिन्छ। अनेकतामा एकता नेपाल

नेपाल र नेपाली जातिलाई समुन्नत बनाउन सकिन्छ भन्ने उहाँको राष्ट्रभक्तिपूर्ण अभिमत उहाँका रचनाहरूमा जताततै छरिएको हामी प्राप्त गर्न सक्दछौँ। उहाँ वैयक्तिक स्वार्थभन्दा माथि उठेर जनमुहिको सेवा गर्नुपर्छ, जननी जनभूमिश्च स्वर्गादपि गरियसी भन्ने भावना उहाँको मनमा उहाँको मुटुमा गढेर रहेको हामी पाउँदछौँ। त्यसो भएर उहाँ कहिल्यै पनि विवाद र कलामा अल्झिएर देशको कुवालो गर्नुहुँदैन भन्ने भावना राख्नुहुन्छ। सामान्य चाहिँ अरू किसिमका सङ्घ सङ्गठनहरू काम गर्दाखेरि पनि त कहीँ कतै चाहिँ अमिल्ला परिस्थितिहरूलाई तुरुन्तै मिलाएर सबैलाई समन्वयमा ल्याएर काम गर्ने हैसियत उहाँमा छ। उहाँले लामो समयसम्म भानु सेवा समितिमा रहेर पनि काम गर्नुभयो लामो समयसम्म, र त्यसका माध्यमबाट पनि त नवयुवकहरूमा भाषा साहित्यप्रतिको प्रेमलाई जागरण गर्ने काम उहाँले गर्नुभएको हामी प्राप्त गर्दछौँ। त त्यो योगदान एउटा अविस्मरणीय घटनाको रूपमा चाहिँ रहेको छ र

0: विभिन्न विद्यालयहरूका बिचमा चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू उहाँले लामो समयसम्म गराएर ती नयाँ पुस्ताका भाइहरू जो हाई स्कुलमा पढ्दै गरेका लेख्दै गरेका खेल्दै गरेका भाइ बहिनीहरूलाई त देशप्रतिको माया ममताको भावना, भानुप्रतिको माया ममताको भावना, साहित्यप्रतिको माया ममताको भावना जागृत गराउनु भएको हामी पाउन सक्दछौँ। यस्ता चाहिँ विशिष्ट प्रतिभा चाहिँ दैविक राज नेउपाने हुनुहुन्छ। त उहाँको एउटा चाहिँ घामले ढोका खोल्यो भन्ने चाहिँ बाल कविता सङ्ग्रहबाट एउटा छोटो प्रस्तुतिहरू म चाहिँ भन्छु दिन्छु, अनि त्यसपछि फेरि अर्को सङ्ग्रहबाट हामी केही कुराहरू उहाँका विषयमा गरौँ। त आज पनि ढिलो भयो, आज पनि ढिलो भयो नभन्नुहोस् बाबा, आज पनि ढिलो भयो नभन्नुहोस् बाबा, आमा मलाई ल्याइदिनुहोस् पुतली र पापा, पुतलीमै खेलाउँछु बहिनी छैन मेरी, भाइलाई पनि लान्छु अँगालामा बेरी, सँगै खाने सँगै खेल्ने पञ्चे बाजा बजाई, पिपरीको पाता टिपी बनाउँला सनाई, बजाउँला सनाई, हाम्री सानी पुतलीको बिहे गर्नुपर्छ, हाम्री सानी पुतलीको बिहे गर्नुपर्छ, राम्रो अर्को चिटिक्कको ब्याउलो पार्नुपर्छ, दुलहा र दुलहीको बिहे गरेपछि भोज हुन्छ रमाइलो अरू पनि पछि, नाना पानी पुरानी हो ल्याइदिनुहोस् बाबा, नाना पनि पुरानी हो ल्याइदिनुहोस् बाबा, सबै साथी पढ्न जाँदा लाउनुपर्छ अब, भाइ पनि सँगै जान्छ सँगै पढ्छ खेल्छ, दुःख सुख सबै झेल्छ पढी ठुलो बन्छ। यो कविता हामीले उहाँको चाहिँ घामले ढोका खोल्यो भन्ने बाल कविता सङ्ग्रहबाट लिएका हौँ। उहाँको यस्ता थुप्रै चाहिँ कविताहरू यो बाल कविता सङ्ग्रहमा रहेका चाहिँ छन्, हामीले सरसर्ती हेर्दाखेरि त्यो कुरा हामी पाउन सक्दछौँ। जस्तो यहाँ अर्को एउटा कविता मैले लिइराखेको छु, उठ है अब उठ, यो कागले चाहिँ सार चराले सबै मानिसलाई यसरी बोलाइरहन्छ रे, त के भन्छ चरो, घामले पाइला टेकेछन् जुनले पाइला भेटमेटेछन्, बिहानी भयो डाँडामा चरीले भाका छोपेछन्, उठ है बाबु उठ, घरमा मौरी बिउजे गुणमाचरी बिउजे, खेल्दैछ रानी पुतली सङ्गी र साथी बिउजे, उठाइ सानो उठ, पहिले जागेर सबैले सफाइमा जुट्नु छ, असल आनी बानीका बढेर माथि उठ्नु छ, उठाइ सानो उठ। यो पनि एउटा उहाँको बाल गीतबाट मैले यहाँहरूलाई भरपूर मनोरञ्जन गराउने प्रयत्न गरेँ। अब उहाँको चाहिँ अर्को एउटा चाहिँ छ पोल्टा का गीतहरू भन्ने, यो पनि शिशु गीतकै हो, एउटा दुईवटा यसबाट पनि म प्रस्तुत गर्छु। त उहाँको चाहिँ यो पोल्टाका गीतमा चाहिँ म अलिकति प्रस्तुत गर्दछु। को खाए बाबु को खाए को खाए, को खाए नानी को खाए, को खाए सानो को खाए को खाए, को खाए ज्ञानो को खाए, यो एउटा पनि उहाँको बालगीत मध्येको एउटा हो। र देउती माताको अर्को एउटा छोटो गीत पनि म प्रस्तुत गर्छु। हेर हेर देउती माता कस्तो राम्रो जिउ, हेर हेर देउती माता कस्तो राम्रो जिउ, सानो मान्छे उस्तै राम्रो देख्दै लाग्छ लिउँ, जुन खेल्छ आकाशमा बादलको माथि, मेरो सानो खेल अब कोकरीको माथि, रुनुहुन्न यहाँ बसी खेल्नुपर्छ साथी, खेल्नुहुन्न सधैँ मेरो बस्न काख माथि, धेरै काम गर्नुपर्छ अरू पनि मैले, बोकिराख्न पाउन्न म तिमीलाई अहिले, बोकिराख्न पाउन्न म तिमीलाई अहिले, यसरी देउती माताको यो बाल कविता मैले यसबाट चाहिँ यहाँहरूलाई सुनाउने प्रयत्न चाहिँ गरेँ। अर्को चाहिँ उहाँको छ कविता सङ्ग्रह जीवित सपना भन्ने चाहिँ रहेको छ, यो चाहिँ उहाँको चाहिँ गद्य कविताहरूको सङ्कलन हो। उहाँको धेरै कविताहरू पद्यमा छन् कि गीतिलयमा चाहिँ लेखिएको हामी पाउन सक्दछौँ, त एउटा चाहिँ उहाँले कसो कसो गद्यमा पनि लेख्नुभएको रहेछ, र एउटा चाहिँ म भोजपुरमै लेख्नुभएको विद्यार्थी जीवनमै लेख्नुभएको एउटा कविता गद्य कविता पढेर सुनाउँछु। तब म शान्ति पाउँला जहिले यो विश्वको महान ज्योतिले जगमग पार्ने वीरता छोडी विशाल सूर्यले शीतलता लेला तब म शान्ति पाउँला। सरसता र उच्चताको आगार जो धवल धीरताको दरबार त्यही जब हिमाल भन्ने नाम रहला तब म शान्ति पाउँला। जब धरणी र व्योमको बीचमा गम्भीर यो समुद्रमा एक थुपा पानी रहला उष्णताको खाँडो जाग्ला तब म शान्ति पाउँला। यस संसारमा जब तेरो मेरो बन्धुता र मोहनी डोरो आदिलाई बस्नमा बास नरही मेरो भन्ने कतै नाम नरहला सबैसँगको नाता टुट्ला तब म शान्ति पाउँला। जहिले यो वसुधाको सुन्दर देह अग्निको पीत ज्वालामा लय लीलाकी अतिथि बन्दै प्रलय चितामा जल्ला धुलाको एक कणसम्म बाँकी नरही केवल खरानी मात्र बन्ला अनि सधैँको लागि म शान्ति पाउँला। यसरी यो गद्य कविताको एउटा चाहिँ चाख मैले यहाँहरूका बिचमा चाहिँ पर्सकी उहाँका यो गद्य कविताहरू पनि धेरै नै छन्। 69 सालसम्म लेखिएका कविताहरू पनि हामी गद्य कवितामा समेटिएको हामी पाउन सक्दछौँ। त उहाँ चाहिँ जब चाहिँ भित्र बाहिर गर्न ढेँडुल गर्न विभिन्न कार्यक्रममा जान त्यति नसक्ने जस्तो हुनुभयो। त्यसपछि लेखिएका कविताहरू पनि छन्। यो छापिएको चाहिँ 69 हो र लेखिएको चाहिँ 53 सालतिर हो। त्यतिखेर त उहाँ सकुशलै हुनुहुन्थ्यो। तिमी त्यसै चुप लागेर नबस यो कविता छ गद्य कविता। ये मेरा घाम र जुनका किरणहरू हो ये मेरा घाम र जुनका किरणहरू हो रात अँध्यारो छ भन्दैमा तिमी त्यसै चुप लागेर नबस। यहाँ बडो प्रतीकात्मक रूपमा यो कविता चाहिँ लेखिएको छ। यसबाट विभिन्न किसिमका प्रतीक हामी बुझ्न सक्छौँ र विभिन्न किसिमको भावबोध गर्न सक्छौँ। बत्ती बाल्ने काम तिम्रो हो हामी गरिब छौँ देश पिछडिएको छ भनेर पनि तिमी चुप नलाग। गरिब छौँ त्यसैले परिश्रम गर्छौँ काम गर्न अल्छी गर्दैनौ। कसैको भाग्य रेखा निधारमा लेखिएको हुँदैन सधैँ करसिल भएर जुट्ने हातहरू आफ्नो भाग्य आफै लेख्छन्। मैले तिमीहरूलाई हातमा किरणहरू लिएर फुलसँग खेल्दै र गाउँदै अगाडि अगाडि दौडिरहेको देखेको छु। घाम चर्केका बेला तिमी बादल बनेर बरसातका खेती गर्न लागेका थियौ विश्वासहरू तिम्रा स्वरसँग स्वर मिलाउँदै आनन्द विभोर सगो गाइरहेका थिए। कसले भन्यो हामी गरिब छौँ भनेर जहाँ परिश्रमका घोडाहरू सधैँ टापहरू कटकटाउँदै दौडिरहेछन् र हामी तिनका सवारहरू नित्य पसिनाका नदीहरूमा बगिरहेछौँ। कसले भन्यो हामी गरिब छौँ भनेर हो बिरुवा रोप्न हतार भएको छ हो बिरुवा रोप्न हतार भएको छ खडेरीको बेला कुलो काटेर खेतका गराहरूमा लाउन हतार भएको छ हरिया हरिया धानका बोटहरूमा भैँसका झरझराउँदा बालाहरू झुल्न हतार भएको छ तिमी त्यसै चुप लागेर नबस भोलिको दिन तिम्रै प्रतीक्षामा बसेको छ। यो उनको चाहिँ कविता थियो 2053 माघ महिनाको 11 लेखिएको कविता। यो पनि उहाँको चाहिँ यो चाहिँ गद्य कविता सङ्ग्रहमा हामी देख्न पढ्न पाउँदछौँ। यसरी कवि दैविक राजका यस्ता अनगिन्ती कविताहरू हामी छरिएर रहेको चाहिँ पाउन सक्दछौँ। र दैविक राज नेउपानेका कविताहरूमा नेपालको हिमाल बोलिरहेको नेपालको पहाड बोलिरहेको र नेपालको तराई बोलिरहेको हामी पाउँदछौँ। कतै मेचीका सुशेलीहरू हामी भेट्न सक्दछौँ कतै गण्डकीका तरेलीहरू र कतै कर्णालीका आवाजहरू दैविकका कविताहरूमा हामी प्राप्त गर्न सक्दछौँ। विभिन्न जात जातिका संस्कृति बोलिरहे झैँ लाग्दछ र विभिन्न चाहिँ भाषा भाषीका आवाज गुन्जिरहे झैँ लाग्दछ। यसरी त दैविक राज नेउपानेका कविताहरूमा मेरो देश बोलिरहेको जस्तो मेरो त देश हाँसिरहेको जस्तो मेरो माटो अझै सलसलाइरहेको जस्तो हामी चाहिँ प्रतीत चाहिँ गर्न सक्दछौँ।
1: गोर्खा रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
2: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जस्तो उहाँले चाहिँ सांस्कृतिक संस्कृतिको कुरा मैले गरेँ त दसैँ र तिहारलाई उहाँले चाहिँ गीती कवितामा यसरी लेख्नु भएको छ, त्यो 52 सालमा लेख्नु भएको कविता हो। दसैँ पनि रमाइलो रमाइलो तिहार हो, दसैँ पनि रमाइलो रमाइलो तिहार, दुवैलाई रमाएर गर्दै आयौँ पियार। जसै आयो दसैँ तिहार हामी भन्न थाल्यौँ, मालसिरी र चाँचरीका भाका सुन्न थाल्यौँ, थरी थरी पाठ पूजा थरी थरी रङ्ग, संस्कृतिको रमाइलो हेर्दै रूप रङ्ग। पिङ खेलौँ भैलो खेलौँ देउसी पनि खेलौँ, जस्तो पर्छ सुख दुःख उस्तै कुरा झेल्यौँ, टिका लायौँ माला लायौँ जस्तो मिल्छ खायौँ, सबैलाई भेटिहायौँ रमाइलो ल्यायौँ। टिका लायौँ माला लायौँ जस्तो मिल्छ खायौँ, सबैलाई भेटिआयौँ रमाइलो ल्यायौँ। यो दसैँ तिहारको कविता गीती कविता कति छोटो कति मिठो चाहिँ रहेको चाहिँ छ। र उनका यस्ता चाहिँ अनगिन्ती कविताहरू हामी रहेको पाउन सक्दछौँ। त उनका यस्ता अनगिन्ती कविताहरूमध्ये एउटा सिर हाम्रो सगरमाथा पनि एउटा पढेर सुनाउँ, जो ज्यादै देशभक्तिले ओतप्रोत भएको कविता छ, गीती कविता छ। सिर हाम्रो सगरमाथा संसारको ताज, सिर हाम्रो सिर हाम्रो सगरमाथा संसारको ताज, कहाँ पर्छ भनौला त्यो एसियाको माझ। नेपालको धरतीभित्र उठेको छ चुली, नेपालको धरतीभित्र उठेको छ चुली, पल्लोपट्टि चिन पर्छ नेपालमा चुली। महान लङ्गुर हिमालयको त्यो रूप औला ताज, काराकोरम भन्दा महान हिउँचुलीको राज। इन्द्रेणीको रङ्ग पर्दा झलमलाई उठ्छ, बदलीमा बादलको फेटा गुती बस्छ, बदलीमा बादलको फेटा गुती बस्छ। भन्छ सधैँ मुस्कुराई हेर्दै हामीलाई, भन्छ सधैँ मुस्कुराई हेर्दै हामीलाई, उठ उठ तन्नेरी हो उठ मेरा भाइ, हातेमालो गर्दै आऊ उठ माथि माथि, उठ मेरा भाइ नि बहिनी हो उठ अझै माथि। महु तिम्रो उच्च शिर एसियाको धुरी, महु तिम्रो उच्च शिर एसियाको धुरी, एसियाको मात्र होइन संसारकै भुरी, एसियाको मात्र होइन संसारकै धुरी, नेपालको कीर्ति कथा गौरवको ठाउँ, तिम्रो पनि चल्नुपर्छ मेरै जस्तो नाउँ, तिम्रो पनि चल्नुपर्छ मेरै जस्तो नाउँ। यसरी कविले यो शिर हाम्रो सगरमाथा भनेर हामी सारा नेपालीहरूलाई एउटा गौरवको गीत दिनुभएको छ, हामी सारा नेपालीहरू गौरवको भावना दिनुभएको छ। गौरवको यो भावना र गीतले हामीलाई निकै गौरवान्वित तुल्याउँछ। त यस्तै उहाँका चाहिँ अन्य कविताहरूमा पनि हामी चाहिँ देश प्रेमका अनगिन्ती भावनाहरू चाहिँ पोखिएको हामी चाहिँ प्राप्त गर्न सक्दछौँ। अर्को पनि यस्तै राष्ट्रवादी कविता गीती कविता छ उहाँको, त्यो पनि एउटा छोटो म पढेर सुनाउँछु र बिस्तारै हाम्रो कार्यक्रमको समय पनि सिद्धिन लागेको छ र अनि केही चर्चाका साथ आजको यो कार्यक्रमलाई म यहीँ बिटमार्छु। जन्मभूमि हाम्री आमाभन्दा ठुली, हाम्रा बाबाभन्दा ठुली, जन्मभूमि आमा हुन्छन् सबैभन्दा पनि ठुली। कत्रो भाव कत्रो मिठास छ यसमा। हाम्री आमाभन्दा ठुली, हाम्रा बाबाभन्दा ठुला ठुली, जन्मभूमि आमा हुन्छन् सबैभन्दा पनि ठुली। हामी भयौँ यिनैबाट अन्न पानी हावा पनि, यिनैमाथि बस्छौँ हामी सधैँभरि दङ्ग पनि। यति राम्रो गुह्य कुरा नबुझेर बसे पनि, यति राम्रो गुह्य कुरा नबुझेर बसे पनि, हामी सधैँ सँगै हुन्छौँ रूप जस्तै छाया बनि। सबैभन्दा ठुली हाम्री जन्मभूमि प्यारी आमा, सबैभन्दा ठुली हाम्री जन्मभूमि प्यारी आमा, बल्ल भयो थाहा मलाई तिमी पनि सम्झ आमा। बाबा पनि जान्छन् भोलि, आमा पनि जान्छन् भोलि, इष्टमित्र आफन्त छन् ती सबै हुन् जाने भोलि। त्यति बेला पनि सँगै जन्मभूमि मात्र हुन्छन्, यिनै हामी वसुन्धरा हामीलाई प्राण दिन्छन्। त्यति बेला पनि सँगै जन्मभूमि मात्र हुन्छन्, यिनै हामी वसुन्धरा हामीलाई प्राण दिन्छन्। यसरी यो जन्मभूमिप्रतिको अगाध श्रेय अगाध ममतालाई कवि घिमिरेले यसरी, कवि दैविज्ञराज न्यौपानेले यसरी आफ्नो कवितामा चाहिँ उल्लेख गरेका छन्। र अन्य कविताहरू पनि उहाँका चाहिँ अन्य कविताहरू जति हेर्छौँ ती प्रकृतिसँग सुशील
सुशील रहेको जस्तो हामी पाउँछौँ, ती चाहिँ आरु बखाडाका फुलहरूमा हँसिरहेको जस्तो देख्छौँ, र अन्य त्यहाँ गुनासे फुलमा उनका कविताहरू नाचिरहेको जस्तो लाग्दछ। कतै उनका कविताहरूले प्रश्नोत्तरबाट बाल कललाई शिक्षा दिइरहे झैँ पाउँछौँ, र कतै पहाड हाँसिरहेको देखिन्छ, कतै चाहिँ जुनकिरीहरू नाचिरहेका, पुतलेहरू खेलिरहेका, र अनि कोइली र डाँफेका आवाजहरू गुन्जिरहेको हामी पाउँछौँ कवि दैवेका कविताहरूमा। जता हेर्छौँ हामी नेपालीकै गाना, नेपालीकै भावना उनका कवितामा हामी देख्दछौँ। चाहे पुतलीको रूपमा प्रकट होस्, चाहे मौरीको रूपमा प्रकट होस्, चाहे कोइली र डाँफेको रूपमा उनका कविताहरू प्रकट हुन्, तर त्यहाँ जहाँ पनि नेपालीको भावना बोलिरहेको हुन्छ त्यो कविताले, नेपालीको मन खोलिरहेको हुन्छ त्यो कविताले, नेपाली धरतीको माटोलाई सुगन्धित बनाइरहेको हुन्छ त्यो कविताले, र अनि कतै चाहिँ कवि अमर सिंह जस्ता अमर प्रतिभाहरूको बारेमा कलम चलाउँछन्, कतै वीर योद्धाहरूको बारेमा कलम चलाउँछन्, त ती हर उनका लेखनीहरूले कुनै न कुनै कोणबाट नेपाललाई बोलिरहेको जस्तो, नेपाललाई भनिरहेको जस्तो, नेपाललाई उठाइरहेको जस्तो, नेपाललाई बिउजाइरहे जस्तो, र चाहिँ अनन्त धरतीको यो नेपालको अनन्त अस्तित्वलाई सम्झाइरहेको देखिन्छ। यसरी कवि दैवेगराज नेउपानेले आफ्ना सम्पूर्ण कविताहरूमा नेपाल र नेपालीहरूकै आवाज बोलिरहेको हामी अनुभव गर्दछौँ। हस् त श्रोताहरू, आजलाई हामीलाई चाहिँ निर्धारण गरेको समय सकियो कुरा समय सूचकबाट हामीले जानकारी पाइसकेका छौँ, र यो कार्यक्रमको सञ्चालक तर्फबाट म यहाँहरूबाट बिदा लिन्छु, र सहयोगी निशा गुरुङजीलाई पनि हार्दिक धन्यवाद दिन्छु। हस्त नमस्ते, यहाँहरूको आजको शुभ दिन ज्यादै शुभ होस्, सुखद होस्, धन्यवाद।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: गाउँपालिकाका सबै वडाका लागि 49 जना स्वयंसेवक तयार गरिएको राप्ती सुनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गार्ड शमशेरगञ्ज सङ्घको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको छ।
3: सत्तारूढ रासुपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी भएको दावी गर्नुभएको छ। पार्टी कार्यालयको कार्यक्रममा नेता कार्यकर्तासँग सभापति लामिछानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभयो।
4: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोला भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
3: सभापति लामिछानेले विगत 35 वर्षसम्म काम गरेका दललाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भयो।
4: अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने यो त हाम्रै हातमा छ नि।
3: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ता बीच शहीद हुन होडबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ। पूर्वी नाका काकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
5: प्लान्ट क्वारेन्टिन कार्यालय काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74 लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23 लाखको चामल र कोदो, 18,83 लाखको आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28 लाखको 1,996 मेट्रिक टन चना, 10,88 लाखको अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रीको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेखीय मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ।

0: Right, on the way.
1: The best of British. For the British forces overseas.
2: BFBS Radio 2.
3: सरकारको लगानी नीति सुधार नभए पुँजी बाहिरिने चेतावनी निजी व्यवसायले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
4: कानुनी सुधार मात्रै गरेर पुग्दैन, हेर्नुहोस्, कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन, ल नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या।
3: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।
5: ससाना प्रोजेक्ट र चाहिँ यो गाउँसम्म पुग्ने मिलेर होइन, त्यहाँको कुन चाहिँ टेक्नोलोजी यहाँ ल्याएर हुन्छ, कृषि प्रविधि हुन्छ कि अथवा के कुरा हुन्छ, त्यो प्रविधि भित्राएर हामी सहकार्य गरौँ र हाम्रो नेपाल चेम्बर अफ कमर्सको पनि गाउँको तल्लो तल्लो तहसम्म चाहिँ सञ्जाल भएकोले सहकार्य गर्न सकिन्छ।
3: विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई राष्ट्रिय आर्थिक विकासमा सहभागी गराउन दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाल लगायत आफ्ना छिमेकी मुलुकको अवस्थालाई निकै तरल मानेको बताउनु भएको छ। आफ्नै मुलुकमा आयोजित इटी वर्ल्ड लिडर्स फोरममा मन्त्री जयशंकरले जस्तो सुकै परिस्थितिमा छिमेक पहिलो भन्ने मान्यतामा आफ्नो सरकार अडिग रहेको बताउनु भएको छ।
6: The first priority is obviously to secure the neighborhood. And when you talked about de-risking, you would notice in these years, actually, the neighborhood has also been exceptionally volatile. You've had unrest and government changes in Sri Lanka, in Bangladesh, in Nepal. Myanmar has been a continuing situation. Pakistan, the less said, the better. So you've had actually a very turbulent neighborhood.
3: चितवनको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको ओइरो लागेको छ। खोरसोरमा आएका जंगली हात्ती गोविन्दे र रोनाल्डो पर्यटकका मुख्य आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मरिपूर्ण चौधरी:
7: अब यहाँ चाहिँ वर्षेनी जंगली हात्तीहरू आइरहनुहुन्छ, जस्तो कि रोनाल्डो, गोविन्दे, धुर्वे र शेरगज र भीमगज भन्ने, तर अहिले अब बढी सबभन्दा बढी रोलान्डो समय दिनुहुन्छ। अब रोलान्डो भर्खर दुई महिना बसेर गएपछि अब एक महिना भयो गएको, अनि अहिले यो गोविन्देको आगमन भएछ र यो सँगसँगै बिचबिचमा नयाँ हात्ती पनि अहिले शेरगज, भीमगजहरू देखा परिराखेको छ। तिन दिन अगाडिबाट राति राति चाहिँ आउनुहुन्छ नयाँ हात्ती शेरगज, तर त्यही हो, दुईजनाको मुठभेट भएर शेरगजलाई लखेटिराख्नु भएछ हाम्रो यो गोविन्द गजले।
3: यस वर्ष हालसम्म मुलुकभर 98% रोपाई सकिएको छ।
8: गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष रोपाई दरमा झन्डै 2% वृद्धि भएको छ। गत वर्ष यसै समयमा 96% मात्र रोपाई भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म 13,41,764 हेक्टरमा धान रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी 99% रोपाई भएको छ। सुदूरमा 1,54,950 हेक्टर क्षेत्रफलमै रोपाई सम्पन्न भई 7% रोपाई सकिएको छ। त्यसै गरी कर्णाली देशमा 98.50%, मधेसमा 98.10% र लुम्बिनी प्रदेशमा 97.87% रोपाई सकिएको छ। मधेस प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ। गत वर्ष यसै अवधिमा 86.35% रोपाई भएको थियो।
3: म्याग्दीमा गत आर्थिक वर्षमा 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। एकीकृत सेवा कार्यालय मार्फत सञ्चालित पर्यटन पूर्वाधारका 24 योजना मध्ये 19 योजना सम्पन्न भएका छन्। यी योजनाका लागि 1,40,00,000 रुपियाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ। पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल र पर्खाल निर्माण भएका छन्। मालिका गाउँपालिका 7 बीमको डाँडागाउँमा 520 मिटर पक्की पदमार्ग र प्रभुचेलामा आश्रयस्थल निर्माण भएको छ। बेनी, मंगला, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग बनेका छन्। चालू आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले 24 योजनाका लागि 1,85,00,000 रुपियाँ बजेट दिएको छ। ती योजनाको सर्वेक्षण र लागत अनुमान तयार गरी
0: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो यो। श्रोताहरू, एक घन्टासम्म रहनेछौँ तपाईँ हामीसँगै भनौँ। र आजको नारीमा, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना पनि आइपुग्नु भएको छ स्टुडियोमा। र उहाँसँगको हाम्रो एक घन्टाको भन्नाले लगभग एक घन्टाको बसाइ रहनेछ श्रोताहरू। र आजको नारीमा आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजाल हुनुहुन्छ श्रोताहरू। उहाँ रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ र पास्ट लाइफ थेरापिस्ट पनि हुनुहुन्छ, र उहाँ ट्यारोट कार्ड रिडर पनि हुनुहुन्छ। आज हामी यी सबै विषयहरूमा चाहिँ बनाउने यी विषयहरू वरिपरि नै बसेर कुराकानी गर्नेछौँ उहाँसँग। र आज हाम्रो सौभाग्य हो, आज हामीसँग स्पिरिचुअल हिलर लीला रिजालजी हुनुहुन्छ। सबै कुराहरूको भरसक हामी जानकारी लिनेछौँ आज श्रोताहरू। र उहाँ एउटा समाजसेवी हुनुहुन्छ, यी सबै कार्यहरूबाट उहाँले विशेष गरेर समाजमा एउटा ठुलो सेवा गरिराख्नु भएको छ भनौँ। र आउनुहोस् अब हामी अबेर नगरौँ, हाम्रो हिलर लीला रिजाललाई स्वागत गरिहालौँ। नमस्ते लीलाजी।
1: नमस्ते म्याम। पहिले पनि हजुरले बोलाउनु भएको छ यो स्टुडियोमा, त म पहिले पनि आइसकेको छु। थ्याङ्क यू सो मच। सेकेन्ड टाइम पनि हजुरले बोलाइदिएर दर्शकहरूको माझमा मेरो स्वरहरू, मेरो सबै कुराहरू राख्न पाएकोमा हजुरलाई थ्याङ्क यू सो मच।
0: हजुर, हामी पनि तपाईँलाई दोस्रो चोटि यो स्टुडियोमा पाउँदाखेरि साह्रै नै खुसी छौँ होइन। र यस्ता कुराहरूको ज्ञान हामी सबैलाई जरुरी छ भनौँ होइन।
1: हजुर,
0: र तपाईँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ, थुप्रै थुप्रै कामहरू गर्नुहुन्छ, हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ होइन। यो विशेष गरी यो क्षेत्रमा चाहिँ तपाईँ कति वर्षदेखि हुनुहुन्छ साँच्ची?
1: म यो क्षेत्रमा टोटल्ली अब लागि नै परेको चाहिँ अब 7 इयर्स लागिसक्यो। योभन्दा अगाडि चाहिँ म यत्तिकै आफूले आफ्नै घरको बच्चाहरूलाई, मेरो फ्यामिली परिवारलाई, अरू अरूलाई चाहिँ गर्थेँ, आफूलाई पनि गर्थेँ। तर अब जसरी मेरो अफिस खोलेर म जब गर्न स्टार्ट गरेँ, त्यो चाहिँ अब ठ्याक्क हजुरको चाहिँ 6 इयर कम्प्लिट भएर 7 लाग्दैछ।
0: जे होस्, 6-7 वर्षको तपाईँको यात्रा भएछ यो क्षेत्रमा होइन।
1: हजुर,
0: अनि सुरुमा चाहिँ यो स्पिरिचुअल हिलिङमा होइन कसरी आउनुभयो? एउटा संयोग भयो कि यसमा इच्छा थियो कि एउटा होइन, यसपछि कुनै स्टोरी केही छ?
1: यसमा चाहिँ एकदमै राम्रो स्टोरी नै छ भन्नु पर्यो हजुर। जहाँ जाँदा पनि, जे गर्दा पनि, जुन काम गर्दा पनि सक्सेस नहुने, अनि जसो गर्दा पनि आफ्नो मनमा चाहिँ सेटिस्फाई चाहिँ कहिले पनि नहुने, यही कुरामा अरू मान्छे चाहिँ खुसी हुन सक्ने, तर त्यही कुरामा म चाहिँ खुसी हुनै नसक्ने, भनेपछि पक्कै पनि मेरो डेस्टिनी चाहिँ अलगै छ भन्ने मलाई चाहिँ फिल चाहिँ हुन्थ्यो। अनि मनैदेखि मलाई चाहिँ मान्छेहरूलाई चाहिँ कसो गर्दा चाहिँ हिल गर्न सक्छु, यो व्यक्तिलाई वास्तवमा के चाहिएको छ भने जस्तो मलाई फिल हुन्थ्यो। र मान्छेको पछाडिको जुन दुःख हुन्छ नि, छोपेर सबै आएको हुन्छौँ, हामी पनि छोप्छौँ, मान्छेहरूले बाहिर सबैले देखाउने एउटा चेहरा हुन्छ, भित्रको अर्कै हुन्छ। मान्छेको भित्रको जुन एकदमै उनीहरूलाई पीडा भएको, दुःख भएको, कष्ट भएको चाहिँ म परैबाट कसरी कसरी फिल गरिसक्थेँ कि ओहो, यसलाई चाहिँ मायाको जरुरी रहेछ, यसलाई किन फ्यामिलीले एक्लो बनाएछन्, यसलाई किन कसैले केयर नगरेको, यसलाई अलिकति माया दियो भने यसलाई यस्तो हुन्छ, यसलाई चाहिँ यसको प्रब्लम छ, यसलाई पैसाको प्रब्लम, धेरै कुराहरू चाहिँ मैले मान्छेलाई भेटेर एकछिन कुरा गर्दै बुझिसक्थेँ कि उसको भित्रको भाव चाहिँ। त्यो भएर मलाई त्यो भयो, फेरि हजुरको सबै कुरासँग चाहिँ मलाई एकदमै अट्याच के, लाइक जङ्गल भयो, वन भयो, रुख बिरुवा, सबै हजुरको नेचर, प्रकृति, हामीले पालेका जनावरहरू, सबै के बाहिर कुकुरहरू बाटोमा कसैले अब गाडीले किच्याइदिएको छ, बाइकले किचेको छ, या उसलाई यसै पनि लुतो आएको छ, घाउ भएको छ, खटिरा भएको छ, लन्ठाङ लन्ठाङ दौडिरहेको छ, म त्यस्तो देख्दाखेरि बसेर यसलाई हिल गरिदिन पाएदेखि, यसलाई बिचरा अलिकति राम्रो गर, सबैप्रति चाहिँ मलाई चाहिँ एकदमै करुणा भाव आउने, कसै कसैको पनि दुःख चाहिँ देख्न नसक्ने. अब यो म यता साइडमा लागेर कुनै पनि बिजनेस व्यापार गरेर मेरो लाइफलाई अगाडि बढाउनु भन्दा म चाहिँ किन समाजसेवा नगर्ने, एउटा कुनै कुरालाई म चाहिँ लिएर अगाडि बढेर मान्छेलाई हिल गर्न थालेँ भने म सबै कुराहरू गर्न सक्छु भन्ने एउटा मलाई पहिलेदेखि नै एउटा ट्रस्ट थियो, बिलिभ थियो. अनि यस्तै यस्तै घटनामा चाहिँ एकजना कस्तो भने पढे लेखेको हुनुहुन्थ्यो, उहाँ चाहिँ डक्टरै हो, डेन्टिस्ट. अनि मेरो हस्बेन्डको साथी हुनुहुन्थ्यो, उहाँलाई चाहिँ हामीले एउटा मिठाई सपमा भेट्यौँ. भेटिसकेपछि उहाँलाई देखेँ, उहाँले यस्तो यस्तो उडेका कुराहरू गर्नुभयो. अनि मेरो हस्बेन्डलाई सोधेँ, अनि मेरो हस्बेन्डले चाहिँ त्यस्तो यो चाहिँ अलिकति उडेको जस्तो दिमाग भइसकेको छ, यो चाहिँ अलिक बकवास कुराहरू गर्छ, यस्तो त्यस्तो धेरै तिमी नबोल भन्नुभयो. तर मेरो हस्बेन्डले भने पनि ओहो तिमीलाई यो कुरा बुझिरहेको छैनौ, म उसको फिलिङ्स बुझाएको छु, म यस्तै मान्छेलाई चाहिँ टार्गेट गरिरहेको छु, यस्तै टाइपको व्यक्तिलाई चाहिँ मलाई निको बनाउन मन छ, यस्तो व्यक्तिको चाहिँ मनको भावनाहरू बुझ्न मन छ, यसलाई केही न केही भएर नै लाइफमा यस्तो टाइपको यसको चाहिँ बिहेभियर भइरहेछ, यसलाई चाहिँ यस्तो प्रब्लम आइरहेछ, यो चाहिँ बिमारी जस्तो मान्छेहरूले देखिरहेछन्, अलिकति यसलाई चाहिँ मेन्टली डिस्टर्ब छ, यो के कारणले हो. म चाहिँ अब गहिराईमा गएर एकछिन उसँग बोल्न खोजेँ. 10 मिनट जस्तो बोल्ने क्रममा उसले धेरै कुराहरू हुने नहुने, लाइक हुन्छ नि हजुरको माइन्डले चाहिँ एउटा कुरा सोचिरहेछ, भनिरहेछ अर्को, त्यो एउटा अब हजुरलाई कसरी भन्ने, एउटा लाइक सपनामा बोलिरहे जस्तो टाइपको के, मेरो हिजो ठुलो बुवाको डेथ भयो, म सडनली अनि गाडीले हानिदियो, आजभोलि यस्तो छ, मेरो यस्तो भइरहेछ, म यो म त्यो, अब उसले त्यो चाहिने भन्दा नि नचाहिने बकवासहरू. अनि मेरो हस्बेन्डले तिमी उसको कुरा नसुन, अब उसले चाहिँ मुखले एउटा कुरा भनिरहेको थियो, म उसको कुरा त्यो सुन्नुभन्दा नि पछाडि बियोन्ड सिन चाहिँ म चाहिँ उसलाई हेरिरहेको थिएँ कि उसको सबै प्रब्लमहरू चाहिँ म देखि नै रहेको थिएँ कि उसलाई के भइरहेको थियो भने त्यहाँनिर कसैले चाहिँ पास्टमा मेबी हुनसक्छ 10 इयर्स 15 इयर्स या त चाइल्डहुड ट्रमा पनि हुनसक्छ, उसलाई चाहिँ एकदमै केयर नगरेको, कसैले उसलाई चाहिँ बिट्रेल धोकाहरू दिएको, माया धेरै उसले खोज्दा खोज्दै माया चाहिँ उसले नपाएको, इमोसनली चाहिँ ऊ एकदमै टुटेको, उसलाई चाहिँ मान्छेहरूले इमोसनली ब्रेक गरेको मैले चाहिँ उसको भित्रको भावना बुझेँ. बुझिसकेपछि ओहो यो मान्छे मेरो लाइफमा आयो भनेर मैले यसलाई हिल गरेँ भने म यसलाई हिल गर्न सक्छु भन्ने चाहिँ मैले त्यसलाई देखेर एकदमै फिल भयो. म अनि फर्केर आएँ, आएपछि ओहो हुँदैन मलाई त यो रेकी यस्तो मलाई अलिअलि पहिले नै आउँथ्यो, म मान्छेहरूलाई यसो टच गरेर अलिकति हिल गरिदिन सक्ने, मसँग मान्छेहरू बस्यो भने मेरो कुराहरू मेरो औरामा आएर मान्छेहरूलाई राम्रो फिल भयो, कस्तो टेन्सन ल्याएको थिएँ तिमीसँग आएपछि कस्तो हल्का फिल भयो, यस्तो चाहिँ मसँग सबैले पहिलेदेखि नै भन्थ्यो, झन् त्यो पछि मलाई यति धेरै यतैतिर मात्रै मेरो चाहिँ माइन्डले चाहिँ डोर्याउन थाल्यो. त्यसपछि म रेकीको फर्स्ट डिग्री लिन गएँ, त्यो पछि मलाई कहिले सकिन्छ र सेकेन्ड डिग्री लिउँ जस्तो भयो. त्यसपछि मैले सेकेन्ड डिग्री मास्टर डिग्री गर्दै गर्दै म अर्को पनि म केही सिक्छु भने थेरापी पनि थेरापी हजुरको यो सिङ्गिङ बलबाट पनि धेरै कुराहरू बिमारीहरू ठिक गर्न सक्छ. यसले चाहिँ हजुरको चाहिँ कसैलाई कानहरू कराउने, कसैको चाहिँ क्राउन चक्रहरू बन्द भएको छ, टाउकोहरू दुखिराख्ने, झम्माउने, चक्कर आउने, यस्तो यस्तो प्रब्लम छ भने नि ठिक हुन्छ. हजुरको सबै चक्राजहरू ब्लकेज छ भने पनि ठिक हुन्छ. अब यो साउन्ड थेरापी धेरैभन्दा धेरै राम्रो छ, यो किन नसिकौँ, यसबाट पनि धेरै कुराहरू चाहिँ लाभ उठाउन सकिन्छ. फेरि म त्यो सिक्न गएँ, त्यो पछि फेरि आजकल त हजुरको यो हिप्नोसिस धेरै नै ट्रेन्डमा आएको छ, मार्केटमा धेरैले सिकेका छन् होइन. अब यसको चाहिँ के रहेछ त बेनिफिट चाहिँ भनेर यसो हेर्दाखेरि चाहिँ यसको पछाडि मैले के देखेँ भन्नुहुन्छ भने मान्छेहरूलाई एउटै कुराले चाहिँ बार बार माइन्डमा एउटै कुरा आइराख्ने, एउटै ख्याल आइराख्ने, पास्टको कुरा घरिघरि चाहिँ ओभर थिङ्किङ हुने, त्यही ट्रिगर गरिराख्ने, अब त्यसलाई चाहिँ हामीले चाहिँ हिप्नोसिसको माध्यमबाट चाहिँ उसको चाहिँ हटाइदिन सक्छौँ के, उसलाई डिपमा लगेर, डिप स्लिपमा लगेर, उसलाई चाहिँ जिरो थट्समा लगेर, जिरो माइन्डमा लगेर, भन्छ नि नो माइन्ड जिरो माइन्डमा लगेर उसलाई चाहिँ पुरै सबै पुरानो पास्टको कुराहरू चाहिँ पुरै हामीले डिलिट गरेर उडाइदिएर फेरि उसलाई चाहिँ नयाँ कुराहरू राखिदियो भने उसले त्यो कुरा फेरि बार बार सम्झिँदैन. अब यो हिप्नोटाइजले एक थुकमा चाहिँ होइन धेरै कुराहरू गर्न सक्छ, जस्तै पास्ट लाइफमा हजुरले लिएर जान सक्नुहुन्छ, मान्छेलाई डिप स्लिपतिर लान सक्नुहुन्छ, मान्छेहरूलाई हिल गर्न सक्नुहुन्छ. फेरि म यतातिर लागेँ, फेरि मैले हिप्नोसिस पनि गर्दै गएँ. अब यस्तै यस्तै क्रममा अझ अब मलाई चाहिँ अलिकति मान्छेहरू देख्दाखेरि चाहिँ यसको एनर्जी यस्तो छ, यो व्यक्ति यस्तो हो, यसको भित्रको मनोभाव यस्तो छ भन्ने कुरा चाहिँ सबै म चाहिँ बुझ्ने, तर पनि म चाहिँ फेस रिडर पनि अलिकति जान्दथे, पाम रिडिङ पनि म हल्का गर्ने हो, पाम रिडर पनि हो, फेस रिडर हो, तर त्योभन्दा पनि अझै बेटर केही जाने भने मान्छेहरूलाई यो पनि मैले दिन सक्छु, यो नि पस्किन सक्छु, एउटा प्रब्लमले आएको धेरैवटा प्रब्लमहरू चाहिँ एकैचोटि उसले चाहिँ मसँगै आएर सेयर गर्न सक्छ, मैले सबै कुराहरू चाहिँ एकै ठाउँबाट चाहिँ उसलाई सिकाइदिन सक्छु, किन नसिक्नु, वाइ नट भनेर फेरि म ट्यारट पनि सिक्न गएँ। ट्यारट कार्डबाट चाहिँ हजुरको पास्ट प्रेजेन्ट फ्युचर हुँदै पास्ट लाइफ पनि हेर्न सकिन्छ, सँगसँगै हजुरको बच्चा फ्यामिली परिवार म्यारिज हजुरको अब बिजनेस एजुकेसन सबै कुरा हेल्थ वेल्थ सबै कुराहरू चाहिँ यो ट्यारटबाट चाहिँ देखिन्छ। त्यो भएर यो पनि म हजुरको सिक्न गएँ, गर्दै गर्दै अब मैले यो सबै कुराहरू चाहिँ लिएर गर्न स्टार्ट गरेको चाहिँ 3 इयर्स पुरा भयो। अहिले चाहिँ धेरै राम्रो भइरहेको छ, मसँग आउनु भएको धेरै म्यामहरूको चाहिँ हस्बेन्डहरूले छोडेर अर्को केटीसँग जानुभयो, म्याम के गर्ने भन्नुहुन्छ, फेरि पनि मैले तपाईँहरू आउनुहोस् उहाँहरूको म हिल गरिदिन्छु भन्छु, फोटोबाट पनि मैले हिल गरिदिन्छु, एनर्जी पास औरा क्लिन मान्छेको नाम र एड्रेस दियो भने मैले त्यो मान्छेको एउटा फोटोबाट पनि गरेर अर्को केटीसँग गएको व्यक्ति पनि फेरि फर्केर आफ्नै वाइफसँग आएको पनि धेरैवटा मैले रिजल्ट पाएको छु होइन। हजुरहरूलाई त्यस्तो कसैलाई पनि प्रब्लमहरू छ भने मलाई सम्झिन सक्नुहुन्छ, एक त एउटै ठाउँमा सबै कुरा गरिदिने भयो, अर्को कुरा मेरो एकदमै चार्ज पनि रिजनेबल छ, किनभने मान्छेहरू सबैसँग पैसा छ भन्ने छैन, कतिलाई प्रब्लम भएको हुन्छ, तर धेरै ठाउँमा चाहिँ पैसा नभएको गरिबै छ भने पनि लुटेर एकदमै निचारेर पैसा लिइरहेको पनि सुनिएको छ होइन। अब हिलिङ गर्न गएको मान्छेलाई 25,000, 50,000, 60,000 भनेर धेरै हो, म एक हप्ता 10 दिनको जम्मा 5,000, 7,000 हेरेर अझ हजुरको धेरै नै गाह्रो छ भने 3,000, 4,000 मान्छेहरूलाई सेवा गरिदिइरहेको छु होइन। छ भने ठिक छ, उहाँहरूसँग छ भने आफै म्याम पर्दैन हजुर किन घटाउनुहुन्छ हामी दिन सक्छौँ भन्नुहुन्छ होइन, तर छैन भने त त्यो व्यक्तिलाई त मैले अभियसली सितै पनि गरिदिन्छु होइन। त्यो भएर मैले चाहिँ जे गरिरहेको छु म आइएम भेरी भेरी सेटिस्फाई है अहिलेको मेरो यो कामबाट, र मेरोमा आउनुहुने व्यक्तिहरू म 100 त भन्न सक्दिनँ, कति पर्सेन्टलाई त मन पनि पर्दैन होला सायद मेबी, तर 1% छोडेर 99% अहिलेसम्म मसँग आउनुभएको सबै ठोकिनु भएको एकदमै खुसी हुनुहुन्छ, उहाँहरूको लाइफ मसँग आएर धेरै चेन्ज भएको छ भन्नुपर्छ हजुर, यो पनि भगवान्को कृपा हो, म त के सक्छु र होइन हजुर हामी सेम हो हजुर
2: हजुर श्रोताहरू यो आफ्नो आफ्नो डेस्टिनी हो, हामी सबैको सेवाको लागि उहाँको जन्म भएको छ भनौँ न होइन, किनभने उहाँ एउटा स्पिरिचुअल हिलर हुनुहुन्छ। अनि यति धेरै तपाईँले कोर्सहरू गर्नुभयो, अघि भन्नुभयो रेकी ग्रान्ड मास्टर तपाईँले कम्प्लिट गर्नुभएको छ, हिप्नोटिजम पनि कम्प्लिट गर्नुभएको छ होइन, ट्यारो कार्ड रिडिङहरू भयो होइन, पास्ट लाइफ थेरापिस्टहरू भयो, यो कोर्सहरू चाहिँ कहाँ गर्नुभएको?
1: अब धेरै चाहिँ मैले नेपालमा पनि गरेको छु, तर यो जुन चाहिँ महागुरु चाहिँ हजुरको क्वान्टमवाला चाहिँ मैले इन्डोनेसियाको गुरुसँग गरेँ, ग्रान्ड मास्टर चाहिँ मैले इन्डियामा गरेँ, र ट्यारोट चाहिँ मैले नेपालमा चाहिँ बेसिक गरेर अरू हजुरको चाहिँ इन्डियनहरूसँगै सिकेको हो, अनलाइनबाट सिकेँ त्यो चाहिँ
2: हजुर हजुर। अनि यो महागुरु क्वान्टम हिलर भनेपछि के हो?
1: अब यसमा चाहिँ कस्तो भने धेरै कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ म्याम, हामी वरिपरिको वातावरणलाई कस्तो छ भनेर हेर्न सक्छौँ, हामीसँग भएको कुराहरू चाहिँ एकदम सिम्पल कुरा पनि धेरै नै ठुलो हुनसक्छ हामीले नबुझ्या हुन्छ। अब जस्तै एउटा हजुरको अगाडि गइराख्नु भएको छ, एउटा हजुरले स्टोन भेट्नुभयो, त्यो स्टोन हजुरले यस्तो समाएर नर्मल सम्झिनु भएको छ, तर त्यही स्टोनभित्र नै के हजुरले चाहिँ पाउन सक्नुहुन्छ क्या। अब एउटा स्टोनकै कुरा गर्दाखेरि मेरो गुरुले भन्नुहुन्थ्यो, उहाँलाई पनि एकदमै दुःख भएको थियो अरे, अनि त्यसपछि उहाँले एउटा स्टोन लिएर आउनुभएछ, र उहाँले चाहिँ यो चाहिँ मेरो बिक्रीमा छ भनेर यतिकै $3,000 चाहिँ प्राइज राखेर राख्नुभएछ अरे। त्यसपछि अमेरिकाबाट उहाँलाई चाहिँ सोध्यो अरे, यो तिम्रो $3,000 भनेको यो जुन स्टोन छ त्यो चाहिँ म लिन चाहन्छु भनेर, अनि 3,000 त्यसले किन्यो, त्यसपछि त्यही स्टोन चाहिँ हजुरको 50,000 त्यसले चाहिँ सेल गरेछ अरे, फेरि अर्कोले त्यसलाई 1,00,000 गर्यो अरे, गर्दै गर्दै हजुरको चाहिँ बढ्दै बढ्दै गइरहेको थियो अरे। भनेपछि हामीसँग वरिपरि भएको वातावरणमा भएका सामानहरू, चिजबिजहरू, रुखहरू, बिरुवाहरू हरेकको चाहिँ एकदमै बहुमूल्य छन्, तर हामीलाई केही पनि थाहा छैन क्या। यस्तो कुराहरू चाहिँ हजुरले बुझ्नुहुन्छ, कुन प्लान्ट कस्तो छ, कुन प्लान्टले हजुरलाई पोजिटिभ भाइब्स दिन्छ, कुन प्लान्ट नेगेटिभ छ, कुन प्लान्टको के युज गर्न सक्नुहुन्छ, कुन स्टोन के हुन्छ, कहाँ कस्तो वातावरणमा चाहिँ कसरी गर्ने, कसरी हजुरले आफ्नो वातावरणलाई चेन्ज गर्न सक्नुहुन्छ, धेरै गइरहेका कुराहरू सँगसँगै हजुरको आफ्नो औराले अरू पनि व्यक्तिहरू बनाउन सक्नुहुन्छ, जुन चाहिँ हजुरले कल्पना पनि गर्नुभएको छैन होइन। आफ्नै औराबाट दुईजना तिनजनासम्म मै जस्तो एनर्जीको व्यक्ति मिलाएर उसलाई केही कामहरू गर्न दिन सक्नुहुन्छ। अब जस्तै पृथ्वी जस्तै हजुरको चाहिँ प्यारालाल दुनियाँ छ, प्यारालाल वर्ल्डमा चाहिँ हजुर र म जस्ता धेरै व्यक्तिहरू हरेक वर्ल्डमा चाहिँ छन्। अब तिनीहरूसँग हामी कन्ट्याक्ट कसरी गर्न सक्छौँ, यो एकदमै भित्रको कुरा, धेरै गहिरो कुराहरू चाहिँ यसमा आउँछ। अब यो कुरा चाहिँ हजुरको चाहिँ अब नर्मल व्यक्तिहरूलाई त अलिक साइको जस्तो पनि लाग्छ होइन। तर हजुर अब अलिकति कोही कोही व्यक्ति चाहिँ अलिकति साइकिक पावरको पनि हुन्छ। म चाहिँ बच्चादेखि नै अलिकति साइकिक पनि थिएँ, अनि त्यो साइकिक व्यक्तिलाई यस्तो कुराहरू सिक्दा मजा पनि लाग्ने, ए मैले चाहिँ एउटा काल्पनिक संसार बनाउँथेँ तर साँच्चीकै यस्तो पनि रहेछ है भने जस्तो अलिकति अब आफूलाई चाहिँ अझै मलाई चाहिँ मोटिभेसन भयो जस्तो, अलिकति मलाई चाहिँ यसमा चाहिँ केही न केही आत्मबल बढे जस्तो होइन, त्यस्तो फिल भयो। त्यस्तो कुराहरू आउँछ हजुर। यो चाहिँ यता भन्दा नि यता हाम्रो चाहिँ जुन हजुरको ज्योतिषी गुरु, अब हाम्रो भनौँ न पुराण, यताका कुराहरू भन्दा नि त्यो चाहिँ अलिकति डिफ्रेन्ट टाइपको भन्नु पर्यो हजुर।
2: जे होस् थुप्रै तरिकाले भनौँ न तपाईँले हिल गर्नुपर्छ मान्छेहरूलाई होइन, तरिका बेग्लै रहेछ तपाईँको, साउन्ड थेरापिस्ट के थेरापिस्ट
1: भन्दा चाहिँ स्टोनबाट चाहिँ हजुरलाई हिल गर्यो भने धेरै राम्रो। अब अहिले त हजुरको स्टोनबाट हिल हुन्छ, वाटरबाट हिल हुन्छ, वाटर थेरापिस्ट भन्छ होइन, वाटरबाट पनि हिल गर्न सकिन्छ, स्टोनबाट हिल गर्न सकिन्छ, हजुरहरूलाई चाहिँ नेचरबाट हिल गर्न सकिन्छ, धेरै कुराहरू छन् कि। एउटा मात्रै होइन, सँगसँगै म चाहिँ चक्र साधनाहरू पनि गराइदिन्छु होइन। मान्छेहरूको चक्र डिसब्यालेन्स छ भने धेरै कुराहरू चाहिँ प्रब्लम हुन्छ, लाइफमा प्रब्लम आउँछ। चक्र ब्यालेन्स भएपछि पनि मान्छेलाई धेरै कुराहरू चाहिँ सहज हुन्छ, त्योहरू पनि मैले गराइदिन्छु।
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
3: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
4: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: अब तपाईँ बोल्दै गर्दा मैले के सम्झेँ भने, पहिला प्राचीन युगमा होइन डक्टरहरू नहुँदाखेरि ऋषि मुनिहरूको यही त होला नि तरिका जस्तो लाग्यो क्या मलाई होइन। त्यति बेला डक्टरहरू थिएन, अब भनौँ न जडीबुटी भनौँ, यस्तै थेरापीहरू भनौँ होइन, वाटर थेरापी, नेचर थेरापी भनौँ होइन, रेकी थेरापी भनौँ होइन, त्यति बेलाको यस्तै थियो होला भनेर तपाईँ बोल्दै गर्दा मैले कल्पना म यता गर्दैछु। अनि अब यति धेरै काम गर्दै हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा भनौँ न अघि भनिहाल्नु भयो म धेरै महँगो पनि छुइनँ भनेर, नत्र भने अरू धेरै महँगाहरू स्पिरिचुअल हिलरहरू हुनुहुन्छ भन्ने सुनिन्छ होइन। अर्को कुरा, उहाँलाई मैले अस्ति लगभग 2 वर्ष बादमा मैले कल गरेँ, एकैपल्टमा उठाउनु भयो, म्याम गरेर चिच्याउनु भयो है, मजा लाग्यो मलाई। अरे यस्तो फेमस भएर पनि, यस्तो स्पिरिचुअल हिलर भएर पनि एकैपल्टमा फोन उठाउनु भयो भनेर, नत्र हतपत्त उठ्दैन नि होइन।
1: मैले अहिले पनि मेरो धेरै क्लाइन्टहरूले त्यही भन्नुहुन्छ, हजुर कति छिटो दिनुहुँदो रहेछ रिप्लाई, कस्तो खुसी लाग्यो हो, अरूलाई त कति दिनसम्म वेट गर्नुपर्छ भन्नुहुन्छ, मलाई त कसैले वेट गराउनै मन लाग्दैन।
2: त्यही त मलाई अचम्म लाग्यो, चिच्याउनु भयो म्याम गरेर तपाईँ होइन, अनि अरे फोन नम्बर पनि रहेछ मेरो भनेर, नत्र त अरू अरूसँग गर्दाखेरि हतपत विचाराहरू हुन्छ, सेसनमा हुन्छ है, म सेसनमा थिएँ भन्नुहुन्छ, भरे भरे के थियो होला हजुरको भनेर मेसेज आउँछ है, तर तपाईँले एकैपल्ट म उठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच होइन। सेवा यसैबाट बुझिन्छ क्या, सेवा गर्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ होइन। र अब अहिलेको भनौँ न लीलाजी, अहिलेको मान्छेहरू कति साह्रो दुःखी, कति धेरै समस्यामा होइन, मन्दिरमा गए त्यत्तिकै भिड, यता ज्योतिषीकोमा गए त्यत्तिकै भिड होइन हुन्छ, हस्पिटलतिर पनि त्यत्तिकै भिड हुन्छ, रोगले भनौँ अनि मेन्टल्ली डिस्टर्ब त्यस्तै होइन, तपाईँहरू जस्तोकोमा आउनुहुन्छ त्यत्तिकै, कस्तो लाग्छ तपाईँलाई अब यसरी हिल, मान्छेलाई हिल गर्दा गर्दा चाहिँ अहिलेको समयमा
1: यस्तो एक्चुअलमा यस्तो म्याम, हामीले पनि यस्तो कुरा बुझेको थिएनौँ। अब धेरै मान्छेहरूलाई यो कुराको बिचरा जानकारी नै छैन। वास्तवमा कस्तो भने हजुरको औराबाट नै नेगेटिभ छिर्ने हो, हजुरको औरा एउटा चाहिँ मजबुत भयो भने नेगेटिभिटीहरूले हजुरलाई चाहिँ छुँदैन, मेन नेगेटिभ एनर्जीले नै गरेर हजुरलाई पीडा प्रब्लम आउने हो, हजुरको बन्न बन्न लागेको कामहरू बिग्रिने, घरमा हस्बेन्ड वाइफको झगडा हुने, बच्चाहरूले आमा बाउले भनेको नमान्ने, प्यारेन्ट्सहरूले भनेको नमान्ने, घरमा अब लडाइँ झगडा जहिले पनि कल कलेज डाङराङ डोनु सबै प्रब्लम चाहिँ हजुरको नेगेटिभ एनर्जीले हो। अब एनर्जी भनेको हजुरको चारैतिर नेगेटिभ नै छ, पोजिटिभ पनि छ, तर अहिले चाहिँ हजुरको वातावरणमा यति धेरै हेप्पी डार्क एनर्जी छ कि यसलाई चाहिँ हामीले चाहिँ कसरी बियर गर्ने। अब सबै तपाईँको खानपानदेखि लिएर मान्छेहरूको सोच विचारदेखि लिएर सबै कुरा चाहिँ नेगेटिभै नेगेटिभ भयो। परिवारमा एउटा व्यक्ति राम्रो पोजिटिभ छ भने धेरै मान्छेहरूको सोच विचारहरू छिटो राम्रो गरौँ, छिटो माथि जाउँ, छिटो कमाऊ, यसलाई तल पारेर भए पनि आफू माथि जाउँ, मान्छेको सोच विचारै अहिले यस्तो भइसक्यो। त्यो भएर चाहिँ हजुरको राम्रो वातावरण खासै कसैकोमा हुँदैन। अब यस्तो टाइममा हजुरले अरूलाई मैले बनाउन सक्छु भनेर पछि लाग्नुभन्दा नि आफूलाई चाहिँ म बनाउन सक्छु, केही मैले चाहिँ आफूलाई गर्न सक्छु भनेर हजुरले सोच्नुभयो भने चाहिँ मेरो हिसाबले मैले हजुरलाई सिकाउँदा चाहिँ पहिले चाहिँ हजुरले आफ्नो औरालाई एकदम स्ट्रङ गर्नुहोस्। धेरै बार बार अर्काकोमा जाने, धेरै मान्छेहरूसँग चाहिँ उठबस गर्ने, ज्यादा हजुरको अरूको कुराहरू चाहिँ सुन्ने होइन, अर्काको कुरा पनि नसुन्ने, धेरै नचाहिने कुराहरू नहेर्ने, नचाहिने कुराहरू नबोल्ने, यसरी चाहिँ हजुरलाई अलिकति आफू अलिकति चाहिँ हजुरलाई आफूलाई नै टाइम दिन स्टार्ट गर्नुभयो भने के अलिकति चाहिँ मान्छेहरूबाट चाहिँ अलिकति टाढा राखेर आफूलाई टाइम दिन स्टार्ट गर्नुभयो, अनि त्यसपछि आफ्नो औरालाई बलियो बनाउनलाई हजुरले हरेक दिन चाहिँ नुहाउँदाखेरि कि कहिले नुन राखेर, थोरै नुन राखेर हजुरले आफ्नो बडीलाई मजाले पहिले वास गर्ने, त्यसपछि सावर लिने, कहिले हजुरले चाहिँ थोरै खाने हाम्रो कफी राखेर गर्न सक्नुहुन्छ, कहिले सिनामन पाउडर भनेर दालचिनीको धुलो, कहिले हजुरले काँचो दुध राखेर गर्न सक्नुहुन्छ, कहिले दही राखेर गर्न सक्नुहुन्छ, कहिले कालो तिल राखेर, हरेक दिन हजुरले चेन्ज गर्न सक्नुहुन्छ। हजुरको औरा यसै पनि 24 आवर त यति धेरै मजबुत हुन्छ होइन, नेगेटिभिटीहरू कहीँ हजुरको

0: चेन्जिङ गर्न सक्नुहुन्छ. आफैलाई पनि एकदमै हेप्पी फिल भयो भने दुई तिनवटा मरिच दुई तिनवटा ल्वाङ राखेर यसरी आफ्नो शिरमा घुमाएर त्यसलाई चाहिँ कपुरको सहायताले बाहिर लगेर बालिदिनु भयो हुन्छ. घरलाई कहिलेकाहीँ क्लिन चाहिँ हजुरले चाहिँ नुनले गर्ने, कहिले बेसारले गर्ने, कहिले गङ्गाजलले गर्ने गर्नुभयो भने नि हुन्छ. धेरै कुराहरू छन् होइन यस्ता यस्ता हजुरले अप्नाउनु भयो भने. अनि हजुरले चाहिँ हेर्ने के हेरिराख्नु भएको छ दैनिक, हजुरले कस्तो कस्तो टिभीमा कस्तो कस्तो हजुरले चाहिँ मोबाइलमा हेर्नुहुन्छ, कस्तो प्रोग्रामहरू हेर्नुहुन्छ, यसमा थोरै चेन्जेसहरू ल्याइदिनु पर्यो कि हजुरले. पोजिटिभ कुरा हेर्नु पर्यो, पोजिटिभै हजुरले चाहिँ सुन्नु पर्यो, बुझ्नु पर्यो, सिक्नु पर्यो. सबै कुरा धेरै कुराहरू छन्, जस्तै हजुरलाई सानो सानो टिप्स भन्दाखेरि पुरानो कपडाहरू हामीले राख्छौँ क्या, पहिलेको मान्छेहरूले त अझ कहिले कहिलेको पनि राख्छ, त्यसरी हजुरले घरमा राख्नु भएन. सुजहरू पनि पछि लाउँछु, म स्लिम भएर यो लुगा लाउँछु, म अलिकति मोटो हुँदा यो लाउँछु, मलाई यो एकदमै मनपर्छ, यसरी हामीले धेरै कुराहरू पुरानो कुराहरू राख्छौँ दराजभरि, त्यसले पनि नेगेटिभ एनर्जीहरू धेरै ल्याएको हुन्छ. सामानहरू पनि चाहिने नचाहिने हामीले धेरै राखेका हुन्छौँ, त्यो सानो सानो थिङमा पनि हजुरको नेगेटिभ एनर्जी आएर बसेको हुन्छ. त्यो भएर घरलाई नै चिटिक्क सफा राख्ने, नचाहिने कुराहरू सबै फालिदिने, पुरानो कुराहरूलाई फालिदिने, पुरानो लुगाहरूलाई हटाइदिने, बरु ब्रान्डेड नखोज्ने, अलिक सिम्पल सस्तो नै होस् बरु होइन, दुई चारवटा चाहिँ नयाँ लुगाहरू लिएर नयाँ नयाँ लुगाहरू लाउने, अलिक सफा हुने आफूलाई चाहिँ, अलिकति हजुरले ग्रुमिङ गर्ने, अब नुहाई धुवाई गर्ने, सफा हुने, यस्तरी हजुरले आफूलाई चाहिँ अगाडि बढाउँदै जानुभयो भने, औराहरू चाहिँ हजुरको मजबुत हुँदै गयो भने हजुरको के हुन्छ भन्दा चारैतिर चाहिँ पोजिटिभै पोजिटिभ चाहिँ हजुरले चाहिँ एनर्जीलाई तान्न थाल्नुहुन्छ है. अब हजुरको औराले पोजिटिभ कुराहरूलाई मात्रै खोज्न थाल्छ, हेर्नुहोस् है, भाइब्रेसनै पोजिटिभ भयो हजुरले. अनि त्यस्तै त्यस्तै फलो गर्दै गर्दै गर्दै हजुरको चाहिँ सबकन्सियस माइन्डमा पोजिटिभ, हजुरको ब्रह्माण्डमा नि पोजिटिभ, सबै कुरा पोजिटिभ हुँदै गएपछि हजुरको लाइफ पुरै 360 degree चाहिँ चेन्ज हुन्छ. मान्छेले कल्पनै गर्न सक्दैन यो व्यक्ति 1 year अगाडि यस्तो थियो, 1 year पछाडि कसरी यस्तो भयो, अचम्म लाग्छ मान्छेलाई देख्दाखेरि होइन. तर उसले त्यो सानो सानो थिङ एकैचोटि हजुरले बिग कुराहरू गर्नु पर्दैन कि, सानो सानो बस्ने ठाउँ सफा, सुत्ने ठाउँ सफा, नचाहिने कुराहरू राख्नु भएन, पुरानो पुरानो कुराहरू, मैलो लुगाहरू आज लायो भोलि नधोए त्यत्तिकै, बरु यसो वास गर्ने सुकाइदिने पानीले मात्रै भए पनि होइन. धेरै कुराहरू चाहिँ हजुरले ख्याल गर्नुपर्ने हुन्छ. अब यसरी गर्न थाल्नु भने चाहिँ नेगेटिभिटीहरूले चाहिँ हजुरलाई त्यति छिटो हार्म गर्दैन, अनि हजुरको मुड एकदम स्विङ भइरहेको छ भने चाहिँ त्यो स्टेबल हुन थाल्छ. हजुरलाई नचाहिने कुराहरू गर्नै मन लाग्दैन, नचाहिने कुरा सुन्नै मन लाग्दैन, नचाहिने कुराहरू हेर्नै मन लाग्दैन. अब हजुर एकदमै प्योर हुँदै जानुहुन्छ. प्योर हुनासाथ औरा हजुरको क्लिन हुँदै प्योर हुन थाल्यो, हजुरको औरा चाहिँ एकदमै ब्राइट मजबुत हुन थालेपछि त हजुरले त अट्र्याक्टै सबै पोजिटिभ गर्नुहुने भयो. त्यो भएर हजुरहरूले पनि यस्तो सानो सानो टिप्सबाट नै स्टार्ट गर्दै ठुल्ठुलो कुराहरू गर्न पाउनुहुन्छ, ठुलो कुराहरू ग्राफ गर्न सक्नुहुन्छ. त्यो भएर मेरो हजुरहरूले टिकटकमा गएर भिडियो पनि हेर्न सक्नुहुन्छ, धेरै कुराहरू मैले सिकाइदिएको छु, त्यसलाई नि फलो गर्न सक्नुहुन्छ. थ्याङ्क यू.
1: हजुर श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ हिलर लीला, होइन तपाईँको टिकटकको नाम हिलर लीला नामले उहाँ हुनुहुन्छ. त्यहाँ धेरै कुराहरू उहाँले राख्नु भएको छ सबैलाई राम्रो होस् भनेर. जे होस् अब यो खेल चाहिँ एनर्जीकै रहेछ श्रोताहरू. नेगेटिभ एनर्जी र पोजिटिभ एनर्जी जुन चाहिँ हामी ऊर्जा भन्छौँ होइन, खेल चाहिँ त्यसैको रहेछ. आफ्नो ऊर्जालाई आफ्नो औरालाई चाहिँ भनौँ क्लेन्ज गर्ने बेला बेलामा हुनुपर्ने रहेछ. यस्तो कुराहरू पनि सिक्ने पर्ने सिक्नुपर्ने रहेछ हामीले. जे होस् आफू वरिपरि जति आफूले पोजिटिभ एनर्जी बनाउन सक्यो त्यति नै आफूलाई पनि राम्रो हुने अनि परिवारमा पनि राम्रो हुने होइन. अहिलेको समस्याहरू चाहिँ मेरो यो क्वेसन थियो नि होइन, किन चाहिँ अहिले यस्तो हुन्छ धेरै जस्तो मान्छेहरू पीडित भन्ने होइन. त्यसमा चाहिँ यहाँ विशेष गरेर यो औरा, हाम्रो औरालाई क्लिन राख्नुपर्छ भन्ने कुराहरू आयो, पोजिटिभ एनर्जी क्रिएट गर्न सक्नुपर्छ भन्ने कुराहरू आयो श्रोता र हिलर लीला भनेर उहाँ हुनुहुन्छ टिकटकमा र फेसबुकमा, उहाँसँग जोडिनु होला. अनि अब अहिले पास्ट लाइफ थेरापिस्ट भन्नुभएको छ तपाईँले, पास्ट लाइफ थेरापिस्टको पनि तपाईँले यो सबै तपाईँ सबै कुरामा भनौँ न होइन, स्पिरिचुअल हिलर, रेकी ग्रान्ड मास्टर, हिप्नोटिजम ग्रान्ड मास्टर, महागुरु, क्वान्टम हिलर, साउन्ड थेरापिस्ट, पास्ट लाइफ थेरापिस्ट यो सबै तपाईँ सर्टिफाइड हुनुहुन्छ है सबै कुरा सबैको सर्टिफिकेट छ भने ल
0: अझै धेरै बाँकी छ यो किन्ने होइन

0: हजुर
1: धेरै
0: त्यही त।
1: सिक्न बाँकी छ।
0: अनि भ्याउनु पनि भ्याउने भएको है
1: हजुर।
0: अब यो पास्ट लाइफ थेरापिस्ट, अब आजकल त धेरै मान्छेहरू पास्ट लाइफमा जाने चलन छ होइन, पास्ट लाइफ हेर्ने छ। मलाई कसैले सोध्यो भने चाहिँ अहिलेको लाइफमा त कस्तो यहाँ सही नसक्नु छटपटी भएर चाहिँ के पास्ट लाइफ जानु भन्छु म चाहिँ मान्छेहरूलाई होइन। किन जान्छ मान्छेहरू पास्ट लाइफमा अहिले?
1: यस्तो म्याम, अब सबैलाई हजुरले भने जस्तै छटपटी छ, पीडा छ होइन। कतिलाई चाहिँ मेरो मैले के चाहिँ गरेर रहेछु, मेरो कर्म के चाहिँ रहेछ र मलाई यति दुःख भएको भन्ने सोचेर पनि उनीहरूलाई पास्ट लाइफ हेर्न मनपर्छ। कतिलाई चाहिँ पास्ट लाइफबाटै उनीहरू चाहिँ अलिकति ध्यान साधना योगहरू गरेर आएको हुन्छ, उनीहरूलाई दैविक कुराहरू चाहिँ उनीहरूलाई धेरै नै आइरहेको हुन्छ कि, लाइक हुन्छ नि मलाई यो गर्न सक्छु, मलाई चाहिँ भगवान्ले दर्शन दिनुहुन्छ, म चाहिँ सपनामा मन्दिरहरू गइरहेको हुन्छु, म सपनामा यस्तो हुन्छु त्यस्तो हुन्छु, भोलि हुन लागेको कुरा आजै जस्तो चाहिँ मलाई सिक्स सेन्सले भनिदिन्छ, मलाई थाहा हुन्छ यो हुन्छ त्यो हुन्छ सबै कुराहरू चाहिँ हामीलाई, तर म को हुँ भन्ने चाहिँ मलाई थाहा छैन, मलाई धेरै बुझ्न मन छ। त्यति मात्रै होइन, मेरो फ्यामिलीले मलाई एक्लै बनायो, मेरो हस्बेन्डले मलाई छोडिदियो, मेरो बच्चाहरूले पनि मेरा कुरा सुनेनन्, मेरो सबैतिर चाहिँ यस्तो यस्तो छ लाइफ, किन यति साह्रो दुखी भएको, म के रहेछ कसो रहेछ, मान्छेलाई यी सबै कुराहरू बुझ्न मनपर्छ। पास्ट लाइफ वास्तवमा एक्चुअलमा भन्यो भने पास्ट लाइफ चाहिँ हजुर आफै जान सक्नुहुन्छ, ध्यान साधना मेडिटेसन गर्दै जानु हो भने हजुर एकदमै शान्त चित्त भएर यति डिपमा पुगेपछि हजुरले पास्ट लाइफ देख्न थाल्नुहुन्छ। त्यो अलिकति ढिला प्रोसेस भयो, किनभने सबैलाई ध्यान गर्न मन नलाग्ला, सबै साधनातिर नजाला सबैलाई, अब यो अहिले चाहिँ हजुरको हिप्नोटाइज गरेर या त हजुरलाई चाहिँ सबकन्सियससम्म लिएर गएर हजुर सबकन्सियसमा पुऱ्याएर चाहिँ हजुरलाई आकाशिक रेकर्डबाट चाहिँ हजुर पास्ट लाइफमा को हुनु रहेछ, के गर्नुहुँदो रहेछ, कहाँ जन्मिनु भएको रहेछ, कुन जातिको हुनुहुँदो रहेछ, कुन धर्म मान्नुहुँदो रहेछ हामीले हेर्न सक्छौँ। यो हेर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि सबैलाई त यो कुराले बेनिफिट होला भन्ने पनि छैन, तर कति कुराले चाहिँ बेनिफिट पनि छ। जस्तै कुनै व्यक्तिलाई डायबिटिज भएको छ भने पास्ट लाइफमा गएर हेर्दाखेरि उसको चाहिँ पेट सम्बन्धी केही न केही समस्याहरू, या त उसलाई एक्सिडेन्ट भएको, या त उसको प्यान्क्रियाज नै उसको चाहिँ ड्यामेज भएको, या त केही समथिङ देखिन्छ, त्यो प्यान्क्रियाजै ड्यामेज भएको छ भने त्यो चाहिँ हजुरको डिजिज अहिलेसम्म पनि यो लाइफमा नै आउँछ र उसलाई चाहिँ सुगरको पेसेन्ट भएर उसलाई चाहिँ सताइरहेको हुन्छ। हामीले पास्टमा गएर हेरेपछि उसको त्यो कुनै पनि त्यस्तो डिजिजहरू थियो, या त पास्ट लाइफमा पेन्क्रियाजमा केही प्रब्लम थियो, ऊ चाहिँ कहीँ एक्सिडेन्ट भएको थियो, उसको चाहिँ सबै त्यो पास्ट लाइफमा पेन्क्रियाज चाहिँ एकदमै फुटेर छताछुल्ल भएको थियो, र यही अहिले पनि क्यारियन उसले लिएर आयो, आएर चाहिँ ऊ चाहिँ अहिले सुगरको पेसेन्ट भएको छ भने उसले त्यो सबै देखेपछि त्यहाँ पुगेर फेरि हिल गऱ्यो भने ऊ त्यो हजुरको ट्रमाबाट निस्किन्छ। त्यस्तै ट्रमा अरूको पनि हुन्छन् है, हेर्नुहुन्छ त, कसैले पास्ट लाइफमा माथि हाइटबाट ठेलेर झारिदिएर चाहिँ उसको त्यो डेथ भएको हुन्छ, कसैको आगोले पोलेर जलेर, या त आफैले पनि त्यसरी केही गरेर, या त एक्सिडेन्टली त्यसरी मरेको हुनसक्छ, कसैलाई एकदमै गाह्रो मरण के कहीँ एक्सिडेन्ट भएर बल्ल बल्ल छटपटाएर धेरै मान्छेहरूलाई आगोदेखि डराउने, पानीदेखि डराउने, हाइटदेखि डराउने, हरेक हुँदै हुँदै यस्तै फ्यामिली परिवार मेरो नगइदिए हुन्थ्यो, फ्यामिली परिवारले मलाई चाहिँ नछोडोस्, म सँगै हुन पाए हुन्थ्यो, किन मलाई सबैले छोड्छन्, किन एक्लो बनाउँछन्, किन म एक्लै हुने, त्यस्तो टाइपको हुन्छ, किनभने उसको पास्ट लाइफमा उसले केही न केही गरेको छ, फ्यामिलीहरू त्यो पास्ट लाइफमा पनि उसको चाहिँ लस्ट भएको छ, ऊ एक्लै परेको छ, त्यो भएर यो लाइफमा नि उसलाई चाहिँ फ्यामिली परिवार साथीभाइ चाहिन्छ। हेर्नुहोस् है, अब मैले हेरेको केसमा दुई चारवटा कस्तो आयो भने एउटा मान्छे एकदमै फ्यामिली फ्यामिली फ्यामिली फ्यामिली भन्ने, अहिले त उसको 100 जना फ्यामिली मेम्बरै हजुरको 100 जना जति छ, हेर्नुहोस् है त, मामा घर, काका घर, ठुलो बुवा, सानो बुवा, आफ्नो दाई भाउजू, आफ्नो सबै परिवार गरेर त्यसरी उसको रहेछ। पास्ट लाइफमा उसले के भनेको रहेछ भने अन्तिममा मर्ने बेलामा चाहिँ मलाई चाहिँ फ्यामिली चाहियो, किनभने ऊ चाहिँ एउटा बिचमा समुद्रमा गएर हराएछ र एउटा बिचमा घरि यता घरि उता गर्दै गर्दै त्यसरी उसको प्राण गएको देखियो। अब त्यहाँ पनि हजुरको 20 दिनसम्म ऊ हराएको, अनि फ्यामिलीसँग चाहिँ झगडा गरेर त्यसरी निस्केको, अब उसको चाहिँ त्यस्तो त्यस्तो हिस्ट्री चाहिँ देखियो। त्यसले अन्तिममा चाहिँ म चाहिँ फ्यामिलीसँग चाहिँ यसरी पाऊँ, यसरी यो जन्म जस्तो चाहिँ मेरो चाहिँ अर्को लाइफ भयो भने नहोस् उसले कल्पना गरेको थियो मनमा मात्रै, अहिले आएर त्यसरी सबै फ्यामिलीहरू पाए। त्यस्तै हामीले धेरै कुराहरू कल्पना गरेको, हामीले अन्तिम टाइममा सोचेको कुराहरू चाहिँ हामीले यो लाइफमा पाउँछौँ। त्यहाँ गएर हजुरलाई हेरेपछि धेरै कुराहरू चाहिँ बेनिफिट हुन्छ है त। त्यो भएर हजुरहरूले त्यति मात्रै होइन, एउटा साधारण व्यक्ति एउटा सिम्पल हजुरको किसान खेती गर्ने, किसान खेती मात्रै गर्थ्यो, त्यो 50 वर्षको एजमा त्यसको डेथ भयो र अहिले यो जन्ममा त्यो भर्खर 25 इयर्सको छ भने ऊ पास्ट लाइफमा गयो भने किसान खेती गर्ने व्यक्तिले कति ज्ञानहरू चाहिँ आर्जन गर्यो होला भन्नुहोस् न। 50 एजमा धेरै कुराहरू उसले सिक्यो नि, त्यो सिकेको सबै कुरा चाहिँ के हुन्छ यो 25 एजको मान्छेलाई आयो। अब प्लस गर्दाखेरि त उसले त धेरै नलेज पायो नि त, 25 इयर्सको मान्छेको उता प्लस 50 वर्षको अनुभव एक्सपिरियन्सले त उता 75 जस्तो एजको सबै ज्ञानहरू आयो नि। त्यस्तै हजुरको गुरुहरू लेभलका मान्छे हुन्छ, उनले चाहिँ पास्ट लाइफमा के चाहिँ हजुरको चाहिँ दीक्षाहरू लिएको, कति चाहिँ हजुरको चाहिँ तन्त्र साधनाहरू गरेको, कति चाहिँ उसले योग ध्यानहरू तपस्याहरू मेडिटेसनहरू हरेक कुराहरू मन्त्रहरू सबै कुरा चाहिँ स्वाच्चै यो लाइफमा थाहा हुन्छ र उसलाई प्लस हुन्छ त्यसले। त्यस्तै त्यस्तै धेरै कुराहरू छन्, कसैलाई अब हजुरको ज्ञानहरू लिन, कसैलाई चाहिँ मेरो लाइफमा के कस्तो थियो भनेर बुझ्न त मन लाग्छ, तर त्यसबाट हजुरले धेरै कुरा लर्न पनि गर्नुहुन्छ। यस्तैमा एउटा चाहिँ मन्दिरमा बस्ने रहेछ एकजना लेडिज, उसको चाहिँ एकदमै दुःखद कहानी फेरि, अनि त्यसलाई चाहिँ अरू मान्छेहरूले चाहिँ एकदमै युज गरेको, उसलाई चाहिँ एकदमै अब्युज गरेको, उसलाई चाहिँ हुन्छ नि 3-4 मान्छेहरूले चाहिँ पहरू गरेको हरेक कुराहरू, त्यो चाहिँ उसले पास्ट लाइफको देख्यो र धेरै स्याड भयो। अब यस्तो पनि हुन्छ, यहाँ धेरै कुराहरू हुन्छ हजुर। अब यो हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ भने, कसैलाई अब मलाई एकदमै हेर्न मन छ भन्छ भने, मेरो हिसाबले चाहिँ हेर्नुभएको राम्रै हो, बुझ्नुभएको राम्रै हो।
0: हजुर भनेपछि पास्ट लाइफ हेऱ्यो भने अलिकति बेनिफिट पनि रहेछ, त्यताको ज्ञानहरू ल्याउन पनि सकिने रहेछ होइन त। अनि त्यही त अहिले धेरै चलन छ, यस्तै अचम्म अचम्मको कुराहरू हुन्छ है श्रोताहरू। तपाईँहरू पनि पास्ट लाइफ हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ डर लाग्छ होइन। मलाई चाहिँ अहिले चाहिँ लीला चाहिँ कस्तो भएको छ भने, तपाईँहरू जस्तो मान्छेहरूको धेरै सङ्गत गरेँ मैले होइन, मैले सन्तहरूको सङ्गत पनि गरेँ होइन, सन्तहरूको सङ्गत गर्नु भन्छ नि होइन, मैले सानैदेखि हाम्रो घरमा आउनुहुन्थ्यो सन्त, साधु सन्तहरू धेरै बास बस्नु आउने, अहिलेसम्म पनि म तानिन्छु सन्तहरूको बोली, तपाईँहरू जस्तोको बोलीले तानिन्छु, अनि मलाई जिज्ञासा हुन्छ के सोध्नु मन लाग्छ, के सोध्नु मन लाग्छ तपाईँहरू जस्तोको
1: पनि पास्ट लाइफमा।
0: त्यही त के सन्तहरूको सङ्गतले भनौँ, तपाईँहरू जस्तो पर्सनालिटीहरू भनौँ को सङ्गतले मलाई अहिले चाहिँ कस्तो हुन्छ भने, आहा साँच्चै नै यो शरीर मात्रै पो जान्छ त, यो आत्मा त अर्कोमा पो जाने रहेछ त। अहिले चाहिँ मलाई मैले छर्लङ्ग भएको छ भनौँ, यो शरीर मात्रै जाने रहेछ, यो यहाँसम्म चाहिँ म पुगेको छु है।
1: यो चाहिँ धेरै नै राम्रो कुरा हो, यति पुग्नु नै धेरै नै राम्रो कुरा हो हजुरलाई। तर कस्तो भने, मेन चाहिँ हामीले पाएको त अब यो आत्मालाई राख्नलाई नै यो शरीर पाएको हो म्याम, आत्मा बस्नेलाई यो शरीर पाएको हो, यो शरीर त मिट्टीको शरीर त हो के भनेर। मेन चाहिँ हजुरको चाहिँ आत्मा भनेको चाहिँ अब हाम्रो चाहिँ स्कुल आएको छौँ क्या, हामी अहिले विद्यालयमा छौँ, हामी सबैजना सिकिरहेछौँ क्या, यो आत्माले नै सिक्नलाई आएको हो नि त। अहिले हामी विद्यालयमा छौँ, सबैजना सिकिरहेछौँ, यो सिक्ने क्रममा कोही अलि बेसी सिक्छ, कोही अलि कम सिक्छ, कसले धेरै नै सिक्छ, स्टुडेन्टमा पनि हजुरको कोही फर्स्ट सेकेन्ड थर्ड कोही लास्ट हुन्छ, यस्तै हो क्या।
0: हजुर हजुर हजुर। अनि यो साउन्ड थेरापिस्ट सिङ्गिङ बोल हुन्छ होइन, सिङ्गिङ बोल त काठमाडौँमा प्रशस्तै पाइन्छ है, विदेशीहरूले धेरै लानुहुन्छ यो चाहिँ विशेष गरेर यो साउन्ड थेरापिस्टकै लागि मात्रै हो, साउन्ड थेरापीकै लागि मात्रै
1: यो साउन्ड थेरापी सँगसँगै यसले चाहिँ अरू पनि गर्छ म्याम। अब जस्तै हजुरलाई चाहिँ बडीहरू पेन भएको छ भने त्यो साउन्ड हिलिङ बलाई लिएर चाहिँ बजाउँदै बजाउँदै बडीहरूलाई हजुरको चाहिँ चारैतिर चाहिँ मसाज जस्तो गरिदिन सकिन्छ। हजुरको हेड एकदमै दुखिरहेछ भने हेडमा राखेर पनि बजाइदिइराख्यो भने हजुरलाई हेड एकदम हल्का हुन्छ। हजुरको अब खुट्टाहरू दुख्छ, बडीहरू त्यस्तै हुन्छ भने भाइब्रेट गर्नलाई उभाएर हजुरलाई ट्याङ ट्याङ साइडबाट चारैतिरबाट बजाउन मिल्छ। सँगसँगै हजुरलाई सुताएर यो थेरापी पनि बिस्तारी गऱ्यो भने हजुर एकदमै डिपमा जानुहुन्छ, हजुरलाई एकदमै रिल्याक्स हुन्छ। कति मान्छे त एस्ट्रल ट्राभल पनि गर्छ, धेरै नै राम्रो हो के बुझ्नु पनि, यति धेरै डिपमा जान्छ, यसले धेरै रिल्याक्सेसन दिन्छ। अब यो चाहिँ गर्नुभएको राम्रो, हिलिङ भनेको त एउटा मात्रै होइन, धेरै कुराहरू छन् होइन। अब हजुरलाई कुनै सुनेर आनन्द आउनेछ, कोही बोलेर सुनाउँदाखेरि मजा लाग्छ, हा हजुरले कति राम्रो कुरा त्यहाँ हिल हुन्छ। हिलिङ भनेको यस्तो हो, कहिले हातले यसरी टच गरेर हिल गर्दाखेरि आनन्द आएर आउँछ, धेरै कुराहरू छन्।
0: त्यही त अनि अब विशेष गरेर यो श्रोताहरू साउन्ड थेरापिस्ट तपाईँहरूले नेपाल आउँदाखेरि काठमाडौँमा बौद्धतिर देख्नुहुन्छ होला, बोल सिङ्गिङ बोल बेच्दै गरेको होइन, यसको पनि ठुलो काम रहेछ हाम्रो लाइफमा भनौँ, र धेरै विदेशीहरूले किनेर लान्छ। तपाईँहरू पनि यसो आउँदाखेरि चाहिँ हाम्रो लीलाजीसँग कन्ट्याक्ट गरेर यो साउन्ड थेरापीको चाहिँ अलिकति बेसिक नलेज लिएर जानुभयो भने, त्यो सिङ्गिङ बोल पनि लिएर जानुभयो भने तपाईँहरूलाई घरमा परिवारमा काम लाग्छ। अनि अर्को कुरा मैले देखेको यो ट्यारोट कार्ड रिडिङ, यो पनि तपाईँले अलिकति बेसिक नलेज लिएर जानुभयो भने तपाईँहरूको परिवारलाई सबैको लागि हेर्नलाई राम्रो हुन्छ। अब पास्ट लाइफतिर त नजाऊँ होइन,
1: जानु भए पनि हुन्छ, अब त्यो चाहिँ हजुरको गुरु लेभलमै गएको व्यक्ति त अब ध्यानबाट नि जान्छ। अब
0: हजुर
1: नर्मल व्यक्तिलाई डर लाग्छ, एकदमै फियर छ, फोबियाहरू छ भने के रहेछ त, किन यस्तो भइरहेछ भनेर बुझ्न जान सकिन्छ। त्यस्तो कन्डिसनमा चाहिँ त्यहाँ पुगेर आफ्नो फियर फोबिया यो कारण रहेछ भनेर थाहा भएपछि हजुरलाई डर भनेको लाग्दैन। जस्तै पानीमा हजुरको मृत्यु भएको थियो, फेरि पास्ट लाइफमा गएर त्यो सिनहरू हजुरले देखेपछि त्यहीँ नै हजुरको चाहिँ पुरै हामीलाई डिस्ट्रोय गरिदिन्छ, त्यहीँ नै खतम गरिदिन्छ त्यो हजुरको ट्रमालाई। अब फेरि हजुरलाई त्यो ट्रमाले दुःख दिँदैन, त्यो
0: पास्ट लाइफको ट्रमाले।
2: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के? यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
0: त्यही त प्रारब्ध भन्छौँ हामी श्रोताहरू, पूर्वजन्मको कमाइ भन्छौँ होइन, भन्दै अहिले अब हिँडिरहेको छौँ भनौँ न होइन लीलाजी।
1: हजुर
0: अब जे होस् जे हुँदैछ अब ठिकै छ भन्दै हामी हिँड्छौँ, पूर्वजन्मको कमाइ प्रारब्ध मेरो प्रारब्ध भन्दै हिँड्छौँ। प्रारब्धलाई पनि अलिकति सच्याउन चाहिँ मिल्ने रहेछ भन्ने कुरा बुझियो यो पास्ट लाइफ थेरापीबाट चाहिँ भन्ने कुरा बुझ्यो होइन, अलिकति सच्याउनु मिल्ने रहेछ, अलिकति क्लेन्ज गर्नु मिल्ने रहेछ, क्लेन्जिङ गर्नु मिल्ने रहेछ भन्ने कुरा बुझियो। यो अब स्पिरिचुअल हिलिङ भनेको त अब यही त हो नि सबै होइन, रेकी भयो, अब रेकी पनि त तपाईँको यो हातबाट अलिक हात टाढै राखेर यो सबै, यसमा सबै मलाई लाग्छ साइन्टिफिक रिजन
1: म्याम। अब जस्तै कस्मिक एनर्जी त हामी सबैले क्यारी गरेका छौँ, अहिले हजुर म बोलिरहेको छु, यो बोली निक्लेर हामी यति बोल्नु पनि होइन, यति बोल्नु पनि हजुरको चाहिँ के हो त भन्दाखेरि कस्मिक एनर्जी नै हो। हजुर म यहाँ बोलिराख्दाखेरि हाम्रो बडीमा सबै खानेकुराहरू अघि खाएको पचिरहेछ होइन, एनर्जी सबैतिर दौडिरहेछ, काम सबै गरिरहेछ, यो सबै कस्मिक एनर्जी। तर त्योभन्दा पनि अझै बेसी बढाएर गर्नलाई चाहिँ हामीले ध्यान प्रार्थना मेडिटेसन गरेर तानेर हामीले चाहिँ आफ्नो हातमा राखेर कुनै पनि सेम्बलहरू बनाएर अरूलाई चाहिँ हामीले टच गरेर दिन सक्छौँ। यत्तिकै पनि हजुरलाई हावाबाट पनि यसरी पठाउन सक्नुहुन्छ। वायुबाट नै पठाउन सक्नुहुन्छ, सेम्बलहरू नै पठाउन सक्नुहुन्छ।
0: अब एनर्जी पठाउनुहुन्छ नि तपाईँहरू होइन, यो विशेष गरेर आफ्नो क्लाइन्टहरूलाई आफ्नो रोगीहरूलाई एनर्जी पठाउनुहुन्छ, त्यो चाहिँ ध्यान बसेर पठाउनुहुन्छ होला होइन?
1: त्यो चाहिँ नर्मली पनि हामीले प्रेयर प्रार्थना गरेर तान्छौँ, तानिसकेपछि हामीले चाहिँ अनि पठाइदिन्छौँ, हाम्रो हातमा आएको हुन्छ, पछि फेरि हामीले प्रेयर गरेर पठा फर्काइदिनुपर्छ, त्यो एनर्जीलाई राखिराख्न चाहिँ मिल्दैन।
0: हजुर हजुर। अब पहिला अब केही नहुँदाखेरि भनौँ न, प्राचीन युगमै जाउँ फेरि होइन, टेलिप्याथी अब यो दिमाग कनेक्ट गरेर बात गर्ने होइन, कुरा गर्ने, सङ्केत गर्ने टेलिप्याथी हुन्थ्यो अरे भन्छ, अहिले पनि कता कता चाहिँ हुन्छ नि, फेरि मैले तिमीलाई सम्झेको म त्यति तिम्रो कला हौ भनेर, त्यो पनि त टेलिप्याथी नै हो होइन।
1: बढाउनु पर्छ म्याम। अब त्यो बेला चाहिँ उनीहरू एउटा ऋषि मुनिको टाइममा धेरै हाइली उनीहरू चाहिँ
0: हाई लेभलको
1: अरू डाइमेन्सनसम्म नै कनेक्ट हुन्थ्यो, हामी चाहिँ अहिले यतिमै छौँ कि, त्यही भएर त्यही तलाई चाहिँ त्यति नसके हो
0: हामीलाई चाहिँ अलिकति झसङ सम्झेको बेला म कल आयो भने आहा टेलिप्याथी
1: अनि हायर डाइमेन्सनसम्म चाहिँ पुग्यो भने चाहिँ हामी पनि सक्छौँ।
0: हजुर हजुर, त्यही त है, नसक्ने कुरा केही छैन, यो सबै श्रोताहरू यो सबै प्राचीन समयको भनौँ ऋषि मुनिहरूले गरेको सबै यो अहिलेको जो उहाँहरूले गर्दै हुनुहुन्छ, जुन तरिकाले उहाँले सेवा गर्दै हुनुहुन्छ, त्यो सबै मैले चाहिँ त्यसरी बुझेको छु लीलाजी होइन। तपाईँ बोल्दै गर्दाखेरि म कल्पना पनि गर्दैछु, म कल्पना गर्नु छिट्टो छु नि।
1: अब सानो चाहिँ मलाई श्रोताहरूलाई भनिदिनु मन लाग्ने कुरा चाहिँ, धेरै कुराहरू चाहिँ आफूले बोकेर हिँड्नुभन्दा पनि हजुर चाहिँ कनेक्ट चाहिँ युनिभर्स र डिभाइनसँग चाहिँ जहिले नै हुनुहोस्, अनि युनिभर्सलाई चाहिँ आफ्ना सबै प्रब्लमहरू सेयर गरिदिने गर्नुहोस्, र सानो कुरामा चाहिँ ग्रेटिट्युड पनि दिनुहोस् है। ग्रेटिट्युडकै कुरा गर्दा एउटा मान्छेले यस्तो ग्रेटिट्युड गर्थ्यो अरे, ऊ कहाँबाट कहाँ धन सम्पत्ति फ्यामिली परिवार सबै उसको चाहिँ एकदमै मौलाउँदै गयो, एकदमै राम्रो भयो। अर्को व्यक्ति चाहिँ खालि आफैलाई कोचिराख्थ्यो अरे कि, मेरो चाहिँ यस्तो थोत्रे लुगा, मेरो चाहिँ घर पनि थोत्रे, मेरो चाहिँ फ्यामिली पनि राम्रो छैन, मसँग चाहिँ पैसा पनि छैन, अब यहाँनिर के भयो भनेर भन्नुहुन्छ नि। बिचमा एउटा गुरु हुनुहुन्थ्यो अरे, गुरुलाई चाहिँ एकजना मान्छेले के भनेछ अरे भन्नुहुन्छ भने, यो धनी मान्छेलाई चाहिँ तपाईँले भगवान् ध्यान मेडिटेसन गर्दा भगवान्लाई भेट्नुभयो भने यो धनी भएको व्यक्तिलाई चाहिँ पैसा कम दे, यो जो गरिब छ यसलाई चाहिँ टन्न दे भनेर भनिदिनुहोस् है भनेर चाहिँ उसलाई चाहिँ भनेछ अरे। र अनि उसले ओके भन्यो, तर भगवान् आउनुभयो, आएपछि किन फलानु व्यक्तिलाई चाहिँ हजुरले पटक्कै दिनुहुन्न, र त्यो दुखीको दुखी छ प्रभु, र यो चाहिँ झनभन्दा झन मौलाको मौला छ। अब भगवान्ले भन्नुभयो अरे, म जे दिन्छु उसले थ्याङ्क यू भन्छ, सानो कुराको लागि नै उसले ग्राटिच्युड दिन्छ मलाई, मलाई थ्याङ्क यू भन्छ, म कसरी उसलाई नदिनु, मलाई त अझै दिन मन लाग्छ नि त। अर्को जहिले पनि उसले कोचेको गर्छ, मलाई भगवान्ले दिनस्, मेरो जिन्दगी यस्तो बनाइदिस्, मलाई यो भयो मलाई त्यो भयो, एटलिस्ट उसँग भएको कुराको त थ्याङ्क यू भन्दै हुन्थ्यो नि त। राम्रो दुइटा आँखा देख्ने भएको छ, दुइटा आँखा छ, दुइटा खुट्टा छ, यति राम्रो बडी छ, सबै कुराहरू छ होइन, ब्रेन ड्यास छ, हातहरू दिएको छ, कमाएर खान सक्छ, सबै कुरा छ, उसलाई स्वस्थ छ, राम्रो छ, केहीमा थ्याङ्क यू भन्दैन, यो नि त प्रभुले दिनुभयो नि हजुर, मैले बनाएँ होइन। त्यो भएर हजुरहरूले चाहिँ थ्याङ्क यू चाहिँ हरेक कुरामा भन्दै जानुस्, अनि चेन्ज हुन्छ लाइफ। खाना पाए नि थ्याङ्क यू, लाउन पाए नि थ्याङ्क यू, एकछिन रमाइलो गर्न पाए नि थ्याङ्क यू, सबै कुराको लागि थ्याङ्क यू, ग्रेटिट्युड चाहिँ दिनुहोस्।
0: हजुर हजुर, थ्याङ्क यू गड फर द वर्ड सो स्विट, थ्याङ्क यू गड फर द फुड वी इट भनेर, थ्याङ्क यू गड फर एभ्रिथिङ गरेर नानीहरूको प्रार्थना पो याद आयो मलाई। हजुर होस्, अब हामी आजको नारीलाई भिट मार्ने बेला भयो, तर तपाईँको कुरा त जति सुन्यो तपाईँ आँखा चाहिँ गरेर बोल्नुहुन्छ है, सुनिरहँ जस्तो के गर्नु, अब छेउमा आएर घरैमा आएर सुन्नु पर्ला कुरा चाहिँ होइन। हजुर होस्, हामीले सबै कुराहरू चाहिँ राख्यौँ होइन लीलाजी, प्राय जे होस् श्रोताहरू, जे होस् हिलिङको जरुरी महसुस भयो भने तपाईँहरू नेपाल आएको बेलामा हाम्रो हिलर लीलासँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ, टिकटकमा उहाँ हिलर लीला गरेर हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला, फेसबुकमा पनि हुनुहुन्छ हिलर लीला, उहाँलाई फलो गर्नुहोला, यसो रिक्वेस्ट पठाउनुहोला, हुन त तपाईँहरूको त भरि हुन्छ है, तर फलो गर्नुहोला, म्यासेज गर्नुहोला, म्यासेज पनि हेर्नु भ्याएन भने मलाई भन्नुहोला। म उहाँसम्म पुर्याइदिन्छु। जे होस्, स्पिरिचुअल हिलर हुनुहुन्छ, रेकी ग्रान्ड मास्टर हुनुहुन्छ र हिप्नोटिजम ग्रान्ड मास्टर हुनुहुन्छ, महागुरु क्वान्टम हिलर हुनुहुन्छ, साउन्ड थेरापिस्ट हुनुहुन्छ, पास्ट लाइफ थेरापिस्ट हुनुहुन्छ र ट्यारोट कार्ड रिडर हुनुहुन्छ। उहाँ श्रोताहरू अहिले धेरै मान्छेहरू ट्यारोट कार्ड रिडरकोमा जान्छ, विशेष गरेर यो तासको जोखाना चाहिँ एकदम करेक्ट हुन्छ भन्छ है।
1: हजुर, एकदमै एकदमै, किनभने यो चाहिँ डिभाइनसँगै कनेक्ट हुन्छ, युनिभर्ससँग डाइरेक्ट कनेक्ट हुन्छ। सर
0: कस्तो, हामी तास खे तास नखेल्नु है भन्छौँ होइन? अब हेर्नु खोज तासको कुरा आयो है, पहिला पहिला न्युमरोलोजीको मात्रै चाहिँ हामीले जोखाना करेक्ट हुन्छ अरे भनेर सुन्थ्यौँ, अहिले त ट्यारोट कार्ड भनौँ तास तासै हो होइन, तास रिडिङ क्लबबाट पनि हुने रहेछ। र तपाईँहरू कोर्सहरू गर्नु चाहनुहुन्छ भने आएर उहाँलाई सम्पर्क गर्नुहोला, बेसिक कोर्स गरेर बेसिक नलेज लिएर चाहिँ आफ्नो परिवारको लागि तपाईँले हेरचाह गर्न सक्नुहुन्छ भन्दै अब हामी के गर्नु लीलाजी, समय थोरै थोरै छ है, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्नुहुन्छ जाँदा जाँदै?
1: त्यही हो, अहिले सबैलाई दुःख लाग्छ, धेरै मान्छेहरू दुखी छन्, पैसा भएर दुखी छन्, फ्यामिली सम्बन्ध राम्रो नभएर दुखी छन्, कोही अरू नै कुराले दुखी छन्, के कुराको दुःख छ, के कुराको, सबै जे दुःख भए पनि हजुरले एउटै बाटो छ, भगवान् युनिभर्स डिभाइन जसलाई मान्नुहुन्छ हजुरले सबै कुराहरूलाई सरेन्डर गरिदिनुहोस्। एकदमै धेरै प्रब्लम भएको बेलामा हजुरको हातबाट सिचुएसन हजुरले अब थाम्न नसक्ने स्थितिमा, हजुरको बिजनेस पनि राम्रो भइरहेको छैन, हजुरको फ्यामिली परिवारसँग राम्रो छैन, हजुरलाई आफ्नो कस्तो भने हेल्थ पनि एकदमै बिग्रिरहेको छ, चारैतिर डामाडोल स्थिति छ भने हजुरले बसेर एकछिन प्रेयर प्रार्थना गरेर प्रभु आजको दिनसम्म मैले मेरो जिन्दगीको डोर चाहिँ समाउँदै लिएर अगाडि हिँडेको थिएँ, यो डोरीलाई आज हजुरलाई मैले सबै सुम्पेको छु, जे गर्नु छ अगाडि हजुरले गरिदिनुहोस्, म हजुरले जुन मार्ग भन्नुहुन्छ त्यहीमा हिँड्छु भनेर सरेन्डर मोडमा, सरेन्डर भावमा भएर सरेन्डर गरेको दिनदेखि हजुरको जिन्दगी पुरै चेन्ज हुन्छ, म यति नै भन्दै आजलाई बिदा माग्छु। थ्याङ्क यू सो मच म्याम, हजुरलाई हजुरले बोलाएर यति कुरा राखिदिनु भएकोमा, र सबै श्रोताहरूलाई नै थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू।
0: हजुर लीलाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, फेरि फेरि पनि तपाईँसँग भेट गर्ने नै छु म, थ्याङ्क यू सो मच। हजुर श्रोता र हाम्रो लीलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई भेट मार्ने बेला भइसकेको छ, म सुजन बालालाई आज्ञा दिनुहोस्, नमस्ते बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: पार्टीले कर हटाउन र डेडिकेटेड तथा ट्रङ्क लाइनको वक्यता असुल गर्न माग गर्दै वृहत अभियान चलाएको हो। सो पार्टीले भदौ 14 गतेसम्म ललितपुरका विभिन्न स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाएको छ। पार्टीले रामेछापको मन्थलीमा पनि हस्ताक्षर कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष घिसिङ पनि पुग्नु भएको छ।
4: अहिलेको हिजोको सरकार त त्यस्तै काम गर्दै अहिलेका नयाँ भनिएकाहरू झन् त्योभन्दा चाहिँ 10 गुणा उभ्रेर आफू काम नगर्ने, काम गर्न नसक्ने, जनतालाई डेलिभरी दिन नसक्ने अनि उल्टो चाहिँ हिजोका कारणले हिजोको सामानहरू बिग्रेर हिजो गरेका काम गल्ती भएर चाहिँ हाम्रो चाहिँ यो सिस्टम बिग्रियो, के अरे चाहिँ प्राविधिक समस्या आयो भनेर पन्छेर हुन्छ। आफूले काम गर्नु पर्यो नि। ऊर्जा मन्त्रालय किन बसेको?
3: सरकारले चालु आर्थिक वर्षदेखि 50 युनिट भन्दा बढी बिजुली खपत गर्दा 5% भ्याट लागू गरेको छ। शिक्षण पेसामा आकर्षण बढाउने गरी कानून बनाउन शिक्षक महासंघका अध्यक्षले सरकारलाई भनेका छन्। काठमाडौँको एक कार्यक्रममा अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षाबारे एउटै प्रश्नको उत्तर दिन सकिएमा धेरै समस्या समाधान हुने बताउनु भए।
5: अरू पेसाका मान्छे शिक्षण पेसामा किन आउन चाहँदैनन् र शिक्षण पेसाका मान्छे सधैँ अरू पेसामा किन जान्छन् जान चाहन्छन्, यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। र हरेक अभिभावक शिक्षक समेत सेनाले आफ्नो सन्तानलाई सेना बनाउन चाहन्छ, प्रहरी प्रहरी बनाउन चाहन्छ, निजामतीमा लैजान चाहन्छ, हरेक पेसाका मान्छे आफ्नो सन्तानलाई आफ्नो पेसा अनुकरण गरेको देख्न चाहन्छन्। तर शिक्षकले, म पनि शिक्षक हुँ, मेरा सन्तान पनि शिक्षणमा छैनन्, शिक्षण पेसामा किन लाग्न चाहँदैन?
3: शिक्षकका समस्याबारे शिक्षा मन्त्रालयमा 54 बुँदा बुझाइएको उहाँको भनाइ छ। शिक्षा मन्त्रालय लगायत सरकारवालालाई आउन लागेको विद्यालय शिक्षा संशोधन विधेयकबारे छलफल चलाइएको छ। यो वर्ष लामखुट्टेको प्रकोप सुरु भए यता ज्यापानिज इन्सेफ्लाइटिस जेईका कारण मृत्यु हुनेको संख्या 21 पुगेको छ।
6: स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पछिल्लो पटक देशका 59 स्थानीय तहका 80 जनामा जेई पुष्टि भएकोमा 21 जनाको मृत्यु भएको जनाएको हो। मृतकमध्ये 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। महाशाखाले जेईबाट सम्बन्ध धेरै झापामा 10 जनामा संक्रमण पाइएको बताएको छ। मुख्यत तराईका स्थानीय तहमा देखिएको संक्रमण काठमाडौँ लगायत पहाडी भागमा समेत देखिएको छ। बङ्गुर, हाँस जस्ता संक्रमित जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई पनि टोकेमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि संक्रमित प्रत्येक 3 जनामध्ये 1 जनाको मृत्यु, 1 जनालाई दीर्घकालसम्मका लागि अपाङ्गता वा स्नायु रोग र 1 जनालाई मात्र निको हुने गरेको छ। महाशाखाको तथ्याङ्क अनुसार संक्रमण पुष्टि भएका मध्ये 64% 15 वर्ष माथिका छन्। मृत्यु भएका मध्ये 50 वर्ष माथिका व्यक्तिको संख्या 86% छ। यो रोग लागेमा मृत्यु हुने सम्भावना 26% रहेको छ।
3: अब खबर फटाफट।
7: ललितपुर पुलचोकको मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2 लाख बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव जल्दै आएको बागलुङ ढोरपाट नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2.68 करोड़ लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलेसेतु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5 लाख लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20 देखि 28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
3: टेस्लाले सेप्टेम्बर 3 साइबर क्याब रोबोट ट्याक्सी सार्वजनिक गर्ने भएको छ। टेक्सासको अस्टिनमा साइबर क्याम्प घोषणा गरिने भनिए पनि औपचारिक पुष्टि नभएको टेस्ला केन्द्रित समाचार संस्था टेस्ला रोयटीले जनाएको छ। साइबर क्याम्प विशेष रूपमा आफै चल्ने गरी डिजाइन गरिएको सवारी साधन हो। यसमा स्टेरिङ व्हील र पेडल राखिएको छैन। यो गाडी टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयरमा निर्भर रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बिलायन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जबरजस्तीकरणी यौन हिंसा जस्ता गम्भीर अपराधका घटनामा पीड़ितको पहिचान खुल्ने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ। अपील जारी गर्दै मन्त्री तिमिल सिन्हाले पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई अत्यधिक ध्यान दिन भन्नुभएको छ। यही बीच बारामा बालिकामाथि जघन्य अपराध र हत्याको घटनामा सड़कदेखि संचार माध्यममा विभिन्न प्रश्नहरू बिउँसिएका छन्। बालबालिकामाथि हुने यस्ता जघन्य अपराध बारम्बार किन दोहोरिन्छन् भनेर हामीले मनोविद किशोर कुमार थापासँग कुरा गरेका छौँ।
4: यौनजन्य अपराधमा कस्तो मानसिकताले काम गर्छ,
5: प्रभाव पार्ने कुराहरू चाहिँ अब धेरैतिरबाट प्रभाव पारिरहेको हुन्छ। तैपनि अब अलिकति अहिले पछिल्लो समय देखिएको अलिकति डिसअर्डरपट्टिबाट पनि हेरिराखिएको हुन्छ यो, तर अहिले चाहिँ त्यसको एउटा पराकाष्ठा भनेको जस्तो अलिकति मानसिकताको पनि गडबड हुँदै गएको र यो चाहिँ मिडिया सँगसँगैको कुरा र समाज भनौँ अलिकति फरक भइरहेको उसले गर्दाखेरि पनि यो अलिकति बढिरहेको अवस्था छ।
4: यस्तो बेलामा यस्ता घटनाहरू भइरहेका बेलामा सोसियल मिडिया इन्फ्लुएन्सरहरूले चाहिँ कस्तो भूमिका खेलिदिनुपर्छ?
5: यो सोसियल मिडियाको कुरा चाहिँ अलिकति अब मान्छेले अब अहिले लाइक कमेन्ट भ्युज भन्दै त्यसका लागि जथा जे भएछ अलिकति सनसनीपूर्ण तरिकाले पनि अगाडि बढाइदिने गरे त्यसले पनि प्रभाव पारिराखेको एउटा ठाउँ त अवश्य छ। त्यसले गर्दाखेरि अरूलाई मनोबल बढ्ने पनि देखिराखेको छ, सजिलो रहेछ भन्ने जस्तो पनि बढ्यो। एउटा रिलेसनसिप क्राइसिसहरूको कारणले गर्दाखेरि जहाँ कम्फर्टेबल जहाँ सजिलो हो त्यही एटेम्प्टको कुराहरू पनि बढेको चाहिँ हो अलिकति त्यस्ता कुराहरू देखाउने कुरामा चाहिँ अलिकति संवेदनशील चाहिँ हुनुपर्छ भन्ने चाहिँ हो।
4: यस्ता कुराले ती बाल बालिका बालिकाहरूको मनोविज्ञानमा कस्तो असर गर्छ?
5: कतिपय यस्ता बालबालिकाले बुझेका हुँदैनन् अनि कसैले त्यस्तै डिमोलिसका कुराहरू गरिराखेको छ भइराखेको छ भने एक त अवेर त हुन्छन्, अब त्यसपछि फियर पनि बढ्दै जान्छ बालबालिकाहरूमा। त्यो फियर सँगसँगै उनीहरूमा त्यो अब अलिकति आघातपूर्ण स्थितिहरू हुन्छन् जसले गर्दाखेरि पछि गएर उनीहरूको व्यक्तित्वमा असर गर्ने, खुलेर अगाडि कुरा नगर्ने किसिमको कुराहरू, सँगसँगै अलिकति डर त्रासका कुराहरू बसिराख्ने, त्यो चाहिँ अलिकति पछि गएर त्यस्तो घटनाहरूले भनौँ सेकेन्डरी ट्रमा भन्ने किसिमको कुरामा बालबालिकाहरूमा धेरै हुनसक्छ। त्यो प्रत्यक्ष पर्ने त परिहाले तर थाहा पाउनेमा पनि उनीहरूमा त्यस्तो किसिमको प्रभाव असर चाहिँ पछिसम्म रहन सक्छ।
4: यसमा बुबाआमाको भूमिका यस्ता यौनजन्य अपराध नहोस् भन्नका लागि आफ्ना बच्चा बच्चीमा उनीहरूले चाहिँ कस्ता कुरा सिकाउने हो?
5: यो बालबालिकाहरूलाई विशेष गरी यो घरमा आमा अथवा दिदीहरूले अथवा स्कुलमा भयो टिचरहरू भनौँ, विशेष गरी अझै फिमेल टिचरहरू हुनुहुन्छ धेरै हाम्रो त साना बालबालिकाहरूको, उहाँहरूले चाहिँ सानै उमेरदेखि यो गुड टच ब्याड टचका कुराहरू पनि सिकाउनुपर्छ। कसले चाहिँ कुन अवस्थामा कसरी कहाँ छुन्छन्, त्यसको इन्टेन्सिटी के हुन्छ, कसलाई कहाँ छुन दिने नदिने, त्यो एउटा दायरा चाहिँ बालबालिकालाई सानैमा सिकाउनुपर्छ। त्यो भयो भने बालबालिकाहरू आफू अवेर हुन पनि सक्छन्, अरूलाई पनि बताउन पनि सक्छन्।
3: अमेरिकाका आप्रवासन अर्थात् आइस एजेन्टहरूले पक्राउ गरेका नेपालीलाई मध्य अफ्रिकी गणतन्त्र कङ्गो लगेको खबर आएको छ। अमेरिकी संचार संस्था सीबीएसले अवैध रूपमा बसेका नेपालीलाई कङ्गोको बानगुई क्षेत्रमा लगेको उल्लेख गरेको छ। सो संस्थासँगको कुराकानीमा क्युबाका आप्रवासी यसमानी मोरन्डे आर्म्सले इक्वेडर, होन्डुरस, नेपाल, रुस र भियतनामीहरूसँग कङ्गोमा बसिरहेको बताउनु भएको छ।
6: No, a las 5 horas en el avión fue que vine a enterarme que veníamos a África.
7: Were you deported because of a criminal record?
6: Yo no tengo ningún antecedente criminal, solo de infracciones de tránsito.
7: Where are the other deportees from?
6: Nepal.
7: Nepal.
6: Vietnam. Cuba.
7: Cuba.
6: Ecuador.
7: Honduras.
6: Y África.
7: In Africa.
6: Y Rusia.
7: And Russia too. Pero ninguno de ustedes es de ese país. None of you are from that country.
6: No.
7: None. Están atrapados. You're stuck.
6: Estamos atrapados en este edificio.
7: Y en África. And in Africa.
6: Y en África. Otro continente que no conocemos.
3: अत्यन्तै खतरनाक मानिने कङ्गोमा भ्रमण नगर्न एडभाइजरी जारी गर्दै आएको अमेरिकाले सो मुलुकमा अवैध आप्रवासीलाई लगेको हो। अन्य देशका अवैध आप्रवासी स्थानान्तरणका लागि अमेरिकाले कम विकसित विश्वका 30 मुलुकसँग सहमति लिएको छ। इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो चर्चित कपाल काट्नु भएको छ. कपाल काटेको तस्विर निकाल्दै हालान्डले नयाँ सिजन नयाँ कटाई भन्ने सन्देश पनि लेख्नु भएको छ. फोक्स स्पोर्ट्सका जेम्स कोर्डेनसँगको कुराकानीमा हालान्डले स्विडिस स्टार जातलान इब्राहिमोविचको सल्लाहमा कपाल पालेको बताउनु भएको थियो.
2: यो BFBS गोर्खा रेडियो हो.

0: बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद आएमा समुदाय स्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ।
1: गाउँपालिकाका सबै वडाका लागि 49 जना स्वयंसेवक तयार गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनु भएको छ। अहिले बाढीमा फँसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सिपसहित विपद व्यवस्थापन स्वयंसेवक तयार भएका छन्। गाउँपालिकाले सशस्त्र प्रहरी बलको 42 नम्बर रिजर्भ गार्ड शमशेरगञ्ज सङ्घको साझेदारी र समन्वयमा सञ्चालन गरेको 18 दिने तालिमपछि स्थानीय उद्धार टोली पालिका स्तरीय विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन्। बाढीमा फँसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने लगायत अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन्। तालिममा सिपिआर अर्थात् मुटु तथा श्वास प्रश्वास रोकिएको अवस्थामा गरिने जीवन रक्षक विधिको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको छ।
0: सत्तारूढ रासोपा सभापति रवि लामिछानेले सरकारप्रति नागरिक खुसी भएको दावी गर्नुभएको छ। पार्टी कार्यालयको कार्यक्रममा नेता कार्यकर्तासँग सभापति लामिछानेले आम मतदाता अहिलेसम्म सन्तुष्ट रहेको जिकिर गर्नुभयो।
2: नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोल भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो।
0: सभापति लामिछानेले विगत 35 वर्षसम्म काम गरेका दललाई गाली गर्ने पक्षमा नरहेको समेत बताउनु भयो।
2: अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने, यो त हाम्रै हातमा छ नि।
0: सभापति लामिछानेले माओवादी द्वन्द्वकालमा कार्यकर्ता बीच शहीद हुन होडबाजी चल्ने गरेको भन्ने कुराले पार्टी सञ्चालनका लागि अहिले आफूमा गहिरो प्रभाव परेको समेत बताउनु भएको छ। पूर्वी नाका काकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
3: प्लान्ट क्वारेन्टिन कार्यालय काकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी र फलफूल गरी जम्मा 24,26,74,00,000 कृषि उपज सामग्री नेपाल भित्रिएको हो। आयातित कृषि वस्तु मध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको छ। भारतबाट 24,23,00,000 चामल र कोदो, 18,83,00,000 आयात भएको छ। यस्तै अस्ट्रेलिया र भारतबाट 18,28,00,000 1,996 मेट्रिक टन चना, 10,88,00,000 अस्ट्रेलियाबाट 796 मेट्रिक टन मासको दाल भित्रीको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसै गरी ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रो, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा 14,39,66,000 गोलभेडा, 7,90,64,000 काँक्रा र खुर्सानी, 3,24,35,000 आयात भएको तथ्याङ्क छ। फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नास्पाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट 29,59,00,000 स्याउ र भारतबाट तरबुजा 14,24,81,000 आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
0: अब खबर फटाफट।
3: ललितपुर पुलचोकको मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किए। सरकारले साझा यातायातका 8 बसको व्यवस्था गरेर 323 ऋणीहरूलाई घर पठायो। कतार र मलेसियामा पसिना बगाएर स्वदेश फर्किएका मोरङ लक्ष्मी मार्गका प्रेम श्रेष्ठ सुकुटी व्यवसायमा रमाउँदै। प्रेमले मासिक 100 किलो रागाको सुकुटी बिक्री गरेर महिनाको 2,00,000 बढी आमदानी गर्दै। कक्षा कोठाको अभाव झेल्दै आएको बागलुङ ढोरपाटन नगरपालिका 9 सुकुरदुङको सत्यवती माध्यमिक विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले 12 नयाँ कक्षा कोठा र 8 शौचालय बनाइदियो। ट्रस्टको 2,68,00,000 लागतमा 8 महिनामै सुविधा सम्पन्न भवन निर्माण। खोटाङको हलिसेतु आचुङ नगरपालिकाका 3 अति विपन्न परिवारले भूकम्प प्रतिरोधी नयाँ घर पाए। नगरपालिकाले प्रति परिवार 5,00,000 लगानी गरेर 2 कोठा भएको 1 तले घर बनाइदियो। नेपाली बजारमा सुनको भाव निरन्तर उकालो लाग्दै तोलाकै 3,19,500 पुग्यो। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा आगामी चैत्र 20-28 गतेसम्म चल्ने, सागमा जम्मा 28 खेल हुने।
0: इरानका राष्ट्रपति मसुद पेजिस्कियानले मूल्यवृद्धि, जनजीविका, बेरोजगारी लगायत विभिन्न समस्या भोग्नु परेको स्वीकार्नु भएको छ। अमेरिकाले इरानको सत्ता हल्लाउने गरी प्रतिबन्ध लगाउने बताएपछि राष्ट्रपति पेजिस्कियानको भनाई
4: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरुभ श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन ब्रिटिस फोर्सेस ब्रुनाई आजदेखि समर ब्रेक सकेर काममा फर्कँदैछ यहाँहरू सबैलाई स्वागत छ फेरि पनि आज सोमबारको दिन 24 अगस्त सन् 2026 साल तदनुसार भदौ 8 गते 2083 विक्रम सम्बत हजुर सोमबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु मलाई साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो मिलिट्री नम्बर पनि छ स्टुडियोमा त्यो हो 94193-3284 र हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब कार्यक्रमको थालनीमा आजको थट फर द डे म यहाँहरूलाई सुनाउँछु र यो प्रेरक भनाई भगवान बुद्धको हो लाइफ इज लाइक अ बुक सम च्याप्टर्स आर स्याड सम ह्याप्पी एन्ड सम एक्साइटिङ बट इफ यु नेभर टर्न द पेज यु विल नेभर नो वाट द नेक्स्ट च्याप्टर होल्ड्स यो भनाइ हो भगवान बुद्धको जीवन एउटा किताब जस्तै हो यसका केही अध्यायहरू दुःखद केही सुखद र केही रोमाञ्चक हुन्छन् तर यदि तपाईँले कहिले पाना पल्टाउनु भएन भने अर्को अध्यायमा के छ भन्ने कुरा कहिले थाहा पाउनुहुन्न त्यसर्थ अगाडि के छ भनेर चाल पाउनका लागि पल्टाउने गर्नु पर्यो अर्थात् जीवनमा केही नगरिकन बसेर केही प्राप्त हुँदैन तपाईँ कुनै कुरो प्राप्त गर्नको लागि कोट्याउनु पर्छ टुडे इन हिस्ट्री आजको दिन सन् 2008 सालको कुरा हो समर ओलम्पिक्स बेजिङमा भएको थियो त्यति बेला समर ओलम्पिक्स इन बेजिङ बिकम द most watched event on TV ever with nearly 5 billion viewers 70% of the world's population 2008 सालको समर ओलम्पिक विश्वका 70% मानिसले टिभीमा हेरेका रहेछन् झन्डै 5 billion viewers त्यति बेला अहिलेसम्मकै उच्च मानिएको छ त्यो फेमस बर्थडे सन् 1965 साल 24 अगस्तमा जन्मेकी हुन् मार्ली म्याडलिन अमेरिकन एक्ट्रेस एन्ड द फर्स्ट डेफ पर्फर्मर टु विन एन एकाडेमी अवार्ड चिल्ड्रन अफ लेसर गॉड भन्ने फिल्ममा अभिनय गरे बापत मार्ली म्याडलिनले एकाडेमी अवार्ड जितेकी थिइन् उनी डेफ पर्फर्मरका रूपमा जितेकी हुन् त्यो अवार्ड र उनी कान सुन्दैनन् र उनको जन्म इलिनोय राज्यको मोर्टन ग्रोभमा भएको थियो युएसएमा फेमस बर्थडे भर्खरै सुन्नुभयो मार्ली म्याडलिनको जन्मदिनको कुरा अब हेल्थ टिप्स तपाईँ न्याप समय समयमा लिने गर्छु गर्नुहुन्छ कि गर्नुहुन्न छोटो खालको न्याप भनिन्छ नि पावर न्याप जम्मा 20 मिनट धेरै पनि होइन जम्मा 20 मिनट तपाईँले पावर न्याप लिनुभयो भने एकदमै थकित अवस्थाबाट पार पाउनुहुनेछ एकदम लामो समयसम्म काम गरिराख्नु भएको छ थकित हुनुहुन्छ र त्यस्तो बेला झन्डै 20 मिनट जतिको पावर न्याप एकदम मजाले सुत्ने 20 मिनट जति
त्यति गर्नुभयो भने धेरै आराम मिल्छ भनिएको छ। अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ। 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। मिश्रित खालको मौसम छ सेरियामा र मेघ गर्जनका साथ साँझ पख फाटफुट पानी पर्ने सम्भावना छ। अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। काठमाडौँमा हल्का वर्षा हुने सङ्केत छ आज। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 17 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 22 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी इन्टरभल्स एन्ड अ मोडरेट ब्रिज भनिएको छ। दिनभरि नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनाऊ मिलन नेवारको स्वरमा लैजाऊ न मलाई।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो स्वरूप राज आचार्यको स्वरमा सरुमै रानी। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। समय अहिले ब्रुनाईमा बिहानको 7:25 गएको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। आज सोमबार 24 अगस्त। आज ब्रिटिस फोर्सेस ब्रुनाईमा स्पाउसेस कफी मर्निङ हुँदैछ र आजको यो कफी मर्निङको मूल उद्देश्य भनेको नयाँ गोर्खा मेजर साहेब मेजर कृष्ण लोक्सम एमभिओ उहाँकी धर्मपत्नी महिमा लिम्बूलाई विधिवत रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ आजको कफी मर्निङमा। र दिदी बहिनीहरूले पक्कै पनि छुटाउनु हुने छैन। बिहान 9 बजेदेखि 10:30 हुनेछ यो कफी मर्निङ चिटच्याट कम्युनिटी सेन्टरमा। याद गर्नुहोला 9 बजे सुरु हुनेछ। ब्रिटिस फोर्सेस ब्रुनाईमा पोस्ट अफिस अहिले खुल्ने समय केही हेरफेर भएको छ। यो बिदाको समय भएकोले आउँदो 31 तारिकसम्मकै लागि 31 अगस्तसम्मका लागि ओपनिङ टाइम्स अलिक फरक छ। याद गर्नुहोला सोमबारदेखि बुधबार बिहान 8 बजेदेखि 12 बजेसम्म मात्रै हो अनि शुक्रबारको दिन पनि सोही समयमा खुल्ने अनि बन्द हुने हुनेछ। बिहिबारको हकमा भने 10:30 बजेदेखि 2 बजेसम्म मात्रै खुला रहन्छ। याद गर्नुहोला फोर्सेस पोस्ट अफिस आउँदो 31 अगस्तसम्म खुल्ने समय सोमबारदेखि बुधबार अनि शुक्रबारको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म अनि बिहिबारको हकमा बिहान 10:30 बजेदेखि 2 बजेसम्म। राजन राज शिवाकोटी र मेलिना राईलाई अब हामी सुन्छौँ मिठो मिठो।

सेवा कोटी र मेलिना राईलाई सुन्दै हुनुहुन्थ्यो. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि प्री डिपार्चर क्लिनिक आयोजना भएको छ आउँदो 2 सेप्टेम्बरका दिन बिहान 10 बजीदेखि 11 बजीसम्म. यो 1 घन्टे कार्यक्रम हो मुमोङ हाइभ अफिसमा. ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो अत्यन्तै जरुरी छ, किनभने यो ट्रान्जिसन पिरियडमा के कुरा गर्नुपर्छ त्यस सम्बन्धी विस्तृत जानकारी प्री डिपार्चर क्लिनिकमा प्राप्त गर्नुहुनेछ र ब्रुनाई छाडेर जानुहुनेहरूका लागि यो अत्यन्तै जरुरी पनि छ. उदाहरणको लागि गुड कन्डक्ट सर्टिफिकेट कसरी प्रोसेस गर्ने, नेसनल इन्स्योरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने, नानीहरूको स्कुल मुभको लागि के सपोर्टहरू उपलब्ध छन् आदि आदि विषयमा विस्तृत जानकारी प्राप्त गर्नुहुनेछ. त्यही भएर ब्रुनाई छाडेर जाँदै हुनुहुन्छ युकेतर्फ भने नछुटाउनुहोला यो प्री डिपार्चर क्लिनिक. आउँदो 2 सेप्टेम्बरका दिन बिहान 10 बजे सुरु हुनेछ मुमोङ हाइभ अफिसमा, र यसका लागि अपोइन्टमेन्ट लिइराख्नु पर्दैन किनभने यो ड्रप इन क्लिनिकका रूपमा लिइएको छ र सोझै जानुभयो हुन्छ. नछुटाउनुहोला 2 तारिक बिहान 10 बजे मुमोङ हाइभ अफिसमा.

तिमी पारी म वारी बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो रुखमान लिम्बूको स्वरमा र यस गीतका रचनाकार हाम्रा काठमाडौँका सहकर्मी तुलसी बस्नेत हुनुहुन्छ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 23 मिनट बाँकी रहेको छ र हामी कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। योगा एन्ड मेडिटेसन विथ पण्डितजी, यो ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि हो। आउँदो 3 सेप्टेम्बरका दिन हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा, र हरेक महिना एकपल्ट यो कार्यक्रम आयोजना हुँदै आएको छ। पण्डित विश्वराज निरोलाले सञ्चालन गर्नुहुनेछ यो कार्यक्रम योगा एन्ड मेडिटेसन विथ पण्डितजी। बिहान 9:15 बजे सुरु हुन्छ, 10:45सम्मका लागि चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा सुरु हुने यो कार्यक्रममा तपाईँले आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ क्युआर कोड मार्फत। तपाईँले सिग्नल च्याट ग्रुप वा हाइभ वेबसाइटमा प्राप्त गर्नुहुनेछ क्युआर कोड र त्यसलाई स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ। अनि जाँदाखेरि योगा म्याट लिएर जान नबिर्सनुहोला, नभए एकैचोटि भुइँमा फेरि बसेर योगा गर्नुपर्ने होला, त्यो त्यति राम्रो नहोला। त्यसर्थ योगा म्याट आफ्नो साथमा लिएर जान नबिर्सनुहोला। योगा एन्ड मेडिटेसन विथ पण्डितजी 3 सेप्टेम्बरका दिन बिहान 9:15 बजे चिटच्याट कम्युनिटी सेन्टरमा। हजुर, अब हामी गीत सुन्छौँ बादल सरी स्वप्निल शर्मा र जोन राईको स्वरमा।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

मेरो देश हाम्रो देश हामी सबैको देश भर्खर सुन्नुभयो यो मिठो गीत सत्यकला राईको स्वरमा। अब हामी कार्यक्रममा प्रस्तुत गर्दैछौँ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। युएस डलर एकको खरिद दर 152.82 रुपियाँ, बिक्री दर 153.42 रुपियाँ। युरो एकको खरिद दर 178.50 रुपियाँ, बिक्री दर 179.20 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 208.41 रुपियाँ, बिक्री दर 209.23 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 190.79 रुपियाँ, बिक्री दर 191.54 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 109.66 रुपियाँ, बिक्री दर 110.09 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 111.01 रुपियाँ, बिक्री दर 111.44 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.36 रुपियाँ, बिक्री दर 120.84 रुपियाँ। जापानिज यान 10 को खरिद दर 9.61 रुपियाँ, बिक्री दर 9.65 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.74 रुपियाँ, बिक्री दर 22.83 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.70 रुपियाँ, बिक्री दर 40.86 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.93 रुपियाँ, बिक्री दर 42.09 रुपियाँ। थाई भाट एकको खरिद दर 4.67 रुपियाँ, बिक्री दर 4.69 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.61 रुपियाँ, बिक्री दर 41.77 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.84 रुपियाँ, बिक्री दर 37.99 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 11.03 रुपियाँ, बिक्री दर 11.07 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 16.14 रुपियाँ, बिक्री दर 16.21 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.88 रुपियाँ, बिक्री दर 23.97 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.49 रुपियाँ, बिक्री दर 19.57 रुपियाँ। कुवेती डिनार एकको खरिद दर 498.19 रुपियाँ, बिक्री दर 500.15 रुपियाँ। बारेन डिनार एकको खरिद दर 405.36 रुपियाँ, बिक्री दर 406.95 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.95 रुपियाँ, बिक्री दर 398.51 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सुन्छौँ र यो गीत आनन्द कार्कीले गाउनु भएको हो, तिमी मेरी।

तिमी मेरी अप्सरा हौ, मिठो गीत आनन्द कार्कीले गाउनु भएको र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुगेका छौँ र यो पहिलो घण्टालाई अब समापन गर्दैछु। एकदेव लिम्बू र समीर श्रेष्ठको एउटा गीतबाट तिम्रो मुस्कान भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: सरकारको लगानी नीति सुधार नभए पूँजी बाहिरिने चेतावनी निजी व्यवसायले दिएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनएसँग भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले व्यवसायले विभिन्न अवरोध सामना गर्नु परेको बताउनु भएको छ। संसदबाट पारित कानून कार्यान्वयन गर्न बनाइने नियमावली र विभागीय कार्यविधिले कतिपय अवस्थामा मूल कानूनको उद्देश्य नै कमजोर बनाउने गरेको उहाँको आरोप छ।
1: कानुनी सुधार मात्रै गरेर पुग्दैन, हेर्नुहोस्, कानुनी सुधार त राम्रो राम्रो पनि सुधारहरू विगतमा भएका छन्, संसदमा छलफल हुन्छ, हरेक ठाउँमा हुन्छ, तर त्यसलाई के छ, ब्युरोक्रासीले कानुन आएपछि नियमावलीको नाउँमा घुमाइदिन्छन् क्या तपाईँको। अब नियमावली त सिधै मन्त्री परिषदबाट पारित हुन्छ, न सांसदलाई थाहा हुन्छ, न केही हुँदैन, ल नियमावलीलाई पनि तपाईँले मिलाउन सक्षम हुनुभयो भने पछि गएर त्यो कार्यविधिको नाउँमा सब उल्टो पुल्टो गरिदिन्छ क्या। अब
0: निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैर आवासीय लगानीकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने क्षेत्र सम्झाउनु भएको छ।